0: समयमा विनाशकारी बन्ने गरेका छन्। रसुवा स्थित बटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढ़ीबाट तटीय क्षेत्रका बस्ती र पूर्वधार तहस नहस पार्यो। यसबाट ठूलो मानवीय र भौतिक क्षति भयो। नेपालका नदी क्षेत्रमा वर्षेनी दोहोरिने यो कहरबाट हजारौं परिवार घरबार विहीन भएका छन्। तर पनि जोखिमयुक्त नदी किनारमा बसोबास भने घट्नुको सट्टा बढ़दै गएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्कमा देखिन्छ। विज्ञहरूका अनुसार नदी किनारमा बसोबास बढ़नुको मूल कारण नदी क्षेत्र अतिक्रमण गर्नु र आर्थिक विपन्नता र भूमिहीनता हो। यसले गर्दा नदीको प्राकृतिक भाव क्षेत्रमै संरचना निर्माण हुने गरेका छन्, जुन बाढ़ीको पहिलो निशानामा परेका छन्। भूमि मन्त्रालयका एक अधिकारीका अनुसार नदी किनारका सार्वजनिक तथा जोखिमयुक्त जग्गा अतिक्रमण गरी बसोबास गर्ने परिपाटी रोक्न स्थानीय तहले लगत संकलन र व्यवस्थापन गर्नुपर्छ। तर आर्थिक विपन्नता, स्थायी रोजगारीको अभाव र नदी उकासको जग्गा हडप्ने प्रवृत्तिका कारण वास्तविक सुकुम्बासीसँगै अव्यवस्थित बसोबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण निकै चुनौतीपूर्ण बनिरहेको छ। जबसम्म स्थानीय तहले कडाईका साथ नदी सीमांकन गरी भौतिक पूर्वाधार निर्माणमा रोक लगाउँदैनन् तबसम्म मनसूनको समयमा विपत्तिको उच्च जोखिम कायम रहिरहन्छ। रामबहादुर रावलको अध्यक्षतामा 2050 सालमा गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगले विशेष गरी काठमाडौँ उपत्यकाको तत्कालीन नगर क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत अध्ययन गरी 2052 सालमा प्रतिवेदन समेत बुझाएको थियो।
1: भरिए सब गृह शनाखत हुनै मुस्किल शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। भोटेकसी नदीको विनाशकारी बाढ़ीमा परेकाहरूको शव रसुवा, नुवाकोट, धादिङ, चितवन हुँदै भारतसम्म पुगेका छन्। सुरक्षाकर्मीले नदी किनारमा भेटिएका शव संकलन गरेर शव गृहमा राखेका छन्। तर मृतकको शनाखत हुन नसक्दा एकातर्फ व्यवस्थापनमा कठिनाई भइरहेको छ भने अर्कोतर्फ आफन्त पीड़ामा छन्। बाढ़ीले बगाएका शवहरू भोटेकोशी, त्रिशूली र नारायणी नदीमा भेटिरहेका छन्। कसैको कम्मरमाथिको भाग छैन, कसैको टाउको, कसैको हात वा खुट्टा मात्र भेटिएको छ। त्यसै गरी कतिपय शव झट्ट चिन्न नसकिने गरी छेदविच्छेद भएका छन्। हराइरहेका व्यक्तिका परिवारका सदस्यका लागि नदी किनारबाट शव भेटिएको प्रत्येक खबरले मुटु झस्काउँछ। बाढ़ीमा परेर हराएकाहरूको शव खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक उद्धारकर्मी नै तैनात छन्। हराएका व्यक्तिहरूको अत्तोपत्तो नभएर पीड़ित परिवारले आक्रोश पोख्न थालेपछि शुक्रबारदेखि नेपाली सेनालाई पनि शव खोजीमा परिचालन गरिएको छ।
0: लाङटाङ लिरूङ हिमालको उत्तरपट्टिको चुचुरोभन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाड़ी सृजना भएको तथ्य वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेहेन्दे खोलाबाट भोटेकोशी हुँदै विनाशकारी हिमबाड़ी नेपाल प्रवेश गरेको ठहर गरिएको हो। उक्त निष्कर्ष राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि स्वीकारेको छ। हिमबाड़ी आएको दिन बुधबार उक्त क्षेत्रबाट 2 करोड़ घनमिटर बराबरको पानी भोटेकोशी हुँदै चितवनको देवघाट क्षेत्र पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य बगिरहेको पानीको घनत्व घटाएर उक्त तथ्य निकालिएको नेपालका बाढ़ी विज्ञ विनोद पराजुलीले बताएका छन्। बाढ़ी उद्गम स्थलमा बनेको तालको पानी फुट्न सक्ने खतरा अझै उच्च छ। बाढ़ी विज्ञ विनोद पराजुलीका अनुसार शुक्रबार राति उक्त तालको अत्याधिक पानी ड्यामबाट बाहिरिएको छ, जसले दिउँसोभन्दा बढ़ी बहाव भोटेको सीमा बढ़ेको छ। चीनतर्फबाट रसुवा प्रहरी कार्यालयमा बाढ़ीको बहाव बढ़ेको खबर आए लगत्तै काठमाण्डौमा खबर आइपुगेको जानकारी समेत गराइएको छ। ताल फुटेर बहाव बढ़ेको हो वा बढ़ी पानी बगेकै कारण बहाव बढ़ेको हो भन्ने कुरा राति अबेरसम्म पनि यकिन भने भएको छैन। त्यसका लागि चिनिया पक्षसँगको सम्पर्क कायम गरेर जानकारी लिन अबेरसम्म प्रयास जारी राखिएको छ।

0: ताजी ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर सरकारले भोटेकोशी बाढीमा परी सुरुङमा फँसेका नागरिकको उद्धार गर्न टनेल रेस्क्यू टोली तथा ध्वस्त पुलहरूका ठाउँमा जडान गरी सड़क सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेली ब्रिज तत्काल पठाउन माग गरेको छ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सुरुङमा फँसेका नागरिकको उद्धार गर्न तथा सुरुङ खुलाउन भारत र चीनसँग रेस्क्यू टोली पठाउनका लागि आग्रह गर्दै भारत र चीन सरकारसँग समन्वय गरिरहेको जानकारी दिएका छन्
3: एउटा भिडियो सामाजिक सञ्जालदेखि संचार माध्यमसम्म चलिरहेको छ त्यसमा नेपाली सेनाले सुरुङबाट उद्धार गरेको दृश्य छ जमेको लेदोमा एक सैनिकले हातले तानिरहेका र अर्का सैनिकले धकेलिरहेको देखिन्छ यो दृश्यलाई लिएर सामाजिक सञ्जालमा सेनाको प्रशंसा भइरहेको छ त्यो दृश्य हो माथिल्लो त्रिशुली एकमा कार्यरत कर्मचारीलाई उद्धार गर्दाको बुधबार आएको बाढ़ीपछि जलविद्युत आयोजना वा सुरुङमा फँसेकालाई सेनाले उद्धार गर्दै आएको छ तर 11 जलविद्युत आयोजना 934 जना अझै सम्पर्क विहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले जनाएको छ ती आयोजनामा कति मान्छे फँसेका छन् भने एकिन तथ्याङ्क अझै आइसकेको छैन
2: भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको उद्धार उपचार र राहतका लागि प्रदेश र स्थानीय निकाय संघ संस्था तथा व्यक्तिहरूले आर्थिक रकम तथा भौतिक सहयोग जुटाउने क्रम जारी रहेको छ
3: भोटेकोशीमा बाढ़ीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी शुक्रबार साँझसम्म सम्पर्कमा आएका छैनन् उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्
2: महाकाली नदी तटीय क्षेत्रमा हुने सम्भावित बाढ़ी पहिरो र डुबनको सूचना दिन नागरिक स्तरमा गठन गरिएका पूर्व सूचना प्रणाली निष्क्रिय बनेका छन् महाकाली नदी तटीय समुदायका मानिसलाई विपदबाट बचाउन दार्चुलादेखि कञ्चनपुरसम्म 13 नेपाल भारत संयुक्त पैरवी मंच गठन गरिएको थियो यो क्षेत्र भारतको धौली गंगा बाँध र भूकम्पीय जोखिमका कारण उच्च जोखिममा रहेको बताइएको छ
3: भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार विपत्ताको खोजी घाइतेको उपचार खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढ़ेको छ अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ 6:30 4,38,08,52,252 संकलन भएको छ यो 9 वाणिज्य बैंकका खातामा जम्मा भएको रकम हो थप 2 बैंक हिमालयन र लक्ष्मीमा 6,80,618 अमेरिकी डलर जम्मा भएको सचिवालयको भनाई छ

0: एकमात्र डीटीएच सेवा डिस्क हो डिस हो खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकोन स्वत नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ।
2: अब खेल खबर। नेपाली मिक्स्ड मार्शल आर्ट्स खेलाड़ी रविन्द्र ढाड बजाङको बागली अन्तर्राष्ट्रिय मञ्चमा अर्को ऐतिहासिक सफलता हात पारेका छन्। चीनको सांघाईमा जारी रोड टू यूएफसी प्रतियोगिता अन्तर्गत बान्ट वेट समूहको सेमी फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
1: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा समृद्धि गेवालीले लेख्नु भएको छ विपत्तिको प्रतीक्षा कि पूर्व तयारी शीर्षकमा। उद्धार र राहत महत्वपूर्ण छन् तर हाम्रो पुस्ताको सरकार अझ एक कदम अगाडि बढ़नुपर्छ किनकि प्रकृति पर्खेर बस्दैन।

0: अब केवल न्यूनतम काम गरेर लोकप्रियता कमाउने राजनीति चल्दैन। शोकमा परेका परिवारलाई पैसा दिएर र कसैलाई शहीद घोषणा गरेर मात्र समस्याको समाधान हुँदैन। भोसे कोटीकै सन्दर्भमा हामीले 14 महिनाको अन्तरालमा 2 विनाशकारी बाढ़ी देख्यौं। दुवै पटक हाम्रो सक्रियता विपत्ति आएपछि त्यसलाई आपतकालका रूपमा लिने र उद्धारमा लाग्नेमा केन्द्रित रह्यो। विज्ञहरूले पटक पटक यस्ता घटना घट्न सक्ने चेतावनी दिँदै आइरहेका छन्। अब प्रश्न यस्ता विपत्ति आउँछ कि आउँदैन भन्ने होइन, अब विपत्ति आउँदा हामी तयारी छौ कि छैनौ भन्नेतर्फ केन्द्रित हुनुपर्दछ।
1: हाउस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
2: रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंस से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: वर्ष पेंस
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टीको भागमा दुख्नु,
5: हार जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरिकै साथ प्रसारण भइरहेको साझा खबरमा साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 13 गते शनिबार, अगस्त 19 तारीक सन् 2026 नेपाल सम्मत 1146 भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि, गाई जात्रा विश्व आणविक परीक्षण विरूद्ध
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई सरकारको आग्रह, तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक।
1: रसुवा बाढ़ीमा हालसम्म 579 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन, बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
0: धुन्चे मालपत्र यात्रुको स्थल मार्गबाट उद्धार शुरू, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालन, रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो।
1: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्यूएचओको घोषणा, G20 इरानमाथि दबाव बढ़ाउने तयारीमा अमेरिका, नेटोमाथि आक्रमण नगर्न रूसलाई चेतावनी।
0: र रविन्द्र ढाट रोड टू UFCको फाइनलमा प्रवेश, नेपालको बाढ़ी प्रभावितका लागि अस्ट्रेलियाद्वारा युनिसेफ मार्फत सहयोगको अपील।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने जोखिमको प्रसंग।
1: नेपाल चीन र सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालमा ढिस्को खसेकाले जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिम कम भए पनि खोला किनारमा नजान बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनसँग बताउनुभयो।
3: हिजो बेलुकी करिब 8 बजे पछाडि हामीलाई जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय रसुवा को संचार कक्षबाट प्रहरीले एउटा खबर गर्नुभयो कि ताल केही हदसम्म फुटेको हुन सक्ने, बाढ़ी बढ़ेको कारणले त्यस्तो सूचना छ चीनतर्फबाट भन्नुभयो। हामीले पनि त्यो ताल फुटेको पनि हुन सक्छ रातिको समयमा, त्यो पूरा कन्फर्म गर्न त सकिएन, तर पनि हामीले एउटा सूचना जारी गर्यौं कि बाढ़ी बढ़ेको कारणले सतर्कता अपनाऊ भनेर। तर अहिलेसम्मको स्थितिमा ताल फुटेको जस्तो देखिएको चाहिँ छैन, केही खोलिएको हुन सक्छ, बाढ़ी केही बढ़ेर मात्रै आएको जस्तो देखिएको छ। र अब हामी नियमित सम्पर्कमा छौं, तर एउटा कुरा के हो भने त्यो ताल फुटेमा नै पनि अब केही खोलिसकेको जस्तो देखिएका कारणले पनि अब थप ठूलो जोखिम, अस्तिभन्दा ठूलो जोखिम चाहिँ निम्तिने देखिँदैन। तर पनि हाम्रो उद्धार कार्यमा खटिराख्नुभएका जति पनि सुरक्षाकर्मी, समाजका मान्छेहरू बाढ़ी प्रभावित क्षेत्रमै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ त्यसले के प्रभाव पार्न सक्छ र सर्वसाधारणको लागि चाहिँ हामीले स्पष्ट अनुरोध, अपील के गरिरहेका छौं भने जो अस्तिको बाढ़ी, जुन 10 गतेको बाढ़ीले प्रभाव पारेको क्षेत्रभन्दा बाहिर सुरक्षित स्थानमा स्थायी शिविरहरूमा हुनुहुन्छ, उहाँहरू चाहिँ त्यहाँ सुरक्षित नै रहन सक्नुहुन्छ, त्योभन्दा ठूलो बाढ़ी आउने अवस्था होइन। त्यस कारणले फेरि पनि आफ्नो घर अथवा आफ्नो केही सम्पत्ति अस्तिको खोजीमा त्यो विषम परिस्थितिमा पुनः नदीको छेउछाउ नजानु हुनका लागि चाहिँ हाम्रो अनुरोध छ, अपील छ।
0: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म विभिन्न जिल्लाबाट जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुँमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। बाढ़ीमा परेर 1924 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकायका कर्मचारी समेत रहेका छन्। प्राधिकरणका अनुसार नेपाल प्रहरीका 28, नेपाली सेनाका 45 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन रहेका छन्। यस्तै भन्सार कार्यालयका 15 जना र अध्यागमन कार्यालयका कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। सम्पर्कविहीनको विवरणमा रसुवाबाट 161 जना, नुवाकोटका 1 जना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 जना र मकवानपुरका 66 जना रहेका छन्। त्यसै गरी सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 रहेको प्राधिकरणले जनाएको छ। विदेशमा बसोबास गर्ने तर नेपाल घुम्न आएका 126 जना नेपाली समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना सम्पर्कविहीन छन् भने भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ भने सम्पर्कविहीनको संख्या ठूलो रहेकाले मृतकको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। सरकारले विपदका घटनापछि बेपत्ता भएका आफ्ना आफन्तको जानकारी लिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह समेत गरेका छ। विपदका कारण विभिन्न स्थानमा नागरिकहरू बेपत्ता भएपछि उनीहरूका परिवार तथा आफन्तजनमा आफ्नो मान्छेको अवस्थाबारे जानकारी लिन चासो बढ़िरहेका बेला सरकारले आधिकारिक विवरणका लागि प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरेको हो। विपदका कारण सम्पर्कविहीन भएका व्यक्तिको अवस्था पत्ता लगाउन उद्धार तथा खोजी कार्य समेत जारी रहने भएकाले प्रारम्भिक विवरणमा नाम नदेखिए पनि त्यसलाई अन्तिम अवस्था नमान्न सम्बन्धित परिवारलाई आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
4: सम्पर्कविहीन भएका नागरिकहरूको, उपचाररत व्यक्तिहरूको, हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौं, अपडेट गर्दै जान्छौं। अझै हेर्नको लागि पनि अनुरोध गरे।
1: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिएका सुरक्षाकर्मीहरू, रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढ़ी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाएको बताउनु भएको छ भने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा, घट्टे खोला र टिमुरे गोसाईकुण्ड 5 को स्याप्रोवेशी, आमा छोदिङमो 1 को हाकुवेशी तथा उत्तर गया 4 को पैरेवेशी र वडा नम्बर 5 को बेत्रावती बजार लगायतका क्षेत्रमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको बताउनुभयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहित खटाइएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली पनि खटाइएको छ र हालसम्म करिब 1,000 जनाले स्वास्थ्य सेवा लिइसकेको पनि जनाइएको छ। यता बाढ़ीका कारण रसुवागढ़ीदेखि नुवाकोटको त्रिशुली बट्टारसम्मको करिब 80 81 किलोमिटर सड़क खण्डमा ठूलो क्षति पुगेपछि स्थलमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पासाङ लामु राजमार्ग अवरूद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिन भइरहेको छ। सड़क मार्ग अवरूद्ध भएपछि नेपाली सेनाले हवाई उद्धारलाई तीव्र बनाएको छ। हिजो साँझसम्म टिमुरे, स्याप्रोवेशी, धुन्चे र मैलुङ क्षेत्रबाट 119 जना विदेशी नागरिक सहित करिब 700 जनाको उद्धार गरिएको जनाइएको हो।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थलमार्गबाट उद्धार गर्न शुरू गरिएको छ। 10 आएको बाढ़ीले सड़क तथा यातायात सम्पर्क अवरूद्ध भएपछि धुन्चेमा ठूलो संख्यामा यात्रु अलपत्र परेका थिए। उनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाण्डु उपत्यकासम्म ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। प्रदेश सरकारका अनुसार धुन्चेबाट यात्रुलाई मोटर मार्फत महावीरसम्म ल्याइनेछ। महावीरबाट करिब 1 घण्टा पैदल हिँडेर चौगटी पुग्ने र त्यहाँबाट पुनः सवारी साधन मार्फत काठमाण्डु ल्याउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका यात्रुलाई उद्धार अघि खानाको व्यवस्था समेत गरिएको छ। उहाँका अनुसार धुन्चे तथा चौगटीमा यात्रुका लागि प्रदेश सरकारले नै निशुल्क खानाको व्यवस्था गरेको छ। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरूद्ध मध्य पहाड़ी लोकमार्गको मरमत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। मध्य पहाड़ी लोकमार्ग सञ्चालनमा आए रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रका नागरिकले काठमाण्डु आवत जावतका लागि वैकल्पिक सड़क प्रयोग गर्न सक्ने प्रदेश सरकारको भनाई छ। यसैबीच काठमाण्डु उपत्यकाको प्रमुख लाइफ लाइन मानिने पृथ्वी राजमार्ग हिजो साँझदेखि सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी वागे र गलौदी क्षेत्रमा जमेको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। हिजो साँझ बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फ सञ्चालनमा आएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनसँग बताउनुभयो।
5: अत्यावश्यकीय साधन चलाउने गरी भनेको छौँ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दूषित पानीबाट हुन सक्ने रोगबाट जोगिन सर्वसाधारणले के सावधानी अपनाउनु पर्छ?
6: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
0: बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: प्याजको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा गास्न बास भग्नावशेषमा आफन्तको लास शीर्षकमा विमल खतिवड़ा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ। अगिता र बेत्रावती भैंसे र धुम्चेका प्रभावित क्षेत्रमा राहत पुग्न सकेको छैन। घर बस्तीमा पुरिएका शवको व्यवस्थापन नहुँदा दुर्गन्ध आउन थालेकाले स्वास्थ्य समस्याको जोखिम थपिएको छ। घरहरू भग्नावशेषमा परिणत भएका छन्। ती घर पुननिर्माण गर्न सकिने अवस्थामा छैनन्। तीन जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकको अर्को खबर छ भने भित्रपृष्ठमा जलविद्युत आयोजनामा छैन क्षतिको लेखाजोखा, 934 कर्मचारी सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। 11 जलविद्युत आयोजनामा कासरूङमा फसेकाको उद्धारमा दलदले हिलोले समस्या निम्ताएको सीमा तामाङले लेख्नुभएको खबरमा उल्लेख छ। बैंकका 35 कर्मचारी सम्पर्कविहीन, भौतिक क्षतिको विवरण संकलन गरिँदै शीर्षकको अर्को खबर छ भने राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़ शीर्षकको अर्को खबर छ। भोटेकोसीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको छ। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तेस्रो दिन पनि उद्धारकै पर्खाई, भोटेकोसी बाढ़ीले बगाएका मध्ये शुक्रबार रातिसम्म 579 शव फेला, 1924 सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्क छ भने तीन दिनमा 4,451 उद्धार भएको छ। तर जोखिमपूर्ण क्षेत्रमा फसेकाहरू अझै पनि भोक भोकै उद्धारको पर्खाईमा शीर्षकमा खबर प्रकाशित छ। आफन्तमा बेपत्ता भएका परिवारको छटपटी न आँसु थामिए न आशा मरेको छ शीर्षकको अर्को खबर पनि छ। त्यस्तै तीन दिनपछि आंशिक खुल्यो मुगलिन नारायणघाट नागढुङ्गा सड़क शीर्षकको खबर छ भने भित्री पृष्ठमा 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता शीर्षकको पनि खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकको खबर छ। आफन्त नभेटिँदा तनाव र अत्यास शीर्षकमा पवित्र सुनारले खबर लेख्नु भएको छ। सिन्धुपाल्चोक चौतराकी सुनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर हातामा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्नुहुन्थ्यो। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अध्ययारो मुखमा पढ्नुहुन्थ्यो। प्रहरले माइकिङबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्नुहुन्थ्यो। विवरण पनि आफन्तको नाम नपरेपछि अध्ययारो मुख बनाएर बेन्चमा फेरि बस्नुहुन्थ्यो। खेतीदेखि पशुधनसम्म क्षति, नदी किनारका बस्तीमा सधैँ त्रास, 20 मिनट अघि चेतावनी, क्षणभरमै विनाश शीर्षकका खबरहरू पनि पहिलो पृष्ठमा प्रकाशित छन्।
0: आजको गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा पूर्व सूचनाले जोगियो धेरैको जीवन शीर्षकमा ईश्वर चन्द्र झाले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेण्ड मात्रै पछाडि परेको भए पुलसँगै हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी एक नम्बर गुल्म ढुङ्गे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, थोरै मिनटको पूर्व सतर्कताले एउटा नम्बर एक र चारका सयौं जनाले ज्यान जोगाउन पाएको खबरमा उल्लेख रहेको छ। यस्तै हिउँ चोइटिएर हिमबाड़ी शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। लाङटाङ लिरूङ हिमालको उत्तरपट्टिको चुचुरो भन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाड़ी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेन्दे खोलाबाट भोटे कोशी हुँदै विनाशकारी हिमबाड़ी नेपाल प्रवेश गरेको ठहर भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी प्रधानमन्त्री तथा मन्त्रीको एक महिनाको तलब उद्धार कोष शीर्षकमा खबर छ भनेदेखि प्रत्येक नागरिकसम्म राज्य पुग्ने छ शीर्षकमा खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घड़ीमा रहेको उल्लेख गर्दै बाढ़ी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी शव दुर्गन्धित हुनबाट रोक्ने सुक्खा बरफको अभाव शीर्षकमा अर्को खबर छ। ड्राई आइस अर्थात सुक्खा बरफको अभावमा चितवनमा संकलन गरिएका शवलाई सुरक्षित राख्न समस्या भएको छ। बढ़दो गर्मी तथा घाम पानीका कारण शव छिटो दुर्गन्धित हुन थालेपछि चिसोमा राख्नुपर्ने अवस्था भए पनि सुक्खा बरफ उपलब्ध हुन नसकेको खबरमा उल्लेख रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवनमा तत्कालका लागि सुक्खा बरफ उपलब्ध हुन नसकेको बताउनु भएको छ। बाढ़ीबाट पत्रकार तथा संचार माध्यम प्रभावित शीर्षक अर्को खबर रहेको छ भने नारायणी नदी किनारमा जान रोक शीर्षकमा अर्को खबर समेत रहेको छ। रसुवामाथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्र बसेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। बुधबार ताल फुटेर महाविपत्ति आएर जनधनको क्षति भएपछि फेरि पनि ताल फुट्ने सूचना आए लगत्तै नदी छेउ किनारमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो। बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर समेत छापिएको छ। दोलखाका 54 जना सम्पर्कविहीन, त्यस्तै दोलखा शहरमा दर्जनौ मठ मन्दिर शीर्षकमा अर्को खबर समेत रहेको छ। अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा नेपालमा विपदमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ शीर्षकमा राधा खनालले काठमाण्डुबाट लेख्नु भएको खबर छ। भोटेकोशी र रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण सृजित गम्भीर संकटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपन कम्तीमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनका साथै पूर्वाधार पुनर्स्थापना स्वास्थ्य टोली र टनेल रेस्क्यू टीम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीन सहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले समेत उद्धार राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेको खबरमा उल्लेख रहेको छ। फोटो बोकेर काठमाण्डुका अस्पताल भौतारिँदै आफन्तहरू शीर्षकमा अर्को खबर छ। पालुङ टारका मात्रै 30 जना बेपत्ता रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी सब गृहको क्षमता भन्दा धेरै छ पहिचान गर्न कठिन शीर्षकमा भित्री पृष्ठमा खबर छ। यो खबर सागर घलेले काठमाण्डुबाट लेख्नु भएको हो। भदौ 10 गते रसुवामा आएको बाढ़ीले रसुवा सहित नुवाकोट धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढ़ीमा परेर सयौंको ज्यान गएको छ भने हजारौं घाइते तथा सम्पर्कविहीन छन्। बाढ़ीले बगाएका शव विभिन्न क्षेत्रमा छरिएर भेटिन थालेपछि तिनको पहिचान र व्यवस्थापनमा समेत चुनौती थपिएको खबरमा उल्लेख छ। उद्धारमा 15,000 बढ़ी सुरक्षाकर्मी परिचालन शीर्षकमा अर्को खबर रहेको छ भने 13 जलविद्युतका 936 कर्मचारी प्राविधिक सम्पर्कविहीन शीर्षकमा किरण अधिकारीले काठमाण्डुबाट लेख्नु भएको खबर छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न 13 जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको र सोही घटनामा 936 कर्मचारी प्राविधिक सम्पर्कविहीन रहेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षयरोग अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र हिजो स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक संक्रामक रोग टीबी नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखिएको हो। यो केन्द्र बेजिङ स्थित चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन समेत गरिएको छ। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्रीले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दवाब दिनुहुने अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। G20का अर्थमन्त्री र केन्द्रीय बैंकका गवर्नर आगामी सोमबार र मंगलबार उत्तरी क्यालिफोर्नियाको एसएभीएलमा भेला हुनुहुने बताइएको छ। यस वर्षको पहिलो प्रमुख मन्त्रीपरिषद बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने G20 नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्ने बताइएको छ। यता नेटो सदस्य राष्ट्रको भूभागमा आक्रमण नगर्न अमेरिकाले रूसलाई चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय गुप्तचर निकायका निर्देशकले यसै साता रूसको मस्को भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले रूसलाई यस्तो चेतावनी दिनुभएको हो।
0: साझा खबरमा अब खेल खबर। विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पुरानो प्रतियोगिता मध्ये एक सवल ज्ञान कार्निभलको 32 संस्करण पर्सीदेखि शुरू हुने भएको छ। ज्ञान कार्निभल सन 1994 शुरू भएको हो। कार्निभल अन्तर्गत बोइज गर्ल्स बास्केटबल र फुटबल हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञान उदय बाल बाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याङथुम्बाले जानकारी दिनुभयो। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर काशिप मर्कोटलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। र रसुवाबाट शुरू भएको विनाशकारी बाढ़ीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ। बोर्डले सामाजिक सञ्जाल मार्फत नेपाल र बाढ़ीबाट प्रभावित सबैप्रति आफ्नो विचार र समर्थन रहेको जनाएको छ। क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलियाको नेपाल आपतकालीन राहत अभियानमा सहयोग गर्न अपील पनि गरेको छ। उक्त अभियान मार्फत प्रभावित बालबालिकालाई जीवन रक्षक स्वास्थ्य सेवा पोषण र सुरक्षित खानेपानी उपलब्ध गराइँदैछ।
1: बाढ़ीपछि सफा देखिने पानीमै पनि संक्रमणको जोखिम, बच्ने उपाय के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट
9: अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब खानेपानीका मुहान दूषित हुन सक्ने सम्भावनाको प्रसंग। रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बाढ़ीका कारण नदी तथा खोलामा सब लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाइ छ। यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने, यस विषयमा हामीले वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
6: जुन यो बाढीले गर्दाखेरि हाम्रो 7 जिल्ला प्रभावित भएछ, विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौ भने अहिले चाहिँ पोस्ट फ्लड बाढी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ, किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढी छ त्यो चाहिँ एकदमै ठूलो बाढी थियो, त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खानेपानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उद्धारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढीबाट प्रभावित हुनुभएको छ उहाँहरूको धनजन त गयो गयो।
10: जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकिएला?
6: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ, जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा, त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ, किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन, सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौँ उहाँहरूले जुन भोग्नुभयो त्यो चाहिँ हृदय विदायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खानेपानीको नै हो। सो खानेपानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने, यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
1: वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह। तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक, बाढ़ी प्रभावितको उद्धारका लागि 3 तहको समन्वयको अभाव।
1: रसुवा बाढ़ीमा हालसम्म 5 579 जनाको शव फेला 1924 जना सम्पर्कविहीन बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह
0: दुन्चेमा अलपत्र यात्रुको स्थल मार्गबाट उद्धार शुरू पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो
1: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्यूएचओको घोषणा जी ट्वेन्टीमा इरानमाथि दबाव बढ़ाउने अमेरिकी तयारी नेटोमाथि आक्रमण नगर्न रूसलाई चेतावनी
0: र रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश नेपालको बाढ़ी प्रभावितका लागि अस्ट्रेलिया क्रिकेटद्वारा युनिसेफ मार्फत सहयोगको अपील
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुन लिएका छौं यो अलि अगाडिको कार्टुन हो समय सान्दर्भिक नभए पनि आजको साझा खबरमा प्रसारण गर्दैछौ खासमा यो कार्टुन कांग्रेसका सभापति शेरबहादुर देउवा विदेशबाट फर्किएपछिको र्याली र त्यो उत्सवलाई व्यङ्ग्य गर्न खोजिएको छ उहाँ सड़कमा गाड़ीको माथि रूपटपबाट बाहिर टाउको निकालेर हात हल्लाउँदै सड़कबाट पार गर्दै पार्टी कारले पुग्नु भएको प्रसंगलाई यहाँ देखाउन खोजिएको छ र यतातिर पूर्व राजा जस्ता देखिने एकजना व्यक्ति टुसुक्क बस्नु भएको छ र अगाडि टेलिभिजनमा देउबा जस्ता देखिने व्यक्तिले हात हल्लाउँदै गाड़ीमा गइरहेको जस्तो देखाइएको छ माथि यस्तो लेखिएको छ ठिक भन्नुभयो मैले पनि त्यही ठाउँबाट टाउको निकाल्या थिए सकिन
0: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज सातौं भाग। आजको भागमा हामी लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinखबर.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूले समानता, सम्मान र सहकार्यको संस्कारलाई विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ।
0: 21औं शताब्दीमा पनि कतिपय ठाउँमा महिला पुरूषमाथि विभेद यथावत रहेको देखिन्छ। छोरीलाई गर्ने व्यवहार र छोरामाथि निर्भर पारिवारिक संरचनाले पनि समाज कस्तो छ भन्ने प्रश्न हुन्छ। लैंगिक समानता कायम गर्न पुरूष र युवाको सकारात्मक भूमिका महत्वपूर्ण हुन्छ। पुरूषले महिलालाई समान अवसर, सम्मान र निर्णय प्रक्रियामा सहभागिता दिनुपर्छ भने युवाले विभेद, हिंसा र असमानताको विरोध गर्दै समानताको सन्देश फैलाउन सक्छन्। दाइजो, बालविवाह, छौपड़ी, लैंगिक हिंसा जस्ता हानिकारक परम्पराले समाजमा असमानता बढ़ाउँदै गएको छ भने त्यसैले यस्ता अभ्यासको अन्त्य आवश्यक देखिएको छ। 2062-63 जनआन्दोलनपछि नेपालमा समावेशी महिला अधिकार, समान सहभागिता र सामाजिक न्यायका विषयमा महत्वपूर्ण परिवर्तन भएका छन्। यद्यपि कानूनी र सामाजिक सुधारसँगै व्यवहारमा पनि समानता स्थापित गर्न निरन्तर प्रयास नभएको भने होइन।
1: आज हामी त्यही समावेशिताको कुरा गर्छौं, छोरा र छोरीमाथि हुने विभेदमा कुरा गर्छौं। के परिवार अनि समाजमा दुई सन्तानमाथि गरिने विभेदको अन्त्य छैन? छ भने कसरी? कार्यक्रमको शुरूमा सिन्धुपाल्चोकको 10 नम्बर वडा सिम्लेमा 5,000 बाट श्रीमान श्रीमतीले शुरू गरेको व्यवसाय आज 5 करोड़को लगानी बन्न सफल भएको कथा प्रस्तुत गर्दछौ।
0: श्रीमान श्रीमती बीच मिलेर समान काम गरे के हुँदैन? व्यवसायमा लागेका श्रीमान श्रीमतीले सफलता पाउन के गर्ने? एकअर्काको सहारा कसरी बन्न सकिन्छ? यी सबै विषयमा आज हामीले पाथिभरा होटलका संचालक सुनिता गिरी र उहाँका श्रीमान चित्रराज गिरीसँग कुराकानी गरेका छौं।
2: यो हामीले शुरूमा गर्दाखेरि चाहिँ सानो एउटा लोकल कुखुराबाट शुरू गरेका थियौं, एउटा लोकल कुखुराबाट पकाउन शुरू गरेका थियौं। अब अहिले लगभग मैले 83 वटासम्म एकै पटक कुखुरा एकै दिनमा 83 वटासम्म लोकल कुखुराहरू बनाएर ग्राहकहरूलाई चाहिँ खुसी दिन सफल भयौं। हामी बाँसको 3 वटा कोठाको टहरा बनाएर सुरुवात गरेर यहाँ आइपुगिन्छ भन्ने कल्पना पनि गरेका थिएनौ।
3: मेरो बुढा नै एक्सिडेन्ट हुनुभएको थियो, कोही बोल्दैन थियो। अहिले त मैले गाडी चढेर आफै गाडी चलाउँछु, ड्राइभर छु म। गाउँ जाँदा सबैले नमस्ते गर्छन् मलाई, होइन? त्यति बेला मलाई त थुक्थ्यो कति मान्छेले, बिजोग यसको भनेर। त्यस्तो चाहिँ मेरो प्रत्यक्ष मैले देखाएको छु मलाई थुकेको एक दुईजना आइबी मान्छेले, अहिले गाउँमै हुन्छ उहाँहरू। तर मैले चाहिँ यही ठाउँमा म सङ्घर्ष गरेर म यही ठाउँमा चाहिँ यिनीहरूको लागि देखाउँदै छोड्छु जस्तो लाग्थ्यो। अहिले मलाई साँच्चै नै मलाई नरमाइलो लाग्छ क्या त्यो क्षण सम्झिँदा।
4: त्यो क्षण छैन नि त,
3: अहिले कामै देख्दाखेरि सबैले नमस्ते गर्नुहुन्छ मसँगै, सबै साथी। अहिले त त्यति बेला चाहिँ त्यस्तो दिक्क लाग्थ्यो। म बिहान 5 बजी उठे कहिले काहीँ, अब 2-3 बजी सुतेको मान्छे, 2-3 बजी मात्रै सुते मैले। एउटा छाप्रो थियो मेरो सानो, अब मेरो बुढो बिरामी हुन्थ्यो, एक्सिडेन्ट भएको थियो।
2: अब अहिले गर्दै गर्दा मान्छेलाई चाहिँ धैर्यता गर्दै गएर त्यसलाई चाहिँ निरन्तर गरिराख्दाखेरि चाहिँ सफल हुँदो रहेछ भन्ने कुरा चाहिँ स्वयं म आफै एउटा उदाहरण हो।
4: त्यस्तो अवस्थामा पनि मैले केही गर्नुपर्छ भनेर
3: मैले कहिले हिम्मत हारिनँ क्या। अब एक घन्टा सुतेपछि त मलाई कस्तो गरौँ गरौँ लाग्थ्यो, जुरुक्क उठेर काम गरिहाल्थेँ। मेरो सानै छोरी थिए, उसलाई चाहिँ मैले कोठाभित्र थुनेको थुने 24 घन्टा, किनकि बाहिर रोक्यो, कोठाभित्र थुनेको थुनेकै गर्थेँ। धेरै छ सङ्घर्षको कथा। अहिले जे होस् त मान्छे विदेश विदेश भन्छ नि, नेपालमा दुःख गरौँ भने नेपालमा जति राम्रो काम पनि छैन। अहिले 16 वर्षको अवधिमा मैले 5-7 जना स्टाफ राखेको छु, काठमाडौँमा घर बनाएको छु,
4: गाडी किनिसक्नु भयो,
3: गाडी किनिसकेँ, तराईमा पनि जग्गा किनेको छु मैले। होटलकै केही छैन अरू हाम्रो आमदानी,
4: त्यो चाहिँ त्यही मेहनतै गर्नु पर्यो।
3: मेहनत चाहिँ एउटा मात्रै काम गर्नु पर्यो, त्यसलाई धेरै मेहनत गर्नु पर्यो क्या।
4: पटक पटक बिचमा त सुन्नेमा झर्यो, चोरी भयो, भूकम्पले
3: डाला लाग्यो थियो एकचोटि, त्यति बेला चाहिँ मलाई पनि नबस्नु जस्तो लाग्यो।
4: केले सुरु गर्नु मन लाग्यो
3: फेरि? अनि छोरी सानी छ, कहाँ गएर के गर्ने, फेरि अन्त पनि जाने ठाउँ पनि थिएन।
4: तर कतिले त होस्
3: होइन, त्यस्तो चाहिँ कहिले पनि लागेन। एकचोटि चाहिँ नगरौँ हामी काठमाडौँतिर जाउँ, यो जङ्गलमा गर्दा पनि डाका लाग्ने रहेछ जस्तो चाहिँ लाग्यो।
4: जस्तो विशेष गरी अब महिला दिदीबहिनीहरू जसले चाहिँ मैले के गर्न सक्दिनँ होला भनेर काम गर्न लाज नगर्ने, अझ त्यसमाथि व्यवसाय गर्न त झन् साह्रो परको कुरा होइन।
3: सङ्घर्ष गर्नुहोस्, दुःखका दिन त जसलाई नै आउँछ, अब सफल हुन्छ। सङ्घर्ष गरि नै राख्यो, जुन काम गरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ गरिराख्नुहोस्, निरन्तर दियो भने सफल हुन्छ जस्तो लाग्छ। यस्तै उहाँहरू पनि अब लामो समय त गर्नु नै पर्छ क्या, नगरी चाहिँ हुँदैन, सफल हुन्छ।
4: हामीले यहाँ हेर्दाखेरि देख्दाखेरि पनि तपाईँले जुन 3 वटा बाँसको टहराबाट यो समय आइपुग्दाखेरि धेरै त्यो हुन्छ नि सफलता पाइसक्नु भएको छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ। यहाँ होटेलमा खानेको भिड पनि उस्तै हुने रहेछ होइन। यो यो अब 3 वटा बाँसको ढहराबाट यहाँसम्म आइपुग्नको लागि चाहिँ तपाईँले के गर्नुभयो त?
2: अब यो चाहिँ कस्तो हुने रहेछ भने, अब एउटा सफल हुनको लागि चाहिँ लगातार त्यसलाई चाहिँ भनौँ न छोड्न नहुने रहेछ बिचमा, र मेरो चाहिँ सारा दाहिने हात भने पनि जे भने पनि मेरो मिसेस अहिलेसम्म उनले मलाई साथ छोडिनन्, हरेक रात दिन भनेर यसैलाई नै हाम्रो यो अब सफलताको सिँढी नै यसैलाई नै बनाउनु पर्छ, यसैले नै हाम्रो जीविकोपार्जन गर्न चाहिँ सजिलो हुन्छ भनेर हामी लगातार दुवैजनाले अहिले जस्तो यस्तो सुविधा थिएन, हामी टुकी बालेर बाँसको टहरामा पनि टुकी बालेर खाना बनाउने गर्छौँ।
4: मैले त पढेकै छैन, मलाई केही आउँदैन, जान्दिनँ भनेर पनि गर्नुहुन्न नि त।
3: पढ्नु मात्र पढ्ने होइन होइन, हुन त म पनि पढेकै हुँ, तर पढेर मात्र होइन पढेरै जानिन्छ। अब जस्तै मलाई केही आउँदैन थियो, हामी त झन् मेरो त माइती पूर्व तेर्थुम हो, गाउँमा जन्म्यो, गाउँमा हुर्क्यो, केही आउँदैन थियो मलाई। अहिले मलाई चाइनिज भाषा यस्तो चाइनिज भाषा नै म बोल्छु सबै होइन,
4: है
3: जापानिज भाषा नै बोल्छु, चाइनिज भाषा नै बोल्छु, अनि अब नेपाली भइहाल्यो, इङ्ग्लिस भइहाल्यो, काम गर्न थाले चाहिँ आफै पर्फेक्ट हुन्छ क्या।
4: उनीहरूसँग
3: बोल्दा बोल्दै सिकेँ।
2: चोरी भयो, चोरी भएपछि अब भोलिपल्ट अब प्रहरीलाई खबर गरौँ, सबैतिर अब खोज तलास माथि जंगल सङ्गल सबै गर्दाखेरि यहाँ माथि डाँडामा लगेर चाहिँ त्यो विदेशी रक्सी अनि रेडबुल चाहिँ अनि चुरोटहरू पेटी पेटी नै लगाएको थियो उनीहरूले, अनि त्यहाँ बसेर खाएछन्, खान सक्ने जति खाएछन्, अब नगद पैसा पनि लिएर गए। मेरो सानो नानी थियो 3 वर्ष जतिको, त्यो नानीलाई पनि अपहरण गरेर लिएर जान्छौँ। मैले 60,000 पैसा चाहिँ धुली खेलको पुरानो त्यो बस पार्कमा लिएर आउँछस् कि बच्चालाई लिएर जाउँ भन्ने कुरो भए, अनि खुकुरीले चाहिँ घाँटीमा मेरो र मेरो मिसेसको घाँटीमा चाहिँ अब खुकुरी पेस्तोल देखाएर चाहिँ कानमा भएको,
4: त्यति बेला तपाईँको पसल चोरी भयो?
2: चोरी भयो,
4: चोरी भयो। त्यो हुनुको कारण चाहिँ सुनसान ठाउँ, लाइन पनि थिएन,
2: बिजुली पनि थिएन,
4: बत्ती पनि थिएन, प्रहरी पनि यहाँ हुनु नथ्यो, बस्ती
2: थिएन,
4: कारण त त्यो हो नि त। तर अहिले त फरक भइसक्यो
2: हजुर। अनि यहाँ बन्देउमा चाहिँ प्रहरी चौकी राखेको 5-7 दिन जति भएको थियो भर्खर स्टार्टिङ गरेको, अनि प्रहरी चौकीमा चाहिँ हामीले रिपोर्ट गऱ्यौँ, उहाँहरूले अब माथि कन्ट्याक्ट गर्नुभयो, सबै खोज तलास गरेर अब चोरेर यसैले लग्यो भनेर फिक्स चाहिँ भएन, धेरैजना 27-28 जना चाहिँ पक्राउ परे। अब अनुहार चाहिँ बुर्का लगाएर आएको कारणले चिन्न सकिएन, होचा होचा तामाङ केटाहरू थिए, अनि ती केटाहरूले चाहिँ त्यो लगिसकेपछि अनि पसल पनि सबै अब खुल्ले, बाहिरबाट बल्बहरू यो बिजुलीको त्यतिखेर बल पनि थिएन अनि बाहिर चाहिँ एकजना बुढो मान्छे अहिले हामी कहीँ हुनुहुन्छ उहाँ चाहिँ बाहिर टेबलमै सुत्नुहुन्थ्यो सुत्ने ठाउँको अलिक समस्या थियो अनि टेबलमै सुत्नुहुन्थ्यो
4: शून्यबाट सुरु हुनुभएको तपाईँ अलिकति कमाइ हुँदै थियो अलिक राम्रो हुँदै थियो फेरि शून्यमा
2: झर्यो
4: त्यो हुँदा नि हिम्मत
2: हारिएन अनि जिल्ला विकास बस्थ्यो यतापट्टि साइडमा एउटामा पसल थियो एउटामा हामी बस्थ्यौँ एउटा कोठामा चाहिँ जिल्ला विकासको साथीहरू बस्नुहुन्थ्यो त्यतिखेर जिल्ला विकास उहाँहरूले चाहिँ त्यहाँ भएको कारणले तरकारी किन्ने मासु त्यो कुखुरा किन्ने पैसासम्म नभएर उहाँहरूसँग चाहिँ 5,000 रुपियाँ सापट्टि लिएर मैले त्यहाँबाट फेरि अनि सुरु गरेँ सुरु गर्दै जाँदा अब समय चक्र भगवान्ले पनि साथ दिनुभयो अब
4: आफ्नो
2: मेहनत पनि धेरै गर्यौँ मेरो भन्दा पनि यसमा मेरो मिसेसको लगानी भनौँ न रगत धेरै सिन्चेको छ गर्न सकियो अहिले भनौँ न त्यो अवस्थामा आएर यतिको सफल व्यवसाय हुनु मलाई गर्व लाग्छ
4: अलिकति तपाईँलाई अब अहिले त स्थानीय सरकारले पनि व्यवसाय प्रबन्धनका लागि काम गरेर आएछ नि त तपाईँहरूको अब होटल व्यवसाय यहाँ स्थानीय रूपमा प्रबन्धन गर्नको लागि चाहिँ यस्तो खालको काम गरिदियोस् भन्ने खालको त्यस्तो केही छ तपाईँको चाहना
3: मेरो चाहना भनेपछि अब उहाँहरूले चाहिँ गरि नै राख्नु भएको छ होइन अझै पनि उहाँहरूले चाहिँ सुधार गर्नुहुन्छ भन्ने मलाई आशा छ
4: कस्तो खालको सुधार चाहनुहुन्छ
3: सुधार भन्नाले अब जस्तै बन्दीबाट यता लागेर चाहिँ एउटा बोर्ड चाहियो यो ठाउँ अब पर्यटकीय ठाउँ नै भएन स्थलहरू अब जस्तै मान्छे बाइक रोक्छ होइन बाइक रोकेर एकछिन बस्ने ल ओहो कस्तो राम्रो रहेछ भनेर बस्दा पनि राम्रो देख्यो भने उनीहरू रोकेर बस्छ नि त
4: तपाईँलाई यो चाहिँ कुरा भन्न पाइदिएको हुन्थ्यो भन्ने जस्तो छ
2: खासै त्यस्तो छैन अब मेहनत र सङ्घर्ष गर्न सक्ने मान्छेले विदेशी भूमितिर चाहिँ नजर नलगाउनुहोस् अब स्वदेशमा आफ्नै ठाउँमा बसेर आफ्नै ठाउँलाई खनी खोर्सी गरेर अथवा आफ्नै ठाउँमा चाहिँ केही गर्छु व्यवसाय नै गरे पनि या अरू केही गरे नै आफ्नै ठाउँलाई चाहिँ मलजल गर्न सक्ने हो भने पैसा कमाउनको लागि 1.5-2 लाख कमाउनको लागि विदेशमा पैसा खर्च गरेर जानु आवश्यक छैन म चाहिँ त्यही सोच्छु
1: सुरुमा सानो लगानी भए पनि मेहनत सिप र उचित व्यवस्थापन भए राम्रो आमदानी लिन सकिन्छ भन्ने गतिलो उदाहरण थियो यो जोडीको यसले श्रीमान श्रीमती बीचको कामको समानता एक अर्काको सहारा तथा आँट र धैर्यता दुवै प्रस्तुत गर्न सकिए केही गर्न असम्भव छैन भन्ने प्रश्न देखाएको छ
0: महिला र पुरूषले समान काम र जिम्मेवारीमा समान अवसर पाउँदा एकअर्काप्रतिको सम्मान र सहकार्य बढ्छ समान कामका लागि समान व्यवहार र अवसरले महिलामा आत्मविश्वास क्षमता र नेतृत्व विकास गर्न मद्दत गर्छ घर कार्यस्थल र समाजमा जिम्मेवारीको समान बाँडफाँडले लैंगिक विभेद घटाउँदै आत्मनिर्भरता र समतामूलक समाज निर्माणमा सहयोग पुर्याउँछ
5: नमस्कार मेरो नाम सुनिता बान्ना सापकोटा मेरो घर मेलम्ची नगरपालिका 11 गर्नुपर्छ पुरुषले पनि घरको काम किन भन्दा पुरुषले घरको काम गर्नु भने हामीहरू महिलाहरूलाई पनि धेरै सजिलो हुन्छ किनभने पुरुषले अब म पनि एउटा रोजगारी नै हो मेरो श्रीमानले पनि मेरो काममा धेरै सपोर्ट गर्नुहुन्छ त्यस कारणले गर्दाखेरि मलाई पनि धेरै सजिलो भइरहेको छ त्यसैले पुरुषले घरको काम गर्नुपर्छ छोराछोरीमा भेदभाव गर्नुहुन्न अहिले छोराछोरी एकै सम्मान नै हुन् त्यसैले छोराछोरीमा भेदभाव हुनुहुन्न छोरीलाई नै उच्च शिक्षा दिनुपर्छ किनभने भोलि भविष्यमा छोरीले पनि केही गर्न सक्छिन् त्यही भएर छोरा छोरीलाई सम्मान व्यवहार गर्नुपर्छ महिलाहरूलाई धेरै यातनाहरू नदिने होइन जाँड रक्सी खाएर आएर घरमा बुढीलाई छोरछोरीलाई तनाव कुटपिटहरू नगर्ने उहाँहरू शिक्षित हुनुभयो भने समाज नै परिवर्तन हुन्छ
6: मेरो नाम कमला सापकोटा मेलम्ची टार
7: महिला पुरुष बराबरी हो तर मेरो श्रीमानले चाहिँ मैले भाँडा माझ्यो भने उहाँले पखाल्नुहुन्छ मैले तरकारी पकाएँ भने उहाँले भात पकाउनुहुन्छ हाम्रो चाहिँ बराबरी गर्छौँ छोरा छोरीलाई समान अवसर दिनुपर्छ अझ छोरालाई भन्दा पनि बढी छोरीलाई दिनुपर्छ जस्तो लाग्छ मलाई त उनीहरूलाई अब पढाएर लेखाएर आफ्नो खुट्टा उभिनी सक्ने पारेर पठायो भने अर्का घरमा गएपछि पनि उनीहरूले आफ्नो केही गरेर खान सक्छन् जस्तो लाग्छ मलाई पढे लेखेको बुझेको हुन पर्यो अब उहाँहरूले अब घरमा त्यति हिंसा गर्नु भएन अब त्यस्तो बुझ्नुपर्छ पढे लेखेको भएर बुझ्ने हुनु पर्यो तर मेरो चाहिँ बुझ्ने हुनुहुन्छ होइन सबैको त्यस्तो नहुन नि सक्नुहुन्छ अब कतिको कतै हिँड्न हुँदैन कोहीसँग बोल्न हुँदैन भनेर अब त्यस्तो गर्ने नै हुनुहुन्छ तर त्यस्तो गर्न हुँदैन अब महिलाले नि अब बोल्न नि हुन्छ हिँड्न नि हुन्छ अब महिला भनेर चाहिँ घरभित्रैको काममा मात्रै दबिएर बस्नुपर्छ भन्ने नि छैन अहिले अब सबै महिला पुरुष बराबरी भएर बुढाबुढी हिँड्न नि मिल्छ कि हिँड्ने बुढाले मात्रै हिँड्न पर्छ बुढीले चाहिँ हिँड्नु हुँदैन भन्ने चाहिँ यो चाहिँ राम्रो होइन।
8: नमस्कार, म बिदुर सापकोटा, घर मेलम्ची टार। मेरो विचार पुरुषले घरको काम 80% गर्नुपर्छ, महिलालाई सबै काममा जोताउनु पनि हुँदैन। उसलाई उहाँको काम भने सबै उहाँ महिलाले मात्र गरे पनि होइन, आफूले सकेको आफूले जानेको काम महिलालाई पनि हामीले साथ र सहयोग गर्नुपर्छ। म चाहिँ मेरो घरमा 80% काम म आफै गर्छु। मेरो घरमा मेरो बच्चा 4 मेरो छोरी 3 छोरा 1। मैले छोरालाई भन्दा छोरीलाई बढी अवसर समान व्यवहार गरेको छु। छोरीलाई उच्च शिक्षादेखि लिएर पढाउने यताउति गराउने खर्च वर्चदेखि सबै कुराहरू मैले छोरालाई जति गरेको छु छोरीहरूलाई त्यति नै गरेको छु र अहिलेसम्म उच्च शिक्षा हासिल गरिरहेको छु। छोरीहरूले समान व्यवहार गरेका छ। चेतना विकास हुनु पर्यो, महिलामा पनि अब तपाईँको सशक्तिकरण हुनु पर्यो। हामी पनि पुरुष सरह हो, हामीलाई हेप्नु हुँदैन, हामी पनि केही गर्न सक्छौँ भन्ने कुराहरू महिलामा जागरूक हुनु पर्यो। पुरुषले पनि महिलालाई महिला हो, हामीले थिचोमिचो गर्नुपर्छ, यसलाई अन्याय गर्नुपर्छ भन्ने कुरा चाहिँ गर्नु हुँदैन। चेतनाको विकास हुनु,
1: लैङ्गिक समानता महिला र पुरुष बीच समान व्यवहारमा मात्र सीमित हुँदैन, यसले परिवार, समाज र राष्ट्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्छ। समान अवसर र सहभागिताले महिलाको क्षमता उपयोग भई आर्थिक विकासमा योगदान बढ़ाउँछ। निर्णय प्रक्रियामा महिला र पुरूषको समान सहभागिताले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई बलियो बनाउँछ। परिवारमा समान जिम्मेवारी र सम्मानले आपसी विश्वास, शान्ति र बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्न सहयोग गर्छ। त्यसैले लैंगिक समानता समतामूलक, समृद्ध र सुशासित समाज निर्माणको आधार हो।
0: यसका लागि समाजले कस्तो भूमिका खेल्न सक्छ? समाजमा भएको महिला पुरूष बीचको लैंगिक असमानताका सवालमा एउटा विधायिकाले के गर्न सक्नुहुन्छ? सांसद नीतु कुमारी कर्णको तराईमा रहेको लैंगिक विभेद, छोराछोरी बीच हेर्ने दृष्टिकोण र पछिल्लो समय देखेको परिवर्तनको कुरा सुनौ।
9: विडम्बना छ, छोरीहरू जन्मिन्छन् एक ठाउँमा, अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ। अब मेरो कर्मस्थल त महोत्तरी हो, महोत्तरीको सुगा मेरो घर त्यहाँ छ। त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको, त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 क्षेत्रबाट म प्रतिनिधित्व गर्छु। महिलाका मुद्दाहरू छन्, महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस्, महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरू सम्बन्धमा चाहिँ काम गर्न पाए हुन्थ्यो। र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ, दहेजको। दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ।
10: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि,
9: हजुर,
10: यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन, अथवा अझै थप बनाउनु पर्ने हो कि?
9: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ। म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन, किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि, त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन। अब कानून बनाउने, कानून बनाउने भनेपछि त एकजनाले बनाएर त हुँदै हुँदैन, त्यो त अब सब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ, मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो, तर सबै ठाउँमा छ, डाइरेक्ट इनडाइरेक्ट होइन। त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं? अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि, तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ।
10: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि, यसलाई निर्मूल पार्नको लागि अहिलेसम्म कोसिस नभएको होइन। तपाईँले भने जस्तै जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं, विशेष मधेसमा। त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाईको लागि छोरी भन्दा पनि ज्वाईमा बढी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौं, कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने, मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा चाहिँ
9: त्यही त, यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो, त्यो डर त हो, तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या, शिक्षित परिवारमा पनि होइन, छोरी शिक्षित भइसक्यो, छोरी आफू गर्न सक्ने भइसक्यो, मैले किन दहेज दिने? त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो, दुवैजना चेतनशील हुनै पर्छ, यो चेतनाकै कमी छ के अभिभावकमा। त्यो त्यो अझै कमी छ. यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ. पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौं जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, उस्तो खर्च गरिदिनु पर्यो. त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि यही कारणले यातना दिने हो कि मेरो छोरीलाई दुःख भोग्नु पर्ने हो कि त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी.
10: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको
9: दुवै परिवारमा म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो. जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुबालाई जो केटाले मसँग हामीलाई दुःख भोग्नु पर्ने हो कि त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी.
10: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ

0: भनेको यो पहिला दहेजको चलन थियो होइन, अब यो सयजना जन्ती लाने अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि, खर्च बेहोर्न सक्छ सक्दैन होइन त थाहा छैन, तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो। र अझ मधेसमा के थियो भने दुई छाक खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन, यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो। अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो, यति साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाँडा कुरा दिनु पर्यो, अनि मलाई चाहिँ यो सब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्ति बच्चै देखेर विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान संजोगवश। बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिनजानकै केटामा अनि त्यो परिवारमा कुरा पनि भयो। जम्मा 35 जना जन्ता, जम्मा 35 जना अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ। र अब सारी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो त्यति लिएर गएँ। मलाई चाहिँ त्यसपछि मलाई मतलबै भएन, तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो। समाजले आएर भन्ने रहेछ के दियो दाइजो सोध्ने रहेछ के, सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्रै बुहारी छ, सबै चिज बुझ्ने छ गर्ने छ, मलाई दाइजो चाहिएन। भनेपछि मलाई कति गौरव लाग्थ्यो सम्मान लाग्थ्यो। त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिने, मेरो छोरी छ, मेरो छोरीलाई मैले पढाइरहेको छु, छोरा सरकमा केही कमी गरेको छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन, मैले छोरीलाई पनि म मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने, एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने, खर्चले नै हो सबैभन्दा उ गर्ने होइन, खर्च नगर्ने धेरै।
1: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने, अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने, यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण रहेछ।
0: चेतनाकै कमी छ कि। त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 जना छोरीले गर्यो भने र केटाको पक्षले पनि 10 जना गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ।
1: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
0: छैन, खासै सुरु भएको छैन। अहिले एउटा अभ्यास के भइरहेछ भने तर त्यसले खासै प्रभाव परेको छैन। विवाह पञ्चमीमा हजुरहरू न्यूज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन शुरू भएछ। त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोडीहरू। त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ, एकदमै सिन्दूरले मात्रै दुला दुलै आउने, दुवै पक्षबाट दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ। त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा।
2: अहिले पनि समाजमा लैंगिक समानता पूर्ण रूपमा स्थापित हुन सकेको छैन। यसको मुख्य कारण पुराना पितृसत्तात्मक सोच, हानिकारक परम्परा, छोरालाई प्राथमिकता दिने प्रवृत्ति, शिक्षा र रोजगारीमा असमान अवसर तथा महिलाको निर्णय प्रक्रियामा कम सहभागिता हो। घर परिवारदेखि कार्यस्थलसम्म हुने भेदभाव, हिंसा र समान काममा असमान व्यवहारले पनि विभेदलाई निरन्तरता दिएको छ। कानूनी व्यवस्था सुधार भए पनि सोच र व्यवहारमा परिवर्तन ल्याउन परिवार, पुरूष, युवा र समुदाय सबैको सक्रिय भूमिका आवश्यक छ।
1: यो सँगै आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो saajakhabar@gmail.com। आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ।
2: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौं। तबसम्मका लागि प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै विदा हुन्छौं।
1: नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
0: अहिले बिहानको 7 बजे हजुरको रेडियो 102.1 MHz।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको 2 हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864-14-0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414198 र 9841259597।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो। तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोकुलबुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9896692998।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेंस
2: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
3: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
3: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो
5: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
6: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0 48 45 398 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
4: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापत्ती गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: रंगबहार रंगबहार
4: वर्ज संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
3: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेंस।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 9851-41-98 र 9841-25-59।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
4: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यसूचीको विषयहरू:
4: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
4: संस्था एकी सम्बन्धमा,
3: ऋण अपलेखन सम्बन्धमा,
4: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
3: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
4: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
4: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
4: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
4: धितो लिलामी सम्बन्धमा,
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
4: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
4: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
2: सोही दिन बिहान 8-10 बजेसम्म। स्थान च्यास्कु। समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
4: सोही दिन बिहान 8-10 बजेसम्म। स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
2: सोही दिन बिहान 11-2 बजेसम्म। स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चाम्बोट, गैरीगाउँ, भालुखोप र ओखरेनी।
4: सोही दिन बिहान 11-2 बजेसम्म। स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
2: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30-11 बजेसम्म। स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
4: सोही दिन बिहान 7:30-11 बजेसम्म। स्थान च्याङडाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
2: सोही दिन दिउँसो 12-3 बजेसम्म। स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
4: सोही दिन दिउँसो 12-3 बजेसम्म। स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
2: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30-10 बजेसम्म। स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
4: सोही दिन बिहान 11-3 बजेसम्म। स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर, छा, पातले, हिले पानी, पालेबन।
2: सोही दिन बिहान 7:30-9 बजेसम्म। स्थान रजय छाप। समेटिने टोल तथा ओडाहरू रजय छाप।
4: सोही दिन दिउँसो 10:00-12:00 बजेसम्म। स्थान मुडाजोर। समेटिने टोल तथा वडाहरू मुडाजोर क्षेत्र।
2: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान, समेटिङ टोल तथा वडाहरू मुगान, थुम्का र ढिपी।
4: मिति 2083 साल भदौ 22 गते। स्थान कुनौरी। समय बिहान 11 बजेदेखि 12 बजेसम्म। समेटिने टोल तथा वडाहरू कुनौरी सबै।
2: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हाटीटार, समेटिङ टोल तथा वडाहरू हाटीटार सबै।
4: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट, समेटिने टोल तथा वडाहरू सेलेघाट सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडाखर्क, समेटिङ टोल तथा वडाहरू डाँडाखर्क सबै।
4: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान क्यौरे पानी, समेटिने टोल तथा वडाहरू क्यौरे पानी सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार, समेटिने टोल तथा वडाहरू भटौली सबै।
4: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी, समेटिने टोल तथा वडाहरू टेकनपुर, मन्थली 2 सबै।
2: मिति 2083 साल भदौ 23 गते। स्थान सल्ले। समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा वडाहरू सल्ले सबै।
4: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क, समेटिने टोल तथा वडाहरू डुम्री खर्क सबै।
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर, समेटिङ टोल तथा वडाहरू लामा गाउँ, लामा टोल र रामेछा बजार।
4: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी, समेटिने टोल तथा वडाहरू भङ्गेरी, बाबिय खर्क।
2: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू गटे, समेटिङ टोल तथा वडाहरू आरू बोटे सबै।
4: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर, समेटिने टोल तथा वडाहरू सिमन्ती, पखेरा, भोटे गाउँ र ल्याङल्याङ।
2: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा, समेटिने टोल तथा वडाहरू भिरपानी, सिमपानी, हुलाक डाँडा र बेतेनी।
4: मिति 2083 साल भदौ 24 गते। स्थान सातमारे। समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा वडाहरू सातमारे सबै।
2: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल, समेटिने टोल तथा वडाहरू पुडहर, मन्थली तथा छुटेका सबै।
4: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
4: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानी छाप।

0: नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827।
0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरे।

0: मिटर सुन चाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेन
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
3: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
3: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
4: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप

0: नमस्कार बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज काठमाडौँ लगायत देशका विभिन्न शहरमा मनाइँदै भुटेको सिबाडीमा ज्यान गुमाउनेको संख्या 579 पुग्यो। 1924 जना अझै सम्पर्कविहीन। पोखरामा भेलले बगाउँदा आमा छोरीको मृत्यु। रसुवाको टिमोरेमा माटोमुनि पुरिएकी 6 वर्षीया बालिकाको सकुशल उद्धार। भुटेकोशीमा बाढ़ीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह। र तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज काठमाडौँ लगायत देशका विभिन्न शहरमा मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ बैतर्ने पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विवहल भए कि आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हाँस्य व्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ। गाई जात्रा हनुमान ढोकास्थित राजप्रसाद राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ। देशका विभिन्न शहरमा गाई जात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृति प्रति व्यङ्गात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करूण रसका गीतहरू पनि गाइन्छ। गाई जात्रा पर्व काठमाडौँ उपत्यका लगायत बनेपा, धुलीखेल, पनौती, बाह्रविसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगंज, हेटौँडा र पोखरा लगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धूमधामका साथ मनाउने गरिन्छ। यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने गरेकामा यस वर्ष भने शनिबारको सार्वजनिक विदाकै दिनमा यो पर्व परेको छ। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुँमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 191 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीमा परेर 1924 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 15 जना सम्पर्कविहीन छन्। 517 जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन्। 95 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। आज पनि खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइने सरकारले जनाएको छ। खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी 16 हेलिकप्टर परिचालन गरिएको छ। तर जंगल र अप्ठ्यारो भू बनौट भएका ठाउँमा अलपत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो छ। गएको बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू प्रहरी कार्यालय र अस्पताल धाइरहेका छन्। कसैले मोबाइलमा आफन्तको तस्विर देखाएर सोधीखोजी गर्दैछन्। कसैले नाम, ठेगाना र फोन नम्बर टिपाउने गरेका छन्। कोही अस्पतालको सूचीमा आफ्नो मान्छेको नाम खोजिरहेका छन्। अस्पताल परिसरमा पुगेका परिवारले बेपत्ता आफन्तका तस्विर देखाएर खोजी गरिरहेका छन्। यस्तै बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्था र पहिचानमा समेत समस्या हुन थालेको छ। रसुवामा फेला परेका सब जिल्ला अस्पताल धुन्चेमा राखिएको छ। धादिङमा संकलन गरिएका सब पोखरा र त्रिविशेषण अस्पतालमा राखिएको छ। नुवाकोटमा फेला परेका सब त्रिविशेषण अस्पतालमा राखिएको छ। चितवनमा फेला परेका सब जिल्ला अस्पताल भरतपुर, नेशनल सिटी अस्पताल भरतपुर, सामुदायिक अस्पताल नारायणी अस्पताल र औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ। तनहुँमा फेला परेका सब मणिपाल अस्पताल पोखरा, पारदर्शिक अस्पताल दमौरी र गण्डकी अस्पताल पोखरामा राखिएको छ। गोर्खामा भेटिएका सब प्रदेश अस्पताल गोर्खा, गण्डकी अस्पताल पोखरा र नुप अस्पताल गोर्खामा राखिएको छ। नवलपरासी सुस्ता पूर्वमा भेटिएका सब मध्यविन्दु नगर अस्पताल चौरमारा, गैडाकोट नगर अस्पताल, मध्यविन्दु प्रादेशिक अस्पताल, जिल्ला अस्पताल पाल्पा, मिशन अस्पताल पाल्पा, लुम्बिनी अस्पताल पाल्पा र गण्डकी अस्पताल पोखरामा राखिएको छ। यस्तै पश्चिम नवलपरासीमा फेला परेका सब पृथ्वी चन्द अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरवा र पिपरा अस्पताल कपिल वस्तुमा राखिएको छ। तत्काल शनाखत र हस्तान्तरण गर्न कठिन हुने भएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सबै सबको औंठा छाप र डीएनए नमूना लिन थालिएको छ। ठूलो संख्यामा सब व्यवस्थापनमा समस्या हुने देखिए पनि सरकारले पछि शनाखत गर्न सहज होस् भनेर सबको नमूना लिन थालिएको हो। गएको बुधबार रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि जलविद्युत आयोजनाको सुरुङ जंगल र भीर पोखरामा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाइमा छन्। परिवार तथा आफन्तहरूले स्याप्रुवेशी लाङटाङ चिलिमे तथा त्रिशुली जलविद्युत आयोजनाका सुरुङभित्र आफ्ना मान्छे रहेको भन्दै जानकारी गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सुरुङमा फँसेका नागरिक तथा कामदारलाई उच्च प्राथमिकता राखेर उद्धारको काम भइरहेको बताउनु भएको छ। त्यसका लागि आवश्यक विशेष उद्धार उपकरण समेत परिचालन गरिएको उहाँको भनाइ छ। प्रधानमन्त्रीले उद्धार तथा खोजी कार्यलाई बाढ़ी प्रभावित क्षेत्रको तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको जानकारी दिनुभएको छ। अहिलेसम्म झण्डै 4,500 जनाको उद्धार गरिएको छ। बाढ़ीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने एकिन विवरण आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिलेसम्म झण्डै 2,000 जना सम्पर्कविहीन छन्। बाढ़ीमा रसुवा र नुवाकोटका स्थानीय बासिन्दा तथा गोसाईकुण्ड घुम्न गएका पर्यटकहरू कति थिए भन्ने पूर्ण विवरण आउन बाँकी छ। बाढ़ीपछि खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको संख्या थप गरिएको छ। 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका सरकारले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते बिहान आएको बाढ़ीबाट प्रभावित क्षेत्रका लागि सरकारले पाउने 7 करोड़ रूपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित 15 स्थानीय तहका लागि शुक्रबारसम्ममा रू 6,75,00,000 निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिने जनाएको छ। प्राधिकरणको बिहिबार बसेको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार उक्त रकम अति प्रभावित, प्रभावित, सामान्य प्रभावित स्थानीय वर्गीकरण गरी सोही अनुसार अनुदान सहायता उपलब्ध गराउनेछ। प्राधिकरणका अनुसार रसुवाको उत्तरगया, गोसाईकुण्ड, कालिका र आमा छोदिङ गाउँपालिका, नुवाकोटको विदुर र बेलकोट नगरपालिका, तारकेश्वर किस्पाङ गाउँपालिका, धादिङको बेनीघाट, रोराङ, गजुरी गल्छी र सिद्धलेख गाउँपालिका, गोर्खाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबु खैरनीमा भएको क्षतिका आधारमा उक्त अनुदान वितरण गरिनेछ। प्राधिकरणको बैठकले केन्द्रीय विपद व्यवस्थापन कोषबाट उल्लेखित स्थानीय तहलाई विपद व्यवस्थापन कोष सञ्चालनको सञ्चालन कार्यविधि 2079 बमोजिम जिल्ला विपद व्यवस्थापन समिति मार्फत तत्काल राहत स्वरूप रकम उपलब्ध गराउने र सो बराबरको रकम अर्थ मन्त्रालयले विपद व्यवस्थापन कोषमा शोध भर्ना उपलब्ध गराउने निर्णय गरेको थियो। नेपाल सरकारले बाढ़ीका कारण अत्याधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन 2074 दफा 32 उपदफा 1 दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको। नेपाल चीन सीमा स्थित भोटेकोशीमा आएको भीषण बाढ़ीका कारण ती जिल्लाका तल्लो तटीय क्षेत्रका स्थानीय तहहरूमा ठूलो क्षति पुगेकाले यो निर्णय लिएको राजपत्रमा उल्लेख छ। गृह मन्त्रालयको सचिव परिवर्तन भएका छन्। सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। शुक्रबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ। गृह सचिवको जिम्मेवारीमा रहेका राजकुमार श्रेष्ठलाई भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। सचिव श्रेष्ठ आगामी भदौ 15 गतेदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। आजको मुखैमा रहेका श्रेष्ठलाई जगेडामा राखेर सरकारले शर्मालाई गृहको कमान्ड सुम्पिएको। सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढ़ुवा गरेको छ। मन्त्री परिषद बैठकले घिमिरेलाई विशिष्ट श्रेणी सचिवमा बढ़ुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा प्रतिस्थापन गर्ने निर्णय गरेको। बढ़ुवा सिफारिश समितिले घिमिरेलाई पहिलो नम्बरमा सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा मन्त्री परिषदले उनलाई सचिवमा नियुक्त गरेको। सचिवमा बढ़ुवा हुनुअघि घिमिरे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत हुनुहुन्थ्यो। यसअघि रक्षा मन्त्रालयमा रहेका सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी घिमिरेले पाउनु भएको हो। रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा बाढ़ीका बेला माटोमुनि पुरिएकी 6 वर्षीय बालिकाको सशस्त्र प्रहरीले हिजो शुक्रबार बेलुका उद्धार गरेको छ। भोटेकोशी बाढ़ीमा परेकाहरूको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी कार्य शुरू गरी माटामुनि पुरिएको अवस्थामा ती बालिकालाई फेला पारेको थियो। उद्धारपछि उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट टिमुरेमा ल्याइ न्यानो बनाइराखिएको थियो। उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउने प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा विपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपालको टोली निरन्तर परिचालन भइरहेको छ। पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सड़कमा आएको भेलले बगाउँदा आमा छोरीको मृत्यु भएको छ। पोखरा महानगरपालिका 17 हर्खचोक स्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा 30 ढुङ्गेपाटन निवासी 26 वर्षीय सुषमा दाहाल र उनकी 2 वर्षीय छोरी रानिका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको छ। दुवैजनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको। स्थानीय कमल दाहाल स्कूटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वी चोकतर्फ जाँदै थिए। भारी वर्षाका कारण सड़कमा भेल बढेपछि उनले हर्कत चोकमा स्कूटर रोकेकी थिइन्। स्कूटरबाट झर्ने क्रममा 2 वर्षीय रानिकालाई भेलले बगाएर सड़कको नालीमा पुर्याएको थियो। छोरीलाई बचाउने प्रयासमा आमा सुषमा पनि नालीमा पुगेकी थिइन्। त्यसपछि तीव्र आमा छोरी दुवैलाई बगाउँदै करिब 2 किलोमिटर तल बिरौटासम्म पुर्याएको थियो। श्रीमान कमलले गुहार गरेपछि स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए। आमा छोरीलाई पोखरा 17 बिरौटा स्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475946 98692695998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पपाकी समाचार। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढ़ीको जोखिम रहेको जनाएको छ। भोटेकोशी र त्रिशुलीमा हाल जल सतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम रहेकाले नदी किनारमा आवत जावत नगर्न र पूर्व सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। महाशाखाका बाढ़ीविद विनोद पराजुलीले चीन सरकारबाट प्राप्त सूचना तथा भू उपग्रह तस्वीरको प्रारम्भिक विश्लेषण अनुसार भदौ 10 गते बाढ़ी आएको स्थानमा नदी थुनिएर बनेको तालको आकार बढ़दै गएको र उक्त ताल फुट्ने जोखिम रहेको जानकारी दिएका छन्। महाशाखाले उक्त जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। रसुवाको भोटेकोशी र त्रिशुली हुँदै नारायणी नदीको तटीय क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट भएको मानवीय भौतिक तथा आर्थिक क्षतिप्रति दुःख व्यक्त गर्दै सिन्धुली जिल्ला स्तरीय विपद व्यवस्थापन समितिले उद्धार राहत र सूचना व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले बाढ़ी प्रभावित क्षेत्रमा राज्यका निकाय स्थानीय तह राजनीतिक दल सामाजिक संस्था र नागरिक स्तरबाट समन्वित पहल आवश्यक रहेको निष्कर्ष निकालेको। बैठकले परिज्ञान गुमाएका व्यक्तिप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा सम्वेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढ़ीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा सबै पक्षलाई आफ्नो क्षेत्रबाट सक्रिय हुन समेत समितिले आग्रह गरेको छ। विपत्ता व्यक्तिको विवरण यथाशीघ्र संकलन गरी उद्धार प्रयासलाई प्रभावकारी बनाउनु पर्नेमा पनि बैठकले जोड़ दिएको छ। समितिले विपद सम्बन्धी गलत भ्रामक तथा अपुष्ट सूचना सम्प्रेषण नगर्न संचार माध्यम सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारणलाई अनुरोध गरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण गएको बुधबारदेखि अवरूद्ध नारायणगढ़ नागढुङ्गा मुलिङ सड़क खुलेको छ। धादिङको बैरनी र गजुरी क्षेत्रमा थुप्रिएकोले द पन्छाएपछि हिजो बेलुकीदेखि सड़क खुलेको। सड़क खुलेसँगै राजमार्गमा अलपत्र गाड़ीलाई गन्तव्यमा पठाइएको छ। तर त्रिशुली नदीमा फेरि बाढ़ी आउने सूचना प्राप्त भएपछि राति गाड़ी सञ्चालनमा रोक लगाइएको गजुरी प्रहरीले जनाएको छ। आजदेखि नियमित रूपमा गाड़ी सञ्चालन हुन सक्ने प्रहरीको भनाइ छ। यस्तै रसुवा पनि वैकल्पिक सड़क मार्गबाट सड़क सञ्जालमा जोड़िएको छ। काठमाडौँको टोखा छहरे गढ़खार पुल आप्र नर्जा लच्याङ शर्मथली पाटीखर्क हुँदै बोगटीटार कालिका स्थानबाट धुन्चे सड़क खण्ड सञ्चालनमा गरिएको हो। त्रिशुलीको बाटो हुँदै रसुवागढ़ी जाने बाटो बाढ़ीले क्षतविक्षत भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो। गैराती सिन्धुपाल्चोक सहित आसपासका क्षेत्र तथा गण्डकी प्रदेशको कास्की पर्वत लगायतका जिल्लामा पानी परेको छ। ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवाचोरमा 34 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। ती र आसपासका क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै आज दिउँसो बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भागका केही ठाउँमा मेघगर्जनसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेकाले सावधानी अप्नाउन मौसमविदको आग्रह छ। उपल डोल्पाको डोल्फो बुद्ध गाउँपालिका दुई कलाङमा तीनवटा घरको ताला फोडेर यस्ता गुम्बा सुनचाँदीका गहनासहित नगद चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 5 का 37 वर्षीय तिलक भण्डारी र 8 बिस्कोट नगरपालिका 3 खदीका 32 वर्षीय निशान भण्डारी छन्। उनीहरूलाई प्रहरीले 10 भदौमा डोल्फो बुद्ध गाउँपालिका 1 धोबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गत 8 भदौ राति कालाङमा घरमा कोही नभएको मौका छपी ताला फोडेर नगद तथा गरगहना चोरी भएको सूचना आएको थियो। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार तिब्बतमा आएको विनाशकारी बाढ़ीका कारण पाँच जनाको मृत्यु भएको छ भने 558 जना अझै बेपत्ता छन्। बाढ़ीसँगै गएको पहिरोले नदीको बहाव थुनेर बनेको विशाल ताल जुनसुकै बेला फुट्न सक्ने भन्दै चीनी अधिकारीहरूले चेतावनी दिएका छन्। यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो बाढ़ी आउने जोखिम बढ़ेको छ। चीनी सरकारी प्रसारक सीसीटीभीका अनुसार नेपाल तिब्बत सीमा नजिकै बनेको यो ब्यारियर तालमा शुक्रबारसम्म करिब 25 लाख घनमिटर पानी जमा भइसकेको छ। छोछेन खोला र फुरेपु साङपो नदीको दबान बनेको उक्त ताल बिहिबारदेखि नै भरिएर पोखिन थालेको छ। चिनिया जलस्रोत मन्त्रालयका अनुसार साताको अन्त्यसम्ममा तालमा थप 30 लाख घनमिटर पानी थपिने सम्भावना छ। पानीको अत्याधिक दबावका कारण तालको डिल भत्किने उच्च जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह गरिएको छ। र चीनका राष्ट्रपति तथा चिनिया कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनिया तथा विदेशी नागरिकको खोजी र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। उहाँले प्रभावितको पुनर्स्थापना र राहत कार्यलाई प्रभावकारी बनाउन पनि जोड़ दिनुभएको छ। सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको बैठकमा राष्ट्रपति शीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको बैठकमा सहितका नेताहरूले बुधबार गाईरोङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपदका पीड़ितप्रति शोक व्यक्त गर्दै एक मिनट मौन धारण गर्नुभएको थियो। बैठकले उद्धार कार्यलाई द्रुत व्यवस्थित र समयात्मक रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। परिवर्तनशील मौसम, भिरालो भाग, हिमनदी तथा हिमताल र सम्भावित भू गर्भीय जोखिमका कारण जिराङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण भइरहेको विश्लेषण गरिएको छ। यही समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौँ लगायत देशका विभिन्न शहरमा मनाइँदै भोटेको सिबाड़ीमा ज्यान गुमाउनेको संख्या 579 पुग्यो। 1924 जना अझै सम्पर्कविहीन। पोखरामा भेल्य बगाउँदा आमा छोरीको मृत्यु। रसुवाको टिमोरीमा माटो मुनि पुरिएकी 6 वर्षीय बालिकाको उद्धार। भोटेको सीमा बाढ़ीको जोखिम कायमै, सतर्क रहन आग्रह। र तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुटराज सिंह पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाण्डुको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंस।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
6: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बजी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
3: वाउ, होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यदि धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
0: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछ।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप
4: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
4: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
6: हजुर रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
5: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिट सप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली
2: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
7: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकको सेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँ उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं आज शनिबारको बसाई। आजको बसाईमा हामीले तपाईँकै आवाजमा मिठा र माइला मञ्चले लोकगीतहरू सुन्छौं। त्यसको लागि तपाईँले 0848 40 00 26 सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँले हामीलाई यो समय हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप तामाकुश एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। र आज चाहिँ विशेष दिन रहेको छ, कार्यालयतिर काम गर्ने हाम्रो दाई भाइ दिदी बहिनीहरू सबैको कार्यालय बन्द छ, घरमा बसेर कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। विद्यालय जाने भाइ बहिनीहरू पनि घरमा बसेर कार्यक्रमलाई सुनिराख्नु भएको छ होला भन्ने लागेको छ। आजको व्यवसाय पक्की तपाईँसँग रम्दै रमाउँदै तपाईँको आवाजमा मिठा रमाइला तपाईँलाई मनपर्ने गीतहरू गाएर हामीलाई सुनाउन सक्नुहुन्छ। फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। उकाली उराली लेख्दै भन्ज्याङ चौतारी गर्दै हामीलाई सुनिराख्नु भएको छ होला भन्ने पनि लागेको छ। कार्यक्रम साताको साथै दिन आउँछ, तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा मिठा रमाइला तीजका गीतहरू पनि बज्नेछ। तीज नजिकै गर्दा पक्कै तीजका गीत संगीत राखिरहँदा तपाईँले पनि सँगसँगै नाच्दै साथसाथै सँगसँगै गीतहरू पनि गाइराख्नु भएको छ होला भन्ने पनि लाग्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि हामी आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

Cari concorsi rubatman di ra che vite la mica ramai le gete poi sa son di la fleste sti vande io non ti e gete ra che cari concorsi rubat gori se gaso avova ne fa la tua anche rai cosa tapaini sundi or salis salis da suni suni so bisma azzuco fastai nasta ho vai da sono non so pronunzo stati tapaini afni avas ma mica ramai la mansuni lo gete rubani suna non so pronunzo तपाईले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम कस्तो लाग्दैछ के लाग्दैछ तपाईले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ लाग्न चाहन्छु सम्भव भएसम्म हामी तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडिने प्रयत्न गरिराखेका छौँ यदि तपाईँ यो समय पुरुषदिलो समयमा बसिराख्नु भएको छ हामीलाई सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस् तपाईँको आवाजमा मिठा रमाइला मनसुनी गीतहरू सुन्ने दिन रहेको छ यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ टेकु छेत्रीजीको उहाँ लेख्नुहुन्छ हजुर नमस्कार छ है आरामको साथमा कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ उहाँले चाहिँ भोटेकुसी बाढीको यस दुःखद घडीमा पनि म कार्यक्रम सुन्दैछु यता तनहुँबाट अब बस्ने मिठो भाका हजुर लगायत हजुरको रेडियो फोली युनिटको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ टेकुजीलाई विशेष धन्यवाद व्यक्त गर्छु सन्तोष ठकुरीजीले पनि हेलो नमस्ते है गुड मर्निङ दर्शन गरे म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु त्यसै गरी मिलन घायल मोटोजीले पनि लेख्नु भएको छ नमस्कार दिदी म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँले यता दोहा कतारबाट अब बस्ने युद्ध सबै सबैको लागि समर्पण गर्छु है भन्नुभएको छ आशा विश्वकर्माजीले पनि नमस्कार दिदी के छ खबर सन्चै हुनुहुन्छ म पनि कार्यक्रम सुनिरहेको छु है धेरै मनपर्छ सिन्धुलीबाट सम्झेको छु सबैलाई मिठो माया अनि सम्झना भन्दै हुनुहुन्छ आशाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी बुद्ध बज्राचार्यजीले पनि लोक सांगीतिक अभिवादन छ है हजुर भन्दै हुनुहुन्छ यहाँलाई पनि मेरो तर्फबाट लोक सांगीतिक अभिवादन भन्न चाहे त्यसै गरी रिमा थामेजी पनि लेख्नुहुन्छ सिवाही दिदी के छ खबर सुन्दै हुनुहुन्छ म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ बिरामी भएकोले कसैको नाम लिन सकिन सबैको लागि धेरै माया सम्झना भन्दै हुनुहुन्छ रिमाजी बिरामी हुनुहुन्छ भन्दै हुनुहुन्छ शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहे हामीले छिटै निको हुनुहोला त्यसै गरी अमिनाजी पनि लेख्नुहुन्छ नमस्ते है दिदी म कार्यक्रम सुन्दैछु यता दोलखाबाट भन्दै हुनुहुन्छ साथीहरूलाई सम्झनु पर्दा मनिषा मगर मायालु सावित्रा छेत्रीको लागि प्यारी सुशीला विश्वकर्मा दाइराज खले मगर विवश कुलुङ प्रीतको लागि तिलक विष्ट त्यसै गरी घायल अभिमान शर्माको लागि कुमार प्रजा अमित किरात राई रत्नबहादुर थापा माया निरुता योञ्जनको लागि संगीता लामा कविता घतानी अलिसा लिम्बू त्यसै गरी सराश्रोता पोखरेलको लागि धनु गजमेर हरबल रोशनी लगायत मलाई जति पनि साथीहरूले अमिना सुनवार भनेर चिन्नुहुन्छ उहाँहरू सबै सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु रामजी घिमिरेजी पनि लेख्नुहुन्छ नमस्कार साई हजुर हाजिर भए म यता चितवनबाट भन्दै हुनुहुन्छ चितवनतिरको मौसम अवस्था के छ के हुँदैछ त्यो पनि भन्नुहोला है भन्न चाहे त्यसै गरी हिराबहादुर लकाईजी पनि लेख्नुहुन्छ नमस्ते दिदी म कार्यक्रम सुन्दैछु यता बुटवलबाट भन्दै हुनुहुन्छ त्यसै गरी अर्को साथी हुनुहुन्छ धर्मराजजी उहाँ पनि लेख्नुहुन्छ नमस्ते गाई जात्राको शुभकामना सम्पूर्ण साथीहरूलाई म ढोकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु आज जन्मदिन मनाउनु हुने मेरो सानीमा कमला ब्रिजाल त्यसै गरी भाउज मुनाबुडा थोकी भण्डारी र रेडियो कान्तिपुरका अर्जेदाय प्रज्वल खड्कालाई पनि जन्मदिनको लाखौं करोड़ौं शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ धर्मराजजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गरे साथै आजको दिन जन्मदिन मनाउने सबै साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ विनोद बरुवालजी पनि लेख्नुहुन्छ नमस्ते हजुर म कार्यक्रम सुन्दैछु है यता सालुबाट अब बस्ने गीत
मलाई विनोद बरवाल भनेर जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। गीता लिम्बुजीले पनि सुन्दैछु कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले कार्यक्रम शेयर गर्न सक्नुहुन्छ, कमेन्ट पठाउनुहोस्, तपाईँका कमेन्टलाई पनि वाचन गर्छौ। साथसाथै आज चाहिँ अलिकति टेलिफोन सम्पर्कमा समस्या हो कि जस्तो लाग्दैछ, यदि टेलिफोनमा समस्या छ भने तपाईँको फोन नलागेको छ भने पनि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला फेसबुक कमेन्ट मार्फत। हुन त यो समय धेरै साथी व्यस्त हुने समय पनि छ, कतिपय फुर्सदको समय मिलाएर सुन्दै हुनुहुन्छ होला भन्ने लागेको छ। सुन्नु हुने साथीहरूले चाहिँ कहिलेकाहीँ मात्रै फोन गर्नुहुन्छ, त्यो हुँदा चाहिँ म सुनेर साथ दिन्छु भन्ने साथीहरू पनि हुनुहुन्छ। फोन गर्ने साथीले फोन गर्नुहोस्, तपाईँको लागि हाम्रो नम्बर खुल्ला रहेको छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो आउने बित्तिकै जानुभयो, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। गइसक्नु भएको छ, ठिकै छ। जो साथी हुनुहुन्छ तपाईँको फोन लाग्छ भने तपाईँले फेरि पनि सहभागिता जनाउनु होला। यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ लाग्न चाहन्छौ, कार्यक्रममा मिठो गीत बज्छ, गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्राम पछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनुहोला है।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765-20-33-84 वा 9844-44-10-40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पासिङको शब्द तथा संगीतमा सजिएको

स्वर टंका माया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस चीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: कार्यक्रम राखेको एकदमै मिठो रमाइलो गीत गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँकै आवाजमा मिठा रमाइला लोकगीतहरू सुनिरहेका छौं। 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता ओखलढुङ्गाबाट सरिस्मा तामाङ।
0: सरिस्माजीको खबर के छ, सुनाउनुहोस् न।
1: खबर त त्यस्तै हो दिदी, अलिक रुगा लागेर टाउको दुखेर हैरानै छ। दिदी लगायत रानी छापतिरको के छ नि?
0: म लगायत रानी छापतिर खास त्यस्तो केही छैन, सबै पुरानै, समग्रमा सब ठिकै छ भन्नुपर्छ। अब यो अब बिस्तारै मौसम परिवर्तन हुँदैछ, त्यही भएर पनि होला। स्वास्थ्यको ख्याल गर्नुहोस् है सरिस्माजी। ल, अब गर्मी सकिलाग त्यो बिस्तारै बिस्तारै चिसो महिना सुरु हुँदैछ नि त, त्यही भएर होला। अनि खाना चाहिँ खानुभयो कि बाँकी छ?
1: मेरो खाना भइसक्यो अनि दिदीको?
0: मेरो पनि बाँकी नै छ त आज त।
1: ए, समयमै खानालाई?
0: समयमै त खाने भने कहिले काहीँ समयले यस्तै गर्छ अथवा आफूले यस्तै गर्यो थाहा भएन, कहिले काहीँ हुन्छ, ढिलो चाँडो सामान्य नै हो होइन। ल, अब हामी के कार्यक्रमतर्फ लागौँ त?
1: हुन्छ
0: हुन्छ भन्दै हुनुहुन्छ। ल, मिठो गीत गाउनुहोस् न त। अब
1: त्यति साह्रो गाउनु त जान्दैन, कारण थोरै प्रयास चाहिँ गरिएको थिएँ।
0: ल, सुरु गर्नुहोस्।

0: విరుగి ఛాయాగోని సదై సతాను. యతి నే భన్ను పుస్తాయి దిది.
1: సరిస్నాదిలి కున్ గీత గాను భాయ.
0: मैले चाडा भए पनि भन्ने गाएको है दिदी.
1: यो चाहिँ कुन गीत अन्तर्गत पर्छ? लोकगीत हो कि आधुनिक हो कि पप हो कि चलचित्रको गीत हो कि कुन हो
0: यो? त्यस्तै पप भन्नुपर्छ होला दिदी.
1: आज अर्थात् यो कार्यक्रममा चाहिँ कुन गीत गाउनु पर्छ भन्ने थाहा छ कि छैन?
0: छैन नि दिदी, मैले कार्यक्रम कस्तो
1: कार्यक्रम सुनेको छैन भन्नुहुन्छ. कार्यक्रम लोककोशेली भनेर त नामै काफी छ. अब विशेष गरी लोकगीत गाउनु पर्ने हो. हाम्रो सरिस माझीले अर्की गीत गाइदिनु भयो. हजुर हजुर भन्नुभएको छ. अर्को हप्ता आउँदा चाहिँ लोकगीत गाउनु होला है. ल, विशेष गरी हाम्रो सरिस माझीलाई लोकगीत सुन्न चाहिँ कतिको मनपर्छ?
0: लोकगीत त धेरै भन्दा पनि ठिकठिकै मनपर्छ भन्नुपर्छ है.
1: ठिकठिकै मनपर्छ. तपाईँले अहिले लोकगीत अन्तर्गत ठिकठिकै मनपर्ने गीत चाहिँ कुन हो?
0: त्यस्तै ठिकै गीतको नाम त बिर्सेँ.
1: गीतको नामै बिर्सिनु भयो?
0: हजुर हजुर.
1: त्यसको गीत सुन्नु भएको छ त?
0: सुन्न त सुनेको छु तर अलिक कण्ठ चाहिँ छैन दिदी.
1: कण्ठ छैन, त्यसको गीत गाउन आउँदैन.
0: हजुर.
1: ल ठिक छ, त्यसो भए अब यहाँले चाहिँ अर्को गीत गाइदिनु भएको छ कार्यक्रममा. अर्को बस्ने आउँदा लु गीत गाउनु होला. अहिलेको लागि छोड समय. हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरिस्मा तामाङजी, उहाँले गीत चाहिँ गाउनुभयो तर हाम्रो अस्मिता अधिकारीजीले गाउनु भएको गीत चाहिँ गाउनु भयो है. मैले कार्यक्रममा लोकगीत गाउनुपर्छ भनेर भनिरहेको छु, त्यही भएर तपाईँले मात्रै लोकगीत गाउनुपर्छ. तपाईँले चाहिँ तिजको गीत पनि गाउन सक्नुहुन्छ कार्यक्रममा, किनकि तिजका गीतहरू बजिराखेका छन्. तपाईँलाई तिजका गीतहरू बजिरहेको कार्यक्रममा बजेको सुनिरहँदा तपाईँलाई पनि त लोकगीत अर्थात् तिजको गीत गाउन मन लाग्छ होला नि त. तपाईँलाई मनपर्छ आउँछ भने तिजको गीत पनि गाउन सक्नुहुन्छ. यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा स्वागत गर्छु. हेलो
2: दिदी, नमस्ते. नमस्कार.
1: नमस्ते नमस्कार देवजी.
2: हजुर हजुर दिदी,
1: के छ खबर?
2: ठिकै छ दिदी, मेरो खबर. अनि दिदी हजुर लगायत रामेछाप डाँडातिरको सुनाउनु.
1: म लगायत रामेछाप डाँडातिरको पनि नयाँ खास केही छैन. हिजो मैले जे सुनाएँ त्यही नै भन्नुपर्छ.
2: हजुर हजुर, सेम सेमै रहेछ. ल, खुसी लाग्यो दिदी हजुर है.
1: ल, पक्कै पनि अब नयाँ भन्ने चाहिँ अब गतिविधि अवस्थामा नयाँ पनि छन् होला हाम्रै आँखा अगाडि होइन, हाम्रै वरिपरि, हाम्रै आँखाको वरिपरि अथवा हाम्रै वरिपरि. तर पहिलेकै हामीले ठ्याक्कै नयाँ यो है भन्न पनि नसकेको हुनसक्छ. तर अहिलेको अवस्थासम्म हेर्दा समग्रमा त्यस्तै छ. अब रात पछि दिन, दिन पछि रात, अरू यस्तै छ खाने होइन, यस्तै हो, यस्तै यस्तै छ भन्नुभएको छ है देवजी.
2: हजुर हजुर एकदम.
1: अनि देवजीको खाना भयो कि बाँकी छ भन्नुभयो?
2: खाना बाँकी नै छ दिदी हजुर, खाना पाक्दै पनि छ भन्नुपर्छ है. अब एकैछिन पछि हुन्छ मेरो भन्नुपर्छ. दिदी हजुर पनि भएको छैन भनेको जस्तै सुनेको छु. सँगै पर्छ है त दिदी हजुर, आज चाहिँ भन्नुपर्छ है त.
1: ल ठिक छ, म पनि 11 बजे कार्यक्रम सकेपछि खानेछु. देवजीले पनि त्यति बेलै खानुहुन्छ होला.
2: हजुर पक्कै पनि, अब कार्यक्रम सकेर खाने हो भन्नुपर्छ पनि. अब सङ्गति सहजहरूमा जानु सकिनँ, जानु पाइन्न र अनि कार्यक्रम सुनिरहेको छु. फोन पनि लाग्यो कार्यक्रममा दिदीहरू हजुरहरूसँग बोल्न पाइयो, एकदम खुसी लागेको छ भन्नु छ है त.
1: ल, मलाई पनि खुसी लागेको छ देवजी आउनु भएकोमा. अब देवजीको आवाजमा गीत सुन्ने पालो छ, हामीलाई सुनाउनुहोस् न त.
2: हस् हुन्छ, यसको भाका अब थोरै गाउने प्रयास गर्छु. अब चिज पनि नजिकै छ, अब धेरै पनि बाँकी छैन भन्नुपर्छ है त. अब चिजकै भाका बजिरहेको छ रेडियोहरूतिर, जताततै गाउँघरतिर होइन, अब पुस्तकतिर, सबै गाउँतिर अब चिजकै भाका घन्किरहेको छ. अब चिजकै भाका गुनगुनाउने प्रयास गर्छु है त.
1: ल हुन्छ, सुरु गर्नुहोस्.

0: लदेजले एकदमै मिठो रमाइलो हाम्रो प्रकाश सबोधनी साथीहरूको आवाजमा रहेको गीत गाउनु भयो। श्रीमती दिन घर जाँदाखेरि अथवा माइत जाँदाखेरि चाहिँ काम गर्नुपर्ने खालको ती शब्दहरू छ होइन यो तिजको गीतमा। ल गुड बे, हाम्रो दाई भाइहरूलाई पनि पक्कै त्यस्तै हुन्छ जस्तो कि घरमा श्रीमती हुनुहुन्छ, काम हेरिहाल्नुहुन्छ, अनि अब एक दुई दिन जाँदाखेरि पनि कसरी गर्ने होला के गर्ने होला भन्ने चाहिँ हुन्छ नि होइन।
1: हजुर, अनि त्यस्तै हुन्छ, अब त्यस्तै नहोस् भनेर पनि अब यस्तो गीत मलाई पनि एकदम साह्रै मन पर्यो, अनि त्यही भएर मैले पनि यही गीत गाइदिएको आज भन्नुहोस् है त।
0: ल ठिक छ, देवजीलाई चाहिँ त्यस्तो पर्छ कि पर्दैन के छ, मैले कसरी बुझाउँ?
1: अब मेरो त त्यस्तो अब खासै छैन, अब केही पनि अब घरमा पनि त्यस्तो केही हेर्नु पनि पर्दैन खासै, अब होइन, अब म चाहिँ दाई भाउजूहरू छोरीहरूसँग रमाएर बसेको मान्छे है, अब कति हुँदैन मेरो चाहिँ भन्नुहोस् है त।
0: ल ठिक छ, गीत मात्रै गाउनु भयो यहाँले, नत्र हाम्रो जिन्दगीमै पो मेल खाए कि भन्ने लागिरहेको थियो देवजी, छैन भनेपछि ठिकै छ, यहाँको आवाजमा त्यसको गीत सुन्न पाए खुसी लाग्यो, केही भन्दै हुनुहुन्छ?
1: हजुर, खासै त्यस्तो केही पनि छैन, अब अरू चेलीबेटीहरू अनि अरू अब श्रीमती श्रीमानहरू हुने
0: अरू दाजुभाइको लागि हुने भयो,
1: दाजुभाइको लागि हजुर हजुर।
0: ल ठिक छ देवजी, मिठो गीत गाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि भने हामी छोड्छौँ है। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले एकदमै मिठो अनि रमाइलो त्यसको गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ। तपाईँलाई पनि यस्तै गीत गाउन आउँछ भने तपाईँले सहभागिता जनाउनुहोला। यति बेला फेसबुक लाइभबाट डम्बर ढुङ्गेलजी कमेन्टमा लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु है, मन्थलीको कठोर घर भई हाल चाहिँ उहाँले कहाँबाट लेख्नु भएको छैन है, कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। अब बज्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा दिदी शोभाको लागि, त्यसै गरी भोली राई, त्यसै गरी सुमित किराँतको लागि, सम्झना देवा खड्गे, तिम्रो कान्छे, तिम्रो दिलको राजा, त्यसै गरी निरोज कार्की, सन्तोष छेत्री, युनिसा थापा, त्यसै गरी मम्मी बुबाको लागि भन्दै छुट्टिन्छु भन्नुभएको छ। डम्बरजीलाई विशेष धन्यवाद व्यक्त गरे। बिर्जङ लिम्बुजीले पनि नमस्ते भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यति बेलाको अवस्थामा हामीलाई अर्को साथीको कमेन्ट प्राप्त भएको छ, कल्पना साङपाङजी लेख्नुहुन्छ, नमस्ते नमस्कार नाना भन्दै हुनुहुन्छ, दादा इक्राम चौधरीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ, उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी मेरो प्यारो मान्छे दिलपाले शर्मिला भाइलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। जन्मदिन पर्ने साथीले हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना, साथै बिरामी हुने साथीलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छौ। अब बस्ने गीत मार्फत सम्झनु पर्दा विशेष गरी ममे अञ्जन यात्री प्यारी साङपाङ बाबा विनोद साङपाङको लागि, त्यसै गरी मनिषा बान्तबाको लागि, रञ्जित राई, सुणा कन्दबा, रामलाल साङपाङको लागि, प्रेम भण्डारीको लागि, एन्टी विवश लिम्बु, गाय रविरमान सुनवारको लागि, ढकाल धर्मराज, लक्ष्मी राई, त्यसै गरी अञ्जन थुरुङको लागि, भूमिका राई, मिसिंह जुनिता चामलिङको लागि, तीर्थ राई, योगेन्द्र लिम्बुको लागि, त्यसै गरी हरपल रोशनीको लागि, अनुष्का राई दाई, रामकुमार थापाको लागि, दाई गणेश श्रेष्ठको लागि, युक्त प्रसाद श्रेष्ठ, त्यसै गरी माधव ढुङ्गेलको लागि, हजारमन राईको लागि भन्दै हुनुहुन्छ, राई अनिताको लागि, विवश गुरूङको लागि, चमुडा राई, लवली किराँत, उषा किरण मुस्कान बान्तवाको लागि, त्यसै गरी दाई रत्न बहादुर थापाको लागि, छत्र एम्पो संगम कार्कीको लागि, सुप्रिम बान्तवाको लागि, त्यसै गरी देवीन किशोर अञ्चान हिक्मत शाही, योगेन्द्र बस्नेत जीवन कार्की, त्यसै गरी चक्र बान्तबा एम चामलिङको लागि, राई अनमोल लगायत सबै साथीलाई भन्दै हुनुहुन्छ। कल्पनाजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो भन्दै थिए गइसक्नु भयो जो साथी हुनुहुन्छ उहाँलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आउनुहुन्छ सहभागितामा होइन अन्डियर हुने बित्तिकै काट्नुहुन्छ कड्छ होइन त्यो हामीले पनि पत्ता लाउन सकेका छैनौ ठिकै छ प्रयास गरिराख्नु भएको छ। यति बेला कमल श्रेष्ठजी पनि लेख्नुहुन्छ आज मलाई बद्री सापकोटा र कमला रेग्मीको आवासमा रहेको तीजको भाका बजाइदिनुहोस् न है भन्दै हुनुहुन्छ। हाँसेरी जिउने हो अब त भन्ने बोलको गीत बजाउनुहोस् भन्दै हुनुहुन्छ। हाम्रो श्रीबाजीले यो गीत कार्यक्रममा राख्नुहुन्छ। उहाँको कमेन्टलाई एकैछिनमा भाषण गर्छु म तर यस सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ। यति बेला को हुनुहुन्छ स्वागत गर्छु। हेलो हेलो हेलो नमस्कार हजुर कोही साथी हुनुहुन्थ्यो उहाँको आवाज पनि हामीले सुन्न सकेनौँ अलिकति टेलिफोन सम्पर्कमा नै समस्या हो कि जस्तो लाग्दैछ। ठिकै छ भरपूर प्रयत्न गर्दै हुनुहुन्छ प्राविधिक मित्रमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो श्रीराजजीले। फोन त आउँछ तर किन आवाज सुन्दैन है पनि भन्दै हुनुहुन्छ। ठिकै छ प्रयास जारी राख्नु होला। तपाईँले प्रयास जारी राख्नुभयो भने केही साथीको त हामी सुन्छौ भन्ने लाग्दैछ अझै पनि। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हेलो नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: मनिषाजी
0: के छ खबर?
2: एकदम राम्रै छ रमाइलो छ भन्नुपर्छ है।
0: राम्रै छ रमाइलो छ खानपिन भएको बाँकी छ?
2: मेरो खानपिन भइसक्यो दिदी हजुरको।
0: मेरो पनि आज त बाँकी छ त मनिषाजी।
2: र बाँकी नै छ
0: बाँकी नै छ त
2: त्यसो भए यतैतिर आउनु।
0: आउनु त हुन्थ्यो के बनाउनु भएको छ खानामा?
2: म अब खसीको मासु ल्याइदिउँला न।
0: मेरो लागि मात्रै हो कि आफ्नो घर परिवारको सदस्यको लागि पनि हो?
2: सबैको लागि। अब दिदी हजुरको लागि अब हजुरलाई के मनपर्छ भन्दिनु म त्यही ल्याइदिइहाल्छु नि।
0: अहिले नै भन्नु त मैले मलाई के मन पर्छ भनेर।
2: हजुर
0: मलाई त्यति धेरै माया गरेर खसेकै मासु ल्याउनु पर्दैन मनिषाजी। म त्यस्तो धेरै मासु खान सक्दिनँ त्यही भएर बरु हरियो परियो साग सब्जी बनाउनुहोस् त्यसैमा खुसी हुन्छ म।
2: हजुर
0: अनि के छ अरूलाई भन्नुहोस् खबर?
2: एकदम राम्रै छ रमाइलो छ भन्नुभएको है।
0: एकदम राम्रो छ रमाइलो छ घमाइलो पनि छ हामीलाई पनि सुन्दै हुनुहुन्छ।
2: सुन्न चुकाएको छैन है के गर्नुपर्छ केही पनि थाहा छैन त।
0: आज त गीत गाउनु पर्छ त मनिषा अझै गीत गाइराख्नु भएको छ केही छैन गाउनुहोस् न। तर लोकगीत गाउनुपर्छ मनिषाजी कार्यक्रम सुनेको छैन भन्नुभयो मैले जानकारी गराए लोकगीत गाउनुपर्ने हुन्छ है।
2: गीत पो गाउनुपर्ने हो
0: हजुर कुन चाहिँ गीत गाउनुहुन्छ?
2: तिजको गीत गाउने हो कि कस्तो?
0: ए हुन्छ ल तिजकै आउँछ भने तिजकै गीत गाइदिनुहोस्।
2: तिजको होइन म अर्कै गीत गाउँछु नि
0: तर लोकगीत हुनु पर्यो है।
2: हुन्छ ल छोटो गाउँछ है
0: ल सुरु गर्नुहोस्।

0: ଅନୁଭୂତି
1: ଲାମଣି ସରିଲେ ତୁମେ ମିଛ ଗୀତ ଗାଉନୁ ବାତ୍ୟ ଥରେ ଗାଉଛ ମାନୁଥ
0: कहिले
1: लेख्नु भएको थियो
0: यस्तो गीतहरू
1: जस्तो कि यहाँले अब गीतहरू सुन्नुहुन्छ सुन्दाखेरि कतिचोटि रिपिट दोहोऱ्याएर चाहिँ लेख्नुहुन्छ एकैचोटिमा फटाफट नै लेख्नुहुन्छ कि त्यसलाई फेरि दोहोऱ्याउँदै सुन्दै
0: सुन्दै लेख्दै तिन चारचोटि नै सुन्दै लेख्दै हो
1: कण्ठ पनि हुन्छ होला नि त तीन चार चोटी सुनिसकेपछि कपीमा कलमले लेखि नै सकेपछि त दिमागमै सिप हुन्छ होला नि त मनिषाजी गीत त
0: हुन्छ
1: अहिले कपी हेरेरै गाउनु भयो कि नहेरिकन
0: हजुर अलिअलि हेरेको सुरुमा त के रहेछ हेर्नु पर्यो नि त
1: ठ्याक्कै भन्दाखेरि फेरि लोकगीत कुन हो भनेर छुट्याउन गाह्रो हुन्छ भनेर लेख्नुहुन्छ कि क्या हाम्रो मनिषाजीले
0: होइन यो लोकगीत नै हो
1: यो गीत नै हो खास तपाईँलाई यो गीत लेख्न चाहिँ किन मन लाग्छ भन्नुहोस् न
0: अब लेख्नु पर्यो नि त
1: लेख्नु पर्यो भन्नुभयो लेख्नु पर्योको पनि त मलाई यस्तो कारणले गीत चाहिँ लेख्न मन लाग्छ है कपीहरूमा त्यही भएर राख्छु लेखेर रा भन्ने होला नि त एउटा केही न केही
0: अब गीत राम्रो लागेपछि म लेख्छु अनि गाउँछु पनि
1: ल यहाँले अब गीत संगीत लेख्नु भएको छ पछि यहाँले चाहिँ नयाँ नयाँ गीतका शब्दहरू पनि यसो लेख्ने गर्नुहोस् र नयाँ तपाईँ आफैले रच्नुभएका ती शब्दहरूको गीत पनि हामीलाई सुनाउन सक्नुहुन्छ है शनिबारको विषयमा पनि साझी ल यहाँले मिठो गीत गाउनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अहिलेको लागि छोड्छौ र कार्यक्रम पनि सुन्दै गर्नुहोला है नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मरिसाथ स्वामीजी उहाँले मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ म हाम्रो कमलजीको कमेन्ट भाषण गर्दैछु उहाँले गीत रोज्नु भएको थियो हाँसेरी जिउने हो अब त भन्ने गीत बजाइदिनुहोस् भन्नुभएको छ यो गीत कार्यक्रममा बस्छ तपाईँले भन्नुभएको गीत भने उहाँ लेख्नुहुन्छ हेलो नमस्कार म तिनचुरी मिडिया ग्रुपको सदस्य तिरुपुमको फिदाबाट कमल श्रेष्ठ हो यस कार्यक्रम मार्फत सम्झनु पर्दा साथीहरूमा देवास कोटा मनोज भुजेल सुची आरती लिम्बू लोकेन थोगलेन लिम्बू त्यसै गरी राजन कतिवडा चित्र योगी त्यसै गरी करिना सुशीलाको लागि त्यसै गरी सरोला राईको लागि मिडिया प्रेमी निर्मला उनिम त्यसै गरी पूजा मानदेवा लिम्बूको लागि फूलमाया एङ्बाहाङ लिम्बूको लागि टिकाराम सुनवार मेनुका मुखिया लगायत मेरो नाम र आवाजसँग चिर परिचित सबै सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ त्यसै गरी संगीता लामा संगीतजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ रमिता श्रेष्ठजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है यता खाडीदेवी पाँच बाच रमिला श्रेष्ठ हो कार्यक्रम राम्रो लाग्छ सुन्ने गर्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी अर्को साथी हुनुहुन्छ सम्झना प्रधान चाहिँ उहाँ पनि लेख्नुहुन्छ नमस्ते नमस्कार दिदी म पनि कार्यक्रम सुनिरहेको छु है दोलखाबाट सम्झना प्रधान हो अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ मीडिया प्रेमी राई अनिसाजीले पनि लेख्नु भएको छ नमस्ते म भोजपुरबाट मीडिया प्रेमी राई अनिसा साथीलाई सम्झनु पर्दा साथी दुर्गा कछुवालको चाहिँ आज जन्मदिन परेको छ उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ उहाँको लागि पनि विशेष धन्यवाद साथै जन्मदिन पर्ने हाम्रो दुर्गाजीलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छु त्यसै गरी जेनी लिम्बूजीले पनि नमस्कार है हजुर कार्यक्रम सुनिरहेको छु अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहे भन्नुभएको छ त्यसै गरी सुस्मिता लिम्बूजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ त्यसै गरी छेत्री आयुषीले पनि अब बस्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अपछि कार्यक्रमको समय पनि सकिसकेको छ साथसाथै तपाईँका एकिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सकाइसकेको छु जस्तो लागिरहेको छ यहाँ मैले देखेर यहाँ उपलब्ध भएसम्मका तपाईँको कमेन्टलाई मैले वाचन गरेर सकाइसकेको छु भन्दै अवश्य कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ आजको कार्यक्रममा हामीलाई मिठो आवाजमा गीत सुनाउनु भएको थियो सरिष्मा तामाङ त्यसै गरी देव माझी हुनुहुन्थ्यो भने अन्तमा हुनुहुन्थ्यो मणिसाल छामेजी उहाँहरू तिनीजनालाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र यति जेलसम्म तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मनदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम लोककोशेली अवधि बरपछिका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै एटिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाँसेरै जिउने यस्तै खालको गीत हाम्रो साथीले बुझ्नु भएको थियो। सोही गीत कार्यक्रममा छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: नमस्कार, म गायक सर्जक तिलक।
1: अहिले बिहानको 11 बजे
2: हजुरको रेडियो

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेको सिवाडी सम्बन्धी पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गरेको छ। शनिबार बिहान 10 बजेसम्मको तथ्याङ्क अनुसार विभिन्न मानव अंग सहित हालसम्म 626 जनाको शव फेला परेको छ। शव भेटिएका स्थानहरूको विवरण हेर्दा सबैभन्दा बढ़ी चितवनमा 233 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 158 तथा नवलपरासी पश्चिममा 47 जनाको शव भेटिएको छ। नुवाकोटमा 51, गोर्खामा 48, धादिङमा 45, तनहुमा 31 र रसुवामा 13 जनाको शव फेला परेको प्राधिकरणको तथ्याङ्क छ। बाढ़ीमा परि अझै 2426 जना सम्पर्कविहीन छन्। बेपत्ता हुने ठूलो संख्या जलविद्युत आयोजनाका कामदारहरूको रहेको छ। आयोजनाहरूबाट मात्रै 933 जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। सुरक्षाकर्मी तर्फ नेपाली सेनाका 45, नेपाल प्रहरीका 27 र सशस्त्र प्रहरी बलका 13 जना बेपत्ता छन्। जिल्ला आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त विवरण अनुसार रसुवामा 562, नुवाकोटमा 115 र मकवानपुरमा 65 जना सम्पर्कविहीन छन्। विदेशी नागरिक 517 जना र विदा मनाउन आएका विदेशमा बस्ने नेपाली 127 जनाको अवस्था पनि अज्ञात छ। भन्सार कार्यालयका 15, अध्यागमनका 4 र लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना पनि विपत्ताको सूचीमा छन्। विपदग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि 15,224 सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेनाका 6,755, नेपाल प्रहरीका 4,811 र सशस्त्र प्रहरी बलका 3,658 जना खटिएका छन्। हालसम्म 4,451 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 191 जनालाई जलविद्युत आयोजनाको सुरुङबाट निकालिएको हो। आज मात्रै 517 जनाको हवाई उद्धार गरिएको छ। विदेशी नागरिक 129 जनालाई सुरक्षित स्थानमा सारिएको छ। हवाई उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका 16 हेलिकप्टर मार्फत 900 उडान भरिएको छ। घाइते मध्ये 101 जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको उपचारका लागि सर्जिकल मेडिकल टीम समेत परिचालन गरिएको छ। बाढ़ीले संचार क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। कुल 198 टेलिफोन टावरमा क्षति पुगेकोमा मरमतपछि 144 सञ्चालनमा ल्याइएको छ। सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिएको छ। नेपाल सरकारबाट रसुवा र नुवाकोटलाई 1-1 करोड़ तथा धादिङलाई 50 लाख रूपियाँ नगद राहत उपलब्ध गराएको छ। 15 पालिकाका लागि 6,75,00,000 रूपियाँ पठाएको छ। हालसम्म 37 ट्रक खाद्य तथा गैर खाद्य सामग्री पठाइएको छ। हेलिकप्टर मार्फत 7 उडान गरी थप सामग्री र संचार सेटहरू प्रभावित क्षेत्रमा पुर्याइएको छ। उद्धार कार्यलाई निरन्तरता दिन इन्धनको पनि व्यवस्थापन भइरहेको छ। नुवाकोट स्थित विभिन्न आयल स्टोरमा 41,000 लिटर डिजल र 24,000 लिटर पेट्रोल मौजात छ। हवाई इन्धनतर्फ 39,000 लिटर नुवाकोट पठाइसकिएको छ। हाल 8,000 लिटर मौजात छ भने थप 9,000 लिटर बाटोमा रहेको प्राधिकरणले उल्लेख गरेको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढ़ी पीड़ितका लागि राहत सामग्रीको संकलन गरी एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। उक्त कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँमा रहेका विभिन्न संघ संस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिक स्तरबाट बाढ़ी पीड़ितका लागि खाद्यान्न, लत्ता, कपड़ा, भाँडाकुँडा तथा अन्य घरायस सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको सूचना अधिकृत खिमराज भुस्ताले बुधबार आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन राहत संकलनको व्यवस्था गरिएको जानकारी दिनुभएको छ। नेपाल चीन सीमावर्ती तिब्बत स्थित केरूङ नाकामा गएको बाढ़ीमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। पहिरोमा परि 554 जना बेपत्ता भएका छन्। चीनी अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी तथा उद्धारका लागि उक्त क्षेत्रमा व्यापक अभियान सञ्चालन गरिएको छ। समाचार संस्था सिन्हुआका अनुसार शनिबार बिहान 9:30 बजेदेखि सिचुवान अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले विपदग्रस्त मुख्य क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको छ। स्थलगत उद्धार टोलीले हेभी मेसिनरी उपकरणका साथै मानवीय जनशक्तिको समेत प्रयोग गरेर घाइते तथा बेपत्ताहरूको खोजी गरिरहेको जनाएको छ। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरूङमा गएको यस प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको छ।
बुधवार रसुवाको भोटिकोसे नदीमा आएको भीषण बाढ़ीपछि चितवनमा भेटिएका 225 व्यवारी से सब जमीन मुनि व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज सूचना जारी गर्दै भीषण बाढ़ीपछि हालसम्म चितवनमा संकलन गरिएको पहिचान हुन नसकेका तथा व्यवारी से सबलाई डीएनए नमूना सुरक्षित राखी भरतपुर र नौ देवघाटमा जमीन मुनि गाडेर व्यवस्थापन गरिने जनाएको हो। चितवनमा हालसम्म 233 सब मध्ये 8 पहिचान भएको र 229 सब होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा भनिएको छ। होल्डिङ सेन्टर स्वास्थ्य संस्था तथा नदी तटमा संकलन गरिएका केही सब तथा सबका अवशेष सडेर गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ। सो शवहरू तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख छ। रसुवाको भटुकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीबाट प्रभावित क्षेत्रका लागि सरकारले पाउने 7 करोड़ रूपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित 15 पालिकाका लागि हिजो बेलुकासम्ममा 6.75 करोड़ रूपियाँ निकास गरेको। प्राधिकरणका अनुसार यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ। धादिङमा नदीले बगाएर ल्याएको बैंकको सेफ तिजौरी फुटाएर रकम निकालेको आरोपमा 29 पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कार्यवाही चलाउँदै ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको। उनीहरूको कब्जाबाट 92 लाख रूपियाँ भन्दा बढ़ी नगद समेत बरामद गरिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायक उपरीक्षक चलेन्द्र थापाका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट कुल 92,68,505 रूपियाँ बरामद भएको छ। बाढ़ीले बगाएर ल्याएको तिजौरी स्थानीय क्षेत्रमा भेटिएको गैर कानूनी रूपमा फोडेर रकम निकालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको प्रहरीले जनाएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका पाँच गजौरालाबाट 13 किलो 905 ग्राम चरेस सहित दुईजनालाई पक्राउ गरिएको छ। शुक्रबार राति पूर्वबाट पश्चिम जाँदै गरेको सुदूरपश्चिम प्रदेश सुनिएका 00148 नम्बरको बोलेरो पिकअप जीप रोकी चेक जाँच गर्ने क्रममा जीपको अगाडि बोनटमा सेतो कपडाभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा उक्त लागु औषध चरेस फेला परेको। उक्त लागु औषध सहित जीप चालक जिल्ला बझाङ मुगल नगरपालिका एक बस्ने 22 वर्षीय कलक धामी र जीपमा सवार बझाङ केदार सिउ गाउँपालिका 7 बस्ने 50 वर्षीय करण धामीलाई पक्राउ गरिएको छ भने उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

आज भदौ कृष्ण प्रतिपदा गाईजात्र पर्व मनाइँदैछ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाउने गरिन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकले विवहल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हास्य व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ। देशका विभिन्न शहरमा गाईजात्रा मनाउने गरिन्छ।

जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्लामा भइबग्ने साना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिन अनुसार आज पहाड़ी र हिमाली भेगका साना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना छ। आज पूर्वको पाँच थरदेखि सुदूरपश्चिमको असमसम्मका दर्जनौं जिल्लामा बाढ़ीको चेतावनी दिएको छ। विशेष गरी काठमाडौँ उपत्यका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर सहित सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ, चितवन, कास्की, म्याग्दी, बागलुङ लगायतका जिल्ला र आसपासका क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाको भनाइ छ। यसबाहेक तेह्रथुम, ताप्लेजुङ, शंखासभा, सोलुखुम्बु, ओखलडुङ्गा, रामेछाप, काभ्रे, पलाञ्चोक, मकवानपुर, नवल, परासी पूर्व र पश्चिम, गोर्खा, लमजुङ, तनहु, स्याङ्जा पर्वत, रोल्पा, रूकुम पश्चिम, जुम्ला, जाजरकोट र दैलेख भइबग्ने साना नदीमा पनि बहाव उल्लेखीय बन्नेछ। ठूला नदीहरूको हकमा भने तत्काल खतराको अवस्था देखिएको छैन। आज बिहान आठ बजेको मापन अनुसार कुस्ती, नारायण, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू सहित कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै छ। यद्यपि आगामी तीन दिनसम्म यी सबै प्रमुख नदी र सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ़ने पूर्वानुमान गरिएको छ। गत भदौ 10 गते र सुवाको बोटेकोशीमा आएको बाढ़ीपछि त्यस क्षेत्रमा अझै जोखिम कायमै छ। हाल बोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अप्नाउनु पर्ने महाशाखाले प्रश्न पारेको छ। पूर्वानुमान तालिका अनुसार बेत्रावती स्थित त्रिशुली नदीमा आगामी तीन दिनसम्म बहाव उल्लेख्य बढ़ने भन्दै विशेष सतर्कताको संकेत गरिएको छ। भोलि पनि बाढ़ीको जोखिम टर्ने छैन। महाशाखाले भोलि सातै प्रदेश भइबग्ने केही साना नदीहरूमा बहाव आकस्मिक बढ़न सक्ने चेतावनी दिएको छ। नदीको बहाव बढ़ने क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अप्नाउन सुसूचित गरिएको छ। र चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षयरोग अर्थात टीबी अनुसन्धान र नम्बर प्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा संक्रामक रोगमध्ये एक मानिएको क्षयरोगको नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखिएको छ। यो केन्द्र बेजिङमा चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन गरिएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। अवस्था बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: क्यूएए प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259957।
2: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
3: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: कार्यसूचीको विषयहरू
3: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
2: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
3: संस्था एकीकरण सम्बन्धमा,
2: ऋण अपलेखन सम्बन्धमा,
3: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
2: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
3: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
2: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
3: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
2: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
3: संचालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
2: संचालक समितिलाई अख्तियारी सम्बन्धमा,
3: धितो लिलामी सम्बन्धमा,
2: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा।
1: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
3: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
1: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
3: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
1: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु। समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल।
3: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
1: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी।
3: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे।
1: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30-11:00 स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
3: सोही दिन बिहान 7:30-11:00 स्थान च्याङडाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
1: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल।
3: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
1: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30-10:00 स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
3: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिलेपानी पालेबन।
1: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप। समेटिने टोल तथा ओडाहरू रजय छाप।
3: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर। समेटिने टोल तथा वडाहरू मुडाजोर क्षेत्र
1: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिङ टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
3: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
1: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हात्तीटार समेटिङ टोल तथा ओडाहरू हात्तीटार सबै
3: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिङ टोल तथा ओडाहरू डाँडा खर्क सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
1: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
3: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुमरी खर्क सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिङ टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
3: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिया खर्क
1: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिङ टोल तथा ओडाहरू आरू बटे सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
1: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
3: मिति 2083 साल भदौ 24 गते स्थान सापमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सापमारे सबै
1: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
3: मिति 2083 साल भदौ 27 गते स्थान एजीएस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
3: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
5: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
6: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
7: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403085 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
8: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
8: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692695998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
14: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
16: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
3: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामे छ।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 कार्यालय ग्वालटार सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
4: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
4: हाड जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
4: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
4: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 कार्यालय बासेश्वर सिन्धुली
5: रंगबहार रंगबहार
6: वर्ष संगे उपहार उपहार बम्पर यामाहा रेजियार
5: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
5: वर्ष पेन
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु
6: आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
5: बर्चफेन्स

0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानी छाप।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: र टप N20 श्रृंखलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर भोटेकोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 626 जना पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी बिहान 10 बजेको अनुसार रोसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोरखामा 48, नवलपरासी पूर्वमा 158, नवलपरासी पश्चिममा 47

0: तनहुमा 31 र चितवनमा 233 जनाका शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 119 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीमा परेर 2426 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 जना सम्पर्कविहीन छन्। रसुवाबाट 562 र नुवाकोटबाट 115 जना, मकवानपुरबाट 65 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त छ। त्यस्तै जलविद्युत आयोजनातर्फ 933 जना र विदेशी नागरिक 127 जना पनि सम्पर्कमा छैनन्। लाङटाङ निकुञ्जमा 3 जना सम्पर्कविहीन छन्। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीको चौथो दिन आज पनि खोज उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ। तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अल्पत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो छ। रसुवाको भोटेको सीमा बुधबार आएको विनाशकारी बाढ़ीपछि चितवनमा संकलन गरिएका तर पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज निकालेको सूचना अनुसार बाढ़ीपछि जिल्लामा अहिलेसम्म संकलन भएका 233 शव मध्ये 4 पहिचान भएको र 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेका छन्। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडे गलेर पहिचान गर्न नसकिने अवस्थामा प्रशासनले ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणको आधारमा जमीन मुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको निर्णय अनुसार पहिचान नभएका तथा व्यवहारसी शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम सबै शवलाई जमीन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका 9 देवघाटको खुल्ला ठाउँमा आजैदेखि शव व्यवस्थापन कार्य गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीबाट प्रभावित क्षेत्रका लागि सरकारले पाउने 7 करोड़ रूपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित 15 पालिकाका लागि हिजो बेलुकासम्म 6,75,00,000 रूपियाँ निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको अस्ति बिहिबार बसेको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार यो रकम अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिका वर्गीकरण गरी त्यसै अनुसार अनुदान सहायता उपलब्ध गराउनेछ। आज बाढ़ी र वर्षाबारे सम्बन्धित महाशाखाले पूर्वानुमानसहित आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी बुधबार भोटेकोशी रसुवामा आएको बाढ़ीपछि त्यस क्षेत्रमा थप बाढ़ीको सम्भावना के छ भन्ने मुख्य चासो रहने गरेको छ। यसबारेमा बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाएको छ। यी नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि तटीय क्षेत्रका बासिन्दा र उद्धार कार्यमा खटिएकाहरूलाई चनाखो रहन भने आग्रह गरिएको छ। बाढ़ी बुलेटिन अनुसार चीनबाट प्राप्त सूचना तथा भू उपग्रह तस्वीरको प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढ़ी सिर्जना भएको ठाउँमा नदी थुनिएर बनेको ताल बढ़दै गएको छ। यसको अर्थ यो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम छ। ताल फुटेमा ठूलो मात्रामा पानीसँगै ढुंगा माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढ़ी आउन सक्ने जोखिम छ। त्यसैले अर्को सूचना नआउँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारकर्तालाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ। सकेसम्म नदी किनारमा आवत जावत नगर्न र पूर्व सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। महाशाखाका बाढ़ीविद विनोद पराजुलीले बाढ़ीको खतरा बढ़ेमा पूर्व सूचना जारी हुनेछ। भोटेकोशीमा बाढ़ीको जोखिम यथावत रहेका बेला आज थप पानी पर्न सक्ने सम्भावना पनि छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको जोखिम रहेको जनाएको हो। महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा धेरैजसो ठाउँमा आज मध्यमसम्मको वर्षा हुने सम्भावना छ। यी क्षेत्रका 1-2 ठाउँमा पनि ठूलो पानी पर्न सक्ने भएकोले खोज तथा उद्धार कार्य पनि प्रभावित हुन सक्छ। त्यसैले सतर्कता अप्नाउन आवश्यक छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाड़ी क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका धेरै तथा मधेस र कोशी प्रदेशको तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ। त्यस्तै आज दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि मध्यमसम्मको पानी पर्ने अनुमान गरिएको छ। काठमाण्ड उपत्यका सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी, गोरखा, लमजुङ, तनहु, कास्की लगायतका 34 जिल्ला र आसपासका क्षेत्र भएर बग्ने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी सूचनामा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली, भोटेकोशीको बाढ़ीले बगाएर ल्याएको सेप फोड्ने 29 जना पक्राउ लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो। 2426 जना सम्पर्कविहीन। आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर। चितवनमा भेटिएका पहिचान हुन नसकेका शव जमीन मुनि व्यवस्थापन गरिने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काठमाडौँले रसुवा नुवाकोट र धादिङका बाढ़ी पीड़ितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। कार्यालयले आज सूचना निकालेर काठमाडौँमा रहेका विभिन्न संघ संस्था व्यक्ति कम्पनी क्लब तथा नागरिक स्तरबाट बाढ़ी पीड़ितका लागि खाद्यान्न लत्ता कपड़ा भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको हो। सूचना अधिकृत खिमराज भूषालले बुधबारको बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायत नदी किनारको क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन राहत संकलनको व्यवस्था गरिएको जानकारी दिनुभयो। भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलखोखोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुशी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। अब विदेशको खबर। चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल चीन सीमावर्ती जीरो नाकामा भएको कम्तीमा 7 जनाको ज्यान गएको छ। पहिरोपछि 554 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। उनीहरूको खोजीका लागि उद्धार अभियान कार्य भइरहेको छ। आज बिहानदेखि सिचुवान अग्नि नियन्त्रण तथा उद्धार टोली सहितका उद्धारकर्मी विपदग्रस्त मुख्य क्षेत्रमा खटिएका छन्। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरूङमा गएको यो प्राकृतिक विपदका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बुधबार बिहान नेपाल तर्फबाट शुरू भएको पहिरोले केरूङ पोर्टमा ठूलो क्षति पुर्याएको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप इन टी20 क्रिकेट श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए11सँग खेल्दैछ। यो खेल डार्विनको मारारा क्रिकेट मैदानमा दिउँसो 1:15 शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सिबारीमा ज्यान गुमाउनेको संख्या 6,26 पुग्यो। 2,426 जना सम्पर्कविहीन। आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर। चितवनमा भेटिएका पहिचान हुन नसकेका सब जमिन मुनि व्यवस्थापन गरिने। डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिने। भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल। बाढ़ीको जोखिम भने कायमै। सतर्कता अपनाउन आग्रह। चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो। 554 जनाको अवस्था थाहा हुन सकेन। र टप इन T20 श्रृंखलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
4: क्वालिटी मा नम्बर 1 दा मस्त भई भन्दा का।

0: ಬಸ್ತುಮಾ ನಂಬರ್ ಒನ್ ಬಾಣ
1: ಹೇ ಪೋಷಕ ದನ ನಂಬರ್ ಒನ್ ನಮ್ಮ ಸಭೆ ಬಂದ
2: ಧ್ವನಿ
3: ಕ್ರಾಂತಿ
4: सस्तुमय पोषक दाना पाउन हामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर सप्लाइजमा आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर। सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
7: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
8: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण सूर्य ज्योति सही प्राप्त
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
11: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
12: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र।
11: हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
12: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
11: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
12: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
12: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
11: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844441040। इमेल dhramechap@gmail.com।
12: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
12: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
6: वाकवाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
6: डेंगु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
7: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय मन्थली, रामेछाप।
8: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
8: हाम्रा विशेषताहरू:
9: 40% मात्रै डाउन पेमेन्ट,
8: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
8: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू:
8: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्को उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0840401414 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 5 को कार्यालय, सुनारपानी, रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?

0: कहाँबाट हुनुहुने? हाम्रै मन्थले कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर रामेछाप।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41143, 98-63-23-422।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक, रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0845-41106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।
6: सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
3: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
3: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: के गर्नु, सबै गाउँका चिताहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जित कार इन्टरप्राइजेस, कमलाबाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692695998।
10: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लाइज रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
14: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
8: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: कार्यसूचीको विषयहरू:
8: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
7: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
7: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
7: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
8: संस्था एकीकरण सम्बन्धमा,
7: ऋण अपलेखन सम्बन्धमा,
8: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
7: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
8: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
7: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
8: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
7: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
8: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
7: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
8: धितो लिलामी सम्बन्धमा,
7: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
9: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
8: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
9: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै,
8: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिनी टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
9: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्को, समेटिनी टोल तथा क्षेत्रहरू च्यास्को, बिसौली, होदिल,
8: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै
9: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी
8: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे
9: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान तल्लो सुनार पानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनार पानी सबै
8: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनार पानी तथा सुनार पानी सबै
9: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
8: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
9: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
8: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छा पातले हिले पानी पालेवन
9: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
8: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुराजोर समेटिने टोल तथा ओडाहरू मुराजोर क्षेत्र
9: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
8: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
9: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हातीटार समेटिने टोल तथा ओडाहरू हातीटार सबै
8: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलीघाट समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै
9: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
8: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान क्यौरे पानी समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै
9: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
8: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
9: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
8: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
9: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
8: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
9: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै
8: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
9: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
8: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
9: सोही दिन बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
8: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
9: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
8: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
9: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
10: QAM सीएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
9: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
10: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310-9851-40-41-98 र 98-41-25-59-57।
7: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
11: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु,
11: टाउको दुख्नु,
7: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
11: हार जोड्नी तथा मांसपेशी दुख्नु,
7: वाकवाकी लाग्नु, बान्ता हुनु,
11: शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
7: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
11: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो खबर हजुरको रेडियो वेक्से 2 थोप्लेगी मेगाहर्ज, साथै तामाकोशी एफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। भोटेको सिरो त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 626 जना पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 48, नवलपरासी पूर्वमा 158, नवलपरासी पश्चिममा 47, तनहुमा 31 र चितवनमा 233 जनाको शव फेला परेको। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4,451 जनाको उद्धार गरिएको छ।

त्यसमध्ये जलविद्युतको सुरुङबाट 191 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीमा परेर 2426 जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 जना सम्पर्कविहीन भएका छन्। रसुवाबाट 562 र नुवाकोटबाट 115 जना, मकवानपुरबाट 65 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। त्यस्तै जलविद्युत आयोजना तर्फ 933 जना र विदेशी नागरिक 127 जना पनि सम्पर्कमा छैनन्। लाङटाङ नेकोन्चोमा 3 जना सम्पर्कविहीन छन्। 101 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीको चौथो दिन आज पनि खोज उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ। खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी 16 हेलिकप्टर परिचालन भएका छन्। तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अलपत्र परेकाहरूको उद्धार हुन भनिसकेको छैन। चीनबाट सुरुङ सम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन्। यही भदौ 10 गते भोटेको सीमा गएको विनाशकारी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ। कतिपय विद्युतको आयोजनाको टनेलमा फँसेकाहरूको उद्धार हुन बाँकी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार त्रिशुली 3 ए जल विद्युत आयोजनामा फँसेको उद्धार गर्न उत्खनन जारी भएको छ। अहिलेसम्म 20 फिट भन्दा बढ़ी उत्खनन भइसकेको रिपोर्टिङ भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उत्खननको प्रगति राम्रो रहेको भन्दै दिउँसो 2 बजेसम्म सुरुङको मुखमा पुग्ने अनुमान रहेको जनाइएको छ। अन्यत्र पनि कतिपय आयोजना पूरिएका वा बगाएका क्षेत्रमा उद्धार कार्य जारी भएको छ। यही बेला चीनबाट सुरुङ सम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउन लागेको हो। चीनले नेपाललाई 20,00,000 अमेरिकी डलर नगद सहयोग पठाउँदैछ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङ सम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई 20,00,000 अमेरिकी डलर नगद सहयोग पठाउँदैछ। यसअघि अन्य दलले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भारतले राहत सामग्री पठाइसकेको छ, अन्य आवश्यक सहयोग पर्ने पनि बताइएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति र शवलाई घरसम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेशले बेहोर्ने भएको छ। भोटेकुसी बाढ़ीबाट सकुशल उद्धार गरिएका व्यक्ति तथा सुनाखत भएका शव सम्बन्धित स्थानसम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको हो। उद्धार गरिएका सकुशल व्यक्ति र पहिचान भएका शवलाई सम्बन्धित ठेगानासम्म पुर्याउन बागमती प्रदेश सरकारले प्रदेश विपद व्यवस्थापन कोषबाट सम्बन्धित पालिका मार्फत रकम उपलब्ध गराउने भएको छ। प्रदेश सरकारले प्रदेश विपद व्यवस्थापन कोष मार्फत सम्बन्धित पालिकाको विपद व्यवस्थापन कोषमा रकम उपलब्ध गराउने भएको हो। पहिचान गरिएका सब आफन्तले खर्च अभावले घर लैजान नसकेको समाचार आएपछि बागमती सरकारले यस्तो निर्णय गरेको हो। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेले उद्धार गरिएका व्यक्ति तथा शव घरसम्म पुर्याउन सम्बन्धित पालिकाका जनप्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ। पालिका प्रमुखहरूलाई आवश्यक खर्च र व्यवस्थापनका विषयमा प्रदेश र सरकारसँग समन्वय गर्न भनिएको छ। उहाँले सम्पर्कमा आएका फँसेका तथा अलपत्र व्यक्तिको विवरण जनप्रतिनिधि मार्फत वा सिधै रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा मुख्यतया नेपाली सेना र नेपाल प्रहरी हवाई उद्धारको काम गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले रसुवा, नुवाकोट र धादिङका बाढ़ी पीड़ितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। कार्यालयले आज सूचना निकालेर काठमाडौँमा रहेका विभिन्न संघ संस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिक स्तरबाट बाढ़ी पीड़ितका लागि खाद्यान्न, लत्ता कपड़ा, भाड़ाकुड़ा तथा अन्य घराइची सामग्री
सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ। सूचना अधिकृत किमराज भूषालले बुधबारको बाढ़ीले रसुवा नुवाकोट दादिङ लगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन राहत संकलनको व्यवस्था गरिएको जानकारी दिनुभएको छ। काठमाडौँमा संकलन हुने राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा एकद्वारा प्रणाली मार्फत संकलन गरिनेछ। त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय राहत तथा उद्धारमा प्रत्यक्ष खटिएका काठमाडौँमा रहेका सुरक्षा निकाय तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय र निर्देशनमा सामग्री व्यवस्थापन गरी सम्बन्धित पीड़ित समक्ष पुर्याइनेछ। राहत सामग्री संकलन तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको छ। उहाँसँग 9841942 सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ। यसै गरी नगद सहयोग गर्न इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा वा कार्यालयले उपलब्ध गराएको क्यूआर मार्फत मात्र रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ। राहत सामग्री वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावित समूह सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले एकद्वार प्रणाली अप्नाइएको कार्यालयले जनाएको छ। मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटे कोशीमा आएको बाढ़ीका कारण विभिन्न स्थानमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्साएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। उहाँले बाढ़ीका कारण सड़क भरे लेदो थोप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको बताउँदै लेदो हटाएपछि सवारी साधन सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सड़क भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। त्यस्तै अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण गुल्मीका काली गण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरूद्ध भएका छन्। बिहान काली गण्डकी गाउँपालिका चारमा रहेको पाती खोलामा आएको बाढ़ी तथा उडा नम्बर 2 राक्सीमा माथिबाट खसेको पहिरोका कारण काली गण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसै गरी मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मी दरबार गाउँपालिका 3 गौडा कोटमा माथिबाट ढुङ्गा तथा ग्रेगान सहितको पहिरो खसेपछि उक्त सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राखले सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलफु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो तर आफू पुसी फोरेर रकम चोरी गरेको उजुरीको आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, चीनको तिब्बत श्वेत क्षेत्रतर्फ नेपाल चीन सीमावर्ती केरोङ नाकामा गएको पहिरोमा परि कम्तीमा 7 जनाको ज्यान गएको छ। पहिरो पछि 554 जनाको अवस्था थाहा हुन सकेको छैन। उनीहरूको खोजीका लागि उद्धार अभियान भइरहेको छ। आज बिहानदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार टोली सहितका उद्धार कर्मी विपदग्रस्त मुख्य क्षेत्रमा खटिएका छन्। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरुङमा गएको यो प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बुधबार बिहान नेपालतर्फबाट शुरू भएको पहिरोले केरुङ पोर्टलमा ठूलो क्षति पुर्याएको
क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हाले जनाएको छ। हवस् त अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्ज पेंट।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू,
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
1: हावाहुरी चलेको बेला के गर्ने,
5: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 MHz नमस्कार हजुर को रेडियो 102.1 MHz को प्रस्तुति कार्यक्रम कहानी कथा को पर्खाई में रहने भएका तपाई तमाम तमाम आदरणीय श्रोता मनहरुमा स्वागत गर्न चाहन्छु कार्यक्रम प्रस्तुत श्रीराज महतो प्रस्तुत भइसकेको छु तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई विशेष बनाउनको लागि भन्न चाहन्छु ठिकानी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको स्टेसन 95 MHz अनि अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको .com होइन सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट हामी यतिबाट तपाईँकोमा आज पुगिरहेका छौँ सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनला मिल्न चाहन्छु रमाइलो रमाइलो कहानी प्रश्नहरू लिएर आएको छु आउन सक्नुहुन्छ यदि मनपर्छ भने नम्बर 0484040026 रहेको छ 0484040026 को माध्यमबाट आउन सक्नुहुन्छ तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचनहुनेछ प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ 0484040026 रहेको छ सही उत्तर दिन सक्नुभयो भने तपाईँले सक्रिय आफन्तलाई सम्झन आउनुहुनेछ नत्र भने होइन गाह्रो पर्छ हामी छुट्टिनु पर्ने हुन्छ प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ साथमा तपाईँ हुनुहुन्छ बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ केही नसुनेर साथ दिनुहोला भन्न चाहन्छु फटाफट फोन गर्नुहोला यति बेला चाहिँ एउटा गीत राखेर कार्यक्रमको सुरुवात हामी गरिहाल्छौँ तपाईँको माझमा त्यसपछि आउँछौँ रेडियो सुन्न गर्नुहोला फोन म्यासेजहरू फटाफट गर्दै गर्नुहोला है त

0: किन मरिनमा किन मरिना प्रमोद खरेलको समुद्र आवाज नै तपाईँकोमा आँच्न राखेँ कार्यक्रम गर्ने कथाको बसाइ होइन अनिहार भइराखेको छ आवाजमा स्ट्रेट आवाजमा छ 0840 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ 0840 40 0026 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छ। तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। दिउँसोको समय छ, हुन त खाजा खाइसक्नुभयो होला भन्न चाहन्छु। अनि कोही हुनुहुन्छ भन्नुहुन्छ ललिताजीले कहाँबाट हुनुहुन्छ, स्वागत गरिहाल्छु। हजुर नमस्कार। हेलो हेलो, यस्तो निवाद मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सायद आवाजमा होइन टेलिफोनमा आज समस्या छ, सो त्यो भएर पनि हुनसक्छ होइन। आउन सक्नुहुन्छ, नम्बर 0840 40 0026 रहेको छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। नम्बर 0840 40 0026 रहेको छ। 0840 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ, म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँहरू पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् है पनि भन्न चाहे। दिउँसोको समय छ, प्रायः जसो त कार्यालयतिर हुनुहुन्छ होला, कार्यालयतिर रहेर काम गर्दै पनि हुनुहुन्छ होला, खाजा खानु भयो किन है? यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार, हजुर आवाज सानो आयो हजुरको। बुझियो, मैले स्पष्ट सुने हो कि ल, ठिक छ। के गर्दै रहन्छ, कहाँबाटको बोल्दै हुनुहुन्छ? मेरो भाइकी छ, बिस्तारो हुन्छ पनि हुन चाहियो कि ल, ठिक छ। भनेपछि रेडिएसन पनि त रहेछ। मौसम चाहिँ कस्तो छ? ठिक छ, खुसी लाग्यो। गाउँ खाने कथातर्फ लागौँ त, सजिलो रहेको छ ल, यसो ध्यान दिएर सुन्नु अनि उत्तर दिनु है त। ठिक छ, एकदम सजिलो। यो ट्रिकी वाला क्वेसन छ, त भन्दा नछोइने म भन्दा छोइने भन्नुहोस् के हो? त भन्दा नछोइने म भन्दा छोइने भन्नुहोस् के हो? ठिक छ, खुसी लाग्यो। ट्रिकी खालको उत्तर रहेको छ। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हजुर छ, धेरै पछि बोल्न पाइयो। कस्तो खर्च दादा हजुरको लागि, साविदेखि लागि, हजुरको रेडी होल युनिटको लागि, अनि मेरो घर फ्यामिलीको लागि, मेरो बहिनी भएको नष्टको लागि, साथीहरूको धेरैभन्दा पनि धेरै मेरो हाम्रो सम्पूर्णको लागि, कोही कसैको लागि छैन भन्दै चाहिँ थ्याङ्क यू। हजुर नमस्कार।
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0840 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ। 0840 40 0026 रहेको छ भने साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। आउन सक्नुहुन्छ 0840 40 0026 माध्यमबाट आउनुहोला। क्वेसनहरू अलिक ट्रिकी खालका छन्, सजिलो रहेका छन्। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर, अनिता हो। ठिक छ, स्वागत छ कार्यक्रममा, के गर्दै हुनुहुन्छ?
1: हजुर यहाँको समयमा चाहिँ हजुरको प्रोग्राम सुन्दै र अब राजा चराउँदैछु भन्नुपर्छ है।
0: मैले ठिक छ, कार्यक्रम पनि सुनिरहनु रहेछ, खुसी लाग्यो। अनि अब काम गर्दै सुन्दै हुनुहुन्छ, साथीहरूलाई साथ दिनुभएको छ, विशेष रूपमा धन्यवाद दिनु छ है। खाजा भयो?
1: हजुर मेरो खाजा बाँकी नै छ भन्नुपर्छ, अनि हजुरले खानुभयो?
0: मेरो पनि भाइ छ, बिस्तारो हुन्छ।
1: हजुर हजुर यतैतिर आउनुहोस् है त म बनाएर राख्नु ल।
0: आउला कुनै दिन कुनै बेला कुनै समय आउनुहोस् पनि हुनु छ है। गाउँ प्रश्नतर्फ लागौँ।
1: हजुर हुन्छ। अब किन छ भने अब
0: हजुर सजिलो रहेको छ, त्यस्तो गाह्रो छैन। सानी सानी नानीको मिठो भान्सा के हो? सानी सानी नानीको मिठो भान्सा भन्नुहोस् के हो? सजिलो रहेको छ, अलिक ट्रिकी वाला छ है फेरि क्वेसन चाहिँ। अच्छा ट्रिकी ट्रिकी खालको मात्र छ, अलिक जिके खालको क्वेसन होइन, गाउँ खाने कथा ठ्याक्रकै भन्दा पनि जिके खालको क्वेसन रहेको छ। सानो सानो सानी सानी नानीको मिठो भान्सा भन्नुहोस् क्या। खाने चिजै हो, खाने चिज हो, तर अब सानी सानी नानी भनिसकेपछि त अब पके पनि त्यो जीव जन्तु केही न केही त हो नि।
1: के होला त अब नआउला जस्तो लाग्यो हौ मलाई त।
0: हुँदैन
1: हजुर।
0: सानी सानी नानीको मिठो भान्सा के हो? ल ठिक छ, खुसी लाग्यो त्यसो भने कार्यक्रममा सहभागी भइदिनु भएकोमा। यसको उत्तर मह रहेको छ, आजको पछाडि छुट्यौँ ल। हस् धन्यवाद, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। बनाउनु चाहे पहिला तपाईँको 0840 40 00 26 माध्यममा आउन सक्नुहुन्छ। 0840 40 00 26 रहेको छ, साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार सर, शुभ नाम भावनाजी, के छ खबर?
1: एकदम ठिक छ अनि दादाजी
0: ठिक छ, राम्रो छ, रमाइलो छ। खाजा भयो?
1: मेरो खाजा बाँकी छ दादाजीको, भन्नुहोस्।
0: मेरो पनि बाँकी छ, बिस्तारो हुन्छ भन्नुहोस् है। रेडियो सुन्नुहुन्छ?
1: हजुर
0: ठिक छ, सुन्नुहोस् साथ दिनुहोला भन्न चाहे। गाउँ खाने प्रश्नतर्फ लाग्नु त त्यसो भने एकदम सजिलो सजिलो ल्याएर आएको छु, अलिक ट्रिकी खालको जिके खालको प्रश्नहरू रहेका छन्, ध्यान दिएर सुन्नुहोस् ल। तिनवटा टाउका, छ कान, 10 खुट्टा, एउटै तान, भन्नुहोस् के हो? तिन टाउका, छ कान, 10 खुट्टा, एउटै तान, भन्नुहोस् के हो? तिन टाउका, छ कान, 10 खुट्टा, एउटै तान, भन्नुहोस् के? के होला?
1: आएन दादाजी,
0: आएन। ट्रिकी खालको रहेको छ एकदम, भनौँ न दिमाग लगाउनु पर्ने हुन्छ। तिनवटा टाउका, छवटा कान, 10 खुट्टा, एउटै तान। तिनवटा टाउका हुन्छ, छवटा कान हुन्छ, 10 खुट्टा हुन्छ, अनि एउटैले तान्छ। होइन ठिक छ, यसको उत्तर हली र नारीको गोरु रहेको छ। आजको बसबाट
1: छुट्टिँदा
0: विशेषमा धन्यवाद दिन चाहन्छु। हामी गीततर्फ लाग्छ, एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौँ, त्यसपछि व्यावसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ, सर्ट एन्ड स्विट कमर्सियल ब्रेक तर्फ पनि हामी जान्छौँ, त्यसपछि मात्र अब तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुनेछौँ। यति बेलाको समयमा चाहिँ हामी एउटा मिठो गीत, मिठो भन्दा पनि होइन आधुनिक गीतहरू प्रायः जस्तो सेन्टिमेन्टल गीतहरू हुन्छन्, एउटा सेन्टिमेन्टल गीत तपाईँको माझमा राख्न चाहन्छु, स्वरूप राज आचार्यको। त्यसपछि सर्ट एन्ड स्विट कमर्सियल ब्रेक, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई त्यहाँ।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए, राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने, उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्यो, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
4: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 9540404239।
6: कति रे? 9540 अनि
4: 9540404239। फोन नम्बर चाहिँ 048-540-239।
6: 048-540-239।
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौं?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
11: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ, यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
10: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
11: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
10: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
11: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
10: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
11: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ, यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
10: रैथाने बाली बचाऊ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
12: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
13: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
12: अचानक उच्च ज्वरो आउनु,
13: टाउको दुख्नु,
12: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
13: हार जोड्ने तथा मांसपेशी दुख्नु,
12: वाकवाकी लाग्नु, बान्ता हुनु,
13: शरीरमा बिमिरा आउनु।
12: डेंगु रोगको रोकथामका उपायहरू:
13: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
12: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
13: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
12: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
13: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: यो सटन स्वीट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा गाउँघानी कथाको बसाइमा। अब आज म श्रोताजमा छु, प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ। आउन सक्नुहुन्छ नम्बर 0848 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ। केही समय मात्र बाँकी छ, यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ ललिताजीले, कामको हुनुहुन्छ। हजुर नमस्कार।
1: नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार। हजुर कहाँ हुनुहुन्छ?
1: म यता ओखलढुङ्गाबाट सरिस्मा तामाङ।
0: सरिस्मा तामाङ?
1: हजुर।
0: सरिस्मा के छ?
1: एकदम ठिक छ भन्नुपर्छ। अनि दादा लगायत ग्रामीण साथीहरू के छ नि?
0: राम्रो छ, रमाइलो छ। बब्बा बिन्दास छ, काश छ, के गर्दै हुनुहुन्छ?
1: यति बेला बसिरहेको छु भन्नुपर्छ है दादा।
0: ओके, खाजा भयो?
1: मेरो भइसक्यो अनि दादाको
0: मेरो बाँकी छ त।
1: एकै
0: क्षमा, एकै क्षणपछि हुन्छ नि। रेडियो कतिको सुन्ने गर्नुहुन्छ?
1: रेडियो त छु भन्नुपर्छ है।
0: बेसर सुन्नुहुन्छ?
1: हजुर हजुर
0: सुनिन्छ। हाम्रो रेडियो
1: हजुर
0: सुनिन्छ। रेडियो
1: हजुर
0: अखिल ठिक छ, खुसी लाग्यो। जस गाउँघानी प्रश्नतर्फ लाग्यौँ त। एकदम सजिलो राखौँ कि गाह्रो गाह्रो राखौँ?
1: एकदम सजिलो सजिलो राख्दिन है।
0: ल एकदम सजिलो। बर्खाको बेलामा अझ विशेष गरी हुन्छ भन्छन् यो, पानी परेपछि चाहिँ होइन, नभए भने त अब तराईतिर त बेसरी नै हुन्छ। सफा चिज चाहिँदैन, फोहोरमा बस्छु, रातभरि आहार खोजी दिनभरि लुक्छु, भन्नुहोस् म को हुँ? सफा चिज चाहिँदैन, फोहोरमा बस्छु, रातभरि आहार खोजी दिनभरि लुक्छु, भन्नुहोस् म को हुँ?
1: माछा होला है दाइ?
0: माछा?
1: हजुर
0: होइन होइन, माछा होइन, माछा होइन, त्यो त सफा पनि बस्छ नि, यो पनि सफा पनि बस्छ। बस्न चाहिँ एकदम सफा पानीमा होइन, ठिक छ। धेरै हिन्दियो भने फेरि ठ्याक्कै भनिहाल्नुहुन्छ। सफा चिज चाहिँदैन, फोहोरमा बस्छु, रातभरि आहार खोजी दिनभरि लुक्छु, भन्नुहोस् म कहु? मान्छेलाई औति माया गर्छ कि मरोले? हाँसले माया गर्छ? होइन होइन, हाँस होइन, हाँस होइन, यो यसले रोग निम्ताउँछ ल तपाईँलाई भने मैले। मान्छेलाई माया पनि गर्छ, माया गरिसकेपछि माया गर्न दियो भने रोग निम्ताउँछ। सिङ्गाले माया गर्छ भनेको सिङ्गा होइन, के होला त या? प्राय बर्खा लाग्ने बित्तिकै त बेसरी नै हुन्छ।
1: जुगा होला है?
0: जुका?
1: हजुर
0: होइन होइन होइन, मरो त अनि कहाँ, रात दिनभरि चाहिँ कहाँ, रातभरि चाहिँ कहाँ आहार खोज्छ र त्यसले? त्यो त चुगुलाएर बसिहाल्छ नि राति त, यसले रातभरि आहार खोज्छ, दिनभरि चाहिँ अब लुक्छ कि, लुकेर बस्छ अथवा लुक्छ।
1: मान्छेसँगै सम्बन्धित हुन्छ होला है दादा?
0: हो पक्कै पनि हो, मान्छेसँग पनि सम्बन्धित रहेको छ यो। मरले टोक्यो भने होइन, अब मरी भनौँ न, मरीले टोक्छ भन्छन् क्या अरे, भालेले टोक्दैन पोथीले टोक्छ भने जस्तो लागेको थियो होइन। यस्तो हो, यसले पनि मान्छेलाई कोही नभएको बेलामा यसले के अरे, मान्छे अरू साथी भएनन् भने पनि यो चाहिँ साथी बन्छ, राति एकदम कराउन आउँछ होला।
1: मलाई त मौरी जस्तो लागिरहेछ है दादा।
0: हरिओम नारायण नारायण नारायण हरिओम नारायण। ठिक छ, होइन तपाईँले अरू केही सोच्नु भएन, जस्तै फोहोरमा बस्छ, राति लुक्छ होइन, मान्छेलाई टोक्छ, मान्छेलाई टोक्यो भने रोग सर्छ, रोग लाग्छ, टोक्न दिनुहुन्न मान्छेलाई होइन। यस्तो छ अनि यसले फोहोर ठाउँमा टायरको त्यो होइन त्यहाँ क्यानको टायरकोमा लार्भा निकाल्छ लार्भा पार्छ फुल पार्छ
1: कुकुर भन्न लागिरहेको
0: नारायण तपाईँले आज मलाई लास्ट हँसाउनु भएको थियो म हाँस्न चाहेको थिइनँ
1: हाँस्नु न हाँस्नु अलिक दादा
0: अरे राति हो राति टोक्छ क्या मराले दिउँसो सुत्छ मरले ब्लड ग्रुप ओलाई अति मन पराउँछ भन्छ धेरै जसो गाढा रङ पनि साह्रै मन पराउँछ भन्छन् यसलाई साह्रै मनपर्छ हजुर अब अरू बेला के गर्नुहुन्छ भन्नुहोस् त
1: म अरू बेला पढ्छु नि दादा
0: लार्भा केले पार्छ लार्भा फुल केले पार्छ
1: चराले पनि पार्छ
0: होइन के क्यानमा टायरको त्यो थोत्रो त्यो होइन फालिराखेको ठाउँमा त्यसपछि क्यानमा त्यसपछि अर्को यो अब यो सरकारले पनि शुक्रबार र शुक्रबार सफा गर्नु होइन त्यो रोग लाग्न सक्छ रोग फैलाउन सक्छ भनेर भनिराखेका छ भनिराखेको छ सरकारले पनि अनि तपाईँकोतिर पनि सरकार शुक्रबार शुक्रबारतिर यसो झाडी फाड्ने त्यसपछि फोहोरहरू फाल्ने होइन सफा गर्ने त्यो विद्यालय त्यसपछि आफ्नो घर त्यो गर्नुभएको छ कि छैन त के रोग लाग्छ केले रोग लगाउँछ भनेर त्यसो गर्नुभएको त ठिक छ धेरै मिठो यति मिठो आवाज छ मलाई छोड्न पनि मन लागेको छैन जो खुसी लाग्यो आउँदैन है तपाईँलाई
1: आएन है दादा
0: भनौँ त म
1: भनिदिनुहोस् न है
0: लामखुट्टे लामखुट्टे अनि तपाईँ कहिले के कुकुर भन्नुहुन्छ कहिले मौरी भन्नुहुन्छ कहिले चरा भन्नुहुन्छ शुक्रबार शुक्रबार अनि सरसफाइ हुँदैन र स्कुलमा
1: हुन्छ है दादा
0: त्यस्तो डेङ्गु पनि फैलाउँछ डेङ्गु मलेरिया थुप्रै रोगहरू फैलाउँछ लामखुट्टेले होइन घर वरिपरि सफा राख्नुपर्छ पानी छोपेर राख्नुपर्छ यी विविध कुराहरू पढ्नु भएको छ होला नि ओके ल ठिक छ सफा चिज चाहिँदैन फोहोरमा बस्छु रातभर या हार खोजे दिनभरि लोक्छु राति के झिङ गरेर आउँदो हो नि कानमा जिस्काउनु ल ठिक छ याद गर्नुहोस् ल खुसी लाग्यो जस रमाइलो कुराकानी भयो आइदिनु भयो आजको बसेर सेटिङ विशेष रूपमा धन्यवाद दिन चाहन्छु मैले धेरै उहाँसँग धेरै लामो कुराकानी पनि गरेँ दुई चौन्न भयो अब चाहिँ कुराकानी गर्दैनौँ प्राय जसो लामखुट्टेको बारेमा मैले धेरै भनिराख्नुपर्छ जस्तो लाग्दैन अब लामखुट्टेले प्रायः जस्तो मानिसहरूमध्ये होइन जसलाई पनि लामखुट्टेले प्रायः जस्तो धेरै टोक्छ यदि होइन अब वैज्ञानिक कारण पनि धेरै रहेका छन् होइन ताजा अनुसन्धानहरूमा महिलाहरूको तुलनामा पुरुषलाई लामखुट्टेले धेरै टोक्छ भनेर पनि प्रायः जसो वैज्ञानिकहरूले अध्ययन गरिएको पनि पाउँछ होइन त्यस्तै गरेर अब लामखुट्टेले कोहीले भनेका छन् लामखुट्टेले मानिस छानी छानी टोक्ने गर्दछ पनि भनेका छन् होइन यस्तोलाई भनौँ सबैलाई समान रूपमा टोक्दैन पनि भनेर वैज्ञानिकहरूले भनिरहेका हुन्छन् होइन त्यस्तै गरेर अब प्रायः जसो पोथी लामखुट्टेले मात्र टोक्छ नि होइन यो चाहिँ याद गर्नुहोस् फेरि हामीमध्ये धेरैलाई थाहा होला पोथी लामखुट्टेले मात्र टोक्ने गर्दछ भाले लामखुट्टेले होइन साकार हुन्छन् अथवा बोट बिरुवाको रस चुसेर बाँचिरहेका हुन्छन् भन्ने कुरा यो याद राख्नुहोस् होइन पोथीलाई चाहिँ लामखुट्टेलाई चाहिँ मानव रगतको आवश्यकता भनेको लार्वा उत्पादनको लागि आवश्यक पर्दछ त्यही भएर पोथी लामखुट्टेले मात्र टोक्ने गर्दछ भालेले टोक्दैन होइन फलफुल रस होइन बोट बिरुवाको रसहरू प्रायः जस्तो चुस्ने गर्दछ भाले लामखुट्टेले चाहिँ महिलाको तुलनामा पुरुष र बच्चाको तुलनामा वयस्कलाई लामखुट्टेले धेरै टोक्ने अनुसन्धानबाट पत्ता लागेको छ। यो कुरा पनि याद गरिराख्नुहोस् भने धेरै जस्तो अब आकर्षित भनेको अब यो पसिनाले चाहिँ लामखुट्टेलाई आकर्षित गर्छ। जो मानिसलाई धेरै पसिना आउँछ होइन त्यस मान्छेलाई धेरै टोक्छ अथवा लामखुट्टे त्यो तर्फ आकर्षित हुन्छन् भनिन्छ। तापक्रम अनुसार पनि प्रायः जसो लामखुट्टे होइन ले शिकार गर्दछ। जस्तै अनुसन्धान गर्दा कालो निलो रातो जस्ता गाढा रङहरू कपडा छ भने लामखुट्टे आकर्षित हुने पनि भनेर वैज्ञानिकहरूले भनिरहेका छन् भने अब बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ भन्दैछन्। यदि भन्छ होइन यदि तपाईँले पर्फ्युम र डियो लगाउनु भएको छ भने तपाईँलाई लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ भनेर वैज्ञानिकहरूले भनिरहेका छन्। त्यस्तै गरेर स्किन केयर प्रोडक्ट पनि अधिकांश स्किन केयर होइन क्रिममा ल्याक्टिक एसिड हुने गर्दछ जसले लामखुट्टेलाई आकर्षित गर्दछ होइन। त्यस्तै गरेर कोलेस्ट्रोलको स्तर धेरै छ जो मानिसमा उनीहरूलाई पनि लामखुट्टेले धेरै टोक्छ। अनि मोटो मान्छेहरूले धेरै तापक्रम र कार्बन डाइअक्साइड पैदा गर्ने गर्दछन्। उनीहरूको बडी मास धेरै हुन्छ यसकारण उनीहरूलाई लामखुट्टेले धेरै टोक्छ। यी कुराहरू चाहिँ याद गर्नुहोस् है। अनि गर्भवती सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले टोक्ने सम्भावना दुब्बर हुन्छ। यी कुराहरू जानिराख्नुहोस् बुझिराख्नुहोस् भन्न चाहे। म्यासेजहरू केही छन्? टेको छेत्री हुनुहुन्छ, सुन्दैछु भन्नुहुन्छ। सिम्पल एक छ थामीले सुन्दैछु भन्नुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद। प्रेम निङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु। रामछाप जिल्लाको सुन्दर बस्ती उमाकुण्ड दुई बामती भण्डार हाल्छी काठमाडौँबाट भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा एउटा मिति सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले टोक्ने सम्भावना दुब्बर हुन्छ। यी कुराहरू जानिराख्नुहोस् बुझिराख्नुहोस् भन्न चाहे। म्यासेजहरू केही छन्?

आजको व्यवसायबाट म कार्यक्रम प्रस्तुत श्री राज महत्व पनि छुट्न चाहन्छु। आफ्नो जलसम्म सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै अन्तमा धेरै माया दिँदा रहेछन् यो गीत तपाईँको माझमा राखेर आजको व्यवसायबाट छुटे। हस्त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: भटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 जना भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू। सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग। भटेकोशीमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि। घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानमा वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई। र नेपालका बाढ़ी पीड़ितका लागि टप N20 श्रृंखला मार्फत सहयोग अभियान। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदी र त्यसभन्दा तल त्रिशुलीमा बाढ़ी आएको चौथो दिन आज पनि खोज तथा उद्धारको काम भइरहेको छ। प्रहरीका अनुसार बाढ़ीका कारण 626 जनाभन्दा बढ़ीको शव विभिन्न ठाउँमा फेला परेको छ। अझै 2500 जनाभन्दा धेरै मानिस हराइरहेका विवरण छ। यसैबीच बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएका 102 शव मध्ये अहिलेसम्म 6 मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। शव पहिचानका लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकेमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गर्ने कार्कीले जानकारी दिनुभयो। यस्तै चितवनमा नारायण र त्रिशुली नदीबाट संकलन गरेका 233 शव मध्ये अहिलेसम्म 4 मात्रै पहिचान भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अब डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले रसुवा बाढ़ीमा बेपत्ता बनेका विदेशी पर्यटक मध्ये अहिलेसम्म 184 जनाको उद्धार भएको जनाएको छ। आज दिउँसो 1:30 जारी गरेको सूचनामा थप 3 पर्यटक सम्पर्कमा रहेका उल्लेख छ। बोर्डको विवरण अनुसार झण्डै 420 जना सम्पर्कविहीन छन्। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू गरेको छ। सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ शुरू गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गएको बुधबार आएको बाढ़ीका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको

0: संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ। त्यस क्षेत्रमा 62 सैनिक सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 82 जना सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङमा उद्धार तथा राहत बढ़े प्रधानमन्त्री बालेन्द्र शाहलाई नौबुधे माग बुझाउनु भएको छ। केही बाढ़ी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। उहाँले सुरूङ भग्नावशेष वा अन्य ठाउँमा नागरिक फँसेको सम्भावना रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिने बारेमा केही नबोलेका प्रधानमन्त्री शाहले मौसम खराब भएको र भौगोलिक कठिनाईका कारण केही ढिला हुन गएको बताउनुभयो। आफूले लिखित रूपमै उद्धार, सड़क पुनसंचालन र सब व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको कांग्रेस सांसद आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरूमध्ये तत्काल कम्तीमा 7 ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले सुझाव दिनुभएको छ। उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघ संस्थालाई समेत सहजीकरण गर्न र त्रिशूल लगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न आङदेम्बेले माग गर्नुभएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले रसुवा बाढ़ीमा सुरूङभित्र फँसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ। रसुवामा आएको बाढ़ीका कारण जल विद्युत आयोजनाको सुरूङभित्र श्रमिकहरू फँसेको 4 दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले तालिम प्राप्त जनशक्तिको खोजी गर्न आग्रह गर्नुभएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मोगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न ठाउँमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध बनेको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफलेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। चीन र नेपाल दुवैतर्फ भुटेकोशी नदी हुँदै आएको भीषण बाढ़ीको कारक रहेको हिम पहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ। तिब्बतको केरुङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए। पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिमनदी पहिरो कैद भइसकेको थाहा पाएका हुन्। चिनी एकाडेमी अफ साइन्सेसका निर्देशक टाङ सिसाङका अनुसार सेटेलाइट नक्सासँग भिडियो भिडाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। यही हिमनदी खसेका कारण केरुङ नाका र भोटेकोशी क्षेत्रमा लेदोसहितको भयानक बाढ़ी आएको चिनिया अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन्। यस्तै हिम पहिरो कसरी शुरू भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ। द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बततर्फको साङबुरी हिम शिखर नियाल्न पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यकालाई थर्किएको बताएका छन्। पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ। धुलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट साना साना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ। यी दुई समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढ़ेको छ भन्ने स्पष्ट पार्छ, अनि नेपालमा विध्वंस मचाएको स्रोत पनि थाहा भएको छ। विदेशको खबर, संयुक्त राष्ट्र संघ महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधेको प्रश्नमा गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। गएको जून 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए, तर दुई देशबीच नयाँ तनाव बढ़ेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ़न सकेको छैन। अब खेल खबर, बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित बालबालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन T20 श्रृंखला मार्फत सहयोग अभियान सञ्चालन गरिएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ। अहिले नेपाल र भिक्टोरिया बीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाड़ीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको रियाफल अर्थात गोलापत्था समेत गरिने नर्दन टेरिटोरी क्रिकेट एन्टी स्ट्राइकले जनाएको छ। संकलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य, शिक्षा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियान प्रदान गर्ने एन्टी स्ट्राइकले जनाएको छ। नेपाल ए राष्ट्रिय पुरूष क्रिकेट टोली अहिले भिक्टोरिया सीए इलेभेनसँग खेलिरहेको छ। पहिले ब्याटिङ गरेको नेपाली टोलीले भिक्टोरिया सीए इलेभेनलाई 143 रनको लक्ष्य दिएको छ। अहिले 4 अंकसहित तालिकाको 7 स्थानमा रहेको नेपाल सेमी फाइनलमा पुग्न वञ्चित भइसकेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाको उद्धारका लागि ड्रिलिङ शुरू, सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग। भोटेकोशीमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि, घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान, युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई। र नेपालका बाढ़ी पीड़ितका लागि टप इन T20 श्रृंखला मार्फत सहयोग अभियान।
2: QAM सीएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141303010 9851401498 र 9841259957।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 कार्यालय देउराली रामेछाप। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्ने तथा मांसपेशी दुख्नु,
4: वाक वाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
6: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु। हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147788।
7: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभगाईको दुई प्रति पासपोर्ट साइजको फोटो,
5: लाभगाईको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
12: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
14: हजुरको रेडियो 102.5

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 6 को कार्यालय, च्यास्कु, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
9: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
9: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
9: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
10: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
11: सम्पर्क नम्बर 0485410043 9863023422।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
9: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
9: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
9: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
9: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
9: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
9: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
11: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
10: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
11: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
10: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
9: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: कार्यसूचीको विषयहरू:
9: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
10: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
9: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
10: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
9: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
10: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
9: संस्था एकीकरण सम्बन्धमा,
10: ऋण अपलेखन सम्बन्धमा,
9: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
10: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
9: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
10: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
9: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
10: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
9: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
10: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
9: धितो लिलामी सम्बन्धमा,
10: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
11: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
9: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समितिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
11: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समितिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
9: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समितिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
11: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान च्यास्कु। समितिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
9: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
11: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
9: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
11: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
9: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान च्याङडाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
11: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
9: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
11: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म। स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
9: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिलेपानी, पालेवन।
11: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
9: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
11: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म। स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
9: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिलेपानी, पालेवन।
11: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान रजय छाप। समेटिने टोल तथा ओडाहरू रजय छाप।
9: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म। स्थान मुडाजोर। समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र।
11: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म। स्थान मुगान। समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
9: मिति 2083 साल भदौ 22 गते। स्थान कुनौरी। समय बिहान 11 बजेदेखि 12 बजेसम्म। समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
11: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म। स्थान हातीटार। समेटिने टोल तथा ओडाहरू हातीटार सबै।
9: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। स्थान सेलेघाट। समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै।
11: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान डाँडा खर्क। समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै।
9: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान केउरे पानी। समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै।
11: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान मुगिटार। समेटिने टोल तथा ओडाहरू भटौली सबै।
9: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान धारा पानी। समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै।
11: मिति 2083 साल भदौ 23 गते। स्थान सल्ले। समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म। समेटिने टोल तथा ओडाहरू सल्ले सबै।
9: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म। स्थान डुम्री खर्क। समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै।
11: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म। स्थान क्याम्पस चौर। समेटिने टोल तथा ओडाहरू लामा गाउँ, लामा टोल र रामेछाप बजार।
9: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म। स्थान भङ्गेरी। समेटिने टोल तथा ओडाहरू भङ्गेरी, बाबिय खर्क।
11: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। स्थान आरुबोटे। समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै।
9: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान भीमसेन मन्दिर। समेटिने टोल तथा ओडाहरू सिमन्ती, पखेरा, भोटे गाउँ र ल्याङल्याङ।
11: सोही दिन बिहान 7 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिनी टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
9: मिति 2083 साल भदौ 24 गते स्थान 7 मारे समय बिहान 37 बजेदेखि 9 बजेसम्म समेटिनी टोल तथा ओडाहरू 7 मारे सबै
11: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिनी टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
9: मिति 2083 साल भदौ 27 गते स्थान एजीएस

0: होस्टेलमा धली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
2: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
2: रंगबहार रंगबहार
3: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ज पेन्स

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। विगतका वर्षहरूदेखि रामेछापको भंगेरी र मन्थलीका नेवार समुदायहरूले प्रदर्शन गर्ने गरेको लाके नाच हिजबाट शुरू भएको छ। नेवारी समुदायमा जन पूर्णिमाको दिनदेखि कृष्ण जन्माष्टमीसम्म एक हप्ता गाई जात्रा, रोपाई जात्रा, बिहे जात्रा, लाखे जात्रा, लाखे नाच जस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गरी यो पर्व मनाउने गरिन्छ। रामेछाप जिल्लाको मन्थली, चिसापानी, भंगेरी र ठोसेका नेवार समुदायका मानिसहरूले साप्ताहिक रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्। आफ्नो समुदायको संस्कार र संस्कृति पुस्तान्तरण गरी जगेर्ना गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको नेवा खल रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले बताउनु भएको छ। नाबालिकालाई जबरजस्ती गर्ने गरी फरार रहेका एकजना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति 2083 साल साउन 27 गते राति करिब 10 बजे बुकुलगंगा गाउँपालिकाकी 16 वर्षीय नाबालिकालाई उनको घरमा सुतिरहेको अवस्थामा पेम्नीमा शेर्पाले घरभित्र प्रवेश गरी जबरजस्ती गर्ने गरेको आरोप छ। घटनापछि शेर्पा फरार रहेको प्रहरीले जनाएको छ। फरार प्रतिवादी शेर्पाको खोजतलाश गर्ने क्रममा प्रहरीले 2083 साल भदौ 12 गते दिउँसो करिब 3 बजे लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको छ। पक्राउ परेका शेर्पालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन भएका रामेछापका नागरिकहरूको विवरण फरक फरक निकायबाट सार्वजनिक भएको छ। जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति रामेछापले 45 जनाको विवरण सार्वजनिक गरेको छ भने जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार अपरान्हसम्म 42 जना सम्पर्कविहीन रहेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापमा शुक्रबार बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले बाढ़ी प्रभावित क्षेत्रमा विभिन्न काम विशेषले गएका तथा पहिलादेखि नै कामकाज गर्दै आएका रामेछापका नागरिक सम्पर्कमा नआएको भन्दै आफन्तबाट प्राप्त सूचनाको आधारमा 45 जनाको विवरण सार्वजनिक गरेको हो। रसुवाको भोटेकोशी नदीमा

विनाशकारी बारीपछि सम्पर्कविहीन भएका रानीसापका नागरिकहरूको विवरण फरक फरक निकायबाट सार्वजनिक भएको हो। जिल्ला प्रशासन कार्यालय रानीसापमा हिजो विपद व्यवस्थापन समितिको बैठक बसेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार बिहिबारदेखि शुक्रबार बिहान 11 बजेसम्म प्राप्त विवरणलाई रुजु तथा द्यावधिक गरी एकमुष्ट सूची तयार पारिएको हो। बैठकले उक्त सूचीमा रहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय, सहजीकरण र पहल गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। सार्वजनिक विवरण अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै दोरम्बा सैलुङ गाउँपालिकाका 12 जना, मन्थली नगरपालिका र रामेसाप नगरपालिकाका 10-10 जना, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका 4-4 जना तथा खानादेवी र लेखुतामाकोशी गाउँपालिकाका 2-2 जना सम्पर्कविहीन छन्। सुनापति गाउँपालिकाका 1 जना पनि सम्पर्कमा आउन सकेका छैनन्। यता जिल्ला प्रहरी कार्यालय रामेसापका प्रहरी निरीक्षक कमल राउतका अनुसार आजसम्म रामेसापका सम्पर्कविहीन भएका मध्ये 29 जना सम्पर्कमा आइसकेका छन् भने 40 जना अझै सम्पर्कविहीन रहेका छन्। हिजो बसेको जिल्ला विपद व्यवस्थापन समिति रामेसापको बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकले रसुवा बाढ़ीमा बेपत्ता भएकाहरूको आफन्तबाट प्राप्त विवरणलाई रुजु गरी खोजी तथा उद्धारका लागि समन्वय गर्ने निर्णय गरेको छ भने प्रहरीले सम्पर्कविहीन भएको सूचना प्राप्त भएका सबै व्यक्तिको अवस्थाबारेमा खोजी गरिरहेको जनाएको छ। बैठकले बाढ़ी प्रभावित क्षेत्रमा सम्पर्क हुन नसकेका व्यक्तिहरूको हुलिया सहितको विस्तृत विवरण सम्बन्धित स्थानीय तह मार्फत जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउने निर्णय पनि गरेको छ। बाढ़ीमा मृत्यु भएका व्यक्तिको पहिचान तथा यकिन गर्न आफन्तलाई सम्बन्धित स्थानसम्म पुग्नुपर्ने अवस्था आएमा स्थानीय तहले आवश्यक व्यवस्था गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभएको छ। यसैबीच समितिले जिल्ला विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2082 आवश्यक परिमार्जन गरी जिल्ला विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2083 स्वीकृत गरेर कार्यान्वयन गर्ने निर्णय गरेको छ। सबै स्थानीय तहलाई आफूहरूसँग रहेका वा खरिद गरिएका विपद व्यवस्थापन सम्बन्धी सामग्रीको विवरण विपद पोर्टलमा यथाशीघ्र अध्यावधिक गर्न पनि आग्रह गरिएको छ। यस्तै जिल्लाभित्र नदी तथा खोलाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको विवरण संकलन गरी आगामी बैठकमा पेश गर्ने स्थानीय तहहरूलाई जिम्मेवारी पनि दिइएको छ। सम्भावित प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै तामाकोशी, सुनकोशी र लिखुल लगायत जिल्लाका मुख्य नदीमा बाढ़ीको अग्रिम सूचना प्रणाली जडान गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। भोटेकोशीको बाढ़ीपछि सम्पर्कविहीन भएका नागरिकहरूको वास्तविक अवस्था एकिङ गर्न विवरण संकलन र अध्यावधि गर्ने क्रम जारी रहेको पनि प्रशासन र प्रहरीले जनाएको छ। गत बुधबार बिहान भोटेकोशीमा गएको विनाशकारी बाढ़ीपछि सिन्धुलीका 50 जना भन्दा बढ़ी नागरिक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा कमलामाई नगरपालिका, फेकल गाउँपालिका, तीनपाटन गाउँपालिका, हरिहर, पुरगढ़ी, सुनकोशी र दुधौली लगायतका विभिन्न स्थानीय तहका नागरिक रहेका छन्। सिन्धुली क्षेत्र नम्बर 2 का माननीय आशिष गजुरेलले आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको जानकारी अनुसार हालसम्म 19 जना सिन्धुलीवासी नागरिकहरूको सकुशल उद्धार गरिएको छ। बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य भने अझै पनि जारी छ। सम्पर्कविहीन रहेका नागरिकहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको पनि बताइएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति र शवलाई घरसम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ। भोटेकोशी बाढ़ीबाट सकुशल उद्धार गरिएका व्यक्ति तथा शनाखत भएको शव सम्बन्धित स्थानसम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ। उद्धार गरिएका सकुशल व्यक्ति र पहिचान भएका शवलाई सम्बन्धित ठेगानासम्म पुर्याउन बागमती प्रदेश सरकारले प्रदेश विपद व्यवस्थापन कोषबाट सम्बन्धित पालिकासम्म रकम उपलब्ध गराउने भएको छ। प्रदेश विपद व्यवस्थापन कोष मार्फत सम्बन्धित पालिकाको विपद व्यवस्थापन कोषमा रकम उपलब्ध गराउने भएको छ। पहिचान गरिएका सब आफन्तले खर्च अभावले घर लैजान नसकेको समाचार आएपछि बागमती प्रदेश सरकारले यस्तो निर्णय गरेको छ। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले उद्धार गरिएका व्यक्ति तथा शव घरसम्म पुर्याउन सम्बन्धित पालिकाका जनप्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ। पालिका प्रमुखहरूलाई आवश्यक खर्च र व्यवस्थापनको विषयमा प्रदेश सरकारसँग समन्वय गर्न भनिएको छ। उहाँले सम्पर्कमा आएका फँसेका तथा अलपत्र व्यक्तिहरूको विवरण जनप्रतिनिधि मार्फत वा सिधै रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीहरूलाई उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा मुख्यत नेपाली सेना र नेपाल प्रहरीले हवाई उद्धारको काम गरिरहेको छ।
हवस्त हजुरको रेडियो 102.1 MHz तामाकपछि एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर पाँच मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
4: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-4530-310 98-51-40-41-98 र 98-41-25-59-57
3: हावाहुरी चलेको बेला के गर्ने
5: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घुट्टो पर्ने
5: हावाहुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
5: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगा।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
2: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँके मेरी।
3: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै।
2: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समिति नै टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
3: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु। समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
2: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
3: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओखरेनी।
2: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपचार, गाईटार र कटुन्जे।
3: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30-11:00। स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
2: सोही दिन बिहान 7:30-11:00 स्थान च्यानडाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
3: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
2: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
3: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30-10:00 स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
2: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर, छा, पातले, हिले पानी, पालेबन।
3: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप। समेटिने टोल तथा ओडाहरू रजय छाप।
2: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर। समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र।
3: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान। समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
2: मिति 2083 साल भदौ 22 गते। स्थान कुनौरी। समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
3: सोही दिन बिहान 9:30-10:30 स्थान हातीटार। समेटिने टोल तथा ओडाहरू हातीटार सबै।
2: सोही दिन बिहान 7:00-9:00 स्थान सेलेघाट। समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै।
3: सोही दिन बिहान 7:30-9:00 स्थान डाँडा खर्क। समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै।
2: सोही दिन बिहान 11:00-2:00 स्थान केउरे पानी। समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै।
3: सोही दिन बिहान 7:30-9:00 स्थान मुगिटार। समेटिने टोल तथा ओडाहरू भटौली सबै।
2: सोही दिन बिहान 11:00-2:00 स्थान धारापानी। समेटिने टुल तथा ओडाहरू टेकनपुर मन्थली दुई सबै
3: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
2: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
3: सोही दिन बिहान 11 बजेदेखि 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
2: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
3: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
3: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेमी
2: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
3: सोही दिन बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
2: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
3: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
3: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
1: अचानक उच्च ज्वरो आउनु
2: टाउको दुख्नु
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
2: हार जोड्ने तथा मांसपेशी दुख्नु
1: वाक वाकी लाग्नु बान्ता हुनु
2: शरीरमा बिमिरा आउनु
1: डेङ्गु रोगको रोकथामका उपायहरू
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
1: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली
4: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: हजुरको रेडियो 102.1 मेगा
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसे

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश कपुर,

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजी

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: नागरिकताको प्रतिलिपि:
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा

0: सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले साँझको 5 बज्यो।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ।
2: गाड़ी भाड़ा पता गयो, अब जम्मा फाइदा भनेको 2 रुपैयाँ हो, कहाँ छ त्यो हद्दाम बसे त्यति बस्ने,
3: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति गरेछ।
4: सुन, फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो गोदारे आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
7: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जुन मिति चामलसँग ल्याएर वजन गर्ने, मेरो काम त्यो छ। किसानले सिद्ध ल्याउनु पर्ने यो देश्ने, किसान पूर्व नलागु देश्नुको लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीता पर अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल।
10: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8

0: 50 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
1: आजको श्रृंखलामा चाहिँ पछिल्लो समयमा चाहिँ हामी सबैले अत्यधिक मात्रामा प्रयोग गरेका कुराहरू अर्थात् डिजिटल कृषि र पछिल्लो समयमा शहर केन्द्रित र गाउँमा समेत डिजिटल कृषिले चाहिँ वर्चस्व कायम गर्दैछ र विशेष गरी पछिल्लो समयमा चाहिँ बजारीकरणको डिजिटल प्लेटफर्म पनि एउटा बलियो माध्यम बन्दैछ। धेरैले चाहिँ यसै माध्यमबाट चाहिँ कृषिका समेत सामानहरू खरिद गरेको अवस्था पनि छ र किसानहरूले सिधा उपभोक्तासम्म पुर्याएको अवस्था पनि छ र हामीले यो विषयमा रैथाने हाट बजारसँग सम्बन्धित विषयमा पनि हामी पक्कै पनि कुराकानी गरेका थियौँ भने आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा विभिन्न डिजिटल अनलाइन प्लेटफर्म मार्फत बिक्री गर्न खोजिएका चिजहरू चाहिँ विशेष गरी यो क्षेत्रको एउटा सम्भाव्यताका कुराहरू त्यसै गरी केही चुनौती पनि हुन सक्छन् किनकि हाम्रा उपभोक्ताहरू यस्ता छन् कि आफ्नै आँखाले आफ्नै हातले छामेर खरिद गर्ने खालको एउटा बानी पनि छ। यसलाई चाहिँ चेन्ज गर्नको लागि अथवा यो ब्रान्डिङ प्रशोधनमा चाहिँ हामी के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ अथवा चाहिँ यो ग्रेडिङमा चाहिँ कसरी ध्यान दिएर चाहिँ हामीले बजारसम्म पुर्याउँदै गर्दा उपभोक्ताको चाहिँ मन जित्न सकिन्छ लगायतका विषय हामी केन्द्रित भएर छलफल गर्ने प्रयास पनि गरेका छौँ। आज हामीले विशेष गरी डिजिटल मार्केटिङमा डेढ दशकभन्दा लामो समय काम गर्नुभएका नेपाल डिजिटल प्रणालीका प्रबन्ध निर्देशक मित्रमणि बराल विभिन्न संस्थामा आबद्ध रहेर कार्य पनि गर्दै हुनुहुन्छ। रैथाने कृषि घर त्यसै गरी कृषि स्कूल लगायतका संस्थामा पनि आबद्ध भएर सँगसँगै डिजिटल कृषिका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ। अन्यहरूलाई सिकाउने काम पनि गर्नुभएको छ। हामी आज उहाँसँग यिनै विषयमा रहेर सवाल जवाफ गर्दैछौँ। आज हामीसँग डिजिटल मार्केटिङ क्षेत्रका चाहिँ बादशाहकै रूपमा हुनुहुन्छ पछिल्लो समयमा मित्रमणि बराल नेपाल डिजिटल मिडिया प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्छ। करिब करिब डेढ दशकदेखि डिजिटल मार्केटिङको क्षेत्रमा हुनुहुन्छ विशेष गरी सोसियल मिडिया म्यानेजमेन्ट लगायतका क्षेत्रमा र पछिल्लो समयमा कृषिमा समेत यसलाई जोड्न सकिन्छ भनेर लाग्नु भएको छ। हामी ढिला नगरी उहाँलाई स्वागत गरेका छौँ। यहाँलाई स्वागत छ, नमस्कार,
2: धन्यवाद।
1: आराम हुनुहुन्छ? अहिले के केमा व्यस्त हुनुहुन्छ?
2: अहिले पछिल्लो समय चाहिँ म यो रिसर्चकै क्रममा छु। यो डिजिटल मार्केटिङ भनौँ यसलाई चाहिँ हामी कसरी कृषि क्षेत्रमा पनि प्रयोग गर्न सक्छौँ होइन, यस विषयमा चाहिँ अनुसन्धानको कार्यक्रमहरू नै गरिरहेका छौँ।
1: हुन त यहाँले डेढ दशक अगाडि पनि भन्ने गर्नुहुन्थ्यो हामीलाई, बीचबीचमा यहाँसँग अरू अरू विषयमा हामी छलफल पनि हुन्थ्यो, भेटघाटमा पनि भन्ने गर्नुहुन्थ्यो। साँच्चीकै अहिले भने जस्तै यहाँहरूले भने जस्तै आइटीको दुनियाँ पछिल्लो समयमा चाहिँ कृषि क्षेत्रमा पनि विशेष गरी डिजिटल कुराहरू जोडिएर चाहिँ किसान र उपभोक्ता जोड्ने काम एउटा दरिलो प्लेटफर्म बन्ने प्रयास पनि गरेका छ कि त्यहाँहरूले भने जस्तै भइरहेको छ है अहिले है
2: अहिले एकदमै यो
1: यहाँहरूले पहिले आकलन गर्नुभएको थियो कि यो कुरा चाहिँ
2: यस्तो यो 2000 दशक भनौँ न यो 20 शताब्दी भनेको चाहिँ सूचना प्रविधिको युग भनेको त हामीले स्कुलदेखि नै पढ्दै आएका थियौँ होइन। अब सुरुवातदेखि नै हामीले हेरौँ होइन हाम्रो जुन सञ्चारको क्षेत्रहरूमा चाहिँ अब इन्टरनेटको प्रयोगहरू बढ्न थाल्यो अथवा भनौँ दूरसञ्चारको क्षेत्रमा हामीले देख्न सक्छौँ होइन। अब एउटा युग भनेको चाहिँ औद्योगिक युग थियो होइन, जसरी हामीले ढुङ्गे युग अनि कृषिको युग भन्यौँ त्यस पछाडि भनेको औद्योगिक युग भन्यौँ होइन, त्यसरी आजको युग भनेको चाहिँ सूचना प्रविधिको युग हो। अब सूचना प्रविधिको युग भने पछाडि अब हामीले चाहिँ हरेक क्षेत्रमा चाहिँ यसको प्रभावहरू चाहिँ परिरहेको छ क्या। अब सुरुमा चाहिँ अब मिडियाहरूमा पऱ्यो होइन, जस्तो हामीले पाउने एउटा सूचनाहरूको चाहिँ यसलाई असर गर्यो। अब भनेको चाहिँ अब कृषि क्षेत्र अथवा स्वास्थ्य क्षेत्र यस्ता क्षेत्रहरूमा चाहिँ यो डिजिटल टेक्नोलोजीको चाहिँ अब प्रयोगहरू चाहिँ अब बढ्न थालेको छ।
1: जस्तो विश्व स्तरमा हेर्ने भने हुन त नेपालमा पनि अहिले सुरुवात भएको देखिन्छ। अहिले विश्व स्तरमा भएका हरेक चिजहरू करिब करिब आएका पनि छन्, अलिअलि ट्रायल भएका छन्, डमीको रूपमा पनि अलिअलि प्रयोगात्मक रूपमा भए पनि अगाडि बढेको पाउँछौँ। जस्तो ड्रोनको कुरा, रोबोटले बाली रोप्ने, मल हाल्ने, फसल काट्ने लगायतका स्वचालित मेसिनबाट काम भइराखेको छ, नेपालमा पनि सुरुवात भएको छ। धेरै प्रकारका मेसिनहरू पनि आएका छन्। प्रयोग र यसको लागत मूल्य अलिक महँगो पर्छ भन्ने गुनासो आउँदै गर्दा पनि भने जस्तो प्रयोग नभए पनि यद्यपि भित्रिन चाहिँ नेपालमा भित्रेको अवस्था पनि छ कि। अब यो भन्दै गर्दा किसानलाई डिजिटल प्लेटफर्मसँग सिधा किसानलाई उपभोक्तालाई जोड्ने खालका प्लेटफर्महरूमा अलिकति बढी कुराकानी गर्छौँ, किनकि यसरी चाहिँ किसान र उपभोक्तालाई सँगै जोड्न सकियो भने किसानहरू राहत पनि पाउँछन्, यो कुरामा बुझ्नु भनेर पनि यहाँसम्म कुराकानी गर्न प्रयास गरेका छौँ। जस्तो अहिलेको समयमा चाहिँ साँच्चीकै उपभोक्ता र किसानलाई कसरी गर्न सकिन्छ।
2: जुम्लाको स्याउ चाहिँ अहिले उपभोक्ताहरूको हातमा पुगिरहेको छ, घर घरमा पुगेको छ होइन। अब यो भनेको त एउटा समयमा त हामीले समाचारै पढेको हो नि त, कुहिएर खेर गयो भनेर होइन। तर यसपालि भनेको चाहिँ यही सूचना प्रविधिकै प्रयोगले भनौँ अथवा सोसियल मिडियाको प्रयोगले भनौँ अथवा डिजिटल प्लेटफर्मको प्रयोगले गर्दाखेरि चाहिँ त्यो सूचना भनेको चाहिँ हाम्रो उत्पादक र उपभोक्ता बिच चाहिँ त्यो एउटा ग्याप थियो, त्यो ग्याप भनेको चाहिँ एउटा कम भयो क्या, जसले गर्दाखेरि चाहिँ जुन उत्पादकको उत्पादकले चाहिँ उत्पादन गरेको जुन स्याउहरू थिए त्यो खेर जान पाएन र उपभोक्ताले पनि आफ्नै देशमा फलेको चाहिँ अब पाउन सके। यो भनेको नै एउटा उदाहरण हो जस्तो लाग्छ मलाई होइन। अब यो त एउटा उदाहरण भयो, सँगसँगै अहिले अरू प्लेटफर्महरू पनि जस्तो दराजहरू भनौँ अथवा अन्य विभिन्न अनलाइन प्लेटफर्महरूमा पनि हामीले देख्न सक्छौँ विभिन्न प्रकारका हाम्रा रैथाने उत्पादन, अघि हजुरले सुरुमै कुराकानी गर्नुभयो होइन। अब त्यस्ता रैथाने उत्पादनहरू तिनीहरू उत्पादनहरू भनेको चाहिँ अब अनलाइनमा हामीले देख्न सक्छौँ क्या होइन। अब यो पनि एउटा सुरुवातहरू भइरहेको नै जस्तो लाग्छ मलाई,
1: बरज यहाँले भनिराख्दा हामीलाई अलिक बढी सुन्न पनि बढी उत्सुक पनि लाग्छ कि, जस्तो किसानलाई सिधा उपभोक्तासँग जोड्ने खालको प्रयासमा आजभन्दा धेरै अगाडि पनि भन्नुभएको थियो, आज सँगसँगै माहौल भएको जस्तो देख्छु कि बजारमा चाहिँ मैले। तर यससँगै केही व्यतिथिका कुराहरू, केही अन्यलका कुराहरू, एउटा विश्वासका कुराहरू पनि कतिपय अवस्थामा चाहिँ अनलाइनमा भने जस्तो हुँदैन अथवा फोटो एउटा हुन्छ सामान चाहिँ अर्को हुन्छ भन्ने खालका कुराहरू अलिअलि उपभोक्ताबाट गुनासो पनि आउँदै गर्दा चाहिँ चुनौती पनि बन्दैछ कि, यो क्षेत्र प्लेटफर्म बन्दै गर्दा पनि फेरि अविश्वासको क्षेत्र पनि केही मात्रामा चाहिँ त्यो गुनासो सुनिन्छ कि। अब यसलाई व्यवस्थित गर्नको लागि चाहिँ यसमा साँच्चै यो प्लेटफर्म प्रयोगकर्ताले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ?
2: अब कस्तो भने कुनै
1: यो विषय उठिराखेको छ,
2: कुनै पनि प्रविधिहरू चाहिँ सुरुमा आउँदाखेरि चाहिँ यसको विषयमा चाहिँ राम्रा पक्ष नराम्रा पक्षहरू होइन
1: हुन्छ।
2: अब पक्कै पनि त्यो चलाउने व्यक्तिहरू भनौँ अथवा यसलाई चाहिँ प्रयोग गर्ने कतिपय अवस्थामा चाहिँ हाम्रो ज्ञानको पनि अभाव हुन्छ होइन। अब यो ज्ञानहरू भनेको चाहिँ बिस्तारै थाहा हुँदै जाने हो, प्रयोग गर्दै गएपछि यसको समस्याहरू पनि थाहा हुन्छ होइन। सँगसँगै चाहिँ अब हजुरले भन्नुभयो जस्तो यो विश्वास अविश्वासको कुराहरूमा चाहिँ कस्तो छ भन्दाखेरि प्रविधि पनि त्यही अनुसार अगाडि बढिरहेको छ। जस्तो भनौँ अहिले ब्लकचेन प्रविधिको कुरा आउँछ होइन, जुन ब्लकचेन प्रविधिमा कस्तो छ भन्दाखेरि मैले खाने चाहिँ आज मैले स्याउ खाएँ होइन, स्याउ चाहिँ जुम्लाको कुन थाममा फलेको हो अथवा मैले आज चाहिँ तरकारी खाएँ बिहानको बोडी खाएँ मानौँ होइन, यो बोडी चाहिँ एक यो फलानु ठाउँको हो, यो फार्ममा फलेको अथवा यसले चाहिँ यति यति मात्रामा चाहिँ बिसारी युग गर्छ भन्ने कुराको इन्फर्मेसन मैले पाउँछु क्या। अझ अनि त्यो किसानले पनि के कुरा पाउँछ भन्दाखेरि मैले जुन उत्पादन गरेको तरकारी छ त्यो चाहिँ कुन उपभोक्ताले पायो अथवा उसले चाहिँ कति मूल्यमा किन्यो, यो सबै इन्फर्मेसन पाउँछ भने पछाडि हामीले जुन बिचौलियाको समस्याहरूको कुरा गर्ने गरेका छौँ अथवा विषादीहरू नै कति प्रयोग भएको छ यसको मात्राको कुराहरूमा समस्या देखिरहेको थियौँ। अझ अर्को समस्या भनेको त इन्डियाबाट आउँछ अथवा कहाँबाट आयो होइन,
1: खुला नाका
2: यस्तो समस्या कुरा आउँछ। यो ब्लकचेन प्रविधिहरूबाट चाहिँ कस्तो भने कहाँबाट आएको छ उपभोक्ताले आफै थाहा पाउने भयो क्या, अनि यसले गर्दाखेरि चाहिँ यो समस्याहरू चाहिँ बिस्तारै हल हुँदै जान्छ, यो प्रयोग पनि धेरै भइरहेछ। जस्तो भारतमै पनि तपाईँलाई एउटा संस्था छ त्यस्तो प्लेटफर्म एग्री टेनेक्स भन्ने होइन, त्यसले गर्दा तपाईँलाई अब वालमार्ट अमेरिकामा त्यो युज भइरहेछ होइन, अलिबाबा भन्ने उनीहरूले पनि चाइनामा यो युज गरिरहेछन्, अब विभिन्न देशहरू डेनमार्क लगायतको विभिन्न देशहरूले चाहिँ यो प्रविधिहरू प्रयोग गरिरहेछन्। अब हामीले भनेको पनि त्यही बाटोमा छौँ, पक्कै पनि यस्ता समस्याहरू चाहिँ
1: सुरुवात भएको छ हो उत्पादनदेखि उपभोक्तासम्म पुग्दै गर्दा हरेक कुराहरू जान्न पाउने अधिकार त छँदैछ, तर अहिले अन्यल पनि देखिन्छ कि, जस्तो सामान चाहिँ अझ यतिसम्म भएको छ कि कुनै ठाउँको सामान चाहिँ यो चाहिँ हो भनेर अर्कै ठाउँको नाम बेचेर पनि बेचिएका कुराहरू पनि आउँछन् कि बजारमा। यस्ता कुराहरूलाई वास्तवमा चाहिँ यही प्लेटफर्मले र यसरी चाहिँ कन्ट्रोल गर्न सकिने रहेछ है?
2: सकिन्छ। अब अहिले चाहिँ सरकारकै अब हामीले एउटा हाम्रो सरकार त अब एक किसिमले भन्दाखेरि धेरै कुरामा कमजोरै अवस्था छ होइन, यो हिसाबले सरकारसँगै आशा राख्दाखेरि त किनभने रेगुलेसन भनेको त्यहाँबाट हुनुपर्ने हो, तर पनि एउटा के चाहिँ अपेक्षा गर्न सकिन्छ भने भविष्यमा है यदि गभर्मेन्टले त्यो सेक्टरमा गर्न सकेन भने त्यस्ता प्रविधिहरू पनि आउँदैछ, ताकि त्यो प्रविधिले गर्दाखेरि भनेको चाहिँ यस्ता समस्याहरू कृषि क्षेत्रमा जुन हामीले देखिरहेका समस्याहरू चाहिँ समाधान मिल्छ।
1: अलिकति मैले हुन त विषयहरू धेरै छन् हामीसँग, अलिकति बजारका कुराहरूमा मात्रै केन्द्रित हुन खोजेको थिएँ मैले, तर उत्पादनतिरको क्षेत्रमा चाहिँ विश्व बजारमा हेऱ्यो भने चाहिँ कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधिहरू छन् नि, हुन त हामीले अगाडि थोरै मात्रामा त भनेका थियौँ, कस्ता प्रविधिहरू बढी प्रयोग भएको देखिन्छ?
2: अब कृषि क्षेत्रमा भनेको चाहिँ विभिन्न प्रविधिहरू जस्तो भनौँ हाम्रो जुन सुरुमा चाहिँ एउटा सिड्स हुन्छ होइन, त्यो सिड्सको क्वालिटी कस्तो हो होइन, त्यसले चाहिँ कति चाहिँ उत्पादक दिन उमार शक्ति कति छ होइन। यो त हामीले ऱ्यान्डमली रोपेको हुन्छ, कहिलेकाहीँ त किसानहरू यस्तो हुन्छ कि एक महिनासम्म उम्रिँदै उम्रिँदैन होइन, उनीहरू त ठुलो घाटामा जान्छ होइन। अब यो कुराहरू भनेको चाहिँ त्यस्तो खालको टेक्नोलोजी, जुन आर्टिफिसियल इन्टेलिजेन्स हामीले त्यस्तो खालको प्रविधिहरू हुन्छ, जुन चाहिँ कृत्रिम बौद्धिकता त्यो प्रयोग गरेर गर्न सकिन्छ होइन। सँगसँगै अब मौसमको कुराहरू, मौसममा अब अस्ति भर्खरै पनि अब हामीले एक दिन दुई दिन अगाडि त थाहा भयो नि त पानी पर्दैछ भन्ने होला, त्यहाँनिर अब
1: ग्यापिङ चाहिँ भयो,
2: प्रिकसन अथवा सावधानीको कुराहरूमा हाम्रो मानवीय कमजोरीहरू भयो होला, तर थाहा त इन्फर्मेसन त आयो नि, अझ त्योभन्दा पनि डिटेल इन्फर्मेसन चाहिँ यो प्रविधि मार्फत पाउन सकिन्छ। ताकि जस्तो भनौँ एउटा कुनै गाउँको पनि कुन क्षेत्रमा चाहिँ कतिको मात्रामा पानी पर्छ होइन, र त्यसको असर कति पर्छ र त्यसलाई चाहिँ हामीले कसरी नियन्त्रण गर्न सक्छौँ भन्ने कुराहरूसम्म,
1: अथवा सावधानका कुरा,
2: सावधानमा चाहिँ हामीले समय पाउन सक्छौँ होइन। अब सँगसँगै गर्दाखेरि चाहिँ अब ट्र्याक्टरहरूको कुराहरूमा होइन, अब अटोमेसनको कुराहरू जस्तो भनौँ, रोप्दाखेरि अहिले मान्छेहरूको प्रयोगहरू भइरहेको छ होइन, तर अब ट्र्याक्टरहरू त्यस्तो खालको प्रयोग हुँदा चाहिँ कतिसम्म चाहिँ गहिराईमा हामीले खन्नुपर्ने, यस्ता कुराहरू भनेको चाहिँ मेसिनले नै गर्ने र त्यो माटोको लागि कति चाहिन्छ, यस्ता सबै कुराहरू चाहिँ रहने भएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो खालको चाहिँ प्रयोग भइरहेको छ होइन। अब यो चाहिँ हाम्रोमा पनि अपेक्षा गर्न
1: सक्छ, प्रविधिहरू धेरै आएका छन्, मैले अगाडि पनि भनेको थिएँ कति ट्रायलको रूपमा छन्, कतिपय प्रयोग पनि भएका छन्, कतिपय प्रयोग भएर पनि लागत मूल्य नै बढी भयो भन्ने गुनासो पनि आइराखेका छन् मेकानाइजेसनमा र विशेष गरी प्रविधि र यन्त्रीकरणमा चाहिँ नेपालमा पछिल्लो समयमा प्रसारमा पनि र विशेष गरी प्रयोगमा पनि राम्रै वात्तै फर्को मारेको अवस्था देखिन्छ। यद्यपि भने जस्तो रिजल्ट चाहिँ आएको छैन भन्ने गुनासो पनि आउँछ, हामी यतातिरको विषयमा नजाउँ, हामी सम्बन्धित निकायहरूसँग यो विषयमा पटपटक कुरा पनि गरेका छौँ। अब डिजिटल कृषि यो प्लेटफर्म हामीले उत्पादनदेखि बजारसम्मका कुराहरू जोड्दै गर्दा चाहिँ विशेष गरी बजारमा ल्याउँदा चाहिँ एउटा यस्तो खालको वातावरण हुनु पर्यो कि यो परिशोधन गर्दै गर्दा अथवा प्याकेजिङ गर्दै गर्दा ग्रेडिङ गरेर फल टिपाईदेखि अथवा बाली टिपाईदेखि चाहिँ बजारमा लाँदै गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ अलिक बढी नै हुन् कि जस्तो पनि लाग्यो कि, अनि अर्को चाहिँ विश्वासी र ब्रान्ड भयो भने उपभोक्ता चाहिँ तयार छन् नि त, त्यो खालका ब्रान्डहरू क्रिएट चाहिँ हुनु पर्यो साँच्चीकै है।
2: एकदमै त्यो भयो भने चाहिँ एउटा विश्वास चाहिँ कायम हुने भयो, त्यस्ता ब्रान्डहरूको चाहिँ धेरै नै महत्त्व छ होइन, यसले गर्दाखेरि पनि अब फरक सिकाउँछ, सबै चाहिँ एउटै क्वालिटीको हो कि यसलाई कन्फ्युजनहरू चाहिँ यसले हल गर्छ।
1: अब यहाँहरूले कृषि क्षेत्रका विभिन्न प्रोडक्टहरूलाई चाहिँ यो यही प्लेटफर्म मार्फत बिक्री गर्नको लागि पर्याप्त पनि गरिराख्नु भएको छ, उपभोक्ताहरूको वास्तवमा चाहना के रहेछ र किसानहरू पनि जोडिँदै गर्दा चाहिँ कस्तो यो क्षेत्रमा साँच्चीकै जागरण आएको अवस्था छ अहिले?
2: अहिले जागरण भन्दा
1: अलिअलि सुरुवात मात्रै भएको,
2: सुरुवात भएको छ, निराशा नै छ धेरै होइन, मलाई चाहिँ त्यो देख्छु, अब अलिकति अब हजुरहरूले पनि त्यो कुराहरूमा, तर एक किसिमको आशा गर्ने ठाउँहरू चाहिँ धेरै नै छ होइन, तर अब अलिकति ग्याप चाहिँ छ जस्तो लाग्छ, तर अलिकति यसमा त्यस्तो धेरै ठुलो कुरा त होइन, एकदमै धेरै ठुलो आशा गर्ने भन्ने त होइन, तर यहाँ सम्भावनाहरू एकदमै धेरै छ, तर हामीले चाहिँ यो सम्भावनाको कुराहरूलाई हेर्ने भन्दा पनि अलिकति नेगेटिभ कुराहरूमै बढी फोकस भइरहेछौँ कि होइन।
1: अब यसै अवसरमा चाहिँ अब हाम्रा यिनै प्लेटफर्मलाई प्रयोग गरेर विश्व बजारमा आज पनि हामीले नेपालका करिब 15 18 प्रोडक्टहरू, डेढ दर्जन प्रोडक्टहरू चाहिँ करिब करिब 15 अर्बको हारारीमा कारोबार गरेका छन्, अब निर्यात भएको छ कि, मैले निर्यातको कुरा मात्रै गर्दैछु अहिले, यो भन्दै गर्दा 15 अर्बभन्दा बढी कारोबार भएको, अब म ठ्याक्कै यो 15 चाहिँ 15 बढी कारोबार भएको मैले सठिकमा मात्रै भने, यो भन्दै गर्दा हाम्रा उत्पादनहरू वास्तवमा विश्वकृत उत्पादन भए भने अथवा हाम्रा निर्यातजन्य बालीहरू चाहिँ वास्तवमा चाहिँ विश्व बजारले खोजेका गुणस्तरमा भयो भने चाहिँ हामीले विश्व बजारमा पनि यो प्लेटफर्म मार्फत बेच्न सकिने आधार त अझै बढ्ने पनि भयो नि है, बजार त प्राकृतिक बनाउन त सकिन्छ नि है।
2: एकदमै अब एउटा भनेको चाहिँ हाम्रो त्यस्ता खालका प्रविधिहरू प्रयोग गरेर एउटा उत्पादकत्व बढाउन पनि सक्यौँ होइन, र त्यहाँ कुरा आयो अघि तपाईँले भन्नुभयो जस्तो विश्वका चर्चित बजारहरू होइन, अनलाइन बजारहरू जस्तो अलिबाबाको कुराहरू आउला होइन,
1: अमेजनको
2: कुराहरू आउला, त्यस्ता प्लेटफर्महरूमा चाहिँ हामीले यहीँबाट एक्सेस गर्न सकिन्छ उत्पादनहरू, त्यस पछाडि भनेको उहाँहरूले चाहिँ अब विश्व ग्लोबल एउटा मार्केटमा हामी पुगिसके पछाडि भनेको अब सँगसँगै यो प्रविधिकै प्रयोग गरेर चाहिँ त्यसको महत्त्वहरू के के हुन सक्छ, जस्तो हाम्रो हिमाली भेगमा भएका चिजहरूको चाहिँ छुट्टै महत्त्वहरू होला नि त होइन, यसका वैज्ञानिक आधारहरू होला नि होइन, यसको अब स्वास्थ्यको क्षेत्रमा यसले गर्ने फाइदाहरू, यस्ता कुराहरू भनेको चाहिँ हामीले यो जानकारीहरू चाहिँ त्यहाँका उपभोक्तासम्म पुर्याउन सक्छ,
1: हाम्रो आफ्नो ब्रान्डिङलाई महँगो मूल्यमा पनि बेच्न सक्छौँ,
2: एकदमै जति मूल्य पाइरहेको छ त्योभन्दा चाहिँ राम्रो मूल्य,
1: जस्तो पछिल्लो समयमा बराजी अब यहाँसँग मैले अनियरबाटै भन्न चाहन्छु, यहाँहरू लाग्नुहोस् न किसानसँग हामी जोडिनको लागि यहाँहरूलाई किसानलाई लिङ्केज गर्नको लागि हामी सपोर्ट दिन्छौँ। लाखौँ किसानहरूले चाहिँ यहाँहरू जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी चाहिँ साँच्चै मूल्य पायो भने फेरि पनि उत्पादन जागरणमा लाग्न तयार छौँ भनेर पनि किसानहरूले भनिराख्नुहुन्छ कि अब वास्तवमा यो खालको प्लेटफर्म चाहिँ यहाँहरूले खडा गर्नुहोस्, हामी यहाँहरूसँग सहकारी गर्न तयार पनि छौँ।
2: धन्यवाद असिनजी, यो चाहिँ एकदमै राम्रो, धेरै एउटा युवाहरूमा भनौँ अथवा यो क्षेत्रमै लागिराख्नु भएको व्यक्तिहरूमा चाहिँ यो खालको एउटा सकारात्मक भावना चाहिँ एकदमै राम्रो पनि छ होइन, यसले चाहिँ हामीलाई पनि एउटा ऊर्जा चाहिँ दिइरहेको छ।
1: हामी कुराकानी अन्तिम खण्डमा छौँ, अब अलिकति बाँकी कुराकानी हामी कुनै श्रृङ्खलामा कुराकानी गरौँला, किनकि यो विषयलाई हामीले परपर उठाउनु पनि आवश्यक छ। अब चाडपर्व केन्द्रित हुँदै गर्दा चाहिँ हाम्रा यस्तै प्लेटफर्महरू डिजिटल प्लेटफर्मबाट चाहिँ बजारमा बिक्री भएका चिजहरू देख्नु भएको छ नि, अहिले चाहिँ खसी बोका पनि बिक्री हुन लागेको अथवा कुनै ठाउँका चाहिँ चिजहरू चाहिँ यसरी बिक्री भएको हुँदैछन्, इलामका घिउहरू अथवा यस्तै यस्तै कुराहरू, अब स्याउका कुराहरू, सुन्तलाका कुराहरू पनि यसरी अहिले बिस्तारै चाहिँ बेच्न सुरुवात भएको देखिन्छ कि, जागरण चाहिँ देखिन्छ कि, उपभोक्ताहरूमा राम्रै छ है प्रतिक्रियाहरू है
2: एकदमै। यो चाहिँ एउटा जीएसएमए भन्ने संस्थाको एउटा डेटा अनुसार पनि 70% किसानहरूले चाहिँ यो विश्वमा चाहिँ स्मार्टफोनको प्रयोग गर्छन् होइन, अब यसको प्रयोगकै कारणले हुन सक्छ होइन, उहाँहरूले चाहिँ आफ्नो उत्पादन चाहिँ यसरी उपभोक्तासम्म पुर्याउन सक्नु भएको छ। अघि पशुको कुराहरू गर्नुभयो, पशु बिक्री यो पनि एकदमै ठुलो समस्या थियो होइन, अब एउटा क्षेत्रबाट अर्को क्षेत्रको, अब यो पनि यस्ता प्लेटफर्महरूको कारणले गर्दाखेरि चाहिँ यो हामीले हाम्रै बजारमा पनि त्यो देखिरहेको छ नि त, यो चाहिँ एकदमै राम्रो कुरा हो।
1: एउटा चोपाट भयो, अर्को चाहिँ हाट बजारकै रूपमा चाहिँ ठाउँ ठाउँमा पनि त्यसरी सुरुवात गरेर पनि त्यो क्षेत्रलाई लक्षित गरेर पनि बजार चाहिँ अगाडि बढ्न सकिने जस्तो सम्भावना देखियो कि।
2: हो एकदमै, यो चाहिँ एकदम सकारात्मक कुरा हो। जस्तै अरू प्लेटफर्महरू चाहिँ अरू क्षेत्रमा चाहिँ विकसित भइरहेको छ, कृषि क्षेत्रमा पनि त्यसरी नै अलिकति गति अलिक ढिलो भएको हो कि, अथवा यता चाहिँ इनिसिएट अलिक कम भएको हो कि भन्ने चाहिँ लाग्छ, अथवा भनौँ सरकारहरूले पनि प्रविधि भने पछाडि चाहिँ अलिक मेसिन अरूतिर चाहिँ ध्यान दिएर यो जुन डिजिटल टेक्नोलोजीमा नदिएको हो कि होइन, अथवा विज्ञहरूको चाहिँ त्यसमा अलिकति
1: नजर नपुगे कि
2: हो कि होइन, अब तर बिस्तारै चाहिँ काम चाहिँ भइ नै रहेछ।
1: हामीले पनि यो डिजिटल प्लेटफर्म मार्फत बेच्नेहरूलाई, बिक्री गर्नेहरूलाई एउटा सुझाव, जस्तो ग्रेडिङ गरेर जस्तो ठ्याक्कै ए लेभलको अथवा बी लेभलको अथवा सी लेभलको भनिसकेपछि त मूल्यको कुरा त फरक पर्ने कुरा हो, त्यसमा चाहिँ ठ्याक्कै यो यो चिज हो भनेपछि त्यही अनुसारको ग्यारेन्टेड चाहिँ हुनु पर्यो, अथवा चाहिँ ट्यागिङमा त्यही कुरा लेखिनु पर्यो, मूल्य सूचीमा त्यही अनुसार हुनु पर्यो, एउटा विश्वास गराउने आधार चाहिँ ब्रान्डिङसँगै अन्य कुराले विश्वास चाहिँ दिलाउन चाहिँ सक्नु पर्यो है।
2: यो यसमा चाहिँ अलिकति ग्याप नै छ तपाईँले अहिले भन्नुभयो जस्तो, अब
1: यो चाहिँ आवश्यक
2: हाम्रो उपभोक्ताले के कुरा खोजिरहेका छन्, यदि प्याकेजिङ गरिसके पछाडि सबै डेटाहरू चाहिँ इन्फर्मेसनहरू चाहिँ पाउने, तर हामीले आफैले चाहिँ त्यसरी प्याकेजिङ गरेर चाहिँ त्यो इन्फर्मेसनहरू त्यो डेटाहरू अथवा भनौँ के छ देशको कानुन होइन त्यो अनुसार चाहिँ आफूले एउटा प्याकेजिङ गर्न सक्यो भने त अनि चाहिँ उपभोक्तासँग डाइरेक्टली पुग्यो नि त, नभए चाहिँ फेरि हामी चाहिँ गुनासो जहिले पनि गर्ने बिचमा त्यो अरू रह्यो अथवा अरू अरू कुराहरू हामीले भन्छौँ प्याकेजिङमा थर्ड पार्टी त्यहाँ भए पछाडि मार्जिन त अभियसली पनि बिचको पक्षले पनि लिन्छ, त्यसले गर्दाखेरि तपाईँको एउटा प्रफिट त लस हुने भयो। अब यसमा पनि अलिकति कामहरू हुन चाहिँ आवश्यक छ जस्तो लाग्छ होइन, यसमा सचेतनाको कुराहरू भनौँ अथवा यसमा चाहिँ पक्कै पनि समस्या चाहिँ छ।
1: तर किसानलाई सिधा उपभोक्तासँग जोड्ने आधार चाहिँ डिजिटल प्लेटफर्म बन्दैछ पछिल्लो समय,
2: त्यो पक्कै पनि बन्दैछ, र किसानहरूमा पनि यो सचेतना चाहिँ अहिले कम होला तर यो बढ्ने नै वाला छ
1: कालान्तरमा, यसको दिगो पनि हुन्छ। अन्तिम खण्डमा छौँ, जस्तो अब चाहिँ सरकारले चाहिँ के चाहिँ गरिदियो भने डिजिटल प्लेटफर्म यो मार्केटलाई चाहिँ किसान र उपभोक्तासँग जोड्न सक्छ अथवा चाहिँ यसलाई दिगो गराउन चाहिँ सरकारले कहाँनिर चाहिँ के चाहिँ फेसिलिटी गर्न पर्यो?
2: अब सरकारले भनेको चाहिँ जुन विश्व बजार चाहिँ कसरी अगाडि बढिरहेको छ होइन, अब यो कृषिको कारणले उत्पादकको चाहिँ 20% वृद्धि हुन्छ, अझ त्योभन्दा माथि वृद्धि हुन्छ होइन, अब जुन मानव संसाधन जति प्रयोग भइरहेको छ त्यसलाई पनि न्यूनीकरणहरू गर्न सकिन्छ, जति हामीले चाहिँ स्पेस खेतीको लागि चाहिरहेको छ त्यो स्पेसहरू चाहिँ कम गर्न सकिन्छ होइन। अब भनिसके पछाडि भनेको देश चाहिँ कृषि जन्य उत्पादनहरूकै कारणले गर्दा चाहिँ त्यो निर्यातहरू एकदमै बढिरहेको छ, के भन्छ आयात बढिरहेको होइन, अब यसलाई न्यूनीकरण गर्नको लागि भनेको चाहिँ यसमा फोकस हुनु पर्यो,
1: उत्पादनमा फोकस गर्नु
2: हुनु पर्यो, र यसमा चाहिँ डिजिटल टेक्नोलोजी के छ होइन, हामीले चाहिँ कसरी प्रयोग गर्न सकिन्छ र सस्तो मूल्यमा हाम्रा किसानहरूलाई चाहिँ कसरी गराउन सकिन्छ र आवश्यक तालिमहरू भनौँ आवश्यक उहाँहरूलाई चाहिँ स्किल डेभलपमेन्ट गर्नेदेखि लिएर होइन हाम्रा शिक्षा प्रणालीमा पनि के कमजोरीहरू हुन सक्ला होइन, त्यसमा चाहिँ आवश्यक कोर्स अफ कन्टेन्टहरूलाई परिवर्तन गर्ने हुन सक्ला कि होइन, अथवा विभिन्न विश्वविद्यालयहरूले कोर्सहरू चाहिँ बनाइरहेका छन् त्यो कोर्सहरूमा चाहिँ कसरी यो आर्टिफिसियल इन्टेलिजेन्सदेखि लिएर तपाईँलाई यो डेटा साइन्सको कुराहरू होइन अब प्रिसिजन जनरल एग्रिकल्चरका कुराहरू चाहिँ सिलेबसमा छ कि छैन यी कुराहरूलाई चाहिँ अझ फोकस गरेर स्मार्ट फार्मिङको कुराहरू यस्ता कुराहरू चाहिँ आउनु पर्यो
1: परिभाषित गर्दै लानु हो भनेपछि समय सकिसकेको छ हामीले उत्पादन गरेका चिजहरू अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा पनि बिक्री गर्न सकिने आधार लिङ्केज गर्न सकिने आधार चाहिँ छ यही रहन्छ है हुन्छ पराजी हामीले समय दिनुभयो हामी धेरै आभारी छौँ यहाँप्रति कृतज्ञ कुनै विषयमा चाहिँ यस्तै विषयमा छलफल गर्नु पर्यो भने फेरि पनि यहाँसँग कुराकानी गर्नेछौँ भन्दै फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ नमस्कार
2: नमस्ते यहाँलाई पनि
1: हुन्छ अहिले बिदा गर्छौँ हजुर हामीले यो भन्दै गर्दा हामीले डिजिटल कृषि विशेषतः डिजिटल प्लेटफर्म मार्फत कृषिका उत्पादन सिधा उपभोक्तासम्म कसरी पुर्याउने र उपभोक्ताले साँच्चीकै के खोजेका छन् र किसानले के खोजेका छन् र सरकारले कहाँनिर चाहिँ सपोर्ट गर्न पर्यो भन्ने लगायतका विषय हामी कुराकानी गर्दै थियौँ हामीसँग करिब करिब डेढ दशकदेखि डिजिटल प्लेटफर्ममा काम गर्नुभएको डिजिटल मार्केटिङमा काम गर्दै आउनुभएका व्यक्तित्व मित्रमणि बराल हुनुहुन्थ्यो नेपाल डिजिटल प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्थ्यो र विशेष गरी डिजिटल क्षेत्रमा पछिल्लो समयमा कृषिमा समेत जागरूक हुँदै किसान र उपभोक्तालाई जोड्ने प्रयासमा पनि लाग्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो हामी उहाँसँग छलफल गर्दै थियौँ आजको श्रृङ्खलाको समय सकिने सकेको छ यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रहे भने अन्यहरू रहे भने हामी सिधा यहाँहरूका समस्याहरूलाई रिपोर्ट गर्दै समाधानको लागि बयानबी गर्छौँ यहाँहरूले 98510 97192 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ यहाँहरूका कुराहरूलाई हामी तीव्र गतिमा सम्बन्धित विग्रह सम्बन्धी निकाय मार्फत समाधानको विकासमा प्रतिबद्ध नै हुन्छ भन्दै असीम साप यहाँहरूको मार्फत बिराख्ने अनुमति माग्छु
0: गैयाराम नेपालको मध्य पहाड़ भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन् खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट पनि हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ स्थानीय स्तरमा रहेका बाँझो र पाखो जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल भारत बंगलादेश श्रीलंका पाकिस्तान भूटान म्यानमार थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ बेलको वैज्ञानिक नाम एगेल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ विशेष गरी तराईका फाँडदेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्किने गर्छ, जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ, जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बासनादार हुन्छ, जसमा औषधि गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि स्थित रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत, झाडा पखाला र आन्द्रा सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि यही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रवर्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरे प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
7: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
7: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेको गरेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंगबहार
4: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेंट।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
6: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
6: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
6: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
6: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-0121-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल।
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864417188।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475946 98692965998।
9: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
13: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
14: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
9: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544
14: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: नमस्कार, हजुरको रेडियो 102 थोप्लो 1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102 थोप्लो 1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। आज दिउँसो 4 बजेसम्म रसुवा बाढीबाट मृत्यु भएका 669 जनाको सफेला, 2300 घाइतेको उद्धार, 11 जलविद्युत आयोजनाका 898 जना अझै सम्पर्कविहीन। सरकारले सञ्चालन गरेको राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़। युएईले 1 करोड़ डलर सहयोग गर्ने, नाबालिकालाई जबरजस्ती गर्ने गरी फरार रहेका रामेसाप गोकुलगंगाका एक पुरूष पक्राउ। र चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692965998।
8: हजुरको रेडियो

0: विश्राम बस्के हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार आज दिउँसो 4 बजेसम्म रसुवाबारीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको छ। प्रहरीको अनुसार नवलपरासी पूर्वमा 158 शव फेला परेको छ भने नवलपरासी पश्चिममा 75, गोर्खामा 54, धादिङमा 49, नुवाकोटमा 41, तनहुमा 31, चितवनमा 248 र रसुवामा 13 शव फेला परेको छ। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यका लागि 4854 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विपदको क्रममा 27 जना प्रहरी कर्मचारीहरू समेत हालसम्म सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावितको उद्धार तथा राहतका लागि 4,38,00,00,000 सहयोग जुटेको छ। भोटेकोसीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार, देवताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणको लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढ़ेको छ। रसुवा बाढ़ी पीड़ितको उद्धार तथा राहत प्रयोजनार्थ प्रधानमन्त्री राहत कोषमा 1,38,55,00,000 रूपियाँ आर्थिक सहयोग संकलन भएको छ। शुक्रबार अर्थमन्त्री सोनिम वागले मार्फत अर्थ मन्त्रालयमा विभिन्न 27 संस्था एवं व्यक्तिले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ 6:30 बजेसम्म 4,68,52,252 रूपियाँ संकलन भएको छ। यो 9 वाणिज्य ब्याङ्कको खातामा जम्मा भएको रकम हो। थप 2 ब्याङ्क हिमालयन र लक्ष्मी ब्याङ्कमा 6,80,618 अमेरिकी डलर करिब 10,38,00,000 रूपियाँ जम्मा भएको सचिवालयले जनाएको छ। राहत कोषमा सूर्य नेपाल प्रालीले 15,00,00,000 रूपियाँ सहयोग गरेको छ। यसै गरी प्राइम कमर्सियल ब्याङ्कले 3,01,00,000, कृषि विकास ब्याङ्कले 3,00,00,000 रूपियाँ र नेपाल लाइफ इन्सुरेन्स कम्पनीले 2,51,00,000 सहयोग गरेको छ। कोषमा पद्म ज्योति समूहले 1,00,00,000 सहयोग गरेको छ। एसियन लाइफ इन्सुरेन्स कम्पनीले 1,01,00,000, मोरङ अटो वर्क्सले 1,11,00,000 तथा एग्रो थाई फूड्स प्रालीले 1,00,00,000 सहयोग गरेको छ। सूर्य ज्योति लाइफ इन्सुरेन्सले 1,00,00,000, उद्यमी विजय कुमार शाहले 1,00,00,000, पद्म ज्योति समूह अन्तर्गतको साकार ट्रेडिङले 1,00,00,000, डब्ल्यूएफ नेपालले 1,00,00,000, जावलाखेल डिस्टिलरीले 1,00,00,000, हिमालयन डिस्टिलरीले 1,00,00,000, अल्फा अटोमोटिभ प्रालीले 1,00,00,000 र सोलु हाइड्रो पावरका प्रतिनिधिले 1,00,00,000 रूपियाँ कोषमा योगदान गरेको पाइएको छ। व्यक्तिगततर्फ राज्य राणाले 1,09,80,000 रूपियाँ सहयोग गर्नुभएको छ। 87 वर्षीय राणाले शुक्रबार अर्थमन्त्री वार्लेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ। यस्तै संयुक्त अरब इमिरेट्स युएईले नेपालको बाढ़ी प्रभावितका लागि 1,00,00,000 अमेरिकी डलर सहयोग गर्ने भएको छ। युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहायनको निर्देशनपछि सहायता घोषणा गरिएको खलिज टाइम्सले जनाएको छ। युएईले आकस्मिक मानवीय सहयोग स्वरूप आर्थिक सहयोग गरेको छ। सो राहत रकम युएई एड एजेन्सी मार्फत नेपाल पठाइने पनि बताइएको छ। चीनले नेपाललाई 20,00,000 अमेरिकी डलर नगद सहयोग पठाउने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका 2 कार्गो विमान र सुरुङ सम्बन्धी विज्ञहरूको 2 टोलीसँग नेपाल सरकारलाई 20,00,000 अमेरिकी डलर नगद सहयोग पठाउने भएको छ। परराष्ट्र मन्त्री सुशील खनालले सुरुङमा फँसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्र राष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताउनु भएको छ। आज परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्री खनालले सुरुङमा फँसेकाहरूको उद्धारमा विदेशी सहयोग मागेको बताउनु भएको छ। यस्तै उहाँले जीवितै रहेकाहरूको पहिचान तथा खोजीको लागि आवश्यक प्रविधि, द्रुत डीएनए विश्लेषण र शवहरूको दीर्घकालीन व्यवस्थापन लगायतको कार्यमा पनि मित्र राष्ट्रहरूसँग सहयोगका लागि आग्रह गरिएको जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले विपदबाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुननिर्माणको लागि नेपालले अन्तर्राष्ट्रिय सहयोगमा लिनुपर्ने अवस्था रहेको बताउनु भएको छ। यसका लागि दाता सम्मेलन गर्नेसम्मको उहाँले संकेत गर्नुभएको छ। मन्त्री खनालले पूर्वाधार सड़क, सञ्जाल, पुल तथा जलविद्युत आयोजना लगायतको क्षेत्रहरूमा व्यापक क्षति पुगेकाले अहिले क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको पनि बताउनु भएको छ। चिनिया विज्ञ टोली रसुवा स्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा खटिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएको छ। अत्यन्तै जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया विज्ञ टोलीहरूलाई परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। चिनिया टोली रसुवामा बाढ़ीको कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि आजै नेपाल आएको हो। चीनले पठाएको उद्धार टोली हेलिकप्टर मार्फत सिधै रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा पुगेको छ। सरकारले रसुवाका विभिन्न जलविद्युत परियोजनाको सुरुङमा फँसेका नेपाली तथा विदेशी इन्जिनियर प्राविधिक र कामदारको उद्धारका लागि चीनसँग सहयोग मागेको थियो। चिनिया टोलीले सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली टोली उद्धार टोलीसँग समन्वय गरी आवश्यक प्राविधिक सहयोग गर्नेछ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनको आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा स्ट्याण्डबाई अवस्थामा राखिएको चीनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने बताइएको छ। रसुवा स्थित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि 82 जना सुरक्षाकर्मी खटिएका छन्। सुरुङको मुख खोतल्ने तथा सुरुङभित्र फँसेका मानिसहरूको खोजीलाई तीव्र बनाउन नेपाली सेनाका 62 सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 20 जना सहित 82 जनाको संयुक्त टोली खटिएको छ। सुरुङको मुख खोल्ने प्रयास 2 दिनदेखि जारी छ। आज पनि बिहानैदेखि कामलाई थप गति दिएको छ। सुरुङभित्र मानिस फँसेको जानकारी पछि उद्धार टोली परिचालन गरेर प्रवेशद्वारमा जमेको लेदो तथा भग्नावशेष पन्छ्याउने काम भइरहेको छ। यो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ। यसैबीच उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशुली पुगेको छ। भोटेपछिको विनाशकारी बाढ़ीमा परेर बगेर चितवन पुर्याएको तर पहिचान हुन नसकेका शवहरूको जमीन मुनि व्यवस्थापन शुरू भएको छ। भोटेपछिमा आएको विनाशकारी बाढ़ीपछि नारायणी नदी किनारमा फेला परेका पहिचान खुल्न नसकेका शवहरूलाई देवघाट स्थित जंगलमा व्यवस्थापन गरिने भएको छ। शनिबार आज दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर 1 स्थित रामनगर र देवघाटको बीचमा पर्ने जंगल क्षेत्रमा शवहरू गाड्न थालिएको छ। पहिचान हुन नसकेका शव सड्न गल्न थालेपछि दुर्गन्ध फैलुनका साथै संक्रमणको जोखिम बढ़ेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शव व्यवस्थापन गर्न शुरू गरिएको छ। शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका 1 स्थित रामनगर देवघाट सड़क खण्ड नजिकको जंगलमा स्नान तयार पारिएको छ। सुरक्षाकर्मीको उपस्थितिमा 2 डोजर प्रयोग गरेर 3 खाडल खनिएको छ। प्रत्येक खाडल करिब 1.5 मिटर गहिरो रहेको छ। चितवनमा हालसम्म फेला परेका 233 शव मध्ये 5 मात्रै पहिचान खुलेको छ। पहिचान नखुलेका शवलाई ब्यागमा राखेर व्यवस्थापन गरिनेछ। शवलाई गाडेपछि पनि पहिचानको प्रक्रिया भने नरोकिने चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। प्रत्येक शवबाट डीएनए परीक्षणको लागि नमूना संकलन गरी सुरक्षित राखिनेछ। भविष्यमा कुनै परिवारले आफ्नो आफन्त भएको दावी गरेमा डीएनए परीक्षण मार्फत पहिचान खुलाउन सकिने र पहिचान पुष्टि भएमा आवश्यक प्रक्रियापछि शव निकालेर परिवारलाई बुझाउन सकिने गरी व्यवस्थापन गरिने बताइएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति र शवलाई घरसम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बिहोर्ने भएको छ। भोटेकोशी बाढ़ीबाट सकुशल उद्धार गरिएको व्यक्ति तथा शनाखत भएका शव सम्बन्धित स्थानसम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बिहोर्ने भएको छ। उद्धार गरिएका सकुशल व्यक्ति र पहिचान भएका शवलाई सम्बन्धित ठेगानासम्म पुर्याउन बागमती प्रदेश सरकारले प्रदेश विपद व्यवस्थापन कोषबाट सम्बन्धित पालिका मार्फत रकम उपलब्ध गराउने भएको छ। प्रदेश सरकारले प्रदेश विपद व्यवस्थापन कोष मार्फत सम्बन्धित पालिकाको विपद व्यवस्थापन कोषमा रकम उपलब्ध गराउने भएको छ। पहिचान गरिएका शव आफन्तको खर्च अभावले घर लैजान नसकेको समाचार आएपछि बागमती प्रदेश सरकारले यस्तो निर्णय गरेको छ। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले उद्धार गरिएका व्यक्ति तथा सब घरसम्म पुर्याउन सम्बन्धित पालिकाका जनप्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ। पालिका प्रमुखहरूलाई आवश्यक खर्च र व्यवस्थापनको विषयमा प्रदेश सरकारसँग समन्वय गर्न भनिएको छ। उहाँले सम्पर्कमा आएका फसेका तथा अलपत्र व्यक्तिहरूको विवरण जनप्रतिनिधि मार्फत वा सिधै रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीहरूलाई उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा मुख्यत नेपाली सेना र नेपाल प्रहरीलाई हवाई उद्धारको काम उनीहरूले गरिरहेका छन्। तपाईँ ती बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एक पटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। विगतका वर्षहरूदेखि रामेछापको भङ्गेरी र मन्थलीका नेवारी समुदायहरूले प्रदर्शन गर्ने गरेको लाखे नाच हिजोदेखि शुरू भएको छ। नेवारी समुदायमा जनपूर्णिमाको दिनदेखि कृष्ण जन्माष्टमीसम्म एक हप्तासम्म गाई जात्रा, रोपाई जात्रा, बिहे जात्रा, लाखे नाच जस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गरी यो पर्व मनाइने गरिन्छ। रामेछाप जिल्लाको मन्थली, चिसापानी, भंगेरी र ठोसेका नेवार समुदायका मानिसहरूले साप्ताहिक रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्। आफ्नो समुदायको संस्कार र संस्कृति पुस्तान्तरण गरी जगेर्ना गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको नेवार खल रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले जानकारी दिनुभएको छ। नाबालिकालाई जबरजस्ती गरिने गरी फरार रहेका एकजना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति 2083 साल साउन 27 गते राति करिब 10 बजे गोकुलगंगा गाउँपालिकाकी 16 वर्षीय नाबालिकालाई उनको घरमा सुतिरहेको अवस्थामा पेम निमा शेर्पाले घरभित्र प्रवेश गरी जबरजस्ती गरिने गरेको आरोप छ। घटनापछि शेर्पा फरार रहेको प्रहरीले जनाएको छ। फरार प्रतिवादी शेर्पाको खोजतलाश गर्ने क्रममा प्रहरीले 2083 साल भदौ 12 गते दिउँसो करिब 3 बजे लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरिएको छ। पक्राउ परेका शेर्पालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। भोटेपछिको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई शस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलकुइज खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका छन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। कुटपिटबाट खोटाङको केपिलासगढ़ी गाउँपालिका 7 सुन्देल स्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको मृत्यु भएको छ। धार्मिक तथा पर्यटकीय स्थल साल्पा पोखरी क्षेत्रमा शिक्षक राईको भदौ 11 गते राति कुटपिटबाट मृत्यु भएको हो। उक्त विद्यालयका प्रधानाध्यापक ललित चन्द्र राईका अनुसार 3 दिन विद्यालय विदा भएकोले संखुवा सभा पुगेर फर्कने भन्दै राई बिहिबार गाउँबाट हिँडेका थिए। जनपूर्णिमा तथा ऋषि तर्पणीको अवसरमा साल्पा पोखरीमा लाग्ने मेला भर्न त्यहाँ बसेको बेला राति करिब 12 बजे कुटपिटबाट शिक्षकको मृत्यु भएको बताइएको छ। घटना भएको क्षेत्र भोजपुर जिल्ला रहेकोले प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिएको हो त्यहाँको प्रहरीले जनाएको छ। घटनाको बारेमा विस्तृत जानकारी आइ नसकेको पनि बताइएको छ। शिक्षक राईको मृत्युपछि उनकी श्रीमती लगायत आफन्तहरू घटनास्थलतर्फ गएको पनि प्रहरीले बताएको छ। अन्तर्राष्ट्रिय समाचार चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल चीन सीमावर्ती केरूङ नाकामा गएको पहिरोमा परेर कम्तीमा 7 जनाको ज्यान गएको छ। पहिरोपछि 554 जनाको अवस्था थाहा हुन सकेको छैन। उनीहरूको खोजीका लागि उद्धार अभियान कार्य भइरहेको छ। आज बिहानैदेखि सिचुआन अग्नि नियन्त्रक तथा उद्धार टोली सहितका उद्धार कर्मी विपदग्रस्त मुख्य क्षेत्रहरूमा खटिएका छन्। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरूङमा गएको यो प्राकृतिक विपत्तिको कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बुधबार बिहान नेपालतर्फबाट शुरू भएको पहिरोले केरूङ पोर्टमा ठूलो क्षति पुर्याएको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। आज दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला, 2,300 घाइतेको उद्धार, 11 जलविद्युत आयोजनाका 898 जना अझै सम्पर्कविहीन। सरकारले सञ्चालन गरेको राहत कोषमा जम्मा भयो 4,38,00,00,000 युएले 1 करोड़ डलर सहयोग गर्ने, नाबालिकालाई जबरजस्ती गर्ने गरी फरार भएका रामेछाप गोकुलगंगाका एक पुरूष पक्राउ। र चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो। हवस्त, हजुरको रेडियो 102.1 MHz, तामाक पोषी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंस्टेक हर रंग अनुहोस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनुहोस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बढ़ाओ उपहार जितने अवसर पाओ
2: वर्ज फेंस।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू।
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 82-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 83-84 को वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 82-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 82-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
5: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
1: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समितिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँके मेरी,
5: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समितिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समितिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
5: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समितिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल,
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
5: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी,
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपचार, गाइटार र कटुन्जे,
5: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
1: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान च्याङडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
5: सोही दिन दिउँसो 12:00-3:00 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल,
1: सोही दिन दिउँसो 12:00-3:00 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
5: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-10:00 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
1: सोही दिन बिहान 11:00-3:00 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छा, पातले, हिले पानी, पालेबन,
5: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
1: सोही दिन दिउँसो 10:00-12:00 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
5: सोही दिन दिउँसो 1:00-3:00 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
1: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00-12:00 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
5: सोही दिन बिहान 9:30-10:30 बजेसम्म, स्थान हाटीटार, समेटिने टोल तथा ओडाहरू हाटीटार सबै,
1: सोही दिन बिहान 7:00-9:00 बजेसम्म, स्थान सेलेघाट, समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै,
5: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
1: सोही दिन बिहान 11:00-2:00 बजेसम्म, स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै,
5: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान मुगीटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
1: सोही दिन बिहान 11:00-2:00 बजेसम्म, स्थान धारापानी। चाहिँ समेटिने टुल तथा ओडाहरू टेकनपुर मन्थली दुई सबै
5: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
5: सोही दिन बिहान 11 बजेदेखि 4:00 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
5: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बोटे समेटिने टोल तथा ओडाहरू आरू बोटे सबै
1: सोही दिन बिहान 11 बजेदेखि 3:00 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
5: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सात मारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सात मारे सबै
5: सोही दिन बिहान 10 बजेदेखि 4:00 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
5: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0484543004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
5: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: श्रोता नमस्कार म राजन महतारा छेत्री तपाईँ बेला रेडियो कार्यक्रम हजुरको कुरा सुनिरहनु भएको छ। हजुरको कुरा रेडियो कार्यक्रम यहाँहरूले यही समयमा सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा हामी शीतल चिनी चमत्कारी रूख मोरिङ्गा खाऊ स्वस्थ बनाउ भन्ने अभियान सहित नेपालका विभिन्न ठाउँमा यसको फाइदा र महत्वका बारेमा जानकारी गराउँदै हिँडिरहनु भएको छ मोरिङ्गा फर लभ संस्थाका निर्देशक पेट्रिक चौ। मोरिङ्गाको प्रयोग फाइदा र खेतीसँग सम्बन्धित विविध विषयमा हामी निर्देशक चौसँग कुराकानी गर्दैछौ। उहाँसँग गरिएको कुराकानी नै सुनौ।
1: मोरिङ्गा खेतीको लागि विशेष गरी यहाँले नेपाल सोच गरेर अहिले नेपालमा विभिन्न अभियानहरू सञ्चालन गरिरहनु भएको छ। यो अभियान चाहिँ नेपालमै सञ्चालन गर्नुपर्छ भनेर यहाँले कसरी चाहिँ सोच बनाउनु भयो र यहाँले यो अभियान नेपालमै लिएर आउनुभयो?
2: Now you are here in Nepal and so you are planning to do campaign in Nepal and then how do you choose the Nepal and then what is your program in Nepal for Moringa awareness program?
3: Okay, my name is Patrick Cho. I'm from United States and I'm the founder of Moringa for Love. We have Moringa project in 26 countries and I have been in Nepal 10 times. So we build a very strong local team and we promote Moringa so far in 4 provinces in Nepal. So the way we do it is we go to schools, we go to municipality offices to do seminars and to give workshop and provide seedlings, provide seeds, teach people how to plant and how to use Moringa.
2: मेरो नाम चाहिँ पेट्रिक चाउ हो अनि म चाहिँ युएसएबाट आएको। हाम्रो मोरिङ्गा फर लभ अर्गनाइजेसन छ युएसएमा अनि म नेपाल आउनुको मुख्य कारण चाहिँ नेपाल एउटा मोरिङ्गाको उत्पत्ति भएको पहिलो उत्पत्ति भएको हाम्रो मोरिङ्गाको बिरुवा उत्पत्ति भएको ठाउँ हो र त्यही भएर पनि यो मोरिङ्गाको प्रचार प्रसार अलिकति व्यापक नभएको भएर हामीले चाहिँ यो नेपालको 4 प्रदेशहरूमा चाहिँ हामीले मोरिङ्गाको क्याम्पेनहरू चलाइरहेछौँ। हाम्रो क्याम्पेन विशेष गरेर हामी चाहिँ विद्यार्थी भाइ बहिनीहरूमा विद्यालयमा जान्छौँ र हामी पालिकाहरूसँग मिलेर हामी काम गर्छौँ। विद्यार्थी भाइ बहिनीहरूसँग जाँदाखेरि चाहिँ हामीले चाहिँ मोरिङ्गाको बारेमा कसरी मोरिङ्गा लगाउने र यो मोरिङ्गाको फाइदाहरू के हो, यसको स्वास्थ्य सम्बन्धी के कस्तो फाइदाहरू छ त्यो विषयमा हामीले चाहिँ विशेष जानकारी दिन्छौँ र हामीले यो धेरैभन्दा धेरै नेपालीहरूले चाहिँ मोरिङ्गा खेती गरोस् र मोरिङ्गाबाट स्वास्थ्यमा फाइदाहरू धेरै भएको भएर स्वास्थ्य रहन सकुन् योबाट चाहिँ हामीले चाहिँ पैसा चुकाएर हामीले आफ्नो बालबालिकाहरूको शिक्षाको लागि लगानी गर्न सकिन्छ भन्नुहुन्छ।
1: तपाईँलाई नेपाल चाहिँ किन मनपर्छ?
2: वाइ डु यु लाइक नेपाल?
3: वेल, बिकज मोरिङ्गा एक्चुअली ओरिजिनेट्स फ्रम निपो। Thousands of years ago, Nepali already using Moringa, but the knowledge kind of discontinued. That's why I want to come here to let every Nepali know the benefit of Moringa, and they can be healthy and live happy life.
2: वास्तवमा मलाई नेपाल मनपर्नुको कारण चाहिँ हजारौँ वर्ष अगाडि चाहिँ हाम्रो मोरिङ्गाको उत्पत्ति नेपालमा भएको हो। त्यही भएर अनि यो हाम्रो नेपालमा उत्पत्ति भएको मोरिङ्गालाई चाहिँ अब विश्व सामु चिनाउन र यो मोरिङ्गा यति मात्रै नभइकन हामी नेपालीहरूको लागि यो मोरिङ्गाबाट स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने र अनि यो नेपालीहरू स्वास्थ्य रहोस् अनि र यो नेपालीहरू खुसी रहोस् भनेर चाहिँ हामीले यो क्याम्पेन सुरु गरेको छौँ। यति मात्र नभइकन हाम्रो मोरिङ्गा मात्रै क्याम्पेन नभइकन हामीले चाहिँ शिक्षामा भाइ बहिनीहरूलाई विद्यालयसम्म जान सकोस् र यो मोरिङ्गाले गर्दाखेरि पनि उनीहरूको आय आर्जन होस् र त्यो पैसाले गर्दाखेरि बच्चाहरूको शिक्षामा लगानी गर्न सकोस् भन्ने पनि सोचाइ हो।
1: नेपालमा मोरिङ्गा खेतीको लागि हावापानी कस्तो छ, उपयुक्त हावापानी हो?
2: हाउ इज द वेदर फर द मोरिङ्गा फार्मिङ इन नेपाल एन्ड इट इज Is it good weather for moringa in Nepal?
3: Actually, moringa like hot weather, so moringa prefer to be in lowland. But I have seen moringa tree at elevation of 1400 meters. So I would say below 1500 meters, suitable for planting moringa.
2: Moringa Nepal ko lagi ekdamai patapan ramro cha. Aba moringa le chai aba 1400 bhanda 1400 meter ma chai moringa bhayeko pani dekheko chu ra moringa ko lagi ramro vatavaran hawa pani bhaneko chai 1500 samudri sarta bhanda 1500 meter mune kam ho. Actually moringa le chai ekdamai tato ठाउँ गर्मी ठाउँ यसलाई चाहिँ मन पर्छ त्यो ठाउँमा चाहिँ मोरिङ्गाहरू धेरै हुने गर्छ नेपालको चाहिँ सरलाइमा रौतहटमा चाहिँ हाम्रो मोरिङ्गाहरू धेरै देख्न सकिन्छ हामीले यो रामेछापको मन्थलीमा पनि बाटोतिर हामीले चाहिँ मोरिङ्गा लगाएको मोरिङ्गाको बिरुवाहरू हामीले पाएको छौँ
1: यो मोरिङ्गाको फाइदाहरू के के छन्
2: What are the benefits of moringa and how can we use moringa?
3: Yes, we need lots of vitamins, minerals like calcium, potassium, iron, and amino acids, fiber, all these nutrients we need every day. Moringa can provide and with much higher content. For example, moringa has 4 times vitamin A than carrots. 7 times vitamin C than orange, and 4 times calcium than milk, and more nutrients.
2: Moringa ko chai dherai faida haru cha. Euta suru ma ta aba tapai ko chai poshtik tatwa nai paune bhako bhayo yasto euta important cha. Hamra phalphul ma haru ma paune vitamin A, vitamin C haru jun tapai ko chai ani hamro dudh ma paune jun calcium ani dahi ma paune protein haru, yogurt ma paune protein haru ani arko kura हाम्रो केरामा पाउने पोटासियमहरू चाहिँ यसमा पाउँछ र जस्तो गाजरमा पाउने भिटामिन ए चाहिँ 4 गुणा बढी चाहिँ यसमा मोरिङ्गामाको हाम्रो फ्रेस पातमा चाहिँ पाउन सक्छ र अब हाम्रो सुन्तलामा पाउने भिटामिन सी जुन चाहिँ 7 गुणा बढी चाहिँ हाम्रो चाहिँ यसमा मोरिङ्गाको फ्रेस पातमा पाउन सकिन्छ अनि यसलाई चाहिँ अनि अर्को कुरा भनेको हाम्रो दहीमा पाउने प्रोटिन 2 गुणा बढी चाहिँ मोरिङ्गाको पातमा पाउँछ जस्तो केरामा पाउने पोटासियम चाहिँ 3 गुणा बढी चाहिँ हाम्रो उसमा पाउँछ यो मोरिङ्गाको पातमा पाउँछ र अर्को कुरा हाम्रो यो कुरा भएकोले यो गाजरमा पाउने भिटामिन ए पनि 4 गुणा चाहिँ हाम्रो यसमा मोरिङ्गामा पाउने भएको भएर यो चाहिँ मोरिङ्गा एउटा आफैमा एउटा चाहिँ एउटा सुपर न्युट्रिसियस फुड भन्छ उपयुक्त सबै कुरोको गुणले परिपूर्ण भएको चाहिँ एउटा चाहिँ पोषण तत्व हो उपस्थित भएको बिरामीहरूलाई मालन्युट्रिसन भएको बिरामीहरूलाई हाम्रो यो चाहिँ मोरिङ्गाको लिप्सहरू पाउडरहरूले चाहिँ यसलाई चाहिँ कुपोषणलाई पनि कम गर्न सकिन्छ
1: यो मोरिङ्गा कसरी खाने मोरिङ्गाको पातलाई खाने केही प्रक्रिया केही विधिहरू छन्
2: हाउ टु कन्ज्युम द मोरिङ्गा लिप्स एन्ड देन हाउ टु युज मोरिङ्गा पाउडर इन आवर डेली लाइफ
3: ओके सो यु क्यान कन्सिडर मोरिङ्गा लिफ लाइक एनी ग्रिन लिफ भेजिटेबल So how you prepare a vegetable in your meal, you can just replace with moringa fresh leaves. You can also collect fresh leaves and dry them and grind them into powder. And then you just put 1 spoon of moringa powder in your food, in your drink. You get lots of nutrition. You can also eat the moringa fruits called drumsticks. And you can use moringa flour to make tea. So the whole tree is consumable.
2: Moringa chai yesto euta chamatkari miracle birua ho. Yo matra nabhekana moringa ko chai rup dekhi, pat dekhi, jara dekhi, birua dekhi, phal dekhi, aba dhar dekhi sabai hamile chai prayog garna sakcha, pat haru use garna sakcha. Aba yesko prayog garne tarika chai farak farak cha. Jasto moringa ko chai hamile phal huncha, drumstick jasto, bodi jasto huncha, tyolai chai tarkari banara hamile khana sakinchha. Moringa ko pat haru chai हामीले चाहिँ ओभानो ठाउँमा चिसो ठाउँमा ल्याएर सुकाएर अनि त्यसलाई हामीले 15 दिनपछि मिक्सरमा सिलौटोमा हालेर पाउडर बनाउन सकिन्छ त्यति मात्र नभइकन मोरिङ्गा चाहिँ फुल हुन्छ फ्लावर फुल भन्छ त्यो फ्लावर चाहिँ तपाईँको चाहिँ हामीले तातो पानीमा हालेर त्यसलाई चियाको रूपमा खान पनि सकिन्छ अर्को कुरा कहिले काहीँ हामीलाई घाँटी साँटी दुखेको बेलामा चाहिँ त्यो मोरिङ्गाको जुन तपाईँको चाहिँ हामीले चाहिँ फुललाई चाहिँ तातो पानीमा हालेर खाँदाखेरि घाँटी दुख्ने कम पनि गर्छ अर्को कुरा मोरिङ्गाको जब दाना पाकिसकेपछि यो ड्रमस्टिकको दाना पाकिसकेपछि त्यसमा चाहिँ एउटा सिड हुन्छ दाना हुन्छ त्यो दानालाई पनि चाहिँ पछि तेल बनाएर त्यो तेलहरू चाहिँ शरीरको अनुहारहरूमा चाहिँ चम्किलो ल्याउनलाई त्यो चाहिँ मोरिङ्गा ओइल जस्तो बनाएर मोरिङ्गा क्रिम बनाएर चाहिँ प्रयोग गर्न सकिन्छ। यसको चाहिँ सबै कुरा हिसाबले हेर्दाखेरि यो चाहिँ यसको चाहिँ धेरै उपयुक्तहरू छन्।
1: जस्तै अब यो मात्रा मिलाएर नखाँदाखेरि केही असर गर्ने खालको त्यस्तो केही हुन्छ कि हुँदैन? मात्रा मिलाएर खानुपर्छ कि पर्दैन? कति खाने, के गरी खाने भन्ने?
2: यस, हाउ टु टेक दिस मोरिङ्गा पाउडर इन एभ्री डे, इफ द मोरिङ्गा पाउडर इज ओभर डोजेज मोर, एन्ड वाट आर द देयर साइड इफेक्ट टु आवर बडी?
3: ओके, मोरिङ्गा इज अ नेचुरल फुड, सो इट्स नॉट अ मेडिसिन. So you don't have to worry about side effect. You start with one small teaspoon a day. Let your stomach get used to it, and then you can gradually increase to 3 teaspoons a day. Then you have enough nutrition, and you don't have any side effect.
2: Moringa euta chai euta prakriti pidi ko euta chai aushadhi bhako bhayera खासै यसको यसले हानि गर्ने असर गर्नेहरू त कम छ। तर अब हामीले मोरिङ्गालाई सुरुमा तपाईँले हामीले मोरिङ्गा लिँदैछौँ भने यसलाई चाहिँ सानो हाम्रो चिया खाने स्पुन हुन्छ, एउटा चम्चा हुन्छ, त्यस चम्चाको कम्ती पनि आधी जति चाहिँ हामीले सुरुमा दिनको एकचोटि चाहिँ सुरुमा त हामीले प्रयोग गर्न सकिन्छ। बिस्तारै त्यही कुरा अब हाम्रो पाचन प्रणालीले पचाउन सक्यो भने यसलाई चाहिँ बिस्तारै मात्राहरू चाहिँ हामीले बढाउँदै लान सकिन्छ, र यसले चाहिँ पछि तपाईँले हामीले 9 दिन 10 दिन प्रयोग गर्दै गइसकेपछि हाम्रो शरीरले नै मोरिङ्गाको फाइदाहरू हामीले चाहिँ आफूले शरीरले चाहिँ अनुभव गर्न सकिन्छ। हामीले यो भन्दाखेरि भन्दा पनि अहिले चाहिँ हामीलाई यो प्रयोग गर्न सकिन्छ। अर्को कुरा अब स्वास्थ्यको दृष्टिकोणले पनि धेरै राम्रो हो।
1: अब बिरामी मान्छे, सानो बच्चा, बालक, वृद्ध, गर्भवती लगायतका व्यक्तिहरूले चाहिँ यो खान मिल्छ कि मिल्दैन?
2: वाट आर द बेनिफिट्स अफ द हेल्थ इन द हेल्थ सेक्टर, हाउ डज इट वर्क? ओल्ड पिपल, ओमेन, प्रेग्नेन्ट ओमेन एन्ड चिल्ड्रेन, क्यान दे युज दिस मोरिङ्गा पाउडर अर नट?
3: ओके, health effect is very important, because when people get sick, they have to pay money to see doctor, buy medicine, even go through expensive operation. So moringa can prevent more than 300 diseases. It's already recorded in Ayurveda in India, and we can use moringa to prevent disease so family can save money. What disease it can prevent? Most common one like diabetes, hypertension, cholesterol, liver, kidney problem, constipation. And you can just take moringa leaf or powder, and you will not have all these terrible disease. And women, elderly people, children, they can take, but for children, just take a smaller portion.
2: यो स्वास्थ्यको दृष्टिकोणले धेरै राम्रो छ। मोरिङ्गा चाहिँ एउटा आयुर्वेदीय मेडिसिनमा पनि यो चाहिँ समावेश गरिसकेको छ। आयुर्वेदिक डक्टरहरूले मोरिङ्गालाई प्रयोग गर्नुहोस् भनेर भन्नुहुन्छ। यति मात्र नभनेको मेडिकल साइन्समा पनि नै मोरिङ्गाको फाइदाहरू भनिएको छ। मेडिकल साइन्समा पनि मेडिसिनहरू बन्दाखेरि ओलिफेरा एन्टा एसिड भएको भएर यसले चाहिँ योबाट पनि मेडिसिनहरू बनेको छ। अनि यति मात्र नभइकन यो चाहिँ 300 भन्दा बढी रोगहरूलाई यसले रोकथाम गर्छ। विशेष राम्रो गरेर काम गर्ने भनेको चाहिँ हाम्रो शरीरमा मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोलहरू बढ्यो भने, र अर्को कुरा कब्जियतको समस्याहरू, पाइल्सको समस्याहरू हुँदाखेरि चाहिँ यसले चाहिँ राम्रो काम गरेको पाइन्छ। र यदि मात्र नभइकन मोरिङ्गा चाहिँ एउटा पोषण तत्त्वको औषधि मात्र नभइकन यो चाहिँ एउटा औषधिको रूपमा पनि प्रयोग गरिएको हुन्छ। अहिले विपन्न गरीब परिवारहरूको घरमा चाहिँ यो मोरिङ्गाको बिरुवाहरू, पात, रुखहरू पाइन्छ। तर यसको प्रयोग चाहिँ जुन अलिकति हुने खाने व्यक्तिहरूको घरमा चाहिँ, जसलाई सुगर प्रेसर दैनिक रूपमा अहिले चाहिँ नसर्ने रोगहरू दिनदिनै बढ़िरहेको छ, एउटा घरमा एउटालाई उच्च रक्तचाप, एउटा घरमा एउटालाई मधुमेह, त्यो व्यक्तिहरूले चाहिँ यो मोरिङ्गाको बारेमा चाहिँ प्रयोग गरिरहेको छ। अब यो मोरिङ्गा चाहिँ हामीले सामान्य केही रोग नलाग्दा पनि हामीले खायो भने चाहिँ हामीलाई पछि ठूलो रोगहरू लाग्न सक्दैन। र यसले चाहिँ हाम्रो शरीरलाई जहिले पनि स्वास्थ्य राख्छ र स्वास्थ्य भएपछि हामीले आफ्नो कामहरू गर्न सकिन्छ, आफूले फ्यामिलीलाई ह्याप्पी खुसी बनाउन सकिन्छ र त्यही भएर यसको चाहिँ स्वास्थ्यको दृष्टिकोणले धेरै महत्वपूर्ण छ।
1: हजुर डाक्टर साहु, अब अन्तिममा तपाईँको सन्देश के छ रेडियो सुनेर बसिरहनुभएका श्रोताहरूलाई?
2: At the last of the program, what the message do you have?
3: Yes.
2: How do you convey your message to our radio listeners?
3: Yes.
2: Listeners.
3: Yeah. Right now we are working with the mayor of Mantali, and he is very committed to Moringa campaign. So he said he wants to provide every family at least one Moringa seedlings. So our goal is to have every household to have at least one Moringa tree, and they use Moringa leaf every day, so they be healthy.
2: अहिले भर्खरै हामी मन्तलीको हामी मेयर साहबसँग हाम्रो कुराहरू भइरहेको छ र हामी अहिले मन्तली नगरपालिकासँग हामी मोरिङ्गाको प्रचार प्रसार, मोरिङ्गाको जनचेतनाको बारेमा कामहरू गरिरहेको छौँ र हामीलाई खुसी पनि लागेको छ मन्तली मेयरले चाहिँ मन्तली नगरपालिकाको मेयर साहबले हरेक वडाहरूमा मोरिङ्गाको बिरुवाहरू बाँड्नुभएको छ। उहाँ हामी चाहन्छौ हरेक घरमा एउटा मोरिङ्गाको बिरुवा होस्, रुख होस् र त्यो परिवारले चाहिँ त्यो मोरिङ्गाको प्रयोग गरोस्, मोरिङ्गाको पातहरू आफ्नो दैनिक रूपमा चाहिँ खानामा चाहिँ प्रयोग गरोस्। हाम्रो अभियान पनि त्यही हो अनि र हामी चाहन्छौ एउटा मोरिङ्गाको रुख आफ्नो लागि, दुईटा मोरिङ्गाको रुख परिवारको लागि, तीनटादेखि चारवटा रुख समुदायको लागि, अनि चारदेखि दसवटा चाहिँ रुखहरू भयो भने तपाईँले आफ्नो व्यवसाय पातहरूको व्यवसायको रूपमा लागि प्रयोग गर्न सकिन्छ भन्ने हाम्रो अभियान हो। पहिला आफू खाऊँ, बुझौँ र समाजलाई जनचेतनालाई चाहिँ मोरिङ्गाको बारेमा भनौँ भन्ने चाहिँ हाम्रो अभियान पनि हो।
1: थ्याङ्क यू सो मच डाक्टर साहु।
3: यु आर वेलकम।
0: आदरणीय श्रोता, यहाँहरूले भर्खरै सुन्नुभयो मोरिङ्गा फर लभ संस्थाका निर्देशक प्याट्रिक चौ। मोरिङ्गाको प्रयोग, फाइदा र खेतीसँग सम्बन्धित विविध विषयमा हामीले उहाँसँग कुराकानी गर्यौं। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? तपाईँले आफ्ना सल्लाह सुझाव पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। तपाईँलाई लागेको सल्लाह सुझाव पनि प्रतिक्रिया दिनुहोला। मोरिङ्गा खाऊ र स्वस्थ बनाऊ भन्दै आजको कार्यक्रमबाट कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद दिँदै म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगा।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईँले त हुल्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 243 255, 0 48 540 106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0 48 540 143 98 63 023 422।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रिता मगर
1: अनि म राजन महतारा पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्जोर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी गोलन्जोर गाउँपालिकाले एक वर्षभरि गरेका कामहरूका बारेमा गरेको सार्वजनिक सुनवाई कार्यक्रममा यो एक वर्षभरि भएका कामहरूका बारेमा गाउँपालिकाका सूचना अधिकारी एवं सूचना प्रविधि अधिकृत सुविराज कार्कीले प्रस्तुत गर्नुभएको प्रगति विवरणलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: म सुनिल कार्की यस गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सूचना अधिकारीको हैसियतले चालू आर्थिक वर्ष 2082-83 यस कार्यालयबाट सम्पादन भएका मुख्य कार्यहरू, बजेट तथा वित्तीय अवस्था, हासिल भएका मुख्य प्रगति र कार्य सञ्चालन क्रममा भोग्नु परेका चुनौतीहरू समेटिएको प्रगति प्रतिवेदन यहाँहरू समक्ष पेश गर्न अनुमति चाहन्छु। सामेल सुने कार्यक्रम प्रगति प्रतिवेदन 2082-83। पृष्ठभूमि गोलन्जोर गाउँपालिका सिन्धुली जिल्लाको उत्तर मध्य क्षेत्रमा अवस्थित एउटा सुन्दर उर्वर भूमि हो। सिन्धुली जिल्लाको 9 स्थानीय तहहरूमध्ये स्थानीय उत्पादनको निर्यातको हिसाबले सबभन्दा सम्पन्न र धनी पालिका हो। विक्रमसम्म 2073-11-27 स्थापना भएको यो पालिका साबिक 7 गाविसहरू मिलेर बनेको छ। सार्वजनिक निकायले गर्ने काम कारवाहीका सम्बन्धमा सार्वजनिक पदाधिकारी र सरकारवाला निकायको बीच हुने प्रत्यक्ष अन्तर्क्रियालाई सार्वजनिक सुनाई भनिन्छ। सरकारवाला र सार्वजनिक पदाधिकारीहरूको उपस्थितिमा सार्वजनिक स्तरमा छलफल तथा प्रश्नोत्तरको माध्यमबाट सार्वजनिक सुनाई गरिन्छ। गोलन्जोर गाउँपालिकाले 2082-83 अन्त्यसम्ममा गाउँपालिका कार्यालयबाट सम्पादन भएका सेवा प्रभाव र विकास व्यवस्थापन लगायत कार्यमा स्पष्ट बनाउन जनताको सूचनाको हकको प्रवर्धन गरी सार्वजनिक निकायबाट हुने सेवा प्रभावमा देखिएका समस्याको निराकरणमा सहयोग पुर्याउन, सेवाग्राही वा लाभग्राहीको गुनासो सुन्न र सन्तुष्टिको अवस्था थाहा पाउन सार्वजनिक निकाय र नागरिक रूपी दोहोरो संवाद स्थापित गर्न, भ्रष्टाचार र अनियमितता अन्त्य गर्दै पारदर्शिता, शासनको समग्रमा सुशासन, अभिनेतीय पुर्याउन, सरकार राख्ने नागरिक र पदाधिकारीहरू बीच सार्वजनिक छलोमा खुला छलफल गरी नागरिकलाई सुरक्षित बनाउन स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा 78 उपतथा 5 व्यवस्था बमोजिम तेस्रो पक्षको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो। अब म हिला नगरी शाखागत प्रगति प्रतिवेदन प्रस्तुत गर्न चाहन्छु। योजना प्राविधिक तथा पूर्वाधार विकास शाखातर्फ 2082-83 सञ्चालित भएका योजनाहरूको संक्षिप्त विवरण। कुल योजना संख्या 198, निर्माण सम्पन्न योजना संख्या 73, यसको प्रतिशत रहेको छ 36.87, समस्या नभएको योजना संख्या 48, यसको प्रतिशत रहेको छ 24.24%। अब 2082-83 सञ्चालित ओडागत योजनाको विस्तृत विवरणहरू। अब कुल पालिकामा उपभोक्ता समिति मार्फत सञ्चालित योजना संख्या कुल जम्मामा 119, त्यसपछि बोलपत्र मार्फत सञ्चालित योजना संख्या 7, काम नहुने योजना संख्या 48, सोझै खरिद मार्फत गरेको योजना संख्या 22, अमानतबाट गरेको योजना संख्या 12, कुल योजना संख्या 198। सम्पन्न योजनाको संख्या जम्मा 73, एक नम्बरमा 9, दुईमा 10, तीन नम्बरमा 18, चारमा 17, पाँचमा 2, छ नम्बरमा 5, सात नम्बरमा 10। अब 2082-83 सञ्चालित योजनाको हालसम्म निर्माण सम्पन्न भएको ओडागत योजनाको विस्तृत विवरणहरू। उपभोक्ता समितिमा सञ्चालित योजना संख्या कुल जम्मा 54, यसको प्रतिशत रहेको छ 45.38, बोलपत्र मार्फत सञ्चालित योजना संख्या 4, यसको प्रतिशत रहेको छ 57.14, सोझै खरिद मार्फत गरिएको योजना संख्या 3,

पॉइंट पचास पैसा अमानत बढ़ गरीब योजना संख्या बाहर इसको सौ पैसा कुल योजना संख्या प्रतिशत में तिहत्तर इसको कुल जमा पैसा छत्तीस पॉइंट आठ सात अब घर नक्शा तर्फ घर नक्शा पास संख्या में एक इसको पुराना अभिलेखन जमा चार वा प्रधानमंत्री रोजगार कार्यक्रम तर्फ विनियोजित बजेट थी तिरसठी लाख चौरानब्बे हजार इसमें कुल खर्च रकम रहे तिरसठी लाख चौबीस हजार योजना संख्या आठवटा थी संपन्न आठवटे भो रोजगारी प्राप्त संख्या तिरसठी अब राजस्व आंतरिक आयतर्फ जनगणनाले आंतरिक आयतर्फ राजस्व पनि संकलन गरे भन्ने विवरण प्रस्तुत गर्न चाहन्छु राजस्व शीर्ष आमदानी सम्बन्धी राजस्व विवरण राजस्व शीर्ष सम्पत्ति कर चार लाख नौ सय अड़चालीस भूमिकर मालपोत दस लाख चौबीस हजार पांच सौ छैसठी पॉइंट सात तीन बाल कर एगार लाख चौवन्न हजार आठ सौ अंठावन पॉइंट जीरो चार बाल पिटौली कर तीन लाख दुई हजार सात सौ नब्बे कृषि तथा पशुपक्षी वस्तु को व्यवसाय कारोबार लगने कर एकवन्न लाख तेतीस हजार सात सौ पचास इसी गरी कृषि उत्पादन को बिक्री प्राप्त रकम बाह्र हजार नौ सौ अट्ठाईस अन्य सेवा शुल्क तथा बिक्री एक लाख बाह्र हजार दुई सौ पचास न्यायिक दस्तुर दुई लाख दुई हजार दुई सौ परीक्षा शुल्क रहेको छ एक लाख तीन हजार अन्य प्रशासनिक सेवा शुल्क पांच लाख सात हजार दुई सौ सात पॉइंट पच्चीस पैसा नक्सा पास दस्तुर संतानब्बे हजार चार सौ एगार पॉइंट बावन्न पैसा सिफारिश दस्तुर चार लाख उन्तीस हजार जीरो सतहत्तर पॉइंट पांच जीरो व्यक्तिगत भर्ना दर्ता दस्तुर दुई लाख सतहत्तर हजार दुई लाख सत्तर हजार नौ सय नाता प्रणाली दस्तुर पचहत्तर हजार छ सय अन्य दस्तुर चार लाख पचासी हजार आठ अन्य सेवा शुल्क तथा बिक्री एक लाख बाह्र हजार दुई सय पचास न्यायिक दस्तुर दुई लाख दुई हजार दुई सय परीक्षा शुल्क रहेको छ एक लाख तीन हजार अन्य प्रशासनिक सेवा शुल्क पाँच लाख सात हजार दुई सय सात पॉइंट पच्चिस पैसा नक्सा पास दस्तुर सन्तानब्बे हजार चार सय एघार पॉइंट बाउन्न पैसा सिफारिस दस्तुर चार लाख उन्तिस हजार जीरो सतहत्तर पॉइंट पांच जीरो व्यक्तिगत भर्ना दर्ता दस्तुर दुई लाख सतहत्तर हजार दुई लाख सत्तर हजार नौ सय नाता प्रणाली दस्तुर पचहत्तर हजार छ सय अन्य दस्तुर चार लाख पचासी हजार आठ सय चौरासी पॉइंट दुई आठ व्यवसाय रजिस्ट्रेसन दस्तुर छ लाख एक हजार दुई सय पाँच न्यायिक दण्ड जरिमाना र जफत पाँच हजार प्रशासनिक दण्ड जरिमाना र जफत पैंतालिस हजार व्यवसाय कर पन्ध्र हजार एक सय बेरोजगारतर्फ तीन लाख छब्बीस हजार आठ सय नौ त्यसै गरी निकासातर्फ निकास फिर्तातर्फ तिरानब्बे हजार एक सय तिरासी दहत्तर बहत्तर शुल्क ढुङ्गादेखि तर्फ बाह्र लाख पन्चानब्बे हजार जिरो अठार पोइन्ट नौ पाँच अब यसो ठेक्का नलागेको हुनाले यो यदि कम सङ्कलन भएको कुलमा एक करोड एक्काइस लाख पाँच हजार छ सय सतासी पोइन्ट दुई सात सङ्कलन रहेको छ यो पहिलेसम्म भन्दाखेरि दुई हजार बयासी साउन एक गतेदेखि दुई हजार तिरासी असार सत्र गतेसम्मको रिपोर्ट हो त्यही राजस्व सङ्कलन गर्ने निकाय अन्तर्गत सङ्घीय राजस्वको विवरण ओडा र गाउँपालिकातर्फ कति कति राजस्व सङ्कलन भए जम्मा गोलन्द गाउँपालिकातर्फ चौरासी लाख बिस हजार आठ सय उन्चालिस पोइन्ट छैसठी पैसा त्यसै वडा नम्बर एकले दुई लाख छयासी हजार आठ सय बयालिस पोइन्ट एक दुई दुई नम्बर चार लाख पैँतिस हजार आठ सय बहत्तर त्यसै गरी तिन नम्बर तिन लाख एकसठी हजार जिरो उन्नाइस पोइन्ट नब्बे चार नम्बर वडा कार्यालय पाँच लाख एकसठी हजार दुई सय तिरानब्बे पोइन्ट पाँच चार गोलन्द गाउँपालिका पाँच रतनचुरा पाँच लाख पैँतिस हजार एक सय चौतिस पोइन्ट नब्बे त्यसै गरी छ नम्बरको तिन लाख बाइस हजार एक पाँच सय एकासी पोइन्ट पचपन्न पैसा त्यसपछि गोलन्दर सात एघार लाख बयासी हजार एक सय तिन पोइन्ट पाँचमा गएर कुल एक करोड एक्काइस लाख पाँच हजार छ सय सतासी पोइन्ट दुई सात आन्तरिक आय उठेको छ प्रार्थना शाखातर्फ हाम्रो स्थानीय तसो मूल्याङ्कन र वित्तीय जोखिम मूल्याङ्कनमा दुई हजार एकासी बयासीमा पैँसठी अङ्क प्राप्त भएको सो मूल्याङ्कनतर्फ त्यसो वित्तीय सुशासन जोखिमतर्फ पचहत्तर यसपालि कार्य सम्पादन मूल्याङ्कन त्यो दुईटा मूल्याङ्कनलाई एउटै बनाएर हामीले कार्य सम्पादन मूल्याङ्कन गरेको थियौँ गाउँपालिको त्यसमा आएको छ तपाईँको उनासाठी पोइन्ट नौ त्यसै गरी स्थानीय कार्य सम्पादन मूल्याङ्कन वित्तीय समानीकरण अनुदानको सिफारिसको लागि कार्य सम्पादन मूल्याङ्कन हुने गर्छ यसको आएको छ त्रिपन्न पोइन्ट सात अब गोलन्द गाउँपालिकाबाट हातमा जारी भएको कानुनको विवरण जम्मा सतासी ऐन सत्ताइसवटा कार्यविधि उनपचास निर्देशिका तिनवटा मापदण्ड चारवटा मार्गदर्शन दुईटा अन्य गर्दा एक गरेर कुल सतासीवटा कानुन गाउँपालिकाबाट जारी भएका छन् अब दुई हजार बयासी तिरासीमा प्रशासन शाखाबाट भएका प्रगति विवरणहरू गोलन्दर गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न हुने अन्तिम चरणमा रहेको छ आगामी आर्थिक वर्ष सुरुवातदेखि उक्त भनौँ सेवा सुचारू हुने अवस्था रहेको छ आर्थिक वर्ष दुई हजार एक्काइस बयासीको जनप्रति कर्मचारीको सम्पत्ति विवरण बुझाउने कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ कर्मचारीको नियमित रूपमा गर्नुपर्ने कार्यसँग मूल्याङ्कन सम्पन्न गरिएको छ कर्मचारीहरूको स्तर वृद्धि नियमित रूपमा हुँदै आएको छ दरबन्दी बमेरी प्रावधानिक कर्मचारी भर्ना गरिएको छ अस्पतालको दरबन्दी चेली गाउँ सभा मार्फत स्वीकृति गरिएको छ नियमित रूपमा गाउँ कार्यकारीको बैठक सम्पन्न भएको छ सेवा लिने क्रममा नागरिकबाट प्राप्त गुनासोको आधारमा व्यवसाय दर्ता तथा जल स्रोत मुहान

0: सम्बन्धी कानुन संशोधन गरी सहज बनाइएको छ। गोलन्दर गाउँपालिकाको कृषि तथा पशुपति केन्द्रको भवन निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ। यसै केन्द्रबाट सेवा प्रवाह सुरु हुनका साथै प्रयोगशाला ल्याब समेत सुचारू भएको अवस्था छ। गोलन्दर गाउँले वडा नम्बर 4 को भवन निर्माण सम्पन्न भई सेवा प्रवाह सोही भवनबाट सुरु हुने चरणमा रहेको छ। गोलन्दर गाउँपालिका वडा नम्बर 1 भन्ने सहित रहेको भवन सहकारी नेपाल मार्फत जापानी दूतावासको सहयोगमा निर्माण कार्य सम्पन्न भई हाल सेवा दिइरहेको छ। गाउँपालिका 7 वडामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरिएको छ। सार्वजनिक जग्गाको तथ्याङ्क प्राप्त गरी व्यवस्थित रूपमा अभिलेखन गर्ने कार्य सम्पन्न भएको छ। हिउँदे अधिवेशन र पर्खे अधिवेशन दुवै सफलतापूर्वक सम्पन्न गरिएको छ। गोलन्दर गाउँपालिकाको शिक्षा स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गर्ने गरी समुदाय पद्धति विकास सेवा सिन्धुली मार्फत ब्याक टु लाइफ इबी जर्मनीको आर्थिक सहयोगमा तपसिल बमजीका भौतिक संरचना निर्माण सम्पन्न भई सेवा समेत सुरु भएको छ। तपसिल अब भवन निर्माणतर्फ गोलन्दर गाउँपालिका वडा नम्बर 3 गोल्टानमा रहेको गोलन्दर आधारभूत अस्पताल स्वास्थ्यतर्फ निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। त्यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 4 किरातेमा बर्थिङ सेवा चाहिँ सामुदायिक स्वास्थ्य इकाइ स्वास्थ्यतर्फ निर्माण सम्पन्न भई सेवा प्रवाह सुचारू भएको छ। यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 4 मासकुमारीमा बर्थिङ सेवा चाहिँ स्वास्थ्य चौकी स्वास्थ्यतर्फको निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 6 भोक्सेला बर्थिङ सेवा चाहिँ सामुदायिक स्वास्थ्य इकाइ स्वास्थ्य तर्फको निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। यसै गरी शिक्षातर्फ गोलन्दर गाउँले वडा नम्बर 3 मूर्ति बेसी पुछेश्वर प्राविको भवन निर्माण सम्पन्न भई सेवा सुरु भएको छ। यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 4 आरुबोटे हेर्नु शिक्षातर्फ प्रावि कमडङ्गी भवन निर्माण भई सेवा सुरु भएको छ। यसै गरी गोलन्दर गाउँले वडा नम्बर 3 बिजीजोरमा बालमामी सुले भन्ज्याङको निर्माण कार्य सम्पन्न भएको छ। निर्माण चरणमा रहेका संरचना विवरणहरू अब शिक्षा क्षेत्रमा मंगला मावी गोलन्दर गाउँले वडा नम्बर 6 भोक्सिला निर्माण कार्य जारी रहेको छ। त्यसै गरी शिक्षाकै सिद्धेश्वरी प्रावि गोलन्दर गाउँले वडा नम्बर 1 धनसारमा निर्माण कार्य जारी रहेको छ। यसै गरी शिक्षा पसला मावी गोलन्दर गाउँले वडा नम्बर 4 किराँते निर्माण कार्य यो पनि जारी रहेको छ। अब खानेपानी तथा सरसफाई तर्फ खानेपानी तथा सरसफाई निर्माण कार्य सम्पन्न 19 धारा निर्माण भएको छ। यसको गोलन्दर 3 मूर्ति गाउँमा यो योजना कार्यान्वयन भएको छ। त्यसै गरी निर्माण कार्य सम्पन्न 22 धारा यसको कार्यान्वयन स्थल गोलन्दर 3 झाँक्रे गाउँ। त्यसै गरी निर्माण कार्य सम्पन्न इन्टेक सहित 60,000 लिटर आरपिडी ट्याङ्की र 22 धारा निर्माण गोलन्दर 3 वाल्टार। त्यसै गरी इन्टेक सहित 60,000 लिटर ट्याङ्की र 54 धारा निर्माण गोलन्दर 4 रानीभोडामा यो कार्यान्वयन भएको छ। त्यसै गरी इन्टेक सहित 40,000 लिटर ट्याङ्की 4 र 93 धारा निर्माण गोलन्दर 1 कालियाँ जुके पानीमा यो कार्यान्वयन भएको छ। यसरी स्वास्थ्य शाखातर्फ पालिका भित्रका सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा सम्पन्न गर्नुका साथै 2082-83 लागि योजना निर्माण भएको छ। सामुदायिकमा 16,000 दिनका गर्भवती तथा सुत्केरी आमाहरूलाई पोषण तथा सामाजिक व्यवहार परिवर्तन सम्बन्धी सबैवटामा सचेतना कार्यक्रम गरिएको छ। पाठेघरको मुखको क्यान्सर विरुद्ध पालिका भित्रका कक्षा 6 अध्ययनरत 142 किशोरीहरूलाई खोप प्रदान गरिएको छ। मासिक सम्बन्धित टोल टोलमा हुने नियमित आमासँगको मासिक बैठकमा स्वास्थ्य कर्मीहरूको सक्रिय सहभागी भई स्वास्थ्य सम्बन्धी विविध विषयमा स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम गरिएको छ। मासिक एकत्रित घुम्ती स्वास्थ्य प्रबन्धन कार्यक्रम मात्र 616 जनाको मेडिकल अधिकृतबाट स्वास्थ्य परीक्षण 82 संघात्मक शैलीहरूको फकार जाँच 71 जना गर्भवतीहरूको हृदयाक्षय 14 जनालाई पर्याय नियोजनको साधन इम्प्लान्ट 1 जनालाई आयुसिडी पाठेघर मुखको क्यान्सर स्क्रिनिङ 121 जनाको आङ खस्ने 15 जना उपचार स्वास्थ्य मार्फत भएको छ। नेपाल सरकारबाट 1,00,000 निशुल्क उपचारको लागि 30 विपन्न सिफारिस प्रदान गरिएको छ। 224 गर्भवती तथा सुत्केरी महिलालाई पालिकाबाट निशुल्क क्याल्सियम चक्की वितरण गरिएको छ। यसै गरी पालिकाभित्रका 3 बर्थिङ सेन्टरबाट 58 जना सुत्केरीहरू बर्थिङ सेन्टरमा सुत्केरी हुनुभएको छ। साथै 12 जना तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मी मार्फत निशुल्क सुरक्षित गर्भवतन सेवा लिइरहनु भएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरूलाई प्रसव व्यथा लागेका महिलाहरूलाई स्वास्थ्य संस्थामा सँगै लिएर आयभर रु 400 यातायात खर्च व्यवस्था गरिएको छ। सुत्केरी महिला र बच्चाको स्वास्थ्यमा थप जटिलता नहोस् भनी घर घरमा प्रसुति घर भेट कार्यक्रम मार्फत नर्सिङ स्वास्थ्य कर्मीहरूद्वारा 175 जनालाई सेवा प्रदान गरेको छ। सम्पूर्ण 5 मुनिका बालबालिकाहरूको महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मीहरूको सहभागिता पोषण लेखाजोखा गरिएको छ। लक्षित वर्गलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ। अस्पताल र स्वास्थ्य चौकीहरूको नियमित न्यूनतम सेवा मापदण्डको मापन तथा लेखाजोखा गरिएको छ। यसै गरी गर्भवती महिलाको लागि घुम्ती शिविर मात्र निशुल्क भिडियो एक्सरे सेवा शिविर सञ्चालन गरिएको छ। मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका 36 बिरामीहरूको औषधि उपचार खर्च बाबत मासिक 5000 रकम भुक्तानी गरेको छ। 721 जना बालबालिका पूर्ण खोप लगाएको सुनिश्चित गरी पूर्ण खोप सुनिश्चितताको लागि घर दुरी सर्वेक्षण वडा तथा पालिका घोषणा गरिएको छ। विद्यालय स्वास्थ्य पोषण सप्ताह कार्यक्रम सञ्चालन गरिएको छ। पालिका भित्रका स्वास्थ्य संस्थाहरूमा सेवा दिने महिला 16361 पुरुष 11712 गरी जम्मा 28073 सेवाग्राही जनाले सेवा लिइरहनु भएको छ। पालिका भित्रका 21 गाउँघर क्लिनिकबाट 2836 जनाले वर्षभरिमा सेवा लिनु भएको छ। पालिका भित्रका 25 खोप क्लिनिकबाट 1357 जना बालिकाले वर्षभरिमा सेवा लिइरहनु भएको छ। पालिका भित्रका 63 जना महिला स्वास्थ्य स्वयंसेविका वर्षभरिमा जम्मा 14545 जनालाई घर घर गई सेवा प्रवाह गर्नुभएको छ। 1792 जना 5 वर्ष मुनिका बालबालिकालाई 2 चरणमा कार्तिक र पैसा भिटामिन ए र दुवा औषधि वितरण सम्पन्न गरेको छ। यी कार्यक्रमहरू स्वास्थ्य शाखा मार्फत भइरहेछन्। यसै गरी शिक्षा युवा तथा खेलकुद शाखा निशुल्क पाठ्य पुस्तक अनुदान, त्यसै तोकिएको विद्यार्थी दिवाहात अनुदान, त्यसै गरी विद्यालय सञ्चालन व्यवस्थापन अनुदान कार्यक्रम, अनौपचारिक शिक्षा तथा पैकुडी शैक्षिक कार्यक्रम, विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्बन्ध आधारित प्रोत्साहन कार्यक्रम, शैक्षिक सुशासनको लागि संस्थागत क्षमता विकास परीक्षा मूल्याङ्कन र शिक्षक मेन्टर कार्यक्रम, यसरी प्रारम्भिक बाल विकास सहका आधारभूत माध्यमिक तह राहत अनुदान र स्वीकृत दरबन्दी शिक्षक सङ्घीय अनुदान सहित कल भत्ता, विपन्न लक्षित छात्रवृत्ति कक्षा 9-12 अध्ययन विद्यार्थीको लागि कार्यक्रम रहेको छ। सामुदायिक विद्यालयको छात्रको लागि निशुल्क सेन्टर प्याड अनुदान, सामुदायिक विद्यालयमा अन्तर विद्यार्थी कक्षा 1-5 छात्रवृत्ति कार्यक्रम, प्रति विद्यार्थी 1 लागतमा आधारित विद्यालय अनुदान, प्रदेश शिक्षण सिकाइ सहयोग कार्यक्रम, सामुदायिक विद्यालयको कक्षा 4-10 अर्धवार्षिक परीक्षा सञ्चालन व्यवस्थापन तथा करार शिक्षक भर्ना कार्यक्रम, यसै गरी प्रभाव बैठक तथा समीक्षा कार्यक्रम, प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारी पारिश्रमिक वा अनुदान र शैक्षिक व्यवस्था अनुदान कार्यक्रम, अध्यक्ष र उपाध्यक्षको शैक्षिक व्यवस्था अनुदान गरी शिक्षामा जम्मा 21,53,54,267 विनियोजित भयो भने यसको खर्च भएको छ 17,06,68,543 79.24 पैसा खर्च भएको छ शिक्षातर्फ। यसै गरी खेलकुद विकासतर्फ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता वडा नम्बर 3 खेल मैदानमा सम्पन्न भएको छ। शहीद योगेन्द्र न्यौपानी स्मृति पुरुष भलिबल प्रतियोगिता गोलन्दरी च्याकुटार खेल मैदानमा सम्पन्न भएको छ। अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नम्बर 4 खोपलिङ खेल मैदानमा सम्पन्न भएको छ। यसै गरी पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता गोलन्दर गाउँले वडा नम्बर 7 सम्पन्न भएको छ। अब सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा मार्फत आर्थिक वर्ष 2085-86 सामाजिक सुरक्षामा के कति भत्ता वितरण भएको त्यसको चौमासिक विवरण प्रस्तुत गर्न चाहन्छु। पहिलो त्रैमासिकमा जम्मा वितरण गरेको लाग्राही सङ्ख्या 3,130 जसमा खर्च रहेछ 3,47,747,000। यसै गरी दोस्रो चौमासिकमा 3,139 जसमा खर्च रहेको छ 3,456,651। यसै गरी तेस्रो चौमासिकमा वितरण गरेको लाग्राही सङ्ख्या 3,118 वितरण गरेको रकम 3,02,97,833। चौथो चौमासिकको बाँकी रहेको छ व्यक्ति घटनाको संक्षिप्त प्रयोजन। अब घटना तथा व्यक्ति घटना तथा गाउँपालिकाभित्र जन्म पुरुष र महिला गरी जम्मा जन्म दर्ता कति 339, त्यसपछि मृत्यु दर्ता 127, सम्बन्ध 230, विवाह 203, बसाइ सरी दर्ता संख्या 10, सदस्यको संख्या 18, त्यसै गरी बसाइ सरी जाने दर्ता संख्या 47, सदस्यको संख्या 154, व्यवहारी 0 छ। त्यसै गरी जम्मा गर्दाखेरि हाम्रो घटना तथा कुल संख्या 756 आएको छ। कृषि विकास शाखातर्फ विनियोजन भएको कार्यक्रमहरू सम्पन्न भएको, आन्तरिक कृषि विकास कार्यक्रम तथा अलैँची खेती प्रबन्धन कार्यक्रम यो सम्पन्न भएको छ। आकस्मिक बाली संरक्षण सेवा, कफी खेती प्रबन्धन कार्यक्रम, यसै गरी कृषि बाली तथा पशुपन्छी बिमा अधिनियम कार्यक्रम, कृषि सम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन तथा व्यवस्थापन, माटो परीक्षण, ट्राइको डङ्गा उत्पादन, झोलमल उत्पादन, बेरा उत्पादन यो सम्पन्न भएको छ। चुनार महोत्सव सञ्चालन भएको छ। चुनार सञ्चालन लाग्ने अंश किरा रोकथाम तथा नियन्त्रणको लागि प्रोटिन बेड खरिद तथा वितरण कार्यक्रम सम्पन्न भएको छ। बाली उपचार शिविर सञ्चालन कार्यक्रम सम्पन्न भएको छ। यसै गरी सङ्घीय सरकार र हसानी कार्यक्रम सशक्त अनुदान तर्फ 2082-82 स्थान भएको पकेट विकास कार्यक्रमको निरन्तरता, 82-83 सुन्तला जात फलफुलको नयाँ पकेट विकास कार्यक्रम सञ्चालन, उन्नत बिउ वितरकलाई प्रोत्साहन अनुदान, कृषि पशुपन्छी तथा मत्स्य तथ्याङ्क अधिवेशन कार्यक्रम सम्पन्न भएको छ। यस गरी जम्मा 40,03,000 कृषि तर्फ 40,03,000 त्यसरी प्याज खेती प्रबन्धन कार्यक्रम विशेष अनुदान 67,00,000 पालिका सङ्घको साथीहरू कृषि आमले खरिद गोलन्दर गाउँले 20,00,000 कुल जम्मा 27,00,000 भएपछि यसै गरी कार्यक्रम कृषि तर्फ कृषि सम्बन्धी विशेष सेवा सङ्कलन तथा व्यवस्था माटो परियोजना उत्पादन झोलमे उत्पादन बिहान उत्पादन के अरे कोल्ड च्याम्बर गोलन्दर साथ सुन्तला तथा फलफुल बगैँचा सुचिरी टनर पालिका सङ्घको साथीहरूमा कृषि आमले खरिद सूचना प्रकाशन उन्नत बिउ उपयोग अनुभव निर्देशन संघीय कृषि थोक बजार सङ्घको समन्वय विषय सर्जना कार्यक्रम रैथानी बाली प्रबन्धन कार्यक्रम यी कार्यक्रमहरू सम्पन्न भएको छ। यसरी नै पशु पक्षी विकास शाखातर्फ अब निशुल्क वितरण गरिने पशु औषधि पशु उपचार सेवा दिएको संख्या कुल लक्षित सङ्ख्या 3,505 यसै गरी कृत्रिम गर्भदान मिसन कार्यक्रम अन्तर्गत पशु प्रजन सेवा एआई सेवा 280 यसै गरी रेबिज भ्याक्सिनमा 85 रेबिज भ्याक्सिन अदर एनिमल 91 एलएसजी भ्याक्सिनेसन 925 पशु पञ्जीकरण 57 गोबर परीक्षण 26 बङ्गुर पालन प्रबन्धन कार्यक्रम 1 खोरेको खोप 4,541 पिपिआर खोप 16,409 एकवटा 1 कृषि उत्पादन बाख्रा पालन कार्यक्रम 25 देउराली सरकारी तथा फलफुल कृषक समूह कार्य पशु सेवा कार्य समितिको 3 बजे 3:30 यो कार्यक्रम सञ्चालन भएको। अब पाटनमा तथा विपद व्यवस्थापन तर्फ व्यवहारी लास व्यवस्थापनमा 1,95,700 खर्च भएको छ। वन डरेलो नियन्त्रण कार्यक्रममा 82,500 यसै गरी फुड पोइजनिङ सामुदायिक अस्पतालमा 2,96,000 विपद सचेतना होर्डिङ बोर्ड राख्ने कार्य 79,000 अस्थायी आवास प्रथम किस्त भुक्तानी 7,50,000 गर्दाखेरि 9,39,126 खर्च भएको छ। वातावरण तथा विपद व्यवस्थापन लघु उद्यम विकास शाखातर्फ पुरानो उद्यमीलाई मिल्ने नेटवर्क मर्मत सम्बन्धी पुरानो विकास तालिम वडा नम्बर 1,27 वडाबाट 16 सहभागी हुनुभएको थियो। कार्यक्रम सम्पन्न भएको छ। यसरी वडा नम्बर 7 दलित युवाहरूलाई सवारी चालक सम्बन्धी विकास तालिम 10 मौरी पालन सम्बन्धी विकास तालिम 24 त्यसपछि आरण सम्बन्धी विकास तालिम 13 बङ्गुर पालन सम्बन्धी विकास तालिम 40 बाख्रा पालन सम्बन्धी विकास तालिम 27 कम्प्युटर सम्बन्धी तालिम 9। अब व्यवसाय दर्ता तथा नवीकरण शाखा कृषि पशुपालन सम्बन्धी व्यवसाय दर्ता संख्या 752 नवीकरण भएको 246 नवीकरण नभएको संख्या 506 यसै गरी समूह र समितितर्फ 85 दर्ता संख्या 85 नवीकरण भएको संख्या 30 नवीकरण नभएको संख्या 55 यसै गरी सहकारी संस्था 68 नवीकरण नभएको 26 नवीकरण भएको 42 त्यसै गरी सङ्घ संस्था 6 दर्ता संख्या 6 नवीकरण भएको संख्या 2 नवीकरण नभएको 4 जम्मा 1,197 दर्ता भएका छन् नवीकरण नभएको संख्या 413 नवीकरण नभएको संख्या 784। अब आर्थिक वित्तीय शाखातर्फ मिति 2015 असार 15 बजेसम्मको आमदानी र खर्चको विवरण कुल बजेट हाम्रो 82,83 65,51,303,10 कुल खर्च 39,37,36,238.95 खर्च प्रतिशत 63.78% कुल खर्च प्रतिशत 63.78% रहेको छ। बजेट शीर्षकका खर्च अब चालुमा विनियोजन भएको 44,62,686,809 यसमा हालसम्म खर्च भएको छ 34,42,41,494.59 खर्च प्रतिशत रहेको छ चालु तर्फ 77.13 यसै गरी पुँजीगत खर्च तर्फ विनियोजन भएको बजेट 17,88,15,501 हालसम्म भएको खर्च 5,44,94,744.3 छ यसमा खर्च प्रतिशत हालसम्म रहेको छ 30.44। सहकारी अन्तर्गत कोपो मिस प्रणालीमा दर्ता भएको संख्या सहकारी दर्ता भएको संख्या 43 गोलन्दर गाउँ दर्ता भएको संख्या 8 गाउँ दर्ता भएको फरक उद्देश्य भएको सहकारी संस्थाहरूको विवरण जम्मा 71 रहेको छ। यसै गरी महिला तथा बालबालिका संख्या लैङ्गिक हिंसा पीडितको 16 दिने अभियान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न दिवसहरू मनाइएको छ। समुदायमा आधारित पुनर्सन कार्यक्रमहरू सम्पन्न भएको छ। बाबु आमा बिन बालबालिका संरक्षण कार्यक्रम सम्पन्न भएको छ। यसै गरी बाल विवाह अन्त्यको लागि समुदाय परिचालन कार्यक्रम सम्पन्न भएको छ। ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालनभई सम्पन्न भएको छ। यसै गरी न्यायिक समितितर्फ दर्ता संख्या 31 मिलापत्र भएको मुद्दा संख्या 19 माथिल्लो निकाय पठाएको मुद्दा संख्या 5 छलफलका क्रममा पेशीमा रहेको मुद्दा संख्या 5 छलफलमा रहेको 2 आउ 2022 दर्ता भएको मुद्दाहरू अब जग्गा खिचोला ज्याला मजदुरी नदिएको परापूर्वकालदेखि चलिआएको बाटो कुलो बन्द गरेको कुटपिट गरेको भयासी हिंसा लेनदेन ज्येष्ठ नागरिक पालन पोषण नगरेको गाली विशेष तथा थिचोमिचो बच्चा जन्म तथा नमानाइएको लेनदेन यस विषयमा मुद्दाहरू पालिकामा दर्ता भएका छन्। एक्काइस बयासी तिरासीमा जिम्मेवारी सरी आएका मुद्दाहरू द्वन्द्व संख्या जम्मा तिनवटा, मिलापत्र भएको मुद्दा संख्या दुईटा, माथिल्लो निकाय पठाएको मुद्दा एउटा, नाति शाखा अमिन शाखा आउँदछ। जग्गा परिवर्तन तथा मापदण्ड निर्धारण कार्य अन्तिम चरणमा रहेको छ। गाउँपालिका क्षेत्रभित्र विभिन्न वडाहरूबाट आएका निवेदनको आधारमा निम्न बमोजिम संख्यामा फिल्ड रेखाङ्कन जग्गा नापजात कार्य सम्पन्न भएको छ। जम्मा निवेदन संख्या 45, रातो दाखिला भएको संख्या 24, न्यायिक समितिमा परेको निवेदन 10, सार्वजनिक भवन विद्यालय सडकमा 11। यस गाउँपालिकामा राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थितको लाग संकलन प्रविष्टि कार्य तपसिल बमोजिम रहेको छ। औडाञ्जली त भूमिहीन सुकुम्बासी छैन, भूमिहीन दलित पनि छैन, दुईमा पनि छैन, तिनमा छैन, चारमा छैन, पाँचमा भूमिहीन सुकुम्बासी एक, भूमिहीन दलित जिरो छ, छमा चारजना, यसै गरी अव्यवस्थित बसोबासीमा तीन नम्बरमा 92, चार नम्बरमा 3, पाँच नम्बरमा 6, यसै गरी 6 नम्बरमा 2, सातमा गरी 53। जम्मा गाउँपालिकामा भूमिहीन सुकुम्बासी 5 जना, भूमिहीन दलित 0, अव्यवस्थित बसोबासी 156। यो सबै सिस्टम प्रणालीमा इन्ट्री भइसकेका छन्। सार्वजनिक जनताको अदालत हो जसले सुशासनको मान्यतालाई अङ्गीकार गरेको हुन्छ। यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सर सेवाग्राही बीच सेवा प्रभावका समस्या तथा जन संस्कृतिको स्थितिबारे समीक्षा गरी मूल्याङ्कन सुझाव र पृष्ठपोषण प्रदान गरिन्छ। नियमित र खुल्ला अन्तर्क्रिया माध्यमबाट सेवाग्राहीलाई सन्तुष्ट प्रदान गरी विश्वासको वातावरण कायम गर्नु यसको उद्देश्य हो। यहाँहरूको निरन्तर निगरानी रचना सुझाव र सहयोगका कारणले हामीले यस आर्थिक वर्ष 2082-83 संस्थागत विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएका छौँ। यस सुखद अवसरमा म गुणेन्द्र गाम्रे तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु। मैले यहाँहरू समक्ष कार्यालयको तर्फबाट मुख्य विवरणहरू संक्षिप्त रूपमा पेश गरे। यस प्रतिवेदनमा कतिपय कुराहरू छुट भएको वा सार्वजनिक महत्वका विषयहरूमा सवाल जवाफ गर्न वा यहाँहरूले थप केही जिज्ञासा राख्नुहुन्छ भन्ने अपेक्षा गर्दै यस गाउँपालिका र अन्तर्गत शाखाहरूले त्यसको जवाफ दिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यसै गरी हाम्रो कमी कमजोरीहरूलाई अलिदिनु हुन र आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नका लागि यहाँहरूको अमूल्य सुझाव रचनात्मक आलोचना र प्रश्नहरूको हार्दिक अपेक्षा गर्दछु। धैर्यपूर्वक मेरो प्रस्तुति क्रम सुनिदिनु भएकोमा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु। हस्त नमस्कार।
1: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
2: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0484040026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
1: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
4: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेन्स।

0: दुवै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: हजुरको रेडियो 102.1 MHz
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा। नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि स्थिति सामान्य बन्दै गयो। उद्धार कार्य पुनः शुरू।
1: अब भरिन्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ। फुट्ने जोखिम
0: तादिङ बेसी जाने वैकल्पिक सड़क पनि सञ्चालनमा। पैसा राख्ने सेफ ओड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ। बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला। खोजी कार्य जारी।
2: मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा।
0: युद्वारा रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना।
3: आजको लागि रसुवा धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी वर्षा पानी पर्ने सम्भावना देखिन्छ।
0: र अस्ट्रेलियामा चलिरहेको टप T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरियासँग 1 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विनाशकारी बाढ़ीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अपनाउनु पर्ने संकेत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
1: दुर्बा खोल्दाखेरि केही पहाड बढे पनि त्यसले लेदो पनि बगाएर आयो। अहिले पनि त्रिशुलीमा लेदो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्यतया कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ यदि त्यो जोखिममा छ भने। अब भरिँदासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ। फुट्ने जोखिम तर अब शून्य भएको चाहिँ होइन। त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
5: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वित सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाविताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 शव फेला परेका परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिलेसम्म अब हाम्रो चाहिँ एनयुएसीले 5-5 घण्टामा चाहिँ रिपोर्टहरू दिइराखेको छ होइन, र मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसै गर्दा सम्पर्कविहीन मान्छेहरू अहिले पनि 2426 जना चाहिँ सम्पर्कविहीन हुनुहुन्छ, हराइरहनु भएको छ, र तपाईँको चाहिँ 219 जना चाहिँ उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 जना भन्दा बढी मान्छेहरूको चाहिँ उद्धार पनि गरिएको छ भने अब 17366 जना चाहिँ सुरक्षाकर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ फिल्डमा चाहिँ खटिनु भएको छ तिनवटै सुरक्षा निकायबाट। र यसै बीचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
5: भुटेकोसीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोर्टले 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको बटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डौ मुगलिङ सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार बटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न स्थानमा सड़कमा लिदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो। लिदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सड़क भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै धादिङ बेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, कुइरेनीटार हुँदै मास्टार जोडिने सड़क सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी 10 भदौको बाढ़ीले धादिङ सदरमुकामलाई काठमाण्डुसँग जोड्ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सड़क सम्पर्क विच्छेद भएको थियो। हाल बाढ़ीको जोखिममा रहेका रसुवा, धादिङ र नुहाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: देशभरकै कुरो गर्नु पर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मधेस प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि चाहिँ विशेष गरी बाढ़ी प्रभावित क्षेत्र, विशेष गरी रसुवा, धादिङ र नुवाकोट, हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौ भने ती क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्मको वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठुलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि रातिको लागि देखिएको छ। रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
5: यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250लाई येलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल 300 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
6: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यू गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो 3 गाडीबाट उहाँहरूलाई रेस्क्यू गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठुलो ठाउँ छ, रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
5: युरोपियन युनियन ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1 576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवा गढ़ी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भटेकोशी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना, चिलिमीमा 8 र मलिखु खोला जलविद्युत आयोजनामा 7 जना, नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग 1 विकेटले पराजित भएको छ। यससँगै नेपाल ए ले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंग्याएको छ। यसअघि टस जितेर ब्याटिङ रहेको नेपाल ए ले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुटेलले अभिजित 70 रन बनाए पनि दीपक उम्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट हुरियाक्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
0: बाढ़ीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
7: अहिले पनि अब खोला बस्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग उपनेशन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले
0: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढ़ीको जोखिम बढ़ने गरेको छ। बाढ़ीको उच्च जोखिम रहेको राप्ती सोनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्तासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
11: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्तकमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। 2 वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढ़ी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
12: हाम्रो 2 चोटि पस्यो। पहिला त्यो साँक्रो थियो, नदी उता थियो। हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ। बाख्रा यहाँनिर पर्यो, त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने। माटोको डेरो बनाएको त्यो त ढलिन्छ।
11: अहिले चाहिँ आ छैन जोस बाढी।
12: अहिले आ छैन।
11: राप्ती सुनारी 3 का कमैया टोल र खैरहनी लगायतका बस्तीहरू बाढ़ी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढ़ीका कारण अहिले 15-20 घर मात्र बाँकी छन्। उहाँहरू थायी तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्षौं भइसकेको छ।
7: सरकारले दिएको 57 घर कति हो? त्यसपछि अहिले 15-20 घर जति होला। यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो। यो जात बनाएर लगिदिन्छ, खाने पिने सारा सुहाव आउँछ। अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ। मर्ने अब बाँच्ने ठेगानै हुँदैन। बसोबासै यही हो, अन्त जग्गा जमिन छैन, यही बस्न पर्या छ जोखिम ठाउँमा। वर्षौं पछि अब सिक्कालाई धाइरा हुन्छौ, जनप्रतिनिधिसँग उपनेसन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौ। अहिले पनि लगभग थुप्रै बजेटहरू पर्या छ। अहिले चाहिँ बन्दैछ वर्षौं पछि। गत वर्ष अगाडि भएको थियो, अहिले पनि यता र यता छ। सिन्हावास गलरावास त्यो लगभग तल साईपुर सामान धक्का भेटाउँछ।
11: बाढ़ीबाट धनमाल जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरहनीकी कल्पना थारूले बाढ़ी डुबानको डरले डेहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनुभयो। तर यो दीर्घकालीन समाधान भने होइन।
13: अगाडिको वर्षमा त धेरै नोक्सान थियो। घर डेहरी सेहरी सबै झल्यो त। बखारी अनाज बगायो, सुँगुर बगायो, कति सुँगुर मर्यो। फेरि अब झरी गर्न लाग्छ, कस्तो डर लाग्छ भनेर म त झन् रातिमा पानी आउँछ कि भनेर डराएर बखारी सखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ।
11: त्यही बाढीकै डरले हो कि अहिले धेरैजनाले घर पक्की बनाउनु भएको रहेछ।
13: हजुर, छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
11: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
14: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ 4 किसिमको चाहिँ यस्तो नमुना अभ्यास सञ्चालन गर्ने भनेको छ।
11: यता स्थानीय सरकारले भने बाढ़ीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
15: यो वर्षमा हामीले विपद प्रति कार्य योजना पनि निर्माण गरेका छौँ। डुबान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य, कृषि, शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्ट नै चाहिने छौँ।
11: विशेष गरी रातिको समयमा बाढ़ीको सन्तास बढ़ी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढ़ी नआओस् भन्ने कामना र सचेतना
16: पल पल हामीले जानकारी दिने संयन्त्र बनायौं भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ।
0: विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा शनिबार आज हामी शनिवारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएका थियौं, तर यो दुखद घड़ीमा हामीले कसरी तालहरू फुट्दा सुरक्षित रहने भन्ने बारेमै कुराकानी गर्छौं। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। नेपालका 21 भन्दा बढ़ी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए र अहिले भइरहेको घटना र यसबाट अप्नाउनुपर्ने सचेतना र अब पुनर्स्थापना तथा पुननिर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौं।
16: यसलाई रोक्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौ, त्यसको पूर्वाधार विकास गर्न सक्छौ, तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान शुरू भएदेखि हाम्रो 24 घण्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छौँ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिम्ल्या थियो, आज पनि अब आँखा चिम्लेकै छ र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठुलो कुरा गर्ने, अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने, एउटा एकीकृत भएर आवाज नउठाउने, आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छु मैले।
0: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ होइन, अब यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
16: हजुर, अब यही भोटेको सिकै कुरामा त्रिशुली माथिको भोटेको सिकै उसमा एउटा ताल बनेको छ र त्यसमा पानी जम्मा भइराखेको छ भन्ने जुन मित्रराष्ट्र तिनबाट सूचना आयो र त्यो फुटेको पनि भन्ने जानकारी आयो र त्यो फुटेको पानी धेरै थिएन, सायद त्यो रिलिज भइसक्यो, तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रा विज्ञहरूले प्राज्ञिक वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषय हो र यो हामी त विज्ञ भनिनेले त हामी भन्नु पर्थ्यो नि यो भनेर होइन भन्न सकिन्छ, तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन, होइन हामी अन्दाजीको भरमा बोलिरहेको छौँ। र म विज्ञ साथीहरूलाई प्राज्ञिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा अनुमानको भरमा नबोलौँ, हामीले चाहिँ सरकारलाई त भन्यो यो संयन्त्र बनाऊ सरकार भनेर भनौँ, र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले। र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलीको भोटेको सीमा घट्यो, यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ, हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ, यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ, त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइरहेछन्। यद्यपि यसलाई रोक्न सकिँदैन तर यस्ता पूर्वाधार भयो भने हामीहरूले पूर्व सूचना दिएर हामीले गर्न सक्छौँ।
20: अहिलेको यो प्रविधिको समयमा होइन अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल अर्थ छ होइन, अनि विभिन्न किसिमका फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
16: हजुर, पब्लिकले सूचना नपाएको अवस्था हो छ अहिले पनि, किन यो भइरहेको छ तबसम्म भइरहेको छ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत सरकारका सम्बन्धित मन्त्रालयका हाम्रा त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँहरूले जानकारी दिनुहोस्, आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस्। यसमा चाहिँ तपाईँको अहिले गुगल जुन हजुरले भन्नुभयो गुगल इमेजहरू छ, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ।
0: साझा खबरमा अब मिलीजुली नेपाली। तादिङदेखि जाने वैकल्पिक सड़कहरू सञ्चालनमा आएका छन्। परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, केउरिनी टार हुँदै जोडिने सड़कहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्जालमा जोड़िएको छ। गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीले धादिङ बेसी जाने त्रिशुलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सड़क सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढ़ीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेशनल अस्पताल, मनमैजू शुभम इन्टरनेशनल अस्पताल, ग्रीन सिटी अस्पताल, हेम्स अस्पताल, प्रसूति गृह, थापाथली एपीएफ अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ। बाढ़ीका कारण प्रभावित बनिएको रसुवा स्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा चिनिया उच्च दक्ष टोली परिचालित भएको छ। नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोलीलाई परिचालन गरिएको हो। सरकारको अनुमति पश्चात 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छन्। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गरेको छ। रसुवाको भोटीकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित बनेकाहरूका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले तीनवटा स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित

0: रिव्यू रात को 8 बजे।
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
2: वर्ज पेंस।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्नी चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498।

0: र 98 41 25 59 57।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ। अब बिजनेस पनि छैन, नगरपालिकाले के गर्ने, चिज सुने के गर्ने,
2: गाडी भाडा पत्ता गयो, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हटदाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, 2 रुपियाँ टमाटर ल्याएर भजन गर्ने मेरो काम त्यो छु। किसानमाथि बजेट ल्याउनु पर्दैन देख्नु, किसान उसले नलाग्नु भने देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, डाटा सरको अर्को एउटा विशेष प्याकेज आउँदैछ, मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिद्रोर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा चाहिँ हामी सबैले अत्यधिक मात्रामा प्रयोग गरेका कुराहरू अर्थात् डिजिटल कृषि र पछिल्लो समयमा शहर केन्द्रित र गाउँमा समेत डिजिटल कृषिले चाहिँ वर्चस्व कायम गर्दैछ र विशेष गरी पछिल्लो समयमा चाहिँ बजारीकरणको डिजिटल प्लेटफर्म पनि एउटा बलियो माध्यम बन्दैछ। धेरैले चाहिँ यसै माध्यमबाट चाहिँ कृषिका समेत सामानहरू खरिद गरेको अवस्था पनि छ र किसानहरूले सिधा उपभोक्तासम्म पुर्याएको अवस्था पनि छ र हामीले यो विषयमा रैथाने हाट बजारसँग सम्बन्धित विषयमा पनि हामी पक्कै पनि कुराकानी गरेका थियौँ भने आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा विभिन्न डिजिटल अनलाइन प्लेटफर्म मार्फत बिक्री गर्न खोजिएका चिजहरू चाहिँ विशेष गरी यो क्षेत्रको एउटा सम्भाव्यताका कुराहरू, त्यसै गरी केही चुनौती पनि हुन सक्छन् किनकि हाम्रा उपभोक्ताहरू यस्ता छन् कि आफ्नै आँखाले आफ्नै हातले छामेर खरिद गर्ने खालको एउटा बानी पनि छ। यसलाई चाहिँ चेन्ज गर्नको लागि अथवा यो ब्रान्डिङ प्रशोधनमा चाहिँ हामी के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ अथवा चाहिँ यो ग्रेडिङमा चाहिँ कसरी ध्यान दिएर चाहिँ हामीले बजारसम्म पुर्याउँदै गर्दा उपभोक्ताको चाहिँ मन जित्न सकिन्छ लगायतका विषय हामी केन्द्रित भएर छलफल गर्ने प्रयास पनि गरेका छौँ। आज हामीले विशेष गरी डिजिटल मार्केटिङमा डेढ दशक भन्दा लामो समय काम गर्नुभएका नेपाल डिजिटल प्रणालीका प्रबन्ध निर्देशक मित्रमणि बराल विभिन्न संस्थामा आबद्ध रहेर कार्य पनि गर्दै हुनुहुन्छ। रैथाने कृषि घर त्यसै गरी कृषि स्कूल लगायतका संस्थामा पनि आबद्ध भएर सँगसँगै डिजिटल कृषिका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ, अन्यहरूलाई सिकाउने काम पनि गर्नुभएको छ। हामी आज उहाँसँग यिनै विषयमा रहेर सवाल जवाफ गर्दैछौँ। आज हामीसँग डिजिटल मार्केटिङ क्षेत्रका चाहिँ बादशाहकै रूपमा हुन्छ पछिल्लो समयमा मित्रमणि बराल, नेपाल डिजिटल मिडिया प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्छ। करिब करिब डेढ दशकदेखि डिजिटल मार्केटिङको क्षेत्रमा हुनुहुन्छ, विशेष गरी सोसियल मिडिया म्यानेजमेन्ट लगायतका क्षेत्रमा, र पछिल्लो समयमा कृषिमा समेत यसलाई जोड्न सकिन्छ भनेर लाग्नु भएको छ। हामी ढिला नगरी उहाँलाई स्वागत गरिरहेका छौँ। यहाँलाई स्वागत छ, नमस्कार,
8: धन्यवाद।
7: आराम हुनुहुन्छ?
8: एकदम।
7: अहिले के केमा व्यस्त हुनुहुन्छ?
8: अहिले पछिल्लो समय चाहिँ म यो रिसर्चकै क्रममा छ, म यो डिजिटल मार्केटिङ भनौँ यसलाई चाहिँ हामी कसरी कृषि क्षेत्रमा पनि प्रयोग गर्न सक्छौँ होइन, यस विषयमा चाहिँ अनुसन्धानात्मक कार्यक्रमहरू नै गरिरहेका छौँ।
7: हुन त यहाँले डेढ दशक अगाडि पनि भन्ने गर्नुहुन्थ्यो हामीलाई, बिचबिचमा यहाँसँग अरू अरू विषयमा हामी छलफल पनि हुन्थ्यो, भेटघाटमा पनि भन्ने गर्नुहुन्थ्यो। साँच्चीकै अहिले भने जस्तै, यहाँहरूले भने जस्तै आइटीको दुनियाँ पछिल्लो समयमा चाहिँ कृषि क्षेत्रमा पनि विशेष गरी डिजिटल कुराहरू जोडिएर चाहिँ किसान र उपभोक्तालाई जोड्ने काम एउटा दरिलो प्लेटफर्म बन्ने प्रयास पनि गरेका छ कि, यहाँहरूले भने जस्तै भइरहेको छ है अहिले है?
8: अहिले एकदमै यो
7: यहाँले पहिले आकलन गर्नुभएको थियो कि यो कुरा चाहिँ
8: यस्तो हो, यो 2000 दशक भनौँ न, यो बिसौं शताब्दी भनेको चाहिँ सूचना प्रविधिको युग भनेर त हामीले स्कुलदेखि नै पढ्दै आएका थियौँ होइन। अब सुरुवातदेखि नै हामीले हेरौँ होइन, हाम्रो जुन सञ्चारको क्षेत्रहरूमा चाहिँ अब इन्टरनेटको प्रयोगहरू बढ्न थाल्यो अथवा भनौँ दूरसञ्चारको क्षेत्रमा हामीले देख्न सक्छौँ होइन। अब एउटा युग भनेको चाहिँ औद्योगिक युग थियो होइन, जसरी हामीले ढुङ्गे युग अनि कृषिको युग भन्यौँ, त्यस पछाडि भनेको औद्योगिक युग भन्यौँ होइन, त्यसपछि आजको युग भनेको चाहिँ सूचना प्रविधिको युग हो। अब सूचना प्रविधिको युग भने पछाडि अब हामीले चाहिँ हरेक क्षेत्रमा चाहिँ यसको प्रभावहरू चाहिँ परिरहेको छ क्या। अब सुरुमा चाहिँ अब मिडियाहरूमा पऱ्यो होइन, जस्तो हामीले पाउने एउटा सूचनाहरूको चाहिँ यसलाई असर गर्यो। अब भनेको चाहिँ अब कृषि क्षेत्र अथवा स्वास्थ्य क्षेत्र यस्ता क्षेत्रहरूमा चाहिँ यो डिजिटल टेक्नोलोजीको चाहिँ अब प्रयोगहरू चाहिँ अब बढ्न थालेको छ।
7: जस्तो विश्व स्तरमा हेर्ने भने हुन त नेपालमा पनि अहिले सुरुवात भएको देखिन्छ, अहिले विश्व स्तरमा भएका हरेक चिजहरू करिब करिब आएका पनि छन्, अलिअलि ट्रायल भएका छन्, डमीको रूपमा पनि अलिअलि प्रयोगात्मक रूपमा भए पनि अगाडि बढेको पाउँछौँ। जस्तो ड्रोनको कुरा, रोबोटले बाली रोप्ने, मल हाल्ने, फसल काट्ने लगायतका स्वचालित मेसिनबाट काम भइराखेको छ, नेपालमा पनि सुरुवात भएको छ, धेरै प्रकारका मेसिनहरू पनि आएका छन्। प्रयोग र यसको लागत मूल्य अलिक महँगो पर्छ भन्ने गुनासो आउँदै गर्दा पनि भने जस्तो प्रयोग नभए पनि यद्यपि भित्रिन चाहिँ नेपालमा भित्रेको अवस्था पनि छ कि। अब यो भन्दै गर्दा किसानलाई डिजिटल प्लेटफर्मसँग सिधा किसानलाई उपभोक्तालाई जोड्ने खालका प्लेटफर्महरूमा अलिकति बढी कुराकानी गर्छौँ, किनकि यसरी चाहिँ किसान र उपभोक्तालाई सँगै जोड्न सकियो भने किसानहरू राहत पनि पाउँछन्, यो कुरामा बुझ्न भनेर पनि यहाँसम्म कुराकानी गर्न प्रयास गरेका छौँ। जस्तो अहिलेको समयमा चाहिँ साँच्चीकै उपभोक्ता र किसानलाई कसरी जोड्न सकिन्छ?
8: जुम्लाको स्याउ चाहिँ अहिले उपभोक्ताहरूको हात हातमा पुगिरहेको छ, घर घरमा पुगेको छ होइन। अब यो भनेको त एउटा समयमा त हामीले समाचारै पढेको हो नि त, कुहिएर खेर गयो भनेर होइन, तर यसपालि भनेको चाहिँ यही सूचना प्रविधिकै प्रयोगले भनौँ अथवा सोसियल मिडियाको प्रयोगले भनौँ अथवा डिजिटल प्लेटफर्मको प्रयोगले गर्दाखेरि चाहिँ त्यो सूचना भनेको चाहिँ हाम्रो उत्पादक र उपभोक्ता बिच चाहिँ त्यो एउटा ग्याप थियो, त्यो ग्याप भनेको चाहिँ एउटा कम भयो क्या, जसले गर्दाखेरि चाहिँ जुन उत्पादकको उत्पादकले चाहिँ उत्पादन गरेको जुन स्याउहरू थिए त्यो खेर जान पाएन, र उपभोक्ताले पनि आफ्नै देशमा फलेको चाहिँ अब पाउन सके। यो भनेको नै एउटा उदाहरण हो जस्तो लाग्छ मलाई होइन। अब यो त एउटा उदाहरण भयो, सँगसँगै अहिले अरू प्लेटफर्महरू पनि जस्तो दराजहरू भनौँ अथवा अन्य विभिन्न अनलाइन प्लेटफर्महरूमा पनि हामीले देख्न सक्छौँ विभिन्न प्रकारका हाम्रा रैथाने उत्पादन, अघि हजुरले सुरुमै कुराकानी गर्नुभयो होइन। अब त्यस्ता रैथाने उत्पादनहरू तिनीहरू उत्पादनहरू भनेको चाहिँ अब अनलाइनमा हामीले देख्न सक्छौँ क्या होइन। अब यो पनि एउटा सुरुवातहरू भइरहेको नै जस्तो लाग्छ मलाई।
7: बरजी यहाँले भनिराख्दा हामीलाई अलि बढी सुन्न पनि बढी उत्सुक पनि लाग्छ कि, जस्तो किसानलाई सिधा उपभोक्तासँग जोड्ने खालको प्रयासमा आजभन्दा धेरै अगाडि पनि भन्नुभएको थियो, आज साँच्चै माहौल भएको जस्तो देख्छु कि बजारमा चाहिँ मैले। तर यससँगै केही व्यतिथिका कुराहरू, केही अन्यलका कुराहरू, एउटा विश्वासका कुराहरू पनि कतिपय अवस्थामा चाहिँ अनलाइनमा भने जस्तो हुँदैन अथवा फोटो एउटा हुन्छ सामान चाहिँ अर्को हुन्छ भन्ने खालका कुराहरू अलिअलि उपभोक्ताबाट गुनासो पनि आउँदै गर्दा चाहिँ चुनौती पनि बन्दैछ कि, फेरि यो क्षेत्र प्लेटफर्म बन्दै गर्दा पनि फेरि अविश्वासको क्षेत्र पनि
9: केही मात्रामा चाहिँ त्यो गुनासो सुनिन्छ कि अब यसलाई व्यवस्थित गर्नको लागि चाहिँ यसमा साँच्चै यो प्लेटफर्म प्रयोगकर्ताले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ
8: अब कस्तो भने कुनै
9: विषय उठिराखेको छ
8: कुनै पनि प्रविधिहरू चाहिँ सुरुमा आउँदाखेरि चाहिँ यसको विषयमा चाहिँ राम्रा पक्ष नराम्रा पक्षहरू होइन
9: हुन्छ नि
8: अब पक्कै पनि त्यो चलाउने व्यक्तिहरू भनौँ अथवा यसलाई चाहिँ प्रयोग गर्ने कतिपय अवस्थामा चाहिँ हाम्रो ज्ञानको पनि अभाव हुन्छ होइन अब यो ज्ञानहरू भनेको चाहिँ बिस्तारै थाहा हुँदै जाने हो प्रयोग गर्दै गएपछि यसको समस्याहरू पनि थाहा हुन्छ होइन सँगसँगै चाहिँ अब हजुरले भन्नुभयो जस्तो यो विश्वास अविश्वासको कुराहरूमा चाहिँ कस्तो छ भन्दाखेरि प्रविधि पनि त्यही अनुसार अगाडि बढिरहेको छ जस्तो भनौँ अहिले ब्लकचेन प्रविधिको कुरा आउँछ होइन जुन ब्लकचेन प्रविधिमा कस्तो छ भन्दाखेरि मैले खाने चाहिँ आज मैले स्याउ खाएँ होइन स्याउ चाहिँ जुम्लाको कुन खाममा फलेको हो अथवा मैले आज चाहिँ तरकारी खाएँ बिहानको बोडी खाएँ मानौँ होइन यो बोडी चाहिँ एक यो फलानु ठाउँको हो यो फार्ममा फलेको अथवा यसले चाहिँ यति यति मात्रामा चाहिँ बिस्तारै युग गर्छ भन्ने कुराको इन्फर्मेसन मैले पाउँछु क्या अझ अनि त्यो किसानले पनि के कुरा पाउँछ भन्दाखेरि मैले जुन उत्पादन गरेको तरकारी छ त्यो चाहिँ कुन उपभोक्ताले पायो अथवा उसले चाहिँ कति मूल्यमा किन्यो यो सबै इन्फर्मेसन पाउँछ भने पछाडि हामीले जुन बिचौलियाको समस्याहरूको कुरा गर्ने गरेका छौँ अथवा विषादीहरू नै कति प्रयोग भएको छ यसको मात्राको कुराहरूमा समस्या देखिरहेको थियौँ अझ अर्को समस्या भनेको त इन्डियाबाट आउँछ अथवा कहाँबाट आयो होइन
9: खुल्ला नाका
8: खुल्ला नाका यस्तो समस्या कुरा आउँछ यो ब्लकचेन प्रविधिहरूबाट चाहिँ कस्तो भने कहाँबाट आएको छ उपभोक्ताले आफै थाहा पाउने भयो क्या अनि यसले गर्दाखेरि चाहिँ यो समस्याहरू चाहिँ बिस्तारै हल जाँदै हल हुँदै जान्छ यो प्रयोग पनि धेरै भइरहेछ जस्तो भारतमै पनि तपाईँलाई एउटा संस्था छ त्यस्तो प्लाटफर्म एग्री टेनेक्स भन्ने होइन त्यस्तै गरेर तपाईँलाई अब वालमार्ट अमेरिकामा त्यो युज भइरहेछ होइन अलिबाबा भन्ने उनीहरूले पनि चाइनामा यो युज गरिरहेछन् अब विभिन्न देशहरू डेनमार्क लगायतको विभिन्न देशहरूले चाहिँ यो प्रविधिहरू प्रयोग गरिरहेछन् अब हामीले भनेको पनि त्यही बाटोमा छौँ पक्कै पनि यस्ता समस्याहरू चाहिँ समाधान हुन्छ
9: सुरुवात भएको छ
8: हो
9: हो उत्पादनदेखि उपभोक्तासम्म पुग्दै गर्दा हरेक कुराहरू जान्न पाउने अधिकार त छँदैछ तर अहिले अन्यल पनि देखिन्छ कि जस्तो सामान चाहिँ अझ यतिसम्म भएको छ कि कुनै ठाउँको सामान चाहिँ यो चाहिँ हो भनेर अर्कै ठाउँको नाम बेचेर पनि बेचिएका कुराहरू पनि आउँछन् कि बजारमा यस्ता कुराहरूलाई वास्तवमा चाहिँ यही प्लेटफर्मले र यसरी चाहिँ कन्ट्रोल गर्न सकिने रहेछ है
8: सकिन्छ अब अहिले चाहिँ सरकारकै अब हामीले एउटा हाम्रो सरकार त अब एक किसिमले भन्दाखेरि धेरै कुरामा कमजोरै अवस्था छ होइन यो हिसाबले सरकारसँगै आशा राख्दाखेरि त किनभने रेगुलेसन भनेको त्यहाँबाट हुनुपर्ने हो तर पनि एउटा के चाहिँ अपेक्षा गर्न सकिन्छ भने भविष्यमा है यदि गभर्मेन्टले त्यो सेक्टरमा गर्न सकेन भने त्यस्ता प्रविधिहरू पनि आउँदैछ ताकि त्यो प्रविधिले गर्दाखेरि भनेको चाहिँ यस्ता समस्याहरू कृषि क्षेत्रमा जुन हामीले देखिरहेका समस्याहरू चाहिँ समाधान हुनेछ
9: अलिकति मैले हुन त विषयहरू धेरै छन् हामीसँग अलिकति बजारका कुराहरूमा मात्रै केन्द्रित हुन खोजेको थिएँ मैले तर उत्पादनतिरको क्षेत्रमा चाहिँ विश्व बजारमा हेऱ्यो भने चाहिँ कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधिहरू छन् हुन त हामीले अगाडि थोरै मात्रामा त भनेका थियौँ कस्ता प्रविधिहरू बढी प्रयोग भएको देखिन्छ
8: अब कृषि क्षेत्रमा भनेको चाहिँ विभिन्न प्रविधिहरू जस्तो भनौँ हाम्रो जुन सुरुमा चाहिँ एउटा सिड्स हुन्छ होइन त्यो सिड्सको क्वालिटी कस्तो हो होइन त्यसले चाहिँ कति चाहिँ उत्पादक दिन उमार शक्ति कति छ होइन यो त हामीले ऱ्यान्डमली रोपेको छ कहिलेकाहीँ त किसानहरू यस्तो हुन्छ कि एक महिनासम्म उम्रिँदै उम्रिँदैन होइन उनीहरू त ठुलो घाटामा जान्छ होइन अब यो कुराहरू भनेको चाहिँ त्यस्तो खालको टेक्नोलोजी जुन आर्टिफिसियल इन्टेलिजेन्स हामीले त्यस्तो खालको प्रविधिहरू हुन्छ जुन चाहिँ कृत्रिम बौद्धिकता त्यो प्रयोग गरेर गर्न सकिन्छ होइन सँगसँगै अब मौसमको कुराहरू मौसममा अब अस्ति भर्खरै पनि अब हामीले एक दिन दुई दिन अगाडि त थाहा भयो नि त पानी पर्दैछ भन्ने होला त्यहाँनिर अब
9: ग्यापिङ चाहिँ भयो
8: प्रिकसन अथवा सावधानीको कुराहरूमा हाम्रो मानवीय कमजोरीहरू भयो होला तर थाहा त इन्फर्मेसन त आयो नि त अझ त्योभन्दा पनि डिटेल इन्फर्मेसन चाहिँ यो प्रविधि मार्फत पाउन सकिन्छ ताकि जस्तो भनौँ एउटा कुनै गाउँको पनि कुन क्षेत्रमा चाहिँ कतिको मात्रामा पानी पर्छ होइन र त्यसको असर कति पर्छ र त्यसलाई चाहिँ हामीले कसरी नियन्त्रण गर्न सक्छौँ भन्ने कुराहरूसम्म
9: अथवा सावधानका कुरा
8: सावधानमा चाहिँ हामीले समय पाउन सक्छौँ होइन अब सँगसँगै गर्दाखेरि चाहिँ अब ट्र्याक्टरहरूको कुराहरूमा होइन अब अटोमेसनको कुराहरू जस्तो भनौँ रोप्दाखेरि अहिले मान्छेहरूको प्रयोगहरू भइरहेको छ होइन तर अब ट्र्याक्टरहरू त्यस्तो खालको प्रयोग हुँदा चाहिँ कतिसम्म चाहिँ गहिराईमा हामीले खन्नुपर्ने यस्ता कुराहरू भनेको चाहिँ मेसिनले नै गर्ने र त्यो माटोको लागि कति चाहिन्छ यस्ता सबै कुराहरू चाहिँ रहने भएको कारणले गर्दाखेरि चाहिँ त्यस्ता खालको चाहिँ प्रयोग भइरहेको छ होइन अब यो चाहिँ हाम्रोमा पनि अपेक्षा गर्न
9: सक्छ। प्रविधिहरू धेरै आएका छन्, मैले अगाडि पनि भनेको थिएँ, कति प्रायोगिक रूपमा छन्, कतिपय प्रयोग पनि भएका छन्, कतिपय प्रयोग भएर पनि लागत मूल्य नै बढी भयो भन्ने गुनासो पनि आइराखेका छन् मेकानाइजेसनमा र विशेष गरी प्रविधि र यन्त्रीकरणमा चाहिँ नेपालमा पछिल्लो समयमा प्रसारमा पनि र विशेष गरी प्रयोगमा पनि राम्रै वात्तै फर्को मारेको अवस्था देखिन्छ। यद्यपि भने जस्तो रिजल्ट चाहिँ आएको छैन भन्ने गुनासो पनि आउँछ। हामी यतातिरको विषयमा नजाउँ, हामी सम्बन्धित निकायहरूसँग यो विषयमा पटपटक कुरा पनि गरेका छौँ। अब डिजिटल कृषि यो प्लेटफर्म हामीले उत्पादनदेखि बजारसम्मका कुराहरू जोड्दै गर्दा चाहिँ विशेष गरी बजारमा ल्याउँदा चाहिँ एउटा यस्तो खालको वातावरण हुनु पर्यो कि यो परिशोधन गर्दै गर्दा अथवा प्याकेजिङ गर्दै गर्दा ग्रेडिङ गरेर फल टिपाईदेखि अथवा बाली टिपाईदेखि चाहिँ बजारमा लाँदै गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ अलिक बढी नै हुन् कि जस्तो पनि लाग्यो कि। अनि अर्को चाहिँ विश्वासिलो ब्रान्ड भयो भने उपभोक्ता चाहिँ तयार छन् नि, त त्यो खालका ब्रान्डहरू क्रिएट चाहिँ हुनु पर्यो साँच्चीकै है।
8: एकदमै त्यो भयो भने चाहिँ एउटा विश्वास चाहिँ कायम हुने भयो। त्यस्ता ब्रान्डहरूको चाहिँ धेरै नै महत्त्व छ होइन, यसले गर्दाखेरि पनि अब फरक सिकाउँछ सबै चाहिँ एउटै क्वालिटीको हो कि यसलाई कन्फ्युजनहरू चाहिँ यसले हल गर्छ।
9: अब यहाँहरूले कृषि क्षेत्रका विभिन्न प्रोडक्टहरूलाई चाहिँ यो यही प्लेटफर्म मार्फत बिक्री गर्नको लागि प्रयास पनि गरिराख्नु भएको छ, उपभोक्ताहरूको वास्तवमा चाहना के रहेछ र किसानहरू पनि जोडिँदै गर्दा चाहिँ कस्तो यो क्षेत्रमा साँच्चीकै जागरण आएको अवस्था छ अहिले?
8: अहिले जागरण
9: भन्दा सुरुवात मात्रै भएको,
8: सुरुवात भएको छ, निराशा नै छ धेरै होइन, मलाई चाहिँ त्यो देख्छु। अब अलिकति अब हजुरहरूले पनि त्यो कुराहरूमा तर एक किसिमको आशा गर्ने ठाउँहरू चाहिँ धेरै नै छ होइन, तर अब अलिकति ग्याप चाहिँ छ जस्तो लाग्छ। तर अलिकति यसमा त्यस्तो धेरै ठुलो कुरा त होइन, एकदमै धेरै ठुलो आशा गर्ने भन्ने त होइन, तर यहाँ सम्भावनाहरू एकदमै धेरै छ। तर हामीले चाहिँ यो सम्भावनाको कुराहरूलाई हेर्ने भन्दा पनि अलिकति नेगेटिभ कुराहरूमै बढी फोकस भइरहेको छौँ कि होइन।
9: अब यसै अवसरमा चाहिँ अब हाम्रा यिनै प्लेटफर्मलाई प्रयोग गरेर विश्व बजारमा आज पनि हामीले नेपालका करिब 15-18 प्रोडक्टहरू, डेढ दर्जन प्रोडक्टहरू चाहिँ करिब करिब 15 अर्बको हारारीमा कारोबार गरेका छन्। अब निर्यात भएको छ कि, मैले निर्यातको कुरा मात्रै गर्दैछु अहिले, यो भन्दै गर्दा 15 अर्बभन्दा बढी कारोबार भएको, अब म ठ्याक्कै यो 15 वटा चाहिँ 15 भन्दा बढी कारोबार भएको मैले सठिकमा मात्रै भने, यो भन्दै गर्दा हाम्रा उत्पादनहरू वास्तवमा विश्वकृत उत्पादन भए भने अथवा हाम्रा निर्यात जन्ने बालीहरू चाहिँ वास्तवमा चाहिँ विश्व बजारले खोजेका गुणस्तरमा भयो भने चाहिँ हामीले विश्व बजारमा पनि यो प्लेटफर्म मार्फत बेच्न सकिने आधार त अझै बढ्ने पनि भयो नि है, बजार त फ्राकिरो बनाउन त सकिन्छ नि है।
8: एकदमै अब एउटा भनेको चाहिँ हाम्रो त्यस्ता खालका प्रविधिहरू प्रयोग गरेर एउटा उत्पादकत्वमा बढाउन पनि सक्यौँ होइन, र त्यहाँ कुरा आयो अघि तपाईँले भन्नुभयो जस्तो विश्वका चर्चित बजारहरू होइन, अनलाइन बजारहरू जस्तो अलिबाबाको कुराहरू आउला होइन, अमेजनको कुराहरू आउला, त्यस्ता प्लेटफर्महरूमा चाहिँ हामीले यहीँबाट एक्सेस गर्न सकिन्छ हाम्रो उत्पादनहरू। त्यस पछाडि भनेको उहाँहरूले चाहिँ अब विश्व ग्लोबल एउटा मार्केटमा हामी पुगिसके पछाडि भनेको अब सँगसँगै यो प्रविधिकै प्रयोग गरेर चाहिँ त्यसको महत्त्वहरू के के हुन सक्छ, जस्तो हाम्रो हिमाली भेगमा भएका चिजहरूको चाहिँ छुट्टै महत्त्वहरू होला नि त होइन, यसका वैज्ञानिक आधारहरू होला नि होइन, यसको अब स्वास्थ्यको क्षेत्रमा यसले गर्ने फाइदाहरू यस्ता कुराहरू भनेको चाहिँ हामीले यो जानकारीहरू चाहिँ त्यहाँका उपभोक्तासँग पुर्याउन सक्छौँ,
9: हाम्रो आफ्नो ब्रान्डिङलाई महँगो मूल्यमा पनि बेच्न सक्छौँ,
8: एकदमै जति मूल्य पाइरहेको छ त्योभन्दा चाहिँ राम्रो मूल्य।
9: जस्तो पछिल्लो समयमा बराजी अब यहाँसँग मैले अनियरबाटै भन्न चाहन्छु, यहाँहरू लाग्नुहोस् न किसानसँग हामी जोडिनको लागि, यहाँहरूलाई किसानलाई लिङ्केज गर्नको लागि हामी सपोर्ट दिन्छौँ, लाखौँ किसानहरूले चाहिँ यहाँहरू जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी चाहिँ साँच्चीकै मूल्य पायो भने फेरि पनि उत्पादन जागरणमा लाग्न तयार छौँ भनेर पनि किसानहरूले भनिराख्नुहुन्छ कि। अब वास्तवमा यो खालको प्लेटफर्म चाहिँ यहाँहरूले खडा गर्नुहोस्, हामी यहाँहरूसँग सहकारी गर्न तयार पनि छौँ।
8: धन्यवाद असिनजी, यो चाहिँ एकदमै राम्रो, धेरै एउटा युवाहरूमा भनौँ अथवा यो क्षेत्रमै लागिराख्नु भएको व्यक्तिहरूमा चाहिँ यो खालको एउटा सकारात्मक भावना चाहिँ एकदमै राम्रो पनि छ होइन, यसले चाहिँ हामीलाई पनि एउटा ऊर्जा चाहिँ दिइरहेको छ।
9: हामी कुराकानी अन्तिम खण्डमा छौँ, अब अलिकति बाँकी कुराकानी हामी कुनै श्रृङ्खलामा कुराकानी गरौँला, किनकि यो विषयलाई हामीले परपरक उठाउनु पनि आवश्यक छ। अब चाडपर्व केन्द्रित हुँदै गर्दा चाहिँ हाम्रा यस्तै प्लेटफर्महरू, डिजिटल प्लेटफर्मबाट चाहिँ बजारमा बिक्री भएका चिजहरू देख्नु भएको छैन, अहिले चाहिँ खसी बोका पनि बिक्री हुन लागेको अथवा कुनै ठाउँका चाहिँ चिजहरू चाहिँ यसरी बिक्री भएको हुँदैछन्, इलामका घिउहरू अथवा यस्तै यस्तै कुराहरू, अब स्याउका कुराहरू, सुन्तलाका कुराहरू पनि यसरी अहिले बिस्तारै चाहिँ बेच्न सुरुवात भएको देखिन्छ कि, जागरण चाहिँ देखिन्छ कि, उपभोक्ताहरूमा राम्रै छ है प्रतिक्रियाहरू है?
8: एकदमै, यो चाहिँ एउटा जीएसएमए भन्ने संस्थाको एउटा डेटा अनुसार पनि 70% किसानहरूले चाहिँ यो विश्वमा चाहिँ स्मार्टफोनको प्रयोग गर्छन् होइन। अब यसको प्रयोगकै कारणले हुनसक्छ होइन उहाँहरूले चाहिँ आफ्नो उत्पादन चाहिँ यसरी उपभोक्तासम्म पुर्याउन सक्नुभएको छ। अघि पशुको कुराहरू गर्नुभयो, पशु बिक्री यो पनि एकदमै ठुलो समस्या थियो होइन। अब एउटा क्षेत्रबाट अर्को क्षेत्रको अब यो पनि यस्ता प्लेटफर्महरूको कारणले गर्दाखेरि चाहिँ यो हामीले हाम्रै बजारमा पनि त्यो देखिरहेको छ नि त। यो चाहिँ एकदमै राम्रो कुरा हो,
9: एउटा चोपाड भयो, अर्को चाहिँ हाट बजारकै रूपमा चाहिँ ठाउँ ठाउँमा पनि त्यसरी सुरुवात गरेर पनि त्यो क्षेत्रलाई लक्षित गरेर पनि बजार चाहिँ अगाडि बढाउन सकिने जस्तो सम्भावना देखियो कि?
8: हो, एकदमै यो चाहिँ एकदम सकारात्मक कुरा हो। जस्तै अरू प्लेटफर्महरू चाहिँ अरू क्षेत्रमा चाहिँ विकसित भइरहेको छ, कृषि क्षेत्रमा पनि त्यसरी नै अलिकति गति अलिक ढिलो भएको हो कि अथवा यता चाहिँ इनिसिएट अलिक कम भएको हो कि भन्ने चाहिँ लाग्छ। अथवा भनौँ सरकारहरूले पनि प्रविधि भने पछाडि चाहिँ अलिक मेसिन अरूतिर चाहिँ ध्यान दिएर यो जुन डिजिटल टेक्नोलोजीमा
9: नदिएको
8: हो कि होइन, अथवा विज्ञहरूको चाहिँ त्यसमा अलिकति
9: नजर नपुगे कि
8: हो कि होइन। अब तर बिस्तारै चाहिँ काम चाहिँ भइ नै रहेछ।
9: हामीले पनि यो डिजिटल प्लेटफर्म मार्फत बेच्नेहरूलाई बिक्री गर्नेहरूलाई एउटा सुझाव, जस्तो ग्रेडिङ गरेर जस्तो ठ्याक्कै ए लेभलको अथवा बी लेभलको अथवा सी लेभलको भनिसकेपछि त्यो मूल्यका कुरा त फरक पर्ने कुरा हो, त्यसमा चाहिँ ठ्याक्कै यो यो चिज हो भनेपछि त्यही अनुसारको ग्यारेन्टेड चाहिँ हुनु पर्यो, अथवा चाहिँ ट्यागिङमा त्यही कुरा लेखिनु पर्यो, मूल्य सूचीमा त्यही अनुसार हुनु पर्यो, एउटा विश्वास गराउने आधार चाहिँ ब्रान्डिङसँगै अन्य कुराले विश्वास पनि दिलाउन चाहिँ सक्नु पर्यो है।
8: यो यसमा चाहिँ अलिकति ग्याप नै छ तपाईँले अहिले भन्नुभयो जस्तो। अब
9: यो चाहिँ आवश्यक छ,
8: उपभोक्ताले के कुरा खोजिरहेका छन्, यदि प्याकेजिङ गरिसके पछाडि सबै डेटाहरू चाहिँ इन्फर्मेसनहरू चाहिँ पाउने, तर हामीले आफैले चाहिँ त्यसरी प्याकेजिङ गरेर चाहिँ त्यो इन्फर्मेसनहरू त्यो डेटाहरू अथवा भनौँ के छ देशको कानुन होइन त्यो अनुसार चाहिँ आफूले एउटा प्याकेजिङ गर्न सक्यो भने त अनि चाहिँ उपभोक्तासँग डाइरेक्टली पुग्यो नि त। नभए चाहिँ फेरि हामी चाहिँ गुनासो जहिले पनि गर्ने बिचमा त्यो अरू रह्यो अथवा अरू अरू कुराहरू हामीले भन्छौँ प्याकेजिङमा थर्ड पार्टी त्यहाँ भए पछाडि मार्जिन त अभियसली पनि बिचको पक्षले पनि लिन्छ, त्यसले गर्दाखेरि तपाईँको एउटा प्रफिट त लस हुने भयो। अब यसमा पनि अलिकति कामहरू हुन चाहिँ आवश्यक छ जस्तो लाग्छ होइन, यसमा सचेतनाको कुराहरू भनौँ अथवा यसमा चाहिँ पक्कै पनि समस्या चाहिँ छ।
9: तर किसानलाई सिधा उपभोक्तासँग जुन आधार चाहिँ डिजिटल प्लेटफर्म बन्दैछ पछिल्लो समय,
8: त्यो पक्कै पनि बन्दैछ र किसानहरूमा पनि यो सचेतना चाहिँ अहिले कम होला तर यो बढ्ने नै वाला छ
9: कालान्तरमा, यसको दिगो पनि हुन्छ। अन्तिम खण्डमा छौँ, जस्तो अब चाहिँ सरकारले चाहिँ के चाहिँ गरिदियो भने डिजिटल प्लेटफर्म यो मार्केटलाई चाहिँ किसान र उपभोक्तासँग जोड्न सक्छ अथवा चाहिँ यसलाई दिगो गराउन चाहिँ सरकारले कहाँनिर चाहिँ के चाहिँ फेसिलिटी गर्न पर्यो?
8: अब सरकारले भनेको चाहिँ जुन विश्व बजार चाहिँ कसरी अगाडि बढिरहेको छ होइन, अब यो कृषिको कारणले उत्पादकता 20% वृद्धि हुन्छ, अझ त्योभन्दा माथि वृद्धि हुन्छ होइन, अब जुन मानव संसाधन जति प्रयोग भइरहेको छ त्यसलाई पनि न्यूनीकरणहरू गर्न सकिन्छ, जति हामीले चाहिँ स्पेस खेतीको लागि चाहिरहेको छ त्यो स्पेसहरू चाहिँ कम गर्न सकिन्छ होइन। अब भनिसके पछाडि भनेको देश चाहिँ कृषि जन्य उत्पादनहरूकै कारणले गर्दा चाहिँ त्यो निर्यातहरू एकदमै बढिरहेको छ, के भन्छ आयात बढिरहेको होइन। अब यसलाई न्यूनीकरण गर्नको लागि भनेको चाहिँ यसमा फोकस हुनु पर्यो,
9: उत्पादनमा फोकस गर्नु
8: हुनु पर्यो र यसमा चाहिँ डिजिटल टेक्नोलोजी के छ होइन, हामीले चाहिँ कसरी प्रयोग गर्न सकिन्छ र सस्तो मूल्यमा हाम्रा किसानहरूलाई चाहिँ कसरी गराउन सकिन्छ र आवश्यक तालिमहरू भनौँ आवश्यक उहाँहरूलाई चाहिँ स्किल डेभलपमेन्ट गर्नेदेखि लिएर होइन हाम्रा शिक्षा प्रणालीमा पनि के कमजोरी हुन सक्ला होइन, त्यसमा चाहिँ आवश्यक कोर्स अफ कन्टेन्टहरूलाई परिवर्तन गर्ने हुन सक्ला कि होइन, अथवा विविध विश्वविद्यालयहरूले कोर्सहरू चाहिँ बनाइरहेका छन् त्यो कोर्सहरूमा चाहिँ कसरी यो आर्टिफिसियल इन्टेलिजेन्सदेखि लिएर तपाईँलाई यो डेटा साइन्सको कुराहरू होइन अब प्रिसिजनल एग्रिकल्चरका कुराहरू चाहिँ सिलेबसमा छ कि छैन यी कुराहरूलाई चाहिँ अझ फोकस गरेर स्मार्ट फार्मिङको कुराहरू यस्ता कुराहरू चाहिँ आउनु पर्यो
9: परिभाषित गर्दै लानु
8: हो।
9: भनेपछि समय सकिसकेको छ, हामीले उत्पादन गरेका चिजहरू अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा पनि बिक्री गर्न सकिने आधार लिङ्केज गर्न सकिने आधार चाहिँ छ,
8: पक्कै पनि
9: यही रहन्छ है।
8: हजुर
9: हुन्छ पराजी, हामीले समय दिनुभयो, हामी धेरै आभारी छौँ यहाँप्रति कृतज्ञ। कुनै विषयमा चाहिँ यस्तै विषयमा छलफल गर्नु पर्यो भने फेरि पनि यहाँसँग कुराकानी गर्नेछौँ भन्दै फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
8: हस् नमस्ते, यहाँलाई पनि
9: हुन्छ अहिले बिदा छौँ। हजुर, हामीले यो भन्दै गर्दा हामीले डिजिटल कृषि विशेषतः डिजिटल प्लेटफर्म मार्फत कृषिका उत्पादन सिधा उपभोक्तासम्म कसरी पुर्याउने र उपभोक्ताले साँच्चै के खोजेका छन् र किसानले के खोजेका छन् र सरकारले कहाँनिर चाहिँ सपोर्ट गर्न पर्यो भन्ने लगायतका विषय हामी कुराकानी गर्दै थियौँ। हामीसँग करिब करिब डेढ दशकदेखि डिजिटल प्लेटफर्ममा काम गर्नुभएको, डिजिटल मार्केटिङमा काम गर्दै आउनुभएका व्यक्तित्व मित्रमणि बराल हुनुहुन्थ्यो, नेपाल डिजिटल प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्थ्यो र विशेष गरी डिजिटल क्षेत्रमा पछिल्लो समयमा कृषिमा समेत जागरूक हुँदै किसान र उपभोक्तालाई जोड्ने प्रयासमा पनि लाग्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो। हामी उहाँसँग छलफल गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रहे भने, अन्यहरू रहे भने हामी सिधा यहाँहरूका समस्याहरूलाई रिपोर्ट गर्दै समाधानको लागि बैनबी गर्छौँ। यहाँहरूले 98510 97192 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका कुराहरूलाई हामी तीव्र गतिमा सम्बन्धित विग्रह सम्बन्धी इकाइ मार्फत समाधानको विकासमा प्रतिबद्ध नै हुन्छ भन्दै असीम साह प्रहरको मार्फत बिराख्ने अनुमति माग्छु।
7: कैयराम नेपालको मध्य पहाड़ भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झण्डै आधाले घटाउँछ। चैत वैशाखको सुक्खायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट हुने हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआईका कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाखो जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकि देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत, उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक, सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो। नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ। दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भूटान, म्यानमार, थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ। बेलको वैज्ञानिक नाम एगिल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ। विशेष गरी तराईका फाँददेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ, जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ, जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नदार हुन्छ, जसमा औषधीय गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि विस्तृत रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्त्वहरूले कब्जियत, झाडा पखाला र आन्द्रा सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी

0: जसमा स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू उडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
0: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
0: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले

0: बेकर, पाव रोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रवि कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692965998।
7: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोलेस्ट्रोल छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: चन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुम्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485 43 398, 0485 43 398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।
10: रंग बहार, रंग बहार,
11: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
10: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्ट।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46, सिद्धगढ़ी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिचर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
12: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
12: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
13: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस, सुन्नुस र माया गरिदिनुस। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनि कोसेली।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेंस।
3: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869224444।
7: 9840378093। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
8: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
8: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
8: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
8: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
8: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यहाँ प्रतामको 95.5 MHz बाट पनि सुनिरहनु भएको छ।

परराष्ट्र मन्त्री शिशिर खनालले सुरुङमा फँसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्र राष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताउनु भएको छ। शनिबार परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्री खनालले सुरुङमा फँसेकाहरूको उद्धार विदेशी सहयोग मागेको बताउनु भएको, यस्तै उहाँले जीवितै रहेकाहरूको पहिचान तथा खोजीका लागि आवश्यक प्रविधि, द्रुत डीएनए विश्लेषण र शवहरूको दीर्घकालीन व्यवस्थापन लगायतका कार्यमा पनि मित्र राष्ट्रहरूसँगको सहयोगका लागि आग्रह गरिएको जानकारी दिनुभएको छ। भोटेकोशीको विनाशकारी बाढ़ीमा परि बगेर चितवन पुर्याएका तर पहिचान हुन नसकेका शवहरूको जमिन मुनि व्यवस्थापन शुरू भएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि नारायणी नदी किनारमा फेला परेका पहिचान खुल्न नसकेका शवलाई देवघाट स्थित जंगलमा व्यवस्थापन गरिने भएको हो। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति र शवलाई घरसम्म पुर्याउन लाग्ने खर्च बागमती सरकारले बेहोर्ने भएको छ। भोटेकोशी बाढ़ीबाट सकुशल उद्धार गरिएका व्यक्ति तथा शनाखत भएका शव सम्बन्धित स्थानसम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको, उद्धार गरिएका सकुशल व्यक्ति र पहिचान भएका शवलाई सम्बन्धित ठेगानासम्म पुर्याउन बागमती प्रदेश सरकारले प्रदेश विपद व्यवस्थापन कोषबाट सम्बन्धित पालिका मार्फत रकम उपलब्ध गराउने भएको छ। नेपाल टेलिकमले बाढ़ीबाट प्रभावित थप 7 क्षेत्रमा आज सेवा पुनः संचालनमा ल्याएको छ। यससँगै बाढ़ीका कारण प्रभावित भएका कुल 120 साइट मध्ये 93 साइट संचालनमा आएका छन्। नेपाल टेलिकमका अनुसार रसुवाको त्रिशुली 3 जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा संचालन गरिएको छ। यसबाट आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धारका लागि आवश्यक संचार सम्पर्क सहज भएको छ। रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीका कारण त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिहरूको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। सो टोलीले सुरुङमा सानो पाल पारी अक्सिजन पठाउन शुरू गरिएको गृहमन्त्री सुदन गुरूङले फेसबुकबाट जानकारी दिनुभएको छ। उहाँका अनुसार अब सुरुङभित्र प्रवेश गर्ने मार्ग फराकिलो बनाएपछि उद्धार टोली पनि भित्र पठाइनेछ। नेपाली कंग्रेसको इतर समूहले 15 महाधिवेशनको कार्यतालिका ल्याउन केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै सो समूहले भदौ 17 गते केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको हो। बैठक सो समूहको सम्पर्क कार्यालय चुनदेवीमा बस्ने भएको छ। सरकारले पहिचान नभएका तथा व्यवहारिसी अवस्थामा भेटिएका शवहरूको व्यवस्थापनलाई थप व्यवस्थित र स्पष्ट पार्न पहिचान नभएका तथा व्यवहारिस शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 स्वीकृत गरी लागू गरेको छ। नेपाल प्रहरीन 2012 दफा 22 क को प्रयोजनका लागि साबिकको पहिचान नभएका तथा व्यवहारिस शव व्यवस्थापन निर्देश

2078लाई संशोधन गर्दै नयाँ प्रावधानहरू थपिएका हुन्। गृह मन्त्रालयद्वारा जारी गरिएको निर्देशिकाले शव व्यवस्थापनको परिभाषालाई व्यापक बनाउँदै शवलाई पूर्ण रूपले अन्त्येष्टि नगरी अस्थायी रूपमा गरिने व्यवस्थापनलाई पनि शव व्यवस्थापनका रूपमा समेटेको छ। प्रधानमन्त्री राहत कोषमा 5 अर्ब भन्दा बढ़ी रकम जम्मा भएको छ। बुधबार रसुवाको भटेकोषमा आएको भीषण बाढ़ीमा फँसेकाको उद्धार एवं राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 5,04,46,81,369 रूपियाँ जम्मा भएको, उक्त रकम 9 वटा वाणिज्य ब्याङ्कको खातामा जम्मा भएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएको छ। यसैगरी हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको श्रेणीभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनी अभिज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनी अभिज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनी हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विगतका वर्षहरूदेखि रामेछापको भंगेरी र मन्थलीका नेवारी समुदायले प्रदर्शन गर्ने गरेको लाखेनाच शुक्रबारबाट शुरू भएको छ। नेवारी समुदायमा जनै पूर्णिमाको दिनदेखि कृष्ण जन्माष्टमी, एक हप्तासम्म गाई जात्रा, रूपाई जात्रा, बिहे जात्रा, लाखेनाच जस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गरी यो पर्व मनाइने गरिन्छ। रामेछाप जिल्लाको मन्थली, चिसापानी, भंगेरी र ठोसेका नेवारी समुदायका मानिसहरूले साप्ताहिक रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्। आफ्नो समुदायको संस्कार र संस्कृति पुस्तान्तरण गरी जगेर्ना गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना सञ्चालन गर्ने गरिएको नेवाखल रामेछापका अध्यक्ष शेखर मान श्रेष्ठले बताउनु भएको छ। नाबालिकालाई जबरजस्तीकरण गरी फरार रहेका एकजना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति 2083 साल साउन 27 गते राति करिब 10 बजे गोकुलगंगा गाउँपालिका कि 16 वर्षीय नाबालिकालाई उनको घरमा सुतिरहेको अवस्थामा पेमनीमा शेर्पाले घरभित्र प्रवेश गरी जबरजस्तीकरण गरेको आरोप छ। घटनापछि शेर्पा फरार रहेको प्रहरीले जनाएको छ। फरार प्रतिवादी शेर्पाको खोज तलाश गर्ने क्रममा प्रहरीले 2083 साल भदौ 12 गते दिउँसो करिब 3 बजे लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

भुटेको सीमा आएको भीषण बाढ़ी बेपत्ता भएका रामेछाप घर भएका प्रहरी सहायक निरीक्षकको सफेला परेको छ र सुवाको भुटेकोसी नदीमा आएको बाढ़ीपछि सम्पर्क विहीन भएका रामेछापको मन्थली नगरपालिका चार सालु कविलासका प्रहरी सहायक निरीक्षक रामहरि खड्काको शव आज चितवनमा पहिचान भएको उनी रसुवाको टिमोरियोमा कार्यरत थिए। भुटेकोसीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेप फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। कुटपिटबाट खोटाङको किपिलासगढ़ी गाउँपालिका सात सुङ्गेल स्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको मृत्यु भएको छ। धार्मिक तथा पर्यटकीय स्थल सालपा पोखरी क्षेत्रमा शिक्षक राईको भदौ 11 गते राति कुटपिटबाट मृत्यु भएको उक्त विद्यालयका प्रधानाध्यापक ललित चन्द्र राईका अनुसार 3 दिन विद्यालय विदा भएकाले शंखासभा पुगेर फर्किने भन्दै राई बिहिबार गाउँबाट हिँडेका थिए। जनैपूर्णिमा तथा ऋषि तर्पणीको अवसरमा सालपा पोखरीमा लाग्ने मेला भर्न त्यहाँ बसेको बेला राति करिब 12 बजे कुटपिटबाट मृत्यु भएको राईले सुनाएका छन्। घटना भएको क्षेत्र भोजपुर जिल्ला रहेकाले प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

ताराहरूले सजिएको यो रात खास हुनुपर्छ। ताराहरूले सजिएको यो रात खास हुनुपर्छ। आजको पल सम्झनामा सधैँ खास हुनुपर्छ। ताराहरूले सजिएको यो रात खास हुनुपर्छ। आजको यो पल सम्झनामा सधैँ खास हुनुपर्छ। शब्द र संगीतको यो मिठो संगममा शब्द र संगीतको यो मिठो संगममा हजुरहरूको साथ र माया सधैँ पास हुनुपर्छ। हजुरहरूको साथ र माया सधैँ पास हुनुपर्छ। यो मिठो लेख सँगै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रम समाज दोहोरीमा म कार्यक्रम प्रस्तुता श्रोता समाज उपस्थित भइसकेको छु। तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि यो पलाई अझ विशेष विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम समाज दोहोरी। हामी हप्ताको साथै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ। तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू वाचन गर्छौ। तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी पाकाहरू तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला भन्न चाहन्छु। हप्ताको साथै दिन आउँछौ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz अनि अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र हजुरकै एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला हामी तपाईँको माझमा छौ, आइरहेका छौ, सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भन्ने आशा छ। फेसबुक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ। श्री राज महत आइडी रहेको छ, SHREZ राज महत रहेको छ। फेसबुकमा सर्च गर्न सक्नुहुन्छ। भिडियो लाइभ मार्फत उपस्थित भइसकेको छु। मिठा रमाइला कुराकानी गर्नुपर्छ यो पलमा, यो समयमा। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर चाहिँ साथ दिनुहोला भन्न चाहन्छु। कोही कसैलाई केही भन्न मन लागेको छ, मिस गरिराख्नु भएको छ, पोस्ट गर्नुहोस्, म वाचन गर्नेछु, उहाँसम्म म पुर्याउनेछु तपाईँका भावनाहरू। अनि साथमा अब मिठा रमाइला समय सान्द्रिक कुराहरू त हुने नै छन् कार्यक्रममा, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। धेरै कुराकानी गर्न चाहिन्न, कार्यक्रमको सुरुवात गर्न चाहन्छु म तपाईँको माझमा एउटा मिठो गीत राखेर। मिठो गीत छ, रमाइलो गीत छ, सानो बोलको गीत रहेको छ, मलाई साह्रै मनपर्ने गीत छ है। त्यति बेला तपाईँको माझमा राख्न चाहन्छु, सुरुवात गर्न चाहन्छु यो गीत राखेर। त्यसपछि म आउँछु तपाईँले पठाउनुभएका लेख रचनाहरू वाचन गर्नको लागि, तपाईँले रोजाइमा पार्नुभएका लोकदोहोरी भाकाहरू राख्नको लागि, अनि मिठा रमाइला कुराहरू गर्नको लागि। कुमार रवि अनि शारदा रसाइलीको सुमधुर आवाजलाई संगीत कुमार रविको रहेको छ, गीतको बोल रहेको छ सानो। यति बेलाको समयमा तपाईँको माझमा

हजुरको तपाईँको माझमा राखे कार्यक्रममा समाज बेहोरी अनियर भइराखेको छ। आवाज नमस्त्री र आज महसुस साथमा तपाईँ हुनुहुन्छ। त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ। हेर्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर पनि गर्नुहोस्, म्यासेजहरू केही छन् भने पठाउनुहोस् लेखेर, होइन केही कुराहरू गर्नु छ मनका भावनाहरू होइन पोख्नु छ भने पनि ओके पोख्नुहोस्, होइन खुल्ला छ, तपाईँले मनका भावनाहरू लेख्न सक्नुहुन्छ, म वाचन गर्नेछु जस्ताको त्यस्तै। अह तपाईँले जस्तो लेखेर पठाउनुहुन्छ म त्यस्तै वाचन गर्छु। सो आशालाई मिस गरिराख्नु भएको छ भने पनि भन्नुहोस् ल, म उहाँको माझसम्म पुर्याइदिन्छु। उहाँले मिस गरिराख्नु भएको छ, सम्झिराख्नु भएको छ भनेर म सुटुक्क भनिदिन्छु रेडियो मार्फत। सो सम्झिनु भएको छ भने पठाउनुहोस् न भन्न चाहे, होइन अब अहिलेको जमानामा म कहाँ रेडियोबाट गर्छु भन्ने पनि हुनसक्छ, होइन लेख रचनाहरू छन् भने पठाउनुहोस्, लेख रचनाहरू पनि वाचन गर्ने कोसिस म गर्छु पनि भन्न चाहे। रातको समय छ, हामी हप्ताको साथी दिन आउँछौँ। भर्खरै सुनिहाल्नुभयो रोमान्टिक गीत थियो सानो कुमार रवि अनि शरद रचालीको सुमधुर आवाज नै गीत सानो काली निप्टी चेन्टी चेप्टी बुन्टी क्या याद आउँछ भनेर भन्दैनन्छ जो मायामा पर्नु भएको छ काली खाना खायौ त अरे के है कुरा यस्तै यस्तै हुन्छ होला लभमा परिसकेपछि खाना खायौ त किन खाएनौ खाएन भने किन खाएनौ त खानु पर्दैन है सन्चो छैन ख्याल गर्नु पर्दैन त आफ्नो होइन ओके धेरै उता नजाउ ठिक छ। हामी माया मन नपरेका मान्छेलाई यस्ता कुराहरू पनि भन्न पनि अब खै कसरी भनौँ र यति बेला म गीततर्फ लाग्छु भनेर भन्दिनँ, भर्खर गीत राखेको छु म्यासेजतर्फ लाग्छु, म्यासेजहरू भाषण गर्छु म। हुनुहुन्छ सोना कन्दङ्गा हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ सेवारो भन्नुहुन्छ, नमस्कार शुभरात्रि सर जस्तो राजमा सर हजुर सोच मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो यादमा अटुट सम्झना छ, ह्यान्डसम मुन्सी हेर्न आए है भन्नुहुन्छ। म ह्यान्डसम त ह्यान्डसम छु है, चिटिक्क ऐनामै हेर्छु म, लाग्छ म जस्तो ह्यान्डसमहरू कोही छैन। अनि यस्तो गीत गाउँछु म, टिप्छु फुल डर छैन आप्पा, मेरो स्वर जस्तो मलाई भगवान्ले स्वर दिनुभएको छ, मलाई कति ह्यान्डसम बनाउनु भएको छ भन्ने म एकदम सोध्छु कि महसुस गर्छु, भगवान्ले मलाई बनाएको त हुन है भन्छु, मकै पर्छु म आफै भनेपछि त ठिक छ। सोनाजी विशेष रूपमा धन्यवाद यो शब्दको लागि, हेर्न आउनु भएको रहेछ मस्तसँग हेर्नुहोस् ल, यसरी निहालेर हेर्नुहोस् आँखा ठुलो पारेर म कस्तो छु भन्ने कुराले गहिरिएर हेरेर मात्र थाहा पाउनुहुन्छ क्या तपाईँले, यसो हेर एक झल्क हेरे यो यस्तो छ भनेर मलाई थाहा पाउनै सक्नुहुन्न, तपाईँले बुझ्नै सक्नुहुन्न, तपाईँले गहिरिएर आँखाले होइन अलिक ठुलो पारेर नानी ठुलो पारेर हेरिसकेपछि यो मान्छे यस्तो हुनसक्छ पक्कै पनि भनेर भन्नु भने ठिक हो जस्तो लाग्छ। मिठा मिठा कुरा सुनाउनु होला भन्नुहुन्छ, तपाईँले केही कुराहरू टपिक राख्नुहोस् म सुनाउँछु, होइन सोनाजी केही टपिक जित्नुहोस्, म त्यो टपिकमा रहेर केही मेरा धारणाहरू राख्ने कोसिस गर्छु पनि भन्न चाहे, यो आवाजमा रमाउने मान्छे म भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद। अप्सरा खड्का सबिना कन्दिङमा अञ्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी स्थिति राज महत एमुज रेल देवान देवान टिक्राम घिमिरे प्रेम खड्का त्यस्तै टिक्राम सुनवार घाल बिरमान हिम्मत खड्की समीर सहयोगी अन्जान थुलुङ विश्वजित जिमे कल्पना साम्पाङ कमल पौडेल सृजला सापकोटा तारा श्रेष्ठ त्यस्तै घाला बिरमान टिकाम सुनवार प्रेम खड्का होइन देवान देवान एमजरेल श्री राज महत सुनिता भण्डारी त्यस्तै गरेर विनिता गिरी केशव सेन्चुरी तारा श्रेष्ठ हिराबहादुर लकाई वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने त्यस्तै कुमार श्रेष्ठ हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ, उहाँले पनि म्यासेज पठाउनु भएको छ, नमस्कार श्री सर कार्यक्रम सुन्दैछु है दोलखा मार्बु घर भई हाल काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ हो, अब बस्नु भएको हजुरलाई परिवारको लागि साथीहरू धनु गजमेर सम्पाली शेर्पा लगायत सबैमा माया र समर्पण गर्न चाहन्छु भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहे ल। भिडियोलाई खोज्दैछु उता श्री राज महत सर भन्नुहुन्छ, म आइराखेको छु एसएचआरई श्री राज महत, म युनिक पाराको मेरो नाम रहेको छ, सो एसएचआरई श्री खोज्नुभयो भने भेट्नुहुन्छ, होइन एसएचआरआई पनि हुन्छ एसआरआई पनि हुन्छ विभिन्न हुनसक्छ तर एसएचआरई खोज्नुपर्ने हुन्छ तपाईँले श्री है ठिक छ। कुमार श्रेष्ठ हुनुहुन्छ मुक्तक पठाउनु भएको छ, वाचन गर्ने म प्रयास गर्छु यति बेला,
रामतेल कान्छी हुनुहुन्छ है दाई भन्नुहुन्छ हेलो हजुर स्वागत छ हजुरलाई मुक्तक पठाउनु भएको छ यो गरिबी भन्ने चिज पनि बडो अजब हुँदो रहेछ यार नमिटाउन दिन्छ रातमा न पेट भर्न दिन्छ भोकमा भन्ने रहेछ ठिक छ भाषण गर्ने प्रयास गर्छु म यो गरिबी भन्ने चिज पनि बडो अजब हुँदो रहेछ यार नमिटाउन दिन्छ रातमा न पेट भर्न दिन्छ भोकमा न रमाउन दिन्छ कुनै खुसीमा न प्राण त्यागेर राख्छ त्यसले कुनै शोकमा सायद टन्न हुनेहरूलाई यी कुराहरूको महसुस हुँदैन होला तर जसले त्यो हालत बाँचेको छ नि उसले मृत्यु मात्र देख्छ सब थोकमा तिमी स्वीकार गर या नगर मलाई फरक पर्दैन म त स्वीकार गर्छु बिना पैसाको केही छैन जस्तो लाग्छ मलाई यो संसारमा कुन गरिबीको परिभाषा सिकाउँ तिमीलाई म साथीभाइहरू फिरिन्छन् आफ्नैहरू परायो हुन्छन् पैसा कमाउन नसक्दा कुन गरिबीको परिभाषा सिकाउँ तिमीलाई म साथीभाइहरू फेरिन्छन् आफ्नैहरू पराए हुन्छन् पैसा कमाउन नसक्दा साथीभाइ फेरिन्छन् अनि आफ्नैहरू पराए हुन्छन् पैसा कमाउन नसक्दा चिता र मलामी आउन मात्र बाँकी छन् आफू त लास जस्तै हुनुपर्छ परिवारको लागि एक छाक चामल कमाउन नसक्दा आफू त लास जस्तै हुनुपर्छ परिवारको लागि एक छाक चामल कमाउन नसक्दा भन्नुहुन्छ यो गरिबी भन्ने चिज पनि बडो अजब हुँदो रहेछ यार नमिटाउन दिन्छ रातमा न पेट भर्न दिन्छ भोकमा न रमाउन दिन्छ कुनै खुसीमा न प्राण त्यागेर राख्छ यसले कुनै शोकमा भन्नुहुन्छ गरिबी भन्ने चिज पनि अब क्या गरिबी भन्ने हो भन्नेमा पनि भर पर्छ कुमारजी कतिलाई गरिबी भन्ने भन्दा मान्छे टन्न मान्छेसँग टन्न पैसा छ तर पैसाले अझै पुगेको छैन होइन अझै पैसा कमाउँछ जानेर होइन पैसै छैन जस्तो गरेर गरिरहेका हुन्छन् तर जोसँग अब एक छाक खान पनि छैन उहाँहरू चाहिँ वास्तविक हो जस्तो लाग्छ होइन त्यसपछि अब पैसा पैसा त पैसा भइहाल्यो नि पैसाले त न आफन्त भन्छ न प्रेम चिन्छ आफ्नै मान्छेलाई त चिन्दैन भन्छन् श्रीमान श्रीमती त झगडा हुन्छ पैसामा भन्छन् अब हो होइन त्यो थाहा छैन भन्छन् भन्ने अरेको कुरा गरेँ मैले होइन भाइ भाइमा त लडाइँ हुन्छ पैसाको लिएर होइन सम्पत्तिमा लिएर अब बर्तेर पर्तेर साथीभाइ आफन्तहरू त छँदैछन् होइन त्यही भएर पैसा कसले बनायो जसले बनायो राम्रो सिकारेन है पनि भन्न चाहे ठिक छ अब पैसा सबै चिज पैसा पनि होइन तर फेरि अर्को हिसाबले हेर्ने सोच्ने हो भने अहिलेको होइन अर्को दुई तरिकाले हेर्न सकिन्छ पैसा सबै चिज पनि हो होइन पैसा सबै चिज पनि होइन अब बुझ्नुहोस् केमा सबै चिज हो केमा सबै चिज होइन ठिक राम सुनार हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ रामी साहब घर भए हाल काठमाडौँबाट साथीहरू सम्झिनु पर्दछन् कन्दुङ्गा मिडिया प्रेम निर्मल आउने जीवन सुब्बा शर्मिला शर्म मगर लक्ष्मण मगर देवास कोटाका लविरमान सुनवार टिका युद्ध पर्पल अपेक्षा छन् रामलाल सुमन भूमिका राई कमला मुखिया मुना मुखिया रमला साम्पाङ राई लक्ष्मण किराती सयात्री उमेश सञ्जन राई बुद्धिवीर तामाङ दिल्दी खिरिया सरस्वती खत्री कपिला चामी राई मनको साथी जीवन कार्की लगायत सम्पूर्णमा सम्झना छ भन्नुहुन्छ पैसा र पावर होइन भयो भने तपाईँ अस्पतालमा पनि जानुहोस् लाइन बसिराख्नु पर्दैन कुनै ठाउँमा जानुहोस् लाइन बसिराख्नु पर्दैन सिधै हाकिम सर तपाईँ जान सक्नुहुन्छ त्यस्तो ठाउँमा पैसा हुनुपर्ने रहेछ हुन्छ होइन कुनै होइन त्यस्तो अड्डा हुन्छ नि जानेर चाहिँ अब अस्पतालमा पनि हो तपाईँसँग पैसा पावर छ भइसकेपछि तपाईँ सिधै जान पाउनुहुन्छ लाइन बस्नु पर्दैन दुःखी छ गरिब छ जोसँग बोल्न सक्ने क्षमता छैन जोसँग पैसा छैन उहाँ लाइन बस्नुपर्छ जोसँग पावर छैन ऊ लाइन बस्नुपर्छ जेमा पनि पछि पर्नुपर्छ जेमा पनि होइन छ तर पैसा मात्र फेरि सबै चिज पनि होइन है खुसी
किन्न सकिन्छ र पैसाले सबै चिज किन्न सकिन्छ र सकिँदैन नि यो पनि बुझ्नुपर्छ। श्रीधर पौडेल हुनुहुन्छ, इन्डियाबाट गर्दै हुनुहुन्छ, सुन्दै पनि हुनुहुन्छ उहाँले। अर्घ खसी गौरव नेपाल भन्नुहुन्छ, सञ्चना सबै भन्नुहुन्छ। धनु गजमेर हुनुहुन्छ, कार्यक्रम हेर्दैछु भन्नुहुन्छ। ओखलडुङ्गाबाट धनु गजमेर भन्नुहुन्छ, सञ्चन हुन्छ भन्नुहुन्छ। टिकटकमा हुनुहुन्न भन्नुहुन्छ, नै फेसबुकमा छु धनुजी। घर परिवार मम्मी बाबा दाईहरू भाइ बहिनीहरू साथीहरूमा कुमार श्रेष्ठ, कृष्ण सुनार, विजेन्द्र विष्ट, शिला अधिकारी, जेनिसा श्रेष्ठ, अनुमगर, रूपसना योगी, पोखरेल सबिना, अबिना अमिना सुनवार, सम्पाली शेर्पा, मौसमा छामी, ईश्वर बस्नेत, प्रकाश खड्का, मदन भण्डारी, एसकेटी, सञ्जय बस्नेत, अनिसा श्रेष्ठ, सागर लामा, गोली अविनाश मगर, विनिता छेत्री, सुनिता सुनवार, युनिसा तामाङ, रमेश गजमेर, रमेश घतानी, सोना कन्दुङ्गा, कविता घतानी, सबैमा सम्झना छ भनिदिनुहुन्छ भने भाइ सङ्गम अधिकारी दाई रविन तामाङ, शङ्ख लामा, नरगी सिंह, रबहादुर लगाई लगायत सम्झना छ भन्नुहुन्छ। श्री सर मिल्छ भने रामजी खाँडको पुतली नानी भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ। नमिल्ने भन्ने हुन्न होइन, त्यति बेला हेर्दै पनि हुनुहुन्छ मलाई। अनिसा केसाई हुनुहुन्छ, दादा हेर्दैछु भन्नुहुन्छ, स्वागत छ हजुरलाई। कार्यक्रमलाई सेयर गर्नुहोस् ल, लेख रचनाहरू केही लेख्नु भएको छ, कसैलाई केही भन्न चाहनुहुन्छ भने पोस्ट गर्नुहोस्, म सुटुक्क भन्नेछु। रामचल कान्छी हुनुहुन्छ, हेलो दाई भन्नुहुन्छ, के छ भन्नुहुन्छ, ठिक छ राम्रो छ, हजुरलाई के छ पनि हुन चाहे। सोना कन्दुङ्गा हुनुहुन्छ, नलुका तिम्रो मुहारू प्रकृति रिसाउन सक्छ, त्यो कुरा भन्नु न श्री सर सुन्न मन लाग्यो भन्नुहुन्छ। यो मैले कुनै बेला कसैलाई सम्झेर लेखेको थियो, सायद उहाँले आएन त्यतिखेर, अब सिरियास लिनु भएन। ठिक छ, नलुकाउ तिम्रो मुहार, मलाई लेख्न पनि आउँदैन नि, मलाई वाचन गर्न आउँछ त्यो मात्र होइन। नलुकाउ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, मैले उहाँको मुहार देखिनँ कि कतै पनि होइन, फोटो नदेखिसकेपछि त्यो भनेर लेखेको। अनि सूर्यसँग कम्पेयर गरेको जस्तो लागेको थियो मैले। नलुकाउ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, तिमीलाई सम्झि उधाउने त्यो काम एक्कासी डुम्न सक्छ होइन। मेरो त ख्याल गरेनौ तिमीले, मेरो त ख्याल गरेनौ तिमीले, तिमीलाई एक झल्को नदेख्नाले यस्तो के लेखेको थियो पनि अहिले होइन, जस मैले कम्पेयर गरेर लेखेको थिएँ, कोसिस गरेको थियो, लेखेको थियो भनेर म लेख्ने कोसिस गरेको थिएँ। ओके धन्यवाद। मुना आले मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै सोना कन्दुङ्गा, फोनमा बोल्न मन थियो मलाई यो बेला श्री सर भन्नुहुन्छ। ओके यस्तै हो। निशु श्रेष्ठ हुनुहुन्छ, कलकत्ताबाट हेर्दै हुनुहुन्छ, स्वागत छ हजुरलाई। अनि कार्यक्रम कस्तो छ भनिदिनुहोस् ल, सम्झना सबैमा भन्नुहुन्छ निशुले पनि, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ श्रीधरजीले पनि हेर्दै हुनुहुन्छ, यता फेसबुकतिरबाट पनि लाइभ मार्फत पनि मनको काफल गीत बजाउनु होला है भन्नुहुन्छ सोनाजीले। ओके राख्ने कोसिस म गर्नेछु पनि मन चाहे। कुमार श्रेष्ठ हुनुहुन्छ, खाना खायौ सर भन्नुहुन्छ है, खाइयो नि हो अघि नै होइन, तपाईँको भयो कि नै, खाइयो सर भन्नुहुन्छ, खाना खाइयो सर भन्नुहुन्छ। म रोमान्टिक मुडमा छु त्यो भएर हो कुमारजी, अन्यथा नलिनु होला। खाना खायो प्यारी, के गर्दै हो त यो रातको समयमा, मेरो याद आएन। पल पल अपेक्षा चाहिँ हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नेपालमा फेरि विनाशकारी भयो, सारा नेपालीको मन रह्यो, अब त किन किन बाँच्ने आश नै गयो भन्नुहुन्छ धनु गजमेरजी। त्यो होइन नि, होइन म हतोत्साहित हुनुहुन्न के धनुजी, हामी कुनै कुरालाई लिएर कुनै कुरालाई देखेर हतोत्साहित हुन्छौँ, हाम्रो मन चाँडेर हुन्छ, त्यो कमल मन छ हामीसँग होइन, तर त्यस्तो गर्नुहुन्न कि, हतोत्साहित हुनुहुन्न। हामी त्यो देखिसकेपछि कसरी झन् सतर्क हुने, कसरी सुरक्षित रहने होइन, अब के गर्दा राम्रो हुन्छ, के गर्ने भन्ने कुरा चाहिँ हाम्रो मनले सोच्नुपर्छ, ना कि हतोत्साहित भएर अब त यस्तै रहेछ जिन्दगी, बाँचिन्न होला अथवा के हुन्छ होला, त्यो सोच्यो भने झन् डिप्रेसनमा जानुहुन्छ तपाईँ होइन। झन् हामी त यहाँ छौँ, हामीले यहाँ बसेर बाहिरको त्यो दृश्य हेरेर हाम्रो मन यसरी भकानिएको छ, हामी डिप्रेसन जस्तो, डिप्रेसनको शिकार जस्तै बन्न खोजिरहेका छौँ होइन। यस्तो यस्तो कुरा सुनि दिमागमा खेलिसकेपछि त हामी डिप्रेसनको शिकारतर्फ जान्छौँ। त्यही भइसकेपछि हामी त यहाँ छौँ, त्यहाँका प्रत्यक्ष जो
भोग्नु भएको छ उहाँहरूलाई के भयो होला त यति बेला सोच्नुहोस् त उहाँको बस्ने घरबार सकियो आफन्तजन कति गए होला होइन कोही कसैको राम्रै होला होइन अब राम्रो भएको पनि त अब घरबार छैन दुःखले कमाएको सम्पत्ति छैन मन भकानिन्छ होला होइन कोही घर परिवारमा दुई तिनजना हुनुहुन्थ्यो होला होइन बाआमा विदेशमा हुनुहुन्थ्यो बाआमा भन्दा पनि छोराछोरी विदेशमा थियो होला यहाँनिर हुनुहुन्थ्यो होला बाआमा यस्तो भइसक्यो उहाँहरूलाई कस्तो भयो होला त जनाउँछ जस्तै त होइन उहाँहरूलाई पनि हामीले त सम्झाउनु पर्ने हो कोही चिनेको हुनुहुन्छ भने यस्तो हुन्न अब यस्तो गर्नुपर्छ भनेर सम्झाएर बुझाएर कसरी हुन्छ त्यो हतोत्साहित भएको मनलाई होइन निराशावादीतर्फ फर्किएको त्यो मन अप्टिमिस्टिक आशावादी बनाउनुपर्छ हामीले होइन उहाँहरूलाई सम्झाउनुपर्छ बुझाउनुपर्छ के गान्धीजी यस समयमा भन्न चाहे हामी त्यस्तो चाहिँ हुनुहुन्न हो मन दुख्छ धेरै कुराहरू मन खेल्छ मनमा आउँछ झझलको सामाजिक सञ्जाल फेसबुक सबैतिर भइसकेपछि अवश्य मन हुन्छ तर हामीले त्यो कुराहरू सोच्यौँ हामी आफै सोच्न थाल्यौँ भने त जो दुःखमा परेको छ उहाँलाई कसले सम्झाउँछ मैले सधैँ भन्ने गर्छु कि तपाईँको घर परिवारमा कोही बिरामी त्यस्तो नहोस् तर म एक्जाम्पल दिएको बिरामी हुनुभयो अलिक सिकिस्त हुनुभयो भने तपाईँले झन्त्यामाथि के होला कसो होला रुँदै गएर उहाँहरूलाई चाहिँ झन् पीडा चिन्ता दिने होइन जस्तो लाग्छ क्या बरु सम्झाउने ठिक हुनुहुन्छ तपाईँ राम्रो हुन्छ तपाईँलाई होइन चिन्ता नलिनुहोस् यसो यसो गर्नुपर्छ ख्याल गर्नुपर्छ भनेर हामीले सम्झायौँ भने पनि उहाँको जो बिरामीको मन पनि अलि आशावादी हुन्छ उहाँ पनि मन डह्रो पार्नुहुन्छ जस्तो लाग्छ मेरो विचारमा चाहिँ त्यही भएर मैले भन्ने गर्छु तपाईँ आफै पिटाम भयो भने तपाईँलाई त सम्झाउनु पर्छ उहाँलाई सम्झाउनु पर्नेमा तपाईँलाई पनि सम्झाउनु पर्ने भयो भने त के हुन्छ होला जस्तो लाग्छ कि त्यो भएर मैले यति बेला म गीततर्फ लाग्छु पुतली नानी चिनको साडी पुतली नानी रामजी खाँड र शान्ता रानी परियारको आवाजमा गीत तपाईँको माझमा यति बेला सुन्न राख्न चाहन्छु त्यसपछि आउँछु

وتسأل هي أنا بتالينا اللي جت فايكة مع زمراخي أو ناس ندين بني عمد الشات سام سامتي هاي ميرو فريا زن ما تساريو زن تلا سرسا هاي ميرو فريا عندن ياتي باندن انتو هاينا چاينا كستاري بتاليناني جت قبل رايكو تيا أبا كسن يالنبو आवाज दिनु भएको थियो रामजी खानी शान्त रानी परिवारको आवाज रहेको थियो नाच्नु पर्छ है मलाई नाच्न त आउँछ क्या र सिक्ने प्रयास गर्दैछु म होइन म त्यसपछि म नाच्न पर्छ नाच्नु पर्छ ल त्यसमा छमछम मैले चाहिँ नाच्ने भनेको है मेरो फरिया सन्माथि सर्यो मलाई पहिलादेखि मनपर्ने गीत हो कि त्यही भएर अहिले त अब विभिन्न खालको गीतहरू आइराखेको छ नाच्नुपर्छ ल पर्सि सँगसँगै नाच्नुपर्छ भन्न चाहे यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु कार्यक्रममा एसएमएस दोहोडी हणियाहरू भइराखेको छ आवाजमा म श्रीराजमा छु रातको समयमा तपाईँलाई साथ दिइरहेको छु सुख दुःखको सहयात्री तपाईँकै मिठोको डुकडुकी भर्खर 14 15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत भन्न रुचाउँछु म होइन यसले गफ दियो भन्ने हो भने त्यस्तो लाग्छ भने हजुर रामेछापमा आउनुहोस् रामेछाप बजारतिर म यस्तै होइन हिँडिरहेको हुन्छ त्यतातिर आएर देख्न सक्नुहुन्छ अनि यसले गफ दिएको रहेनछ जस्तो पनि लाग्न सक्छ होइन अब पनि लाग्न सक्छ जस भेटघाट गर्नुपर्छ आउनुहोस् न रामेछाप बजारतिर शर्मिला आई हुनुहुन्छ कार्यक्रम सुन्दैछु सिन्दुरीबाट सञ्जना सबैमा भन्नुहुन्छ धर्मराज हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ त्यस्तै हेलो दादा के छ खबर खान लिनुभयो खोटाङदेखि सुरेश थापा है भन्नुहुन्छ शुभरात्रि बान्तवा सफिया राई भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ सञ्जना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद राजेश गुरुङ हुनुहुन्छ भोजपुर घर भइहाल साउदी अरेबिया बाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ राजघले मगर शमशेर लिम्बू रामकुमार लिम्बू राई सफल आयुष गीता लिम्बू गगन तेरथमी अर्पण कुनुङ रमला साम्पाङ अनमल छेत्री लगायत सबैमा सम्झना माया छ भन्ने हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु एउटा अचम्मको घटना कि होइन आजकलको लभ पनि कस्तो लभ भनेको एउटै मोबाइलसँग दुईजनालाई गफ हानिरहेर एकैछिनमा के भन्दाखेरि कान्छे मिस गरिरहेछ मिस्योरे क्या एकैछिनमा ए डट डट डट नाम अनि अर्कोतिरबाट एकछिन अर्को उपबाट मेसेज आइराखेको छ के हो तिमीले त सम्झिँदा पनि सम्झिँदैनौ माया मारे कि क्या भनेर उताबाट अर्कैको मेसेज आइरहेको छ होइन काम मार्नु प्यारी के गर्नु आजकलको लभ पनि गाँठे भनिन सक्नु आमा हजुरआमा खै के भएको बा यो देख्दा पनि खै के भनौँ जस्तो लाग्छ आमा यो कस्तो खालको माया बस्यो खै मलाई पनि त्यस्तो लाग्छ कहिले काहीँ पहिलो नजरमा उसलाई जब देखेँ नि मैले मन फुरुङ्गमा जब उसलाई देखिसकेपछि मन कस्तो कस्तो कस्तो कस्तो चञ्चल चञ्चल चञ्चल हो नि होइन अनि त्यसपछि खै के भन्नु अब मन चञ्चल हुने क्या खै कुरै आएन अब यस्तो कुरा माया प्रेमको कुराकानी गर्न लागि कि कुरै आउँदैन अनि मेरो कुरै नै स्टप हुन्छ होइन ठिक छ त्यतातिर नजाऊ हिराबहादुर लगाई हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ रूपसेन आइजी हुनुहुन्छ कार्यक्रम सुन्दैछ सिन्धुली ढुङ्गे बासबाट सम्झना सबै भन्नुहुन्छ राई सफल आयुष हुनुहुन्छ बालकुमार राई मिस यु बाई बाई भन्नुहुन्छ त्यस्तै गरेर राई सफल आयुष हुनुहुन्छ कार्यक्रम सुन्दैछ भन्नुहुन्छ नेपाल घर तेरथुम हाल चाहिँ युएईबाट हो भन्नुहुन्छ मिस यु मुटु प्रेम तामाङ केशोर लिम्बू गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राजबुढा थुकी सुरेन्द्र श्रेष्ठ होइन राजकुमार गुरुङ राज तामाङ निजित चामिङ राई रमला साम्पाङ राई सरिता राई त्यस्तै गरेर मेसेज वाचन गर्न खोज्दै थिएँ म मेसेज तपाईँलाई भेट्न आउँछु होला तर खाली खोलाले बगाउँदो रहेछ त्यतातिर पिर पो पर्छ किन मलाई अब दसैँ नै आउन लाग्यो भन्नुहुन्छ सोनाजी हो र आउनुहोस् न आउनुहोस् ल आउनुहोस् होइन रामेछाप बजार आउनुहोस् पुरानो सदरमुकाम रामेछाप बजारमा स्टुडियो हाम्रो रेडियोको स्टुडियो पनि यति रहेछ रेडियोको स्टुडियोतिर घुमघाम गरौँला त्यसो र
मेरो आँखा नै चिम्रो छ, यो चिम्रो आँखाले हेरेको ह्यान्डसम मान्छे राम्रो देख्छु, तपाईँको आँखा र नाक मलाई दिनु श्रेष्ठ हुनुहुन्छ, विशेष रूपमा आउनुहोस् झिकेर लानुहोस् है। राति राति केही सोच्न आउँदैन श्री सरको बोली सुन्न देख्न पाए हुन्छ भन्नुहुन्छ सनाजीले। ओके, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, यति भए पुग्छ, भोक पनि लाग्दैन होला है, ठिक छ, नलाग्यो कि राम्रो। अहिले त जिरो साइज फिगर अब बनाउने वर्ड छ क्यारे, होइन खाना किन खानु पर्यो र जिरो साइज फिगर बनाए भइहाल्यो नि होइन पनि भन्न चाहे। त्यस्तै सङ्गीता ठकुरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँले मेसेज पठाउनु भएको छ, सिन्धुली तिन कन्याबाट सङ्गीता ठकुरी हो भन्नुहुन्छ। त्यस्तै गरेर उहाँले सानो कहाँ छौ एक्लै एकैचोटि मुख हेर्ने दोको छ बेटा जहाँ छौ भन्ने गीत सुन्न मन छ भन्नुहुन्छ उहाँले हो। सानो कहाँ छ मेरी सानो कहाँ छ मेरी सानो कहाँ छ, मैले पनि भन्दैछ सोधेको एकैचोटि मुख हेर्ने धोको छ बेटा जहाँ छौ, मैले भनेको मरीलाई भनेको मरियाहालाई वास्ता छैन, मरि हुन सक्छ अब राम्रा राम्रा हेर्दै गएका हुन सक्छन् होइन, राम्री राम्रीहरू राम्रा राम्राहरू खोज्छन् हेर्छन् भनी यस्तो होइन, मनकारी कहाँ रोज्छन् आजकलका हत्तेरिका। हेर्नुहोस् न हजुरआमा के र तपाईँको नातिनीलाई सम्झाउनुहोस् है, मलाई छोडेर अन्त अन्त हेर्दैछन्, हजुरआमाले सुन्दै हुनुहुन्छ अरे, मैले भनेको उहाँलाई सम्झाउनुहोस् है हजुरआमा, नातिनीलाई आमाले सुन्दै हुनुहुन्छ, ठिक छ। साथीहरूमा सम्झनु पर्दा सुजन ठकुरी, ललिता ठकुरी, गंगा जमुना, कृष्ण सुनार, अनिता तामाङ, शर्मिला प्यारी, तुलसा मगर, सरिता मगर लगायत सबैमा सञ्जना माया शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। नवाई उही मरीले सुन्दै हो कि यति बेला, नरिसाउ न सानो किन रिसाउ छ, म छु नि हो अब माया त गर्छु नि होइन, झुट बोल्न जान्दिनँ, ठिक छ, तिम्रो मन नदुखाउला नि होइन, पत्याउने होइन मरीलाई यसो भन्दा पनि के भएको हो आजकललाई, साँचो त हुँदैन हुने है साँचो कुरा। ओके, लगभग कार्यक्रमको समय अवधि पनि सकिन लागिसकेको छ, केही कुराहरू भन्न मन थियो, अन्धारोलाई पन्छाउँदै बोलेको दियो जस्तै होस्, आजको यो बसाइ सबैका लागि प्रिय होस् होइन, जोड्दैछौँ हामी आत्मीयताका सुन्दर धागाहरू, यो रात सधैँभरि सम्झना लायक एक उत्सव होस् भन्न चाहे हजुरहरूलाई कसो होइन। ओके, मैले चाहिँ भन्न खोजेको त्यही हो क्यारे होइन, मैले मेसेजहरू सबै वाचन गरिसके जस्तो लाग्छ। अघि तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु, अनि कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद। केही कुराहरू गरेँ, रमाइलो गर्ने प्रयास गरेँ, मैले यी कुराहरू किन गर्छु भन्दाखेरिमा थकाइ लागेको छ होला, पीर चिन्ता होला, मनमा धेरै कुराहरू खेलाइराख्नु भएको छ होला, नखेलाउने कुराहरू होइन, मेरा कुराले गर्दाखेरि ती थकाइहरू मेटियोस्, पीर चिन्ताहरू हराओस्, नौ डाँडा कटाउन सकौँ भन्ने इच्छा हो मेरो, चाह हो, त्यही भएर कुराकानी खासै गर्न आउँदैन, चटपटी कुराहरू यसो यसो गरिरहेको हुन्छु, नजानिँदो पाराले पनि कस्तो लाग्दैछ कार्यक्रम भन्नुहोस्, सरसल्लाह सुझाव दिनुहोस् भन्ने भन्न चाहे। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुक, श्री राज महता सामाजिक सञ्जाल फेसबुक, 48 40 26 मार्फत पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ भन्ने भन्न चाहे। यस्तो तरिकाले कार्यक्रम चलाउनु पर्यो, यस्तो यस्तो कुराहरू भन्नु पर्यो भन्ने भन्न चाहन्छु, अनि इम्पोर्टेन्ट कुरा भनेको अहिले यो होइन सरकारलाई राहत कोषको लागि विभिन्न भनौँ न यो अभियान क्युआर मार्फत विभिन्न रकमहरू सङ्कलन भइराखेको छ, त्यो आधिकारिक सरकारी पोर्टलमा मात्र होइन रकम जम्मा गर्नुहोला, सहयोग गर्नुहोला भन्न चाहन्छु होइन, फस्ने स्क्यामहरू धेरै भइरहेका छन्, सो यसमा चाहिँ ध्यान दिनुहोला पनि भन्न चाहन्छु।
छुटिनु पर्छ भनेको थिएँ मैले म्यासेज फेरि देखेँ कुमार श्रेष्ठजीको कतै कतै कमाएका धन बगे कतै रिसाएका मन बगे कतै उधारा हिसाब बगे कतै हजार सपना बगे सम्झनाका पाना बगे कतै आशा बगे त कतै बास बगे कतै रहर बगे त कहिले कतै कमाएका धन बगे कतै रिसाएका मन बगे कतै उधार हिसाब बगे कतै हजार सपना बगे सम्झनाका पाना बगे कतै आशा बगे त कसै कतै बास बगे कतै रहर बगे त कति सहर बगे अन्तिममा बाँकी के नै रह्यो र न घर भर आँखाभरि केवल आँसु मात्रै आखिर यो जिन्दगीको देह के नै रहेछ र अब केवल आशा मात्र बाँकी रह्यो कोही भेटिन्छ कि कोही फर्किन्छ कि भन्नुहुन्छ पक्कै पनि हो यहाँ छोरीको लागि होइन बामा खोजिरहेकी होलिन् अनि हेर्दै होलिन् खोजिरहेकी होलिन् बामाले छोराछोरी खोज्दै होलान् सबैजना सकुशल हुनु होला कतै तर घरबार भएन होला कतिको सपना ढले कतिको धन गयो सम्पत्ति गयो कतिको आँसु पसिनाले बगाएको धन सम्पत्ति गयो होइन सहारा कतिको सहारै गयो होला यतातिर नचाउँ ल म झन् सेन्टिमेन्टल हुन चाहन्छु यतातिर फेरि हुन्छु भनेर त्यही भएर सेन्टिमेन्टल कुराहरू म कम गरौँ कि भनेको विशेष रूपमा धन्यवाद कुमार श्रेष्ठजी भुवन रावत हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ दाङ घोराई 19 सैगाको मान्छे हाल भारतबाट कार्यक्रम यति बेला सुन्दैछु सम्झनामा सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो सम्झना माया भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद तिनजेलसम्म जति साथीहरूले सुनेर साथ दिनुभयो होइन कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवादमा चाहन्छु पनि मैले चाहेँ त्यस्तै गरेर झ्यालडोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला अनि लामखुट्टेको टोकाइबाट बस्नुहोला तपाईँ बस्नु भौगोलिक ठाउँको अवस्था कस्तो छ त्यसमा ध्यान दिनुहोला पनि मैले चाहन्छु भन्दै तिनजेलसम्म मलाई यो यात्रामा साथ दिनुभयो सहयोग गरिदिनुभयो सुनेर मेसेज गरेर कार्यक्रमलाई सेयर गरेर सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दै आजको बसाइबाट अन्तिममा मेरी सानो कहाँ छौ यो बोलको गीत तपाईँको माझमा राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराज मह तपाईँकै होइन सुख दुःखको साथी सहयात्री मुटुको डुकडुकी बाख्र 14:15 लागेको ह्यान्डसम छिटो भरे राति स्थापनीमा भेट्न आउने बाचासहित आजको बसाइबाट छुट्टिन चाहन्छु हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे है त

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
7: स्थानीय मुहान संरक्षण गरिएको हो। यो वडामा अहिले 12 स्थानीय मुहानलाई संरक्षण गरेर पानी संकलन गरिएको छ। 20,000 देखि 50,000 लिटर सम्मका रिजर्भ ट्याङ्की निर्माण गरी उपभोक्तालाई पानी पुर्याइएको इलाम नगरपालिका 5 वडाध्यक्ष काजी बहादुर श्रेष्ठले बताउनुभयो। हामीले 350 धारा निर्माण गरेका छौं। अहिले घर घरमा धारा पुगेको छ। करिब 700-800 जनसंख्यालाई यो पानीले पुगेको छ। वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, 75 mm को पाइप 1.5 किलोमिटरसम्म मेन लाइनबाट बिछ्याइएको छ। धारासम्म जान 10 मिटर थप पाइप दिइएको छ। बाँकी होल खन्ने, धारा निर्माण गर्न उपभोक्ताको लागत साझेदारीमा काम भएको छ। उपभोक्तालाई धारा निर्माणका लागि पनि 1 बोरा सिमेन्ट र प्रति धारा 1,000 रूपियाँका दरले ओडाले उपलब्ध गराएको छ भने धारा निर्माण गर्न बालुवा र गिट्टीको जिम्मा भने उपभोक्तालाई दिइएको थियो।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
10: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
11: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
10: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
11: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
9: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
12: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
10: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
14: नेपाल चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ी पहिरोपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता, राहत सामग्री, प्राविधिक सहयोग र अरबौं रूपियाँ बराबरको आर्थिक सहयोगको प्रतिबद्धता आउन थालेको छ। उद्धार तथा राहतसँगै अबको सबैभन्दा ठूलो चुनौती पुनर्स्थापना र पुननिर्माण बन्ने देखिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बाढ़ीबाट क्षतिग्रस्त संरचनाको पुननिर्माणमा मात्रै 4-5 अर्ब अमेरिकी डलर खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ। यो रकम नेपालको वार्षिक अर्थतन्त्रको करिब 10% हाराहारी हो। पूर्ण क्षतिको मूल्याङ्कन अझै जारी रहेकाले वास्तविक आवश्यकता अझ बढ़न सक्ने देखिएको छ। यसैबीच प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा देशभित्रैबाट ठूलो रकम जम्मा भएको छ। पछिल्लो सार्वजनिक विवरण अनुसार कोषमा 4,38,52,252 रूपियाँ जम्मा भएको उल्लेख छ। यसअघि अर्थ मन्त्रालयले कोषमा आह्वान पछि 36 घण्टामै विभिन्न 10 वाणिज्य बैंकका खातामा 1,91,86,00,000 रूपियाँ भन्दा बढ़ी जम्मा भएको थियो। सरकारले संघीय निजामती कर्मचारीबाट समेत सहयोग जुटाउने निर्णय गरेको छ। भदौ महिनाको आधारभूत तलबबाट श्रेणी अनुसार 2-10 दिनसम्मको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। यसबाट संघीय सरकारी कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ संकलन हुने अनुमान छ। प्रदेश र स्थानीय तहका कर्मचारी तथा सार्वजनिक संस्थानलाई पनि सम्मान प्रकृतिको सहयोग गर्न आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय वित्तीय सहयोगतर्फ सबैभन्दा ठूलो प्रारम्भिक प्रतिबद्धता विश्व बैंकबाट 25 अर्ब रूपियाँसम्मको आपतकालीन सहायता हो। विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्नेलले उद्धार राहत तथा पुननिर्माणका लागि विभिन्न स्रोतबाट उक्त रकम परिचालन गर्न सकिने जानकारी नेपाललाई दिनुभएको छ। तत्काल राहतका लागि अन्तर्राष्ट्रिय समुदायबाट करोड़ौं डलर बराबरको प्रतिबद्धता आउँदै गर्दा दीर्घकालीन पुननिर्माणको आवश्यकता भने 4-5 अर्ब अमेरिकी डलरसम्म पुग्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थात घोषणा भएको आपतकालीन सहायता र वास्तविक पुननिर्माण आवश्यकता एउटै होइन। सड़क पुल जलविद्युत विद्युत प्रसारण संचार निजी घर सरकारी कार्यालय विद्यालय स्वास्थ्य संस्था तथा व्यापारिक संरचना पुननिर्माण गर्न ठूलो रकम आवश्यक पर्नेछ। पुननिर्माणका लागि मात्रै 5 अर्ब डलर आवश्यक अरबौंको सहायता घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको छ।
7: दलदलबीच जीवितको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा माटो मुनि पुरिएकी 1-6 वर्षीय बालिकाको उद्धार भएको छ। खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले माटो मुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि खोतलेर उद्धार गरेको हो। उनी जस्तै रसुवा बाढ़ीका कारण पुरिएका र फँसेकाहरूको उद्धार जारी छ। भदौ 10 गते बिहान भोटेकोशीमा आएको बाढ़ीबाट रसुवा नुवाकोट धादिङदेखि चितवनसम्मका नागरिक प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार उद्धार कार्यमा गोताखोर भत्किएका भवनमा हुने खोज कुकुरको प्रयोगबाट गरिने खोज हेलिकप्टरमा झुण्डिएर गरिने लङ लाइन रेस्क्यू चिकित्सकीय टोली सहितका अनेकौं उपाय प्रयोग भएको छ। प्रभावित क्षेत्रमा धेरैतिर बिजुली छैन। घरमा फँसेका कतिपयले सम्पर्क गरेर पछि मोबाइलमा चार्ज सकिएको परिस्थिति पनि छ। यस्तोमा पनि लोकेशन ट्र्याक गर्दै उद्धार गरिएका छन्। उद्धारमा पुग्न पुलपुलेसा छैन। पीड़ितसँग सम्पर्क भएर वा केही शंका वा सूचना पाएर कुनै घरमा उद्धारका लागि पुग्दा दलदल छिचोल्नु पर्ने अवस्था छ। यस्तोमा सक्दो हेलिकप्टर प्रयोग गरिएको छ। यो खबरसँगै जमीन मुनि सब व्यवस्थापन शीर्षकमा खबर छ। लामो समयसम्म सब राखिरहँदा सड्न गल्न थालेका कारण व्यवस्थापनमा समस्या देखिएपछि पहिचान खुल्न नसकेका सबलाई देवघाटी स्थित जंगलमा व्यवस्थापन गर्ने सरकारको तयारी छ। चितवनमा हालसम्म फेला परेका 233 सब मध्ये 5 वटाको मात्र पहिचान खुलेको छ। पहिचान हुन नसकेका सब सड्न गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढ़ेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सब व्यवस्थापनको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सबलाई व्यवस्थित रूपमा राख्न एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको पर्ने गरी व्यवस्थापन गर्ने तयारी गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार पहिचान नखुलेका सबलाई ब्यागमा राखेर व्यवस्थापन गरिनेछ। सब व्यवस्थापनका लागि आवश्यक ब्यागको अभाव नरहेको उहाँले बताउनुभयो। सबबाट दुर्गन्ध फैलिन थालेको तथा संक्रमणको जोखिम समेत बढ़न सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षित र व्यवस्थित रूपमा सब व्यवस्थापन गर्न लागि हो उहाँले भन्नुभयो। यसका लागि भरतपुर महानगरपालिका 1 स्थित रामनगर देवघाट सड़क खण्ड नजिकको जंगलमा स्थान तयार पारिएको छ। मध्याह राष्ट्रिय दैनिकमा छापिएका खबर हुने।
14: त्यस्तै बाढ़ीले बगाएका मानिसको खोजी जारी छ। तर खोजीमा भेटिने शवको संख्या पनि बढ़िरहेको छ। नेपाल प्रहरीले अहिलेसम्म लगभग 700 जनाको शव फेला परेको जनाएको छ। तीमध्ये रसुवामा 13, नुवाकोटमा 41, सादिङमा 49, चितवनमा 248, गोर्खामा 54, तनहुमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 75 जनाको शव फेला परेको छ। बाढ़ीले बगाएर ल्याएको शवको चाप नदी तटीय जिल्लामा अर्को चुनौती बनेको छ। चितवनमा मात्रै त्रिशुली र नारायणी नदीबाट भेटिएका स्वयं शव व्यवस्थापन गर्नु परेको छ। यसअघि शव गृहमा ठाउँ नपुगेपछि वैकल्पिक स्थानको व्यवस्था गर्नु परेको थियो। पछिल्लो विवरण अनुसार चितवनमा संकलित 233 शव मध्ये 8 वटा पहिचान भएका छन्। बाँकी शवको पहिचान प्रक्रिया जारी छ। पहिचान हुन नसकेका तथा व्यवहारिसे शवलाई व्यवस्थापन गर्नु अघि डीएनए नमूना संकलन संकेत नम्बर र लेख राख्ने प्रक्रिया अपनाइने प्रशासनले जनाएको छ।
7: कान्तिपुर दैनिकमा घरमै पुरियो औषधि अस्पतालमा पनि अभाव सुत्केरी र दीर्घरोगी जोखिममा शीर्षकमा खबर छापिएको छ। त्रिशुली बजारकी देखा रेखा देवी गोसाई मधुमेह उच्च रक्तचाप र थाइरोइडकी बिरामी हुन्। उनले लामो समयदेखि तीनवटै रोगका नियमित औषधि सेवन गर्दै आएकी थिइन्। दश भदौमा बाढ़ीले घर बगाउँदा औषधि निकाल्न पाइनन्। अहिले औषधि टुटेको छ। रेखा देवीको परिवार त्रिशुली अस्पताल नजिकैको विस्थापित शिविरमा शरण लिएर बसेको छ। आमाले नियमित औषधि खानुपर्छ तर अस्पतालमा समेत औषधि छैन। रेखा देवीका छोरा रघुवीरले शनिबार भने आमाको औषधि छुटेको तीन दिन भइसक्यो, अब के पो गर्ने हो। समस्या यतिमा मात्र सीमित छैन। शिविरमै शरण लिइरहेकी बुहारी रघुवीरका भाइकी श्रीमतीलाई सुत्केरी व्यथाले च्यापियो। त्रिशुली अस्पतालमा सुत्केरी हुन नसक्ने अवस्था आयो। काठमाडौँ लाने बाटो छैन। निकै हार गुहार गरेपछि शनिबार बिहान हेलिकप्टरबाट उद्धार गरेर थापाथली स्थित प्रसूति गृहमा लगिएको छ। भोटेकोशी बाढ़ीबाट औषधि छुट्ने रेखादेवी मात्र छैनन्। विस्थापित मध्ये अधिकांश दीर्घ रोगीले खाने औषधि छुटेको छ। बाढ़ीबाट विस्थापित भएकी ढुंगेकी कोपिला परियार आमा जुनकिरी सहित कोलनीमा बस्दै आएकी छिन्। परियारकी 62 वर्षीय आमा दमकी रोगी छन्। नियमित औषधि सेवन गर्नुपर्छ तर उनीसँग औषधि छैन। आमाले दुई तीन खाले औषधि खानुपर्छ। कोपिलाले भनिन् सबै औषधि पाइएको छैन। विस्थापितलाई राखिएको शिविरमा खानेपानी समेत समस्या रहेको उनले गुनासो गरिन्। न पैसा छ, न लाउने लुगा छ, न बजारमा केही पाइन्छ। उनले भनिन् कोपिलाका 16 वर्षीय भाइ अविनाश र 43 वर्षीय भाउजू शान्ति बाढ़ीमा परेर बेपत्ता छन्। चिकित्सकहरू दीर्घ रोगीले खाने औषधि छुटाउनै नमिल्ने बताउँछन्। त्रिशुली अस्पतालका फार्मासिस्ट महेश्वर यादवले उच्च रक्तचापका बिरामीले सेवन गर्ने एटिनोल लोसाटान लगायतका औषधि नरहेको बताउनुभयो। घरमै पुरियो औषधि, अस्पतालमा पनि अभाव, सुत्केरी र दीर्घ रोगी जोखिममा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
14: नेपाल चीन सीमामा स्थित भोटेकोशी र लेहेन्दे खोलामा आएको बाढ़ीबाट प्रभावितको खोजी उद्धार राहत तथा पुननिर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले 5 जिल्लाका 15 स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले शनिबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर ती स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको हो। यसअघि मन्त्री परिषदको गत बुधबार बसेको बैठकले बाढ़ी प्रभावित 3 जिल्लालाई विपद संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार राजपत्र मार्फत जिल्ला र स्थानीय तहको नाम समेत सार्वजनिक गरिएको छ। रसुवा, नुवाकोट र धादिङको 4-4 तथा गोरखाको 1 र तनहुको 2 स्थानीय तहलाई संकटग्रस्त जिल्लाको रूपमा घोषणा गरिएको छ। रसुवाको उत्तर गया, गोसाईकुण्ड, कालिका र आमा छोदिङमो, नुवाकोटको विदुर, बेलकोटगढ़ी, किस्पाङ र तारकेश्वर, धादिङको गल्छी, गजुरी, बेनीघाट, रोराङ र सिद्धलेक, गोर्खाको गण्डकी तथा तनहुको देवघाट र आबु खैरेनी संकटग्रस्त घोषणा भएका छन्। स्थानीय तहले पायो थप अधिकार शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
7: भोटेकुशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सरकारले अन्तर्राष्ट्रिय सहायता जुटाउन दाता सम्मेलन आयोजना गर्नेबारे छलफल अघि बढ़ाएको छ। 2072 सालको भूकम्पपछि पनि नेपालले काठमाडौँमा अन्तर्राष्ट्रिय दात्री सम्मेलन आयोजना गरेको थियो। त्यसबेला दाताहरूबाट पुनर्निर्माणको लागि 4 अर्ब 10 करोड़ अमेरिकी डलर बराबर अनुदान तथा ऋण सहायताको प्रतिबद्धता आएको थियो। परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालय बीच पुनर्निर्माणका लागि स्रोत जुटाउन दात्री सम्मेलन गर्ने कि भनेर छलफल अघि बढ़ेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो सम्भावित दात्री सम्मेलनबारे मन्त्री स्तरमै छलफल चलिरहेको छ। भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीले कति क्षति पुर्याएको छ त्यो यकिन भइसकेको छैन। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भौतिक क्षति मात्र 2 खर्ब रूपैयाँ बराबर भएको प्रारम्भिक अनुमान प्रस्तुत गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री स्वर्णिम वाग्लेले बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि 4-5 अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ। यद्यपि यो रकम प्रारम्भिक अनुमान मात्रै भएकाले क्षति तथा नोक्सानीको विस्तृत विवरण संकलनपछि सम्मेलन गर्ने सरकारी अधिकारीहरूले बताउनु भएको छ। ठूलो क्षति भएकाले अहिले उद्धार तथा राहतका लागि वैदेशिक सहायता आइरहेकोमा पछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता चाहिने परराष्ट्र मन्त्री खनालले बताउनुभयो। स्रोतको आवश्यकता आकलन गरेपछि त्यस सम्बन्धमा जानकारी गराइने उहाँले बताउनुभयो। दात्री सम्मेलनका लागि छलफल गर्दै सरकार शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
14: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार खोजी र राहत कार्यलाई कुनै पनि कसुर बाँकी नराखी अवरात र तीव्र पारिरहेको बताउनु भएको छ। उहाँले उद्धार तथा पुनर्स्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्ने समेत स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 7,514 जनाको हवाई तथा स्थल मार्गबाट